0: आपुरमा 24 घण्टाभित्र 104 मिलिमिटर पानी परेको देखाएको छ। त्यसबाहेक अन्य ठाउँमा 100 मिलिमिटर भन्दा कम पानी परेको छ। झापा, अर्घाखाँची, दार्चुला, काठमाडौँ, कञ्चनपुर, रुकुम लगायत जिल्लामा 50 मिलिमिटरसम्म पानी परेको केन्द्रले उल्लेख गरेको छ। वर्षाका कारण महाकाली नदी जलाधार अन्तर्गतको बैतडीको जमादीगढ केन्द्रमा पानीको सतह बढेको भन्दै साइरन बजाइएको छ। यस्तै सरकारले बाढी, पहिरो तथा डुबान जस्ता मनोरञ्जन विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार गैरुलाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडक खण्डमा सवारी साधनमा सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनु भएको छ। गैरुलेका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ। नारायणगढ मुगलिन काठमाडौँ सडकमा राति 10 बजेबाट यात्रा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी धादिङ जिल्लामा समेत पानी परेको भन्दै गाडी सञ्चालनमा रोक लगाएको हो। सिडिओ गणेश अर्यालले अर्को सूचना नआउन्जेल गाडी सञ्चालनमा रोक लाग्ने सूचना प्रकाशित गर्नुभएको छ। राति पहिरो सम्भावित सडकमा जोखिम बढ्ने भएकाले रोक लगाइएको उहाँको भनाइ छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अन्तर्राष्ट्रिय विकासको अवधारणामा पुरानो साग फिर्ता ल्याउन राष्ट्रसङ्घ एजेन्सीलाई सुझाव दिनुभएको छ। राष्ट्रसङ्घ विकास कार्यक्रम युएनडिपी नेपालको 60 वर्षगाँठ कार्यक्रममा मन्त्री वाग्ले
1: इन द आफ्टरमाथ अफ द 9/11 अटैक्स इन द युनाइटेड स्टेट्स द दोहा डेभलपमेन्ट राउन्ड टुक अफ एन्ड देयर वाज अनप्रेसिडेन्टेड युनानिमिटी अक्रॉस द ग्लोबल कम्युनिटी इन रैलिंग बिहाइन्ड ट्रेड एन्ड डेभलपमेन्ट एज अ मेजर थीम for organizing development assistance during that decade. Unfortunately, that has petered out. That is no longer the case, as you know, a lot of development assistance and even national priorities have now you know, fragmented, almost balkanized, and that cohesive whole, that global ethos has very much vanished, and we need to reclaim that going forward.
0: UNDP-le jokhimpurna kaam pani garnu parne wahako sujhav cha.
1: You know, new ventures, new risks, trading into new areas, not being confined to a comfort zone. So the area, or rather technical area, of international trade policy was what was initiated in 2001 after the debacle, the WTO conference in Seattle collapsed. UNDP felt this is not a technical subject that should be left to the preserve of the Ministry of Finance or Ministry of Trade. This affects livelihoods, this affects all the citizens. Trade policies, arcane as they may be, impact all lives, and UNDP should be in this area.
0: जोर्डनमा दुईजना अमेरिकी सैनिकको निधन भएको छ, अर्का एकजना बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। वाशिङटनबाट बीबीसीका निक जोनसन।
2: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
0: भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सोनाम वाङसुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। 20 दिनको अनसनका क्रममा वाङसुकको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अदालतको आदेश अनुसार अस्पताल लगिएको दिल्लीका प्रहरी उपायुक्तले बताएका छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: विश्वकप फुटबलमा तेस्रो स्थानको उपाधि इङ्ल्यान्डले कब्जा गरेको छ। अमेरिकाको मायावीमा भएको खेलमा फ्रान्समाथि 6-4 जितका साथ इङ्ल्यान्ड तेस्रो भएको हो। इङ्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक तथा एचरे कोन्सा, जुड बेलिङ्गम र डेक्लान राइसले एक एक गोल गर्नुभएको छ।
1: It's a World Cup hat-trick for Bukayo Saka.
0: फ्रान्सका लागि एम्बापेले दुई तथा बार्कुला र डेम्बेलेले एक एक गोल गर्नुभएको छ। विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा नयाँ रेकर्ड बनेका छन्। अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सका किलियन एम्बापेले विश्वकपमा सर्वाधिक गोलकर्ताको नाम दर्ता गर्नुभएको छ। उहाँले आफूले खेलमा जम्मा 22 गोल गर्नुभएको छ। यो संख्या अर्जेन्टिनाका लियोनल मेस्सीको भन्दा एक गोल बढी हो। एम्बापेले यही विश्वकपमा गोल्डन बुटको दावेदारी पनि पस्काउनु भएको छ। उहाँले विश्वकपमा 10 गोल गर्नुभएको छ। फाइनल खेल खेल्न बाँकी रहँदा मेस्सीले 8 गोल गर्नुभएको छ। फ्रान्स विरूद्ध इङ्ल्यान्डले आफ्ना लागि दोस्रो छिटो गोल गरेको छ। इङ्ल्यान्डका लागि डेक्लान राइसले खेल सुरु भएको तेस्रो मिनटमै गोल गर्नुभएको हो। गएको 24 घण्टामा मुलुकका धेरै ठाउँमा वर्षा भएको छ।
2: मौसम विभागको वर्षा मापन केन्द्रले दाङको ब्रह्मपुरमा 24 घण्टाभित्र 104 मिलिमिटर पानी परेको देखाएको छ। त्यसबाहेक अन्य ठाउँमा 100 मिलिमिटर भन्दा कम पानी परेको छ। झापा, अर्घाखाँची, दार्चुला, काठमाडौँ, कञ्चनपुर, रुकुम लगायत जिल्लामा 50 मिलिमिटरसम्म पानी परेको केन्द्रले उल्लेख गरेको छ। वर्षाका कारण महाकाली नदी जलाधार अन्तर्गतको बैतडीको जमादीगढ केन्द्रमा पानीको सतह बढेको भन्दै साइरन बजाइएको छ। यस्तै सरकारले बाढी, पहिरो तथा डुबान जस्ता मनोरञ्जन विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडक खण्डमा सवारी साधनमा सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनु भएको छ। कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मुलुकभर बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो मुलुकभर अधिकांश स्थानमा बदली हुनेछ। हिमाली पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। यस्तै आज राति हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका पहाड़ी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन र मुगलिन काठमाडौँ सडक खण्डमा पहिरोले सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। चितवनको मुगलिन नारायणगढ़ र मुगलिन काठमाडौँ सड़क खण्डमा गैरातीदेखि रोकिएका सवारी साधनहरू आज बिहानदेखि सञ्चालन हुन थालेका प्रहरीको भनाइ छ। आज बिहान 6 बजेदेखि सवारी साधनहरू चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभएको हो। बाढ़ी, वर्षा र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गैराती 10 बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: चितवनको नारायणगढ मुगलिन र मुगलिन काठमाडौँ सडक खण्डमा सवारी साधन चल्न थालेका छन्। नारायणगढ मुगलिन र मुगलिन काठमाडौँ सडक खण्डमा गैरातीदेखि रोकिएका सवारी साधन आज बिहान 6 बजेदेखि चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिनुभएको हो। वर्षा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गैराती 10 बजेदेखि यी खण्डमा सवारी सञ्चालन गर्न रोक लगाएको थियो। राति पनि पानी खासै नपरेको र बिहान सावधानी अपनाएर सवारी चलाउन सकिने अवस्था देखेपछि रोकिएको सड़क सुचारू गरिएको थापाले बताउनुभयो। मुगलिन काठमाडौँ सडक खण्ड अन्तर्गत धादिङको जवान खोला नजिकै खसेको सानो पहिरो पनि हटाइसकिएकाले दुवै खण्डमा अवरोध नरहेको थापाको भनाइ छ। राजमार्ग बन्द गरिएपछि भरतपुरतर्फबाट आउने सवारी साधन भरतपुरको केन्द्रीय बसपाख आपटारी रामनगर जुगिडी लगायत क्षेत्रमा रोकिएका थिए भने काठमाडौँबाट पोखरा र नारायणगढतर्फ जाने सवारी साधनलाई मुगलिन र कुरिनटारमा रोकिएको थियो। पोखरातर्फ जाने सवारी साधनलाई तनहुँमै रोक्न लगाइएको थियो। गएको 24 घण्टामा मुलुकका धेरै ठाउँमा वर्षा भएको छ।
1: मौसम विभागको वर्षा मापन केन्द्रले दाङको ब्रह्मपुरमा 24 घण्टाभित्र 104 मिलिमिटर पानी परेको देखाएको छ। त्यसबाहेक अन्य ठाउँमा 100 मिलिमिटर भन्दा कम पानी परेको छ। झापा, अर्घाखाँची, दार्चुला, काठमाडौँ, कञ्चनपुर, रुकुम लगायत जिल्लामा 50 मिलिमिटरसम्म पानी परेको केन्द्रले उल्लेख गरेको छ। वर्षाका कारण महाकाली नदी जलाधार अन्तर्गतको बैतडीको जमादीगढ केन्द्रमा पानीको सतह बढेको भन्दै साइरन बजाइएको छ। यस्तै सरकारले बाढी, पहिरो तथा डुबान जस्ता मनोरञ्जन विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार गैरुलाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडक खण्डमा सवारी साधनमा सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनु भएको छ। गैरुलका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ।
0: कपिलवस्तुमा कारले 4 सवारी साधनलाई ठक्कर दिँदा 11 घाइते भएका छन्। शिवराज नगरपालिका 5 सशस्त्र चेकपोस्ट नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले साइकल, ई रिक्सा, अटो र मोटरसाइकललाई ठक्कर दिएको हो। घाइते मध्ये केहीको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ भने 6 थप उपचारका लागि चौराहा अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका कार चालक सुनिल छेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ।
1: लेबल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका जुत्ता चप्पल लगायत उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भएको गुनासो आएको विभागले जनाएको छ। विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेताहरूलाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालन नगरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। विभागले कानून विपरीतका कार्य भए गरेको पाइएमा कानून बमोजिम कडाभन्दा कडा कारवाही गरिने बेहोरा सबैलाई जानकारी गराएको छ।
0: नेपालमा बालबालिकामाथि भएको यौन शोषण सम्बन्धी घटनामा दोषी अमेरिकी नागरिक आफ्नै मुलुकमा पनि दोषी ठहर भएका छन्। नेपाल केन्द्रीय प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि नेपालमा जेल चलान भएका 58 केनेथ कोम्स अमेरिकामा पनि दोषी ठहर भएका हुन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले दायर गरेको मुद्दामा कोम्स विरूद्ध अमेरिकी संघीय अदालतले पनि फेरि दोषी ठहर गरेको छ। सन् 2016 नेपाल आएका ती अमेरिकी नागरिकले 8 बाल बालिकामाथि यौन शोषण गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। दोषी कोम्सको सजाय 28 निर्धारण हुनेछ। नेपाली काँग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसमा ग्रीन रन गर्ने भएको छ। यही साउन 6 विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइन लागेको हो। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौँ उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ। जलवायु जनचेतना जगाऊ जुटौं नारा सहित आयोजना हुने 5 लामो दौड़ ललितपुरको युएन पार्कबाट शुरू हुनेछ।
2: दौड़पछि 7 बजे जलवायु परिवर्तन चुनौती निराकरण कसरी

0: हजुर, परदेशको सन्देश कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर यो हप्ता उपस्थित भएको छु। कहिले कहिले छुट्टी हुन्छ, त्यसले गर्दाखेरि यो हप्ता पनि भन्दा राम्रो होला, होइन त बहिनी? समस्त आदरणीय श्रोतामा नमस्कार छ, कार्यक्रममा स्वागत भन्न चाहन्छु।
1: हजुर हजुर, साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र सम्पूर्ण श्रोतालाई नमस्कार पनि गर्छु। श्रावण महिनाको पहिलो कार्यक्रम ग्रुपमा हामी लिएर आएका छौँ परदेशीको सन्देश।
0: ओके, आज त उसो भए कतिजना खुसी हुने, कतिजना रुने हुन्छ नि, होइन बहिनी? किनभने आइतबारको यस कार्यक्रम ज जसले सुन्नुहुन्छ बेलुकीसम्म चाहिँ नतिजा निस्किहाल्छ, होइन? त्यसले गर्दाखेरि तपाईँ फुटबल हेर्ने विचार गर्नु, फाइनल हेर्ने विचार गर्नु भएको छैन त?
1: हजुर, फाइनल चाहिँ हेर्ने विचार छ दाइ, अहिले चाहिँ हाइलाइट्सहरू मात्रै हेरेको छु है। फाइनल चाहिँ हेर्नुपर्छ।
0: ओके, फाइनल चाहिँ उठेर हेर्ने?
1: हजुर
0: दाइ, हजुर। अफिस ढिलो जाउन पाइन, मैले त छुट्टी ल्याएको छु गर्दाखेरि तपाईँहरू मौका छ छुट्टी लिने। तर अब यो कार्यक्रम रेकर्ड गर्दासम्म एउटा चाहिँ फाइनल को पुग्यो भने हामीलाई थाहा भएको छ, होइन? त्यसले गर्दाखेरि अब स्पेन फाइनल पुगिसक्यो। स्पेनसँग लड्ने भिड्ने चाहिँ कि अर्जेन्टिना कि बेलाइटल इङ्ल्यान्ड, होइन तपाईँ? त्यसले गर्दाखेरि हाम्रो ढिलो मनले चाहिँ ढिलो ज्यान चाहिँ के छ, इङ्ल्यान्डमा छ, हेरो के हुन्छ, हामीले शुभकामना चाहिँ दिन सक्छौँ, होइन त बहिनी?
1: पक्कै पनि दाजु। हजुर, आज चाहिँ हाम्रो राजेन्द्र बान्तवराई दाजुले चाहिँ यो फाइनलमा को कुन कन्ट्री पुग्छ भनेर पनि लेख्नु भएको छ है।
0: हो र, अहिले भन्नुहुन्छ कि पछि भन्नुहुन्छ तपाईँ?
1: उहाँले चाहिँ यहाँ भनिहाल्नु भएको छ, के भन्नु भएको छ भन्दाखेरि,
0: ओके,
1: अब यसपटक फाइनलमा पुग्ने कन्ट्रीहरू अथवा देशहरू,
0: उहाँको यो अन्दाज हो, यो
1: अन्दाज एकदमै अन्दाज गर्नु भएको छ। हामीले अन्दाज गर्नु होला भनेका थियौँ नि, होइन? उहाँले अन्दाज गर्नु भएको छ फाइनलमा पुग्ने देशहरू छन् इङ्ल्यान्ड र फ्रान्स।
0: इङ्ल्यान्ड र फ्रान्स,
1: उहाँले गोल पनि लेख्नु भएको छ।
0: कति कति रे बहिनी?
1: इङ्ल्यान्डले 3 गोल गर्नेछ र फ्रान्सले 2 गोल गर्नेछ।
0: सुरुमै मिलेन नि त उहाँको, होइन? इङ्ल्यान्ड अब पुग्छ पुग्दैन अझसम्म थाहा छैन हामीलाई, यो कार्यक्रम प्रसारण हुँदासम्म।
1: हजुर,
0: भोलि चाहिँ फेरि हामीले यसको निकै बयान गर्न सक्छौ, होइन, हाम्रो विभिन्न अन्य कार्यक्रममा। तर अब छिनो फानो यताउति चाहिँ अर्को हप्ता मात्रै हामी गरौँ, र उहाँलाई अझै पनि टेलिफोन गरेर हामीलाई आफ्नो उसलाई सुधार गर्ने मौका त छ, होइन त बहिनी? कार्यक्रम आउने त होइन, किनभने पत्रमा आइसक्यो, फेरि त्यसलाई सुधार गर्न सक्नुहुन्छ। राजेन्द्रजी भन्दै यो फुटबल फिभर हो, त्यसले गर्दाखेरि हामीले हरेक हप्ता जस्तो चाहिँ प्रश्नहरू राखिरहेका छौँ, र हाम्रो श्रोताले पनि भाग लिइरहनु भएको छ। एनिवे, र मैले चाहिँ अहिलेसम्म लाइभ हेर्नै पाएको छैन, इङ्ल्यान्ड फाइनल पुग्यो भने चाहिँ म उठेर हेर्छु भन्ने भइरहेको छ। त्यसले गर्दाखेरि हाम्रो धेरै नेपाली युवा वर्गले चाहिँ विभिन्न ठाउँमा गएर साथीभाइको बिचमा, परिवारको बिचमा चाहिँ धेरै आफूलाई मन परेका टिमहरूलाई फलो गर्ने क्रममा उहाँले फुटबल हेरिरहनु भएको छ। त्यसले गर्दाखेरि पढाइमा पनि अलिकति तकलिफ होला, होइन, बाधा पुग्यो होला, काममा पनि पुग्यो होला। आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोस्, किनभने मेन्टल हेल्थमा निन्द्रा पुगेर मात्रै मेन्टल हेल्थमा पनि असर गर्छ नि, होइन? यहाँले अब आफ्नो हिसाबले हेर्नु होला भन्ने हाम्रो यो कामना हो, शुभेच्छा हो भन्दै अब ठेगानातर्फ लागिहाल्नु बहिनी।
1: हजुर दाजु, हजुर, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ bfpsgorkha@bfps.com। हाम्रो फेसबुक रहेको छ निलो लोगो भएको फेसबुक, बिएफपिएस गोर्खा, तपाईँले क्लिक गर्नुभयो भने त्यहाँ निलो लोगो भएको फेसबुक आउँछ, यहाँ तपाईँले इनबक्स गर्न सक्नुहुन्छ। हाम्रा सम्पर्क नम्बर छन् 54280555, 54337364 र 54333।
0: ठेगाना, टेलिफोन, विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्ने यो जानकारी भयो, र विभिन्न तरिकाले हामीलाई सुन्न पनि सक्नुहुन्छ। हाम्रो 24 घन्टा 7 दिनै महिनाभरि नै वर्षभरि नै हाम्रो कार्यक्रम अनवरत रूपमा युके, ब्रुनाई र काठमाडौँको बिएफबिएस गोर्खा रेडियोबाट प्रसारण हुन्छ। त्यसमा 24 घण्टा हामीले समाचार दिन्छौँ काठमाडौँबाट। तपाईँहरू देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, रातको समयमा उठ्नुहुन्छ, यसो घडी हेर्दाखेरि 45 यानि कि 7:45, 8:45, 9:45 छैन बहिनी,
1: त्यो के
0: बेलायतको समय मिलाउँदाखेरि हामीले 45 मिनटमा समाचार 5 मिनटको दिन्छौँ। हाम्रो न्युज टिमका सदस्यहरू भी मात्रै हाम्रो न्युज टिमका न्युज एडिटर हुनुहुन्छ, उहाँको साथमा 7 जना न्युजमा काम गर्ने दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ युरोपका सम्पूर्ण मुलुकहरूमा, होइन अफ्रिकन मुलुक, त्यसपछि नर्थ अमेरिका, साउथ अमेरिकादेखि लिएर एसिया, युरोपका मुलुकहरूमा सबैले सुन्नुहुन्छ। यो हाम्रो सेवा, हाम्रो जानकारी पनि हो भन्नु पर्यो, होइन? यति भन्दै अब हामी अगाडि बढौँ बहिनी। आजको को हुनुहुन्छ त बहिनी?
1: पहिलो पत्र पठाउनुहुने हाम्रा दाजु हुनुहुन्छ धनवीर पुन।
0: ओके, उहाँले पनि फुटबलको कुरा गर्नु भएको छ कि छैन?
1: आज चाहिँ उहाँले कुरा गर्नु भएको छैन जस्तो लाग्यो है।
0: फुटबलको कुरा गर्दा म पनि अलिकति मेरो टिम चाहिँ हार्यो भनेर भन्न मन लागेको थियो, होइन? मेरो टिम चाहिँ लकी ड्रमा चाहिँ युएसए परेको थियो, गइहाल्यो बहिनी, अब खाइहाल्यो क्वार्टर फाइनल्समा, होइन? एनिवे राम्रोसँग होस् त गरेको छ युएसएले, त्यो पनि एउटा जित नै हो भन्नुपर्छ। अहिलेसम्म कुनै पनि अप्रिय घटनाहरू चाहिँ घटेका छैनन् बहिनी। अब लागौँ आजको यो पहिलो पत्रतर्फ। धनवीरजीले पठाउनु भएको पत्र यस्तो छ। सर्वप्रथम कार्यक्रम परदेशको सन्देशका संचालक ज्यू विनोदजी, साथै सञ्चालिका बहिनीहरूमा निशा, सुजन बाला, मिनाजीहरूमा यो बेजिङ स्टोकको सानो सुन्दर ठाउँदेखि नमस्कार, साथै धेरै धेरै सम्झना भन्न चाहन्छु भनेर धनवीरजीले भन्नुभएको छ बहिनी।
1: हजुर हजुर धनवीर दाई, हामीले बेला मौकामा पत्र लेख्नुहुन्छ, उहाँले त हाम्रा बुवा मुवाहरूलाई एकदमै मद्दत गर्नुहुन्छ दाजु, सोसल वर्कर पनि हुनुहुन्छ, होइन? उहाँहरूको टेलिफोनको बिल भयो, अब अथवा भनौँ अरू अरू के बिलहरू हुन्छन् नि, औषधिहरू ल्याउने यताउता सबै सहयोग गर्नुहुँदो रहेछ हाम्रो बुवा मुवाहरूलाई, जो चाहिँ हिँड्न सक्नुहुन्न,
0: होइन? प्रब्लम छ बेलायतमा, होइन? असतहरूलाई यसरी मद्दत गर्नु सबैभन्दा ठुलो धर्म नै त्यही हो। आशिष दिनुहुन्छ नि बुढापाका,
1: होइन? अवश्य पनि।
0: ओके, उहाँले सबैलाई सम्झना गर्नुभएको रहेछ। आज केही समयको अन्तराल पछि छोटो पत्र कोरेर हजुरको रमाइलो कार्यक्रम परदेशको सन्देशमा भाग लिन आइपुगेको छु भन्नुभएको छ उहाँले।
1: हजुरलाई स्वागत छ धनवीर दाई, कार्यक्रममा आउँदै गर्नुहोला।
0: अनि लेख्नु छ, सन्देश रूपी पत्रलाई वाचन गरी एसबीएबीएस गोर्खा रेडियोको तरङ्गदेखि प्रसारण गरिदिनुहुन्छ कि भनेर विनम्र अनुरोध पनि गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, एकदमै हामी प्रसारण गरिसकेका छौँ तपाईँको पत्रलाई धनवीर दाई, अलिक व्यस्त भएर पत्र लेख्नु ढिलो भयो बहिनी भन्दै हुनुहुन्थ्यो, तर केही छैन, आउनु भएको छ।
0: बरु पत्र ढिलो होस्, समाज सेवामा चाहिँ कमी नहोस्, होइन बहिनी? वी क्यान वेट, वी क्यान वेट फर यु। राम्रो काममा तपाईँको समय गएकै राम्रो, किनभने रिटायर्ड लाइफ छ नि उहाँको, होइन?
1: पनि दुईटा, होइन, दुई ठाउँमा चाहिँ उहाँले काम गर्नुभयो, नेदरल्यान्ड्समा गर्नुभयो, होइन? ब्रिटिस आर्मीको सदस्य हुनुहुन्छ। अब त मलाई पुग्यो, अब धेरै दुःख गर्नु हुँदैन, अब त एकदमै कम्फर्ट जोनमा जानुपर्छ भन्दै हुनुहुन्थ्यो।
0: राम्रो कुरा त, कहिले कहिले चाहिँ फेरि खाली बस्दाखेरि के गरौँ के गरौँ हुन्छ क्या बहिनी, एम्प्टी माइन्ड इज डेभिल्स वर्कसप भन्छ नि, होइन? गर्दाखेरि उहाँहरू त्यसै पनि व्यस्त हुनुहुन्छ, विभिन्न क्रियाकलाप, आफ्नो साथी भाइ परिवारजन, होइन, अनि आफ्नो छिमेकीदेखि लिएर पल्टनका सदस्यहरू, सिनियर जुनियर सबैसँग भेटघाट भइरहन्छ, सबै गाउँले भेलाहरू छँदैछ यो समरमा, होइन? कहिले कहिले अर्गनाइज गर्ने जिम्मेवारी हुन्छ, गर्दाखेरि व्यस्त त हुन्छ, तर त्यसले त्यहाँ पुग्दैन पल्टनमा काम गरेका व्यक्तिलाई, होइन? के गरौँ के गरौँ हुन्छ, बारीतिर लाग्नुहुन्छ क्या बहिनी, उब्जनीतिर, होइन? यस्तो मजाको सागहरू, काउलीहरूदेखि लिएर सिमीहरू, खुर्सानीहरू फलाउनुहुन्छ भनेर साध्दै छैन, छिमेकीहरूले डाहा गरेर हैरान के बहिनी, होइन? अनि कतिले त फोटो पनि देखाउनुहुन्छ, त्यसले गर्दाखेरि तपाईँले जे गर्दै हुन्छ राम्रो गर्दै हुन्छ। अझै लेख्नुहुन्छ उहाँ, आजको मेरो सन्देशमा लेखौँ जस्तो नयाँ नौलो खबरहरू त केही पनि छैन, त्यही पनि केही लेख्दैछु। यहाँको जनजीवन साधारण रूपमा चलिरहेको छ, मात्र यहाँ युरोपतिर निकै गर्मी बढेको छ, अनि समरको समय भएर होला इष्टमित्रहरूसँग भेटघाट हुने, रमाइलो गर्ने मौका चाहिँ प्रशस्तै मिलेको छ भनेर अघि मैले भनेकै कुरा लेख्नु भएको रहेछ।
1: हजुर हजुर, जुन बुवा मुवाहरूलाई हेर्नु भएको छ नि, एकदमै हेल्प गर्नु भएको रहेछ, र अब जति पनि खाली समय छ एकदमै उहाँहरूको लागि उहाँले चाहिँ डेडिकेट गर्नु भएको रहेछ।
0: अनि मुख्य गरेर यो बेलामा ट्राभल गर्नुपर्छ के, किनभने त्यो कुनै जमघटहरू पार्टीहरू होइन चाहिँ नजिकै हुँदैन के बहिनी. उहाँ त बेजिङ स्ट्रोक बस्नुहुन्छ होइन, तर अब अल्डर सर जाँदा पनि 45 मिनट होइन, फोक्सन आउनु पर्यो भने 2-3 घन्टा होइन, त्यसले गर्दाखेरि एकदम लामो लामो यात्रा हुन्छ. गर्दाखेरि जहाँ जानुहुन्छ राम्रोसँग जानु होला होइन, अनि लेख्नुहुन्छ यति भन्दै मेरो सन्देहतर्फ लाग्नु पर्ला. भन्नु छ बेजिङ स्टोकतिर बस्नुहुने मेरो सम्पूर्ण इष्टमित्र नातागोताहरूमा सुमधुर सम्झना छ. गर्मी बढेको छ त्यसैले धेरै पानी पिउने गर्नुहोला. बाहिरतिर हिँडुल गर्दा अथवा कुनै प्रकारको शारीरिक अभ्यास गर्नुहुन्छ भने अलि सावधानीपूर्वक गर्नुहोला भनेर भन्नुहुन्छ बहिनी.
1: हजुर, एकदमै राम्रो
0: दिनुभएको छ नि. 100 वर्षको उसमा चाहिँ 4 डिग्री चाहिँ बढेछ के बहिनी. 4 डिग्री भने धेरै हो बेलायतको कन्टेक्स्टमा, यो धेरै ठाउँमा यस्तो भएको छ. त्यसले गर्दाखेरि बेलायतीहरू अलिक कमजोर हुन्छन् होइन, यो वेदरसँग त्यतिको अभ्यस्त हुँदैनन्. गर्मी भयो कि उहाँलाई हामीभन्दा बढी गर्मी लाग्छ कि बहिनी. तर हाम्रो नेपालीहरूलाई अलिकति हामी दौराइ छौँ कि बहिनी होइन, होइन त्यसले गर्दाखेरि हामी चाहिँ सहन त सक्छौँ तर हेलचक्राई गर्नु भएन, हिट स्ट्रोक होला भन्ने डर हुन्छ, पानी चाहिँ पिउनै पर्यो. तर भन्नु पर्दाखेरि बहिनी यहाँको गर्मी र बेलायत गर्मी अलिक फरक छ कि बहिनी. हुन त गर्मी त एउटै हो भनिन्छ नि, नो नो नो, मैले नै भोगेको छु. यहाँ चाहिँ छाला पत्र पत्र जाँदैन जति गर्मी, बेलायतमा छालै जान्छ कि. आई डोन्ट नो किन हो. त्यसले गर्दाखेरि अलिक सेडमा बस्नु होला, चस्मा लाउनु होला, छाता ओढ्नु होला, पानी चाहिँ मनग्गे पिनु होला होइन. र उहाँ अझै भन्नुहुन्छ मैले यस सन्देश पत्र मार्फत सम्झनै पर्ने हुँदा युकेमा बस्नु भएका मेरा भाइ हुनुहुन्छ छवि थापाजी परिवार, त्यो उहाँ चाहिँ फोक्सटनमै हेर्ने त, लन्डनमा रहनुहुने दिदी भीम कुमारी फुन परिवार, शिवकुमारी गुरुङ परिवार, रिजा फुन परिवार, कृष्ण चामलिङजी, छोरी रुङला फुन परिवारमा धेरै धेरै सम्झना छ भनेर भन्नुभएको छ बहिनी.
1: हो, सबैजनालाई सम्झनु भएको छ, हाम्रो छवि दाईलाई पनि सम्झनु भएको छ. छवि दाईले पनि अब अर्को हप्ता त फेरि धनवीर दाईलाई सम्झेर लेख्नुहुन्छ.
0: ओके, अनि कृष्णजीको पनि नाम आइहाल्यो होइन त. मेरस्टोन युकेमा रहनुभएको दाई भाउजू परिवार पनि सेवा ढोक्छ भन्नु चाहन्छु. नेपालमा भए कि मेरो सम्पूर्ण दिदी बहिनी नातागोता इष्टमित्र पनि धेरै, फेरि पढौँ है, नेपालमा हुनुभएको मेरो सम्पूर्ण दिदी बहिनी नातागोता इष्टमित्रमा पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु. धनकुटातिर रहनु भएकी बहिनीहरूमा रचना राई, रचना अञ्जना राई, रमा सापकोटा, नवल परासीमा हुने ओम मणि सापकोटा, युक्त प्रसाद श्रेष्ठ कोलपुर होइन, र अन्यमा चाहिँ विनिता सुनवारजी, सुषमा सुस्केरा अनि उहाँको परिवारमा पनि धेरै धेरै सम्झना भन्न चाहन्छु. र यति भन्दै मेरो छोटो पत्र सन्देश रूपी पत्रलाई प्रसारण गरिदिनु भएकोमा बिएबिएस अनि यस रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ उहाँले. अनि अन्तमा एउटा गीत उहाँले नै रोज्नु भएको छ, न्याउली बनेमा बोलको गीतले सम्पूर्णलाई मिठो मिठो सन्देश रूपी पत्र सुनाउँदै सन्देश दिँदै मिठो गीत राख्दै म बिदा चाहन्छु भनेर लेख्नु भएको छ बहिनी.
1: कति मिठो गीत रोज्नु भएको छ है. न्याउली बनाईमा हितैको मायालाई राखौ मनैमा भन्ने गीत
0: र मन चाहिँ सँगसँगै जाँदो रहेछ बहिनी.
1: न्याउली चराहरू पनि एकदमै होइन वनमा गीत गाउँदै होलान्, शान्तिश्री परियार र प्रशान्त सेवाकोटी यही गीत गाउँदै हुनुहुन्छ, यस्तै भन्दै हुनुहुन्छ दाजु.
0: ओके, न्याउलीले गाएको भन्छ कि रोएको भन्छ के भन्छ बहिनी?
1: कुहु कुहु गर्ने कोइली भयो, न्याउलीको चाहिँ कस्तो हुन्छ अलिकति छुट्याउन अलिक गाह्रो गाह्रो भयो मलाई त.
0: ओके, ल त अब गाउँ घरको यो चाहिँ यस्तो मिठो वन चराको सङ्गीत चाहिँ सुन्न पाइएन होइन. काठमाडौँमा हाम्रो पुरानो घरमा आउँथ्यो नि बहिनी, एकदम एउटा सिजनमा आएर कराकोकरै गर्थ्यो नि, त्यो चाहिँ कुन हो बहिनी?
1: कोइली हो दाजु.
0: कोइली नै हो
1: दाजु.
0: ओके, त्यो पनि हराउन थाल्यो, त्यो रुख काटेदेखि आउनै छोड्यो नि होइन. यस कारणले हामीले चाहिँ कहिले पनि यसो भनौँ न अब अलि सानोतिनो रुखहरूको हाँगा बिगा काटे त हुन्छ, तर जरैसँग काट्नु भएन होइन त बहिनी. चरा चुरुङ्गीको कमी हुन्छ, वासस्थानको कमी भएपछि खानपानको कमी हुन्छ, गर्दाखेरि त्यतिमा चाहिँ ध्यान पुर्याउनै पर्यो भन्दै लागु गीततर्फ

0: Okay, हितेको मायालाई राखे मनैमा. ओके, मिठो गीत रहेछ शान्ति श्री परियार र प्रशान्त शिवाकोटीको न्याउली बनैमा भन्दै अब हामी अगाडि बढौँ र पत्रको लागि धन्यवाद छ मित्र धनवीर पुनलाई. भेगमा काम गरी वरी रिटायर्ड लाइफ बेलायतमा समाज सेवादेखि लिएर सबै ठाउँमा पुग्नु हुँदो रहेछ. धनवीरजी पत्र पठाउँदै गर्नुहोला है, तर समाज सेवा चाहिँ गर्न नछोड्नु होला किनभने बेलायतको कन्टेक्स्टमा नि बहिनी हाम्रो धेरै श्रोतालाई पल्टनको होइन भने थाहा हुँदैन कि बहिनी. त्यहाँ धेरै हाम्रो अग्रजहरू सिनियरहरू कोही 70-80 वर्ष 90 वर्ष प्लस पनि पुग्नु भएको छ. उहाँलाई अलिकति अप्ठ्यारो के छ भने एउटा कल्चर होइन मिल्दैन, अनि अलि शारीरिक रूपमा अशक्त त हुनुहुन्छ नै, अनि भाषा नमिलेपछि उहाँलाई किनमेल यताउति गर्न औषधि डक्टरलाई आफ्नो तकलिफ भन्नलाई गाह्रो छ कि बहिनी. त्यसकारण यस्ता यस्ता हाम्रो आम धनवीर पुन जस्ता समाजसेवीहरू जसले अङ्ग्रेजी बोल्न चाहन सक्नुहुन्छ पल्टनमा धेरै कुरा बुझ्नु भएको छ ड्राइभ गर्नुहुन्छ होइन भने उहाँहरूको फुर्सद पनि छ भने आफ्नो छरछिमेक रोहरपरका अग्रजहरूलाई यसो सपोर्ट गर्नुहुन्छ कि बहिनी होइन. त्यो चाहिँ असाध्यै राम्रो काम हो यो त नछोड्नुलाई किनभने उहाँहरू कोही कोही त एक्लो जीवन बिताउनु पर्ने हुन्छ कि बहिनी. अनि अब विभिन्न रेडियोहरू सुन्नुहुन्छ त्यसमा बिएबिएस गोर्खा रेडियो त उहाँको हातैमा हुन्छ भनौँ न, मोबाइलमा पनि सुन्नुहुन्छ अथवा चाहिँ सानो रेडियोमा सुनेर आफ्नो टाइम बिताउनुहुन्छ होइन. गर्दाखेरि हामीले उहाँलाई सम्मान पनि गर्नु पर्यो र साथ पनि दिनु पर्यो होइन. र हाम्रो आशापुन बहिनीको कार्यक्रम छ नि बहिनी, असाध्यै भाग लिनुहुन्छ कि बहिनी
1: होइन,
0: किनभने बिहानको कार्यक्रम उहाँहरूलाई के गरौँ के गर्नुहुन्छ, समाचार सुन्नुहुन्छ, रेडियो सुन्नुहुन्छ, आफ्नो मन्तव्य राख्नुहुन्छ, यसरी रेडियोले चाहिँ उहाँहरूलाई एकदम साथ दिइरहेको छ र साथसाथमा हाम्रा समाजसेवी धनवीर पुन जस्ताले चाहिँ धेरै मद गर्नुभएको छ बहिनी.
1: ओके,
0: सरकारको तर्फबाट धेरै कुरा भएको छ, बेलायती सरकारले त्यहाँको स्थानीय काउन्सिलले धेरै गर्छ, तर जुन चाहिँ ह्युमन टच हुन्छ नि नेपालीको टच चाहिँ यस्ता यस्ता हाम्रा साथीहरूले गर्नुभएको छ बहिनी.
1: एकदमै राम्रो हजुर दाजु.
0: ओके, यति भन्दै अगाडि बढौँ पत्र.
1: अब दोस्रो पत्र मेरो हात परेको छ राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजुले पठाउनु भएको छ. आज उहाँले अघि हामीले भन्यौँ होइन विश्वकपको बारेमा पनि भन्नुभएको
0: छ.
1: हजुर, यसपटक फाइनलमा पुग्ने चाहिँ इङ्ल्यान्ड र फ्रान्स हुनेछ. इङ्ल्यान्डको 3 गोल र फ्रान्सको 2 गोल हुनुपर्छ. एकदमै गेमहरू हेर्नु होला अनि फेरि पनि हामीलाई लेख्नु होला राजेन्द्र दाई. अब उहाँ लेख्नुहुन्छ बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धा दाजु विनोद ध्वज खड्का ज्यूमा गोर्खे सलाम छ भन्नुभएको छ.
0: यहाँलाई नमस्कार, गोर्खे सलाम छ. एउटा मात्रै कुरा के भने नि तपाईँको उत्तर चाहिँ आइतबार भन्दा अगाडि आउनु पर्यो होइन, सुधारिएको, किनभने फेरि एन्सर चाहिँ आइतबार पछि आएपछि थाहा भइहाल्छ. त्योभन्दा अगाडि पठाउनु होला,
1: इमेल गर्नु होला हामीलाई. हजुर, यस कार्यक्रमका प्रमुख जिम्मेवारी निर्वाह गर्नुहुने सञ्चालिका निशा गुरुङ बहिनी, सह सञ्चालिका द्वय सुसन बालाज्यू र मीना थापा, अनि अरू फाँटमा कार्यरत साथै 3 बिएफपिएस स्टेशनका कर्मचारी सबैलाई मेरो नमस्कार भन्नुभएको छ.
0: अब तपाईँले सुनाइदिनुहोस् है बहिनी.
1: एकदमै हजुर हजुर, राम सुसन बारा दिदी मिना दिदीहरूलाई सबैलाई म चाहिँ नमस्कार सुनाइदिन्छु. दाईलाई पनि नमस्कार छ, कार्यक्रममा स्वागत छ.
0: मेरो पनि नमस्कार, स्वागत.
1: हजुर, मैले मान्नुपर्ने र अति नै आदरणीय व्यक्ति व्यक्तित्वहरूमा मान्यजनहरू हुनुहुन्छ, आफन्तजनहरू हुनुहुन्छ, त्यस्तै गरी मुलुक बाहिर साथै मुलुकको भित्र हुनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै सबैलाई म राजेन्द्र भान्तवा राईको तर्फबाट सेवा हौवा अनि दर्शन नमस्ते. यो हप्ता होइन अर्को हप्ताको मेरो कमिटमेन्ट अनुसार सन्देश पठाउनु पर्ने हो, तर विनोद साहेबले 2 दोहोऱ्याउनु भयो भनेर गत हप्ता मेरो सन्देश निशा बहिनीले वाचन गर्नुहुँदा विश्वकपको नतिजा बारेमा उहाँले 2 दोहोऱ्याएर भन्न लगाउनु भयो. त्यसैले मैले चाहिँ यो भनेको हुँ भनेर चाहिँ अघि जुन भन्नुभएको थियो इङ्ल्यान्ड र फ्रान्सको बारेमा होइन गोल गर्छ भनेर, तर अझ पनि गेमहरू बाँकी छन्, तपाईँले हेरेर हामीलाई इमेल गर्न सक्नुहुन्छ दाजु. त्यसै गरी यस देशमै बसेर इङ्ल्यान्डले हार्नुपर्छ भन्नु त उचित हुँदैन, त्यस कारण अरू 3 देशहरू खतरा भन्दा पनि महाखतराहरू छन्. जसले चाहिँ कप उचालिसकेका छन् होइन तर इङ्ल्यान्डले जिते भने चाहिँ एकदमै हामी खुसी हुनेछौँ किनभने यो देशको रोजी रोटी खाएर अरू देशले जितोस् भन्दा उचित हुँदैन होला
0: होइन सही कुरा हो तर कहिले चाहिँ फेभरेट त हुन्छ बहिनी खेलमा के खेलाडीको फलो गरिन्छ के स्टाइलको फरक गरिन्छ होइन कि टेम्परामेन्ट चाहिँ कुनै पनि देशको हुन्छ नि टेम्परामेन्ट एकदम मिल्दैन नि होइन त्यसलाई फेरि अलिकति सपोर्ट गर्नु पनि भएन नि तर आजकल पहिला पहिला जस्तो छैन निकै कन्ट्रोल छ होइन नियम कानुन कडा छ गर्दाखेरि तपाईँले जे भन्नुभएको छ सही छ कुरा चाहिँ
1: हो खेलाडी चाहिँ मलाई त्यो हल्यान्ड भन्ने खेलाडीको एकदमै म चाहिँ फ्यान भएँ होइन एकदमै जोक गरे पनि रहेछ र एकदम डाउन टु अर्थ रहेछ है अन्तमा नेपालमा वर्षायाम छ पानी त्यो साथै अशुद्ध आउँछ त्यसै गरी मिनरल वाटर पिउने सबैको हैसियत पनि हुँदैन अथवा भनौँ किन्न सकिँदैनन् त्यसै कारणले गर्दा पानी शुद्धिकरण गरेर मात्र पिउने गर्नुहोस् धमिलो छ भने पानी केही घन्टा राख्नुहोस् अनि फिल्टर गर्नुहोस् उम्लिने गरी उमाल्नुहोस् अनि सेलाएपछि फेरि फिल्टर गरी खानुभयो भने यसले हैजाबाट बचाउँछ
0: अहिले त सिजन त्यस्तोको छ गर्दाखेरि राम्रो सुझाव दिनुभयो यहाँले
1: हजुर अब भने जाँदा जाँदै एउटा गीत सुन्न चाहन्छु उहाँले एकदमै देशभक्तले ओतप्रोत गीत मगाउनु भएको छ दाजु जाग लम्क चम्क है नौजवान हो राजपाल राई र साकरेले गाउनु भएको छ
0: यो गीत चाहिँ धेरैले धेरै प्रकारले गाएका छन् पुरानो गीत पनि हो यसलाई चाहिँ फेरि राजेशजी कृष्णरामजी ढकाल आदिले गाउनु भएको रहेछ र त शमशेर थापाको मलाई यो गीत राखौँ र उहाँलाई धन्यवाद भनौँ पत्रको लागि र सुझावको लागि पनि होइन विदेशमा बसेर पनि नेपालको कति चिन्ता गर्नुहुन्छ होइन त
1: एकदमै हजुर हजुर र उहाँले नेपालमा हुनुहुने साथीहरूलाई पनि सम्झनु भएको छ दाजु छोटो रूपमा भनौँ उहाँहरू हुनुहुन्छ शर्मिला राई अनिता बान्तवा सुशीला बान्तवा निला चामलिङ राई दर्पण देविका रोदुङ सङ्गीता बायुङ राई सुम्निमा राई सुनिता पुन रमिला बान्तवा गौतम बान्तवा प्रेमध्वज गुरुङ छवि थापा युक्त प्रसाद श्रेष्ठ धनवीर पुन अरुण नदी खत्री मान बहादुर लिम्बू विनिता सुनवार शेर्पिनी कान्छी सिसम बान्तवा ओम मणि सापकोटा अमर निर्दोष राजाराम रायमाझी र राम पुकार राय हवस् त धन्यवाद सेवामा राजेन्द्र बान्तवा राई पोखरी कान्छा फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु
0: ओके यहाँको सन्देश सबैले रेडियोबाट नै सुन्नु भयो होला भन्ने आशा गरौँ होइन यति भन्दै अब उहाँलाई गीत सुनाऊ है त र अझै पनि आइतबार भन्दा पहिला इमेल गरिहाल्नुहोस् नभए चाहिँ फेरि तपाईँलाई चाहिँ फेरि जिताउन सकिन्न नि होइन त अब लागौँ गीततर्फ

0: हजुर, यहाँलाई सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोको परदेशको सन्देश कार्यक्रम रेडियो नेपालको माध्यमबाट देश अनि विदेशमा सबैले सुन्नुहुन्छ। र अबको बसाइमा हामीले कसलाई ल्याउँदैछौँ बहिनी?
1: हजुर हजुर, छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्दै हामी भने आइसकेका छौँ यहाँहरूको सेवामा। र अहिले भने हामीले फोन सम्पर्क गरेका छौँ दाजु, र अहिले हामी सुनसरीतर्फ लाग्दैछौँ, इटहरी सुनसरीतर्फ।
0: ओके, कन्ट्याक्ट तपाईँले गर्नुभएको छ।
1: हजुर हजुर,
0: यसो तपाईँले मलाई इन्फर्मेसन दिनुहुन्छ, प्रतिभा राईजी होइन, उहाँ चाहिँ हाम्रो पल्टनमा हुनुहुने भाइ रोनिस राईको आमा
1: हुनुहुन्छ।
0: ल त सुरु गर्नुहोस् तपाईँ।
1: हुन्छ, रोनिस भाइ अहिले क्विन्स गोर्खा इन्जिनियर्समा हुनुहुन्छ दाजु, करिब एक वर्ष भन्दा बढी भयो उहाँले चाहिँ यो पल्टनमा होइन जाहिर गर्नु भएको, अथवा भनौँ उहाँ चाहिँ यहाँबाट जानु भएको तर नेपाल आउन पाउनु भएको रहेनछ
0: है।
1: र किन भन्दाखेरि एकदम ट्रेनिङले गर्दाखेरि जम्मा 15 दिन मात्रै छुट्टी पाइन्छ, त्यसैले आउन पाएको छैन, मङ्सिरतिर आउँछु आमा भन्नुभएको रहेछ। र विशेष गरी हामीले फोन गर्नुको कारण के भन्दाखेरि रोनिस भाइको यो शुक्रबार अथवा यो कार्यक्रम प्रसारण हुन्जेल त उहाँको जन्मदिन कहिसक्छ, तर पनि उहाँलाई हामी जन्मदिनको शुभकामना स्वरूप यो सन्देश राखेका छौँ र आमालाई हामीले डाइरेक्ट फोन गरेका छौँ
0: है। स्वागत गरिहाल्नुहोस्
1: प्रतिभा दिदी। नमस्ते।
2: नमस्ते।
1: ओहो प्रतिभा दिदी, सन्चै हुनुहुन्छ नि हजुर सबैजना? हामी पनि एकदमै ठिक छौँ दिदी, र तपाईँलाई कार्यक्रम परदेशीको सन्देशमा हार्दिक स्वागत छ।
0: ओके, अब तपाईँले आफ्नो कुराकानी राखेको चाहिँ आफ्नै आवाज चाहिँ रेडियो नेपालमा सुन्न पाउनुहोस् है। प्रतिभाजी नमस्कार हजुरलाई। ल, अर्को अब आइतबार शनिबार आइतबारको दिन सुन्नु होला, विशेष गरी आइतबारमा। अब बाबु यानि कि तपाईँको छोरा रोनिस राई पल्टनमा गएको एक वर्ष भइसकेछ, उन्नति प्रगति गरियो होला, के भन्छ त बाबुले? ओके, कति राम्रो कुरा। अनि ट्रेनिङ राम्रो भएर पल्टनमा पनि गइसकेछ होइन बाबु, र इन्जिनियर भन्ने पल्टनमा पढ्नु भएछ। हजुरलाई एउटा अनुरोध गरौँ है, हजुरको फोन चाहिँ मोबाइल स्पिकरमा राखेको छ जस्तो लाग्यो, अलिअलि मेरो कानमा आयो के, स्पिकरमा नराख्नुहोस् है। ए ल ठिकै छ, जे होस् अब नेपाल आउने कुरा मिलेको रहन्छ, ट्रेनिङ यताउति रहेछ, पछि कहिले आउँछु भनेको छ रे? डिसेम्बरतिर। ल बाबुलाई राम्रोसँग स्वागत गर्नुहोला, आएपछि हामीलाई पनि सम्झना गर्नुहोस्, हामी पनि बाबुसँग कुराकानी गरौँला होइन। अनि अब बर्थडे ठ्याक्कै शुक्रबार पर्यो 17 तारिक, त्यसले गर्दाखेरि एक दुई दिनले मिस भयो होइन, तर पनि बाबुलाई यो रेडियोको माध्यमबाट यसो शुभकामना दिनुहोस् न त।
2: उहाँको 2083 साल साउन 2 गते शनिबार थियो हो, तर 17 तारिक परेछ होइन, त्यस्तो मिल्न गएकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु, अनि धेरै धेरै उन्नति प्रगतिको कामना पनि गर्न चाहन्छु।
0: आशीर्वाद धेरै छँदैछ, माया छँदैछ होइन त। अनि अब बाबु रोनिसलाई मनपर्ने खाना खुवाउनु मन लागेको थियो होला, केक काटेर केक खुवाइदिन मन लागेको थियो होला, त्यो चाहिँ पछि गर्नुहोस् है अब।
2: हजुर हुन्छ, त्यसको जन्मदिनको दिन अब वृद्ध आश्रममा गएर म फलफुलहरू के
0: होइन, त्यो एकदम राम्रो कुरा हो। अनि अब यो बेलामा त बर्खाको बेला छ हगि, अलिकति बाढी पहिरो छ, तपाईँहरू बसेको ठाउँमा के कस्तो छ, बर्खाले कति असर गर्यो गरेन के छ, सुनाइदिनुहोस् न त, छोरालाई पनि सुनाइदिनुहोस् हामीलाई पनि सुनाइदिनुहोस्।
2: छैन त्यति धेरै उ गरेको छैन यो पालि त, पोहोर चाहिँ पोहोर भर्दै गरेको थियो, अहिले चाहिँ धेरै असर गरेको छैन, ठिकै छ।
0: ज्यू, तपाईँहरू इटरी बजार नजिक हो कि इटरी बजारमै हो?
2: इटरी बजारदेखि 15-20 मिनट लाग्छ, यता पश्चिम आउनुपर्छ हाम्रो कान्छी चोक भन्ने ठाउँमा।
0: कान्छी चोक, ल त अब तपाईँले त्यति भनेपछि त्यहाँ गाउँले आफन्तहरूले पनि सुन्नुहुन्छ होला। रमाइलो के छ भने नि यो बेलामा अब आफ्नो छोरालाई त माया आशीर्वाद त छँदैछ, ह्याप्पी बर्थडे छँदैछ, तपाईँको आफन्त ती जो काँची चौकमा बसेर यो कुरा सुन्नुहुन्छ उहाँलाई चाहिँ के भन्नुहुन्छ ल भन्नुहोस्. आफ्नै गाउँठाउँको लाई पनि त सन्देश पुर्याउन सकिन्छ नि.
2: हजुर, उहाँहरूलाई पनि अब नमस्कार होइन सबैलाई. मेरो छोराको जन्मदिनको शुभकामना दिनुहोला. हजुरहरू सबैले आशीर्वाद दिनुहोला भन्न चाहन्छु.
0: तपाईँहरू खेती किसानी गर्नुहुन्छ कि के गर्नुहुन्छ?
2: हामी पसल गर्छौँ.
0: ए, पसल गर्नुहुन्छ. त्यहाँ आयो भने चाहिँ के किन्न पाइन्छ हजुरको पसलमा? के किन्न पाइन्छ?
2: हाम्रोमा चिसोहरू पाइन्छ.
0: ज्यू ज्यू,
1: किराना पसल रहेछ.
0: किराना पसल, ल एक दिन त्यतातिर आउने इटरीतिर आउने मौका मिल्यो भने आएर ल त तपाईँको पसलमा भेटघाट पनि यसो दाँतलाई चाहिँ एक्सर्साइज पनि हुने भयो होइन त. हस् त, अब बाबा चाहिँ उता जानुभएछ, हाम्रो नमस्कार सुनाइदिनु होला. तर म महत्त्वपूर्ण कुरा, छोराले धेरै माया पायो रेडियोबाट, आज आमाको आशीर्वाद पायो, त्यही अनुसारको हाम्रो बहिनीले गीत पनि लगाइदिनुहुन्छ. यति भन्दै हामी बिदा लिउँ कि कसो? होइन, के भन्न चाहनुहुन्छ? अरू केही भन्न चाहनुहुन्छ तपाईँ छोरालाई बाबुलाई?
2: खै केही छैन, अब दिनै बोलिन्छ होइन. हजुरहरूले अब सोधिदिनु भएकोमा, अब छोराको लागि यति धेरै दुःख कष्ट गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. मेरो पसलमा आइदिनु होला, कसै अब काम पर्यो भने पठाउनु होला. यो नम्बर छ, कहिले काहीँ फोन गर्नु, कन्ट्याक्ट गर्नु. म चाहन्छु हजुरसँग टाढा.
0: हाम्रो पनि नम्बर पाउनु भएको छ. कहिले कहिले केही पर्यो भने, केही सुनाउनु पर्यो, नयाँ नयाँ समाचार दिनु पर्यो बाबुलाई भने, आफूले सुटुक्क टेलिफोनमा गरेको भन्दा रेडियोमा भनेको मजा आउँछ के, होइन होइन. अब घरमा राम्रो राम्रो खबर हुन्छ नि, कोही जन्मेको, जग्गा किनेको, घर बनाएको, पसल बढाएको, होइन, यी कुरा सुनाउन मजा पनि आउँछ. ल त्यो गर्नु होला है त. ल उसो भए तपाईँको लागि बहिनीले नै राम्रो गीत छानिदिनु भएको छ, त्यो गीत सुनाऊ है. हस् त, हामी बिदा लिउँ. हस् नमस्कार.
1: नमस्कार दिदी, धन्यवाद.
0: ओके, प्रतिभा राईजी हाम्रो बाबु रोनिस राईको आमा हुनुहुन्छ. बाबा चाहिँ भीमबहादुर राई होइन त. उहाँ चाहिँ किनमेल गर्न जानुभयो. यस्तै हो गाउँघरको दिनचर्या, काममा खटिनै पर्यो होइन बहिनी. तपाईँले उहाँलाई कुन गीत राखिदिनु भएको छ बहिनी?
1: अब भाइको जन्मदिन भएको कारणले गर्दा दाजु हामी जन्मदिनकै गीत राख्छौँ.
0: अच्छा, यो गीत राख्दै अहिले लाई हामीले कार्यक्रम अगाडि बढौँ त.
1: हजुर, हुन्छ.

0: पीएपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यहाँले श्रोताहरू. सञ्चालक विनोद यस कार्यक्रम यानि कि परदेशीको सन्देश कार्यक्रमलाई लिएर हजुरको सेवामा छु. अब हामी आजको प्रश्नको छिनोफानो अनि कन्ट्याक्ट गर्नुपर्ने ठेगाना आदि आदि कुरा गर्छौँ होला होइन त बहिनी?
1: हजुर हजुर दाजु, एकदमै अवश्य पनि. हामीले गत हप्ता वर्ल्ड कप फिभरलाई नै ध्यानमा राखेर प्रश्न राखेका थियौँ फुटबलको बारेमा, होइन दाजु? यो हिस्ट्री हुन्छ नि, पहिला हामीले प्रश्न के राखेका थियौँ भन्दाखेरि,
0: मैले त बिर्सि पनि सकेँ.
1: हजुर, 1930 भने पुरानो बल होइन, छालाको बल खेलाइन्थ्यो,
0: त्यो पनि टुटी कस्ने बल,
1: एकदमै जसमा चाहिँ टुटी बाँध्ने चलन थियो होइन, ती बलहरू खेलाइन्थ्यो. अब हामीले सोधेको प्रश्न के थियो भने, कुन वर्ष आएर त्यो बल हटाइयो अथवा टुटीवाला बल हटाइयो भनेर सोधेका थियौँ है दाजु. यसको सही उत्तर हो

0: ओछेर अनि माथिबाट छालाले टन टन बान्नु पर्थ्यो कि बहिनी, छालाको फित्ताले लेसले भनौँ होइन, अनि त्यो जब पानीमा परेर फुलिन्छ नि त्यो हेड गर्दाखेरि त्यो फुल के टुटीको भाग पर्यो भने नि बहिनी निल्दामै हुन्थ्यो हगि, त्यो चाहिँ खेल्नेहरू अहिले त यो जेनेरेसनले होइन होला, मैले चाहिँ अलिअलि भेटेँ
1: होइन,
0: त्यसपछि फेरि हल्यान्डको बल आयो कि बहिनी, यसो एउटा चाहिँ सिउरोले भित्र गर्ने अनि पम्प दिने होइन, सानो पल मात्रै हुन्थ्यो, अहिले चाहिँ अनेक अनेक बल आएको छ, यानि कि माइक्रोचिप वाला पनि बल आएको छ होइन। सो हाम्रो तपाईँले फिटनामा प्रश्न पनि दिनुभयो, एन्सर पनि मिलाउनु भनिदिनुभयो, मिलाउने चाहिँ कतिजना भए
1: हजुर, यो दोस्रो प्रश्नको उत्तर भने कुन वर्षको वर्ल्ड कपमा चाहिँ सेतो रङको बल खेलाइयो भन्ने प्रश्नको उत्तर भने 1958 यो स्वेडेनमा चाहिँ यो पहिलो पटक भने यो सेतो रङको बल खेलाइयो भनेर प्रश्नको उत्तर छ है दाजु।
0: ओके, त्यसले गर्दाखेरि 1958 फिफाले पहिलो पटक विश्वकप बल क्षरणको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अप्नायो, 100 बढी नमुना परीक्षण गरियो, 24 पाटे टप स्टार बल चाहिँ छनौट गरियो कि बहिनी। त्यही प्रतियोगितामा किशोर प्रतिभा पेलेको उपस्थितिमा ब्राजिलले पहिलो पटक विश्वकप पनि जितेको थियो है बहिनी 1958। त्यसले गर्दाखेरि त्यो चाहिँ बल चाहिँ 4-star भनेर भनिन्छ नि होइन, ओके, ल 4-star भन्दा पनि त्यतिखेर चाहिँ जुन चाहिँ हाम्रो चाहिँ सोधेको थियो प्रश्न चाहिँ सेतो बल चाहिँ त्यतिखेर आयो होइन प्रयोगमा। अब भने कतिजनाले एन्सर मिलाउनु भयो
1: हजुर, हामीलाई धेरै श्रोताले त फोन त गर्नु भएन दाजु, 5 श्रोताले फोन गर्नु भएको छ, उहाँहरूले मिलाउनु पनि भएको छ है, उमेश रेग्मीजी विराटनगरबाट, अन्जु रेग्मीजी विराटनगरबाट, त्यसै गरी सेखु छेत्री हुनुहुन्छ लमजुङबाट, प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, र अरुण नदी खत्रीजी हुनुहुन्छ पासीकोट नारायणथानबाट।
0: अनि सबैको मिलेको
1: दुईटै प्रश्नको उत्तर मिलाउने हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरबाट र अन्जु रेग्मीजी विराटनगरबाट।
0: के नाता कृपा छ क्या हो यार, सरसल्ला बढी छ जस्तो लाग्यो मलाई होइन, ओके, एउटै घरबाट एउटै फ्यामिलीबाट एन्सर आएको छ, दुइटैको मिलेको छ, अब चाहिँ जे होस् मिलाउनेलाई चाहिँ हामीले चाहिँ धाँधली गर्न भएन होइन, दुइटाको नाम मात्र यो चिठा बक्सामा चाहिँ खाली खाली छ क्या बहिनी हगि, हाम्रो पेन होल्डरमा दुइटा मात्रै परेको छ, आवाज पनि त्यति कम्ती छ क्या बहिनी होइन, त्यसले गर्दाखेरि अब म यसो लकी ड्र गर्छु, तपाईँले बदमासी नगरिकन कुनै तल माथि नगरिकन एउटा निकाल्नुहोस् र सर नाम पढिदिनुहोस् त, को चाहिँ लकी हुनुभयो बहिनी।
1: हजुर हजुर, अब रेग्मी परिवारमै जाने भयो तर कसको नाम हो भनेर चाहिँ म हेर्दैछु है त।
0: ओके ल, मैले चाहिँ ड्रम बजाइसके, ताली बजाउनु मात्रै बाँकी छ, खोल्नुभयो
1: एकदमै विजय श्रोता हुनुहुन्छ अन्जु रेग्मी विराटनगर।
0: उमेशजीलाई जित्नु भएछ त, उहाँको साइन चाहिँ भनौँ न अब चक्र चाहिँ एकदम राम्रो ठाउँमा बसेको रहेछ होइन, के चन्द्र दाइने भन्छ नि बहिनी, कहिले दाइने परेको रहेछ, उहाँलाई हामीले ताली बजाएर शुभकामना दिइसक्यौँ, बधाई दिइसक्यौँ, शुभकामना पनि बधाई हो, र अब फेरि अरूहरू प्रश्नमा पनि भाग लिनुहोला भन्दै उहाँलाई वान्स अगेन हामीलाई छिटो भन्दा छिटो कन्ट्याक्ट गर्नुको लागि अनुरोध गरौँ होइन त। यति भन्दै आज त प्रश्न छ कि छैन तपाईँको?
1: हजुर, आज मसँग चाहिँ प्रश्न छैन दाजु, अब हामीले अन्तिम श्रोताको पत्र पनि पढ्नु पर्ने हुन्छ।
0: ए ओके, तर एउटा त प्रश्न त हाम्रो स्ट्यान्डिङ छ नि त होइन, त्यो चाहिँ के हो भने फाइनल पुग्ने खेलाडी टिम कुन हो र कति गोल हुन्छ भनेर चाहिँ अझै पनि मौका छ नि होइन, ठ्याक्कै जसले चाहिँ फाइनल पुग्ने र जित्ने गोल कति हुन्छ भन्ने हाम्रो श्रोतालाई राम्रो पुरस्कार दिनु भला के बहिनी
1: है।
0: ओके ल, त प्रश्न यही हो, अब आजको अर्को श्रोता को हुनुहुन्छ त?
1: हजुर, अन्तिम श्रोता हाम्रो अरुण नदी खत्रीजी हुनुहुन्छ है,
0: के भन्नुहुन्छ उहाँ?
1: उहाँको पत्र चाहिँ तपाईँसँग छ दाजु,
0: लो मारे खोज्नु पर्यो नि त पत्र कहाँ परेको छ, भेट्टाएँ मैले, र लेख्नुहुन्छ उहाँले वर्ल्ड कपको जवाब पो दिनुभएको रहेछ त,
1: उहाँले पनि दिनुभएको छ, अघि हामीले नाम भनिसकेका छौँ तर दुवै प्रश्नको उत्तर पनि अलिक मिलाउन सक्नु भएन उहाँले,
0: एउटा मात्रै मिल्यो
1: हजुर दाजु,
0: त्यसले पुगेन बहिनी होइन, एनिवे अरुण नदी खत्री र सरिता खड्का भनेर लेख्नुभएको छ बुढाली कण्ठ चार पासी कोटबाट
1: होइन
0: दुईजनाको नाम चाहिँ किन लेखे होला उहाँले
1: प्रश्नको उत्तर
0: ओके खैर बिएपिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ भनेर लेख्नु भएको छ पत्र सुरुमा गर्नु भएको छ यो कार्यक्रम

0: और निशा गुरुङ, सुशन बाला, विनोद दोज खड्का, आरती लम्साल, नीरा राणा भाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नजन गुरुङमा बुढाली कण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी।
1: उज्यालो बस्तीबाट उज्यालो छर्दै आउनु भएको छ अरुण नदीजी, कार्यक्रममा स्वागत छ यहाँलाई। र उहाँले एउटा त्यहाँ अनुरोध पनि गर्नु भएको रहेछ, मैले कति हेरेको थिएँ है,
0: उहाँको अनुरोध पढ्थ्यो त।
1: हुन्छ हुन्छ,
0: अलि नहोला नहोला सुरुमै हेर्दा निशा गुरुङ, विनोद दाजु, सुजन बाला दिदीसँग सँग चाहिँ फेसबुकमा साथी भन्ने ठुलो इच्छा छ मेरो, के होला भन्नुभएको छ। मैले त फेरि इच्छा भएर पनि एक्सेप्टै गर्न सक्दिनँ कि, मेरो त टन्न भएको छ, 5000 प्लस पुगेको छ, त्यस कारणले मैले धेरैलाई गर्न सक्दिनँ। हाम्रो टेलिफोन सम्पर्क सधैँ छ नि
1: होइन
0: भैया, तर तपाईँहरूको त आफ्नो इच्छा है।
1: हुन्छ, म अरुणजीलाई एड गर्नेछु।
0: ओके, शब्द यात्रा प्रकाशनले 2083 सालको शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार मलाई दिने भएको छ। उहाँले जहिले पनि गुड न्युज दिनुहुन्छ, बधाई दिइहाल्नुहोस् न त।
1: एकदमै बधाई छ अरुणजी, तपाईँ पनि चन्द्रमा दाहिने रहेछ है, जहिले पनि उहाँ पुरस्कारको कुरा गर्नुहुन्छ होइन, जहिले सम्मानित भइरहनुहुन्छ, तपाईँलाई एकदमै धेरै बधाई छ अनि शुभकामना पनि छ।
0: मैले त लेखे पो त पुरस्कार पाउँछु होइन, उहाँ त लेखेको लेखेकै गर्नुहुन्छ होइन त। उहाँ भन्नुहुन्छ, मेरो 2051 सालको कोलपुर बाँकेको पत्रमित्र साथी सागर गैरेको नियात्रा संग्रहको विमोचन Z30 गते शनिबारको दिन काठमाडौँमा हुँदा उहाँसँग मेरो पहिलो भेट हुन पुग्यो। दुवैजना खुसी भयौँ। साथै त्यो दिन तीन कुनेमा कौटिल्य ग्लोबल स्कुलमा कविता वाचन सकेर म उहाँको किताब विमोचनमा नेपाल यातायातको बस चढेर दिल्ली बजार कालिका स्थान सर्वनाम थिएटर पुगेँ भनेर उहाँले आफ्नो बयान गर्नुभयो त्यो यात्राको। असार 6 गते मच्छेन्द्रनाथको भोटो देखाउने दिनमा हामी दुवैजना जालोखेल पुग्यौँ। असार 14 गते आइतबारको दिन नागार्जुन नगरपालिकाको हलमा पुगेर मैले कविता पाठ गरेर सुनाएको थिएँ। स्याङ्जाको नरेन्द्र रिमाल, बिरगन्ज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बु, अनि बेलायत बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खुजुम पारागरी, सुनिल निर्दोष पारागरी र नानु करुणा, सामना तामाङ, दर्पण देवीका राई, रौतक बस्नुहुने रामपोखर राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तबा राई, छवि थापा, धनवीर पुन, सबिना मगर, मा धेरै धेरै सम्झना छ भनिदिनु होला भनेर भन्नुभएको छ बहिनी। एकै साथमा भन्नुभएको छ किनभने उहाँ कता कता पुग्दै हुन्थ्यो, सबैलाई सम्झनातिर गर्न जानुभएको छ होइन, आउनुभएको छ। खैर, मैले उहाँले लेखेको जस्तो सबैको नाम चाहिँ पढेँ। अब अन्तमा आएर एउटा गीतको अनुरोध गर्नुभएको रहेछ, तर उहाँको जहिले पनि कोसेली हुन्थ्यो, मेरो हातमा त कोसेली छैन, तपाईँले च्याप्पै पार्नुभयो क्या।
1: टुक्का कविता लेख्नु भएको छ, उहाँ भन्नुहुन्छ, नेपाल हाम्रो घर हो, नेपाली हाम्रो थर, नेपाल हाम्रो घर हो, नेपाली हाम्रो थर, सबै बन्धु बान्धव हौ को नजिकको पर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, अझैसम्म विभेद रूपी खाडलभित्र छेलिएर, मेरो आँखाभरि हिमाल खुल्दछ, मेरो मनभरि गुराँस फुल्दछ भनेर चाहिँ उहाँले टुक्का कविता यहाँ अन्त गर्नुभएको छ दाजु। उहाँ हुनुहुन्छ अरुणती खत्री, बुढानी कण्ठ, वडा नम्बर 4, पासीकोट, उज्यालो बस्ती, शिव मन्दिर, काठमाडौँ।
0: राम्रो टुक्का कविता लेख्न त धेरै लेख्छन्, तर चाहिँ सन्देश रूपी र सही मार्गदर्शन दिने कविता लेख्नु भएको हुनाले त त्यस्तो पुरस्कृत हुन्छ नि उहाँ होइन। राम्रो राम्रो सन्देश फैलाउँदै गर्नुहोला कविता मार्फत, जुन तपाईँले गरिरहनु भएको छ। अझ धेरै पुरस्कार कोठा घर बैठकमा राख्नै नभ्याउने प्रकारले जितेको सुन्न भयो भने कहाँ राखौँ कहाँ राखौँ होस् के होइन। ओके, यति भन्दै उहाँलाई फेरि पनि बधाई छ। उहाँले जुन चाहिँ शब्द यात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार उहाँलाई प्रदान गरिने भएको छ, त्यसको मङ्गलमय सबभन्दा पहिला
1: बधाई छ
0: र अल द बेस्ट भनौँ है त बहिनी। आजको बसाइबाट अब हामी बिदा लिउँ। आजको प्रश्न खासै छैन, तर स्ट्यान्डिङ प्रश्न हामीले केही दिनदेखि नै केही हप्तादेखि राखिरहेका छौँ। यसपालिको वर्ल्ड फिफा वर्ल्ड कप कसले जित्नुहुन्छ, फाइनलमा को को पुग्नुहुन्छ र कति गोल भएर जित्नुहुन्छ भनेर ठ्वाक्क जसले मिलाउनुहुन्छ उहाँलाई एकदम ठुलो ठुलो बधाई त भइहाल्छ, पुरस्कार पनि हुनेछ। हस् त, म त फुटबलतिर लागे बहिनी, आज हेर्नु पर्यो नि त।
1: हजुर हजुर, एकदमै हेर्नु पर्यो।
0: हस् मलाई बिदा दिनुहोस्, नमस्ते, फेरि अर्को हप्ता भेटौँ, बाई बाई।
1: हजुर, आजको विजय श्रोता अञ्जु रेग्मीजी, उहाँलाई धेरै बधाई भन्दै कार्यक्रममा भाग लिनुहुने सबै श्रोतालाई धन्यवाद छ। यो भन्दै निशा गुरुङ आज चाहन्छु, नमस्ते, शुभ दिन, ह्याप्पी श्रावण।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा राजमार्ग प्रभावित भएका छन्. केही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केहीमा राती सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. नेपाल प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कट्टुन्जे बेसी सड़क खण्डमा बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ. यी खण्डमा बिहान 4 बेलुका 6 सवारी साधन सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ. यस्तै कान्ति लोकपथमा अपरान्न 5 बिहान 5 अर्को सूचना नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. यसै गरी काठमाडौँबाट चितवन गोर्खा धादिङ नुवाकोट लगायत जिल्लामा चल्ने सवारी साधन पनि गैराती 10 आज बिहान 5 पूर्ण रूपमा बन्द गरिएको थियो. रातिका बेला बन्द गरिएका सड़कमा बिहानी पख सवारी साधन चल्न थालेका छन्. यता इलाम नगरपालिका 9 राजदुवालीको मेची राजमार्गमा सड़क हिलो भएपछि सवारी आवागमन बन्द भएको छ. यसै गरी अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सड़क खण्ड अवरूद्ध भएको छ. सिन्धुपाल्चोकको भुटेकोशी 4-0 र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदो सहितको ढुङ्गा माटो खसेपछि अरणीको राजमार्ग पनि अवरूद्ध भएको छ. यता बागलुङको जैमिनी 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरूद्ध भएको छ. काभ्रे पलाञ्चोकको रोसी 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पनि अवरूद्ध भएको प्रहरीले जनाएको छ. यसैबीच चितवनको मुगलिन नारायणगढ सड़क खण्ड अन्तर्गत जलबिरे क्षेत्रमा 2 बस ठोकिँदा सड़क अवरूद्ध भएको छ. सड़क डिभिजन कार्यालय चितवनका अनुसार ठोकिएका बसलाई हटाउने काम भइरहेको छ. दुर्घटनामा केही यात्रु घाइते भएका छन्. नारायणगढबाट मुगलिनतर्फ जाँदै गरेको बस र नारायणगढतर्फ जाँदै गरेको राजधानी एक्सप्रेस ठोकिएका हुन्. दुर्घटनामा नारायणगढबाट मुगलिनतर्फ आउँदै गरेको राजधानी एक्सप्रेसका चालक गम्भीर घाइते भएका छन्. पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले गैराती 10 बन्द गराएको यो खण्ड आज बिहान 6 खुलेको थियो. सड़क डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सड़कमा सवारी साधन चलाउन अनुरोध गरेको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय विकासको अवधारणामा पुरानो साख फिर्ता ल्याउन राष्ट्रसंघीय एजेन्सीलाई सुझाव दिनुभएको छ. राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी नेपालको 60 वर्षगाँठ कार्यक्रममा मन्त्री वाग्ले
4: इन द आफ्टरमाथ अफ द 9/11 अटैक्स इन द युनाइटेड स्टेट्स द दोहा डेवलपमेंट राउंड टुक ऑफ एंड देयर वाज अनप्रेसिडेंटेड युनानिमिटी अक्रॉस द ग्लोबल कम्युनिटी इन रैलिंग बिहाइंड ट्रेड एंड डेवलपमेंट एज अ मेजर थीम for organizing development assistance during that decade. Unfortunately, that has petered out. That is no longer the case, as a lot of development assistance and even national priorities have now fragmented, almost balkanized, and that cohesive whole, that global ethos has very much vanished, and we need to reclaim that going forward.
3: UNDP-le jokhimpurna kaam pani garnu parne wahako sujhav cha.
4: New ventures, new risks, trading into new areas, not being confined to a comfort zone. So the area, or rather technical area, of international trade policy was what was initiated in 2001 after the debacle, the WTO conference in Seattle collapsed. UNDP felt this is not a technical subject that should be left to the preserve of the Ministry of Finance or Ministry of Trade. This affects livelihoods, this affects all the citizens. Trade policies, arcane as they may be, impact all lives, and UNDP should be in this area.
3: विश्वकप फुटबलमा तेस्रो स्थानको उपाधि इङ्ल्याण्डले कब्जा गरेको छ. अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्समाथि 6-4 जितका साथ इङ्ल्याण्ड तेस्रो भएको हो. विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा नयाँ रेकर्ड बनेका छन्. अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सका किलियन एम्बापेले विश्वकपमा सर्वाधिक गोलकत्रा गोलकर्ताको नाम दर्ता गराउनु भएको छ. उहाँले आफूले खेलमा जम्मा 22 गोल गर्नुभएको छ. यो संख्या अर्जेन्टिनाका लियोनल मेस्सीको भन्दा एक गोल बढी हो. फिफा विश्वकप 2026 फाइनल खेल आज खेल्दैछ. विश्वकप उपाधि जित्न अर्जेन्टिना र स्पेन खेल्दैछन्. खेल नेपाली समय अनुसार आज राति.

हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ। कविता, गीत, गजल सुन्छौँ। सम्भव भएसम्म कवि कावित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। हामीलाई यतिखेर बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, सिङ्गापुर, हङकङ, भारत आदिबाट सुनिरहने श्रोताहरू, तपाईँहरू पनि यस कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफ्नै स्वर दुनियाँलाई सुनाउन सक्नुहुन्छ, आफ्ना रचना पठाउन सक्नुहुन्छ र आफ्ना पत्र पत्रिकामा छापिएका वा नछापिएका रचनाहरू पनि हामीलाई पठाएर यस कार्यक्रममा, यो साहित्यिक दभान कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। हामीले प्रस्तुत गरेका कविता, गीत, गजल, खण्डकाव्य आदि यहाँले सुन्न सक्नुहुन्छ भने आफ्ना पनि कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य आदि साहित्यिक क्षेत्रका रचनाहरू सम्प्रेषण गरेर हामीलाई पनि सहयोग गर्न सक्नुहुन्छ। यहाँको आवाज संसारभरि पुर्याउन हामी मद्दत गर्छौँ, हामी सहयोगीको भूमिका निर्वाह गर्दछौँ। श्रोताहरू, यो अहिलेको कार्यक्रमभन्दा अगाडि मैले केही एपिसोड धनकुटा मूलत कोशी प्रदेशका प्रतिभाहरूलाई जोड दिँदै त्यस क्षेत्रका र मूलत धनकुटाको सेरोफेरोमा रहने प्रतिभाहरूका विभिन्न रचनाहरू प्रस्तुत गरेको थिएँ। श्रोता, आज म यहाँहरूलाई पश्चिमाञ्चल र मूलत गोर्खाको सेरोफेरोमा रहनुहुने प्रतिभाहरूका रचनालाई यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु र त्यसपछि समय रहेमा म अन्य केही प्रतिभाहरूको रचना पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछु। आज मैले गोर्खाका प्रतिभाहरूको चाहिँ सेरोफेरो गोर्खा बाङ्मय पुस्तकबाट ग्रहण गरेको छु। यसमा विभिन्न किसिमका प्रतिभाहरूले आफ्नो आफ्नो कलम चलाउनु भएको छ र त्यस्ता विभिन्न किसिमका प्रतिभाहरूमध्ये त्यहाँबाट चाहिँ एउटा प्रतिभा हुनुहुन्छ टेकबहादुर लौडारीजी, गोर्खा मूल स्वदेशको भन्ने एउटा कविता उहाँले चाहिँ यो गोर्खा बाङ्मयमा प्रकाशित गराउनु भएको छ। त उहाँ लेख्नुहुन्छ, पदेरामा जलका मूल नदै भई बक्स सागर, ढुङ्गा र मृत्तिका मिल्दै बनेका उच्च स्थावर, बिरुवा वनका मूल बासन्ती फुल बन्दछन्, संयोजन गरे मात्र नदीमा सेतु बन्दछन्, धरती आकाशले चुम्ने क्षितिज हुन्छ दूरमा, भावना विरही हुन्छन् बिछोडी प्रेम भावमा, कला मन्दिरका मूर्ति देवता मूल भावका, वातावरण संस्कार मूल बन्छन् स्वभावका, गाउँ हुन् राष्ट्रका बाघ, जनता फूल राष्ट्रका, सद्भाव मित्रता जोड्ने नेतृत्व सेतु राष्ट्रका, सम्पर्क राष्ट्रको भाषा नेपाली मूल भानु हुन्, उज्यालो दिलमा छर्ने सृष्टिका मूल र घाम हुन्, देश धरती महादेश पृथ्वी हुन् मूल देश कि, बिम्ब ब्रह्माण्ड यो रच्ने महाशक्ति कुनै छ कि, कुल हुन् बुद्ध वा वृद्धा गृह सृष्टि जमाउने, फुल हुन् बाल बच्चा यी बाघभित्र रमाउने, बासन्ती फुल हुन् राम्रा धरतीका परिवर्तन, रमाऊ स्वाभिमानी भई राखी संस्कार ओजन, राष्ट्र निर्माणमा श्रेष्ठ पृथ्वी देशमा देशको, पृथ्वीकै देन नेपाल गोर्खा मूल स्वदेशको। यसरी टेकबहादुरजीले गोर्खा मूल स्वदेशको भनेर यस कवितामा गोर्खाको सौन्दर्य र गोर्खाले जुन नेपाल एकीकरण गर्नको लागि दिएको इतिहास, त्यसको चाहिँ जगमा खडा भएको देशको विषयमा उहाँले बडा सुन्दर ढङ्गले आफ्नो रचना प्रस्तुत गर्नुभएको छ। देश धरती महादेश पृथ्वी हुन मूल देश कि, या पृथ्वी हुन मूल देश किमा चाहिँ यहाँ बिम्ब पनि परेको छ। पृथ्वी शब्दले धरतीलाई पनि यहाँ बताएको छ भने पृथ्वी नै मूल हुन्, यो देशको नेपालको मूल पृथ्वीनारायणशाह हुन्, जसको चाहिँ दृष्टि पाएर, जसको सृष्टि पाएर यो नेपाल छरिएको चाहिँ छ
भन्ने यो भाव हो यस कवितामा कविले व्यक्त गरेका छन्। र त्यसलाई चाहिँ एउटा साहित्यिक परिवेश र प्रकृतिको सौन्दर्यको वर्णनको चाहिँ परिवेशमा मिलाएर यसलाई ज्यादै सुन्दर ढङ्गले व्यक्त गरेका छन्। त यहाँ भाषाको कुरा लेख्दा भानुलाई सम्झिया छन् कविले, सम्पर्क राष्ट्रको भाषा नेपाली मूल भानु हुन्, उज्यालो दिनमा छर्ने सृष्टिका मूल घाम हुन्। त यहाँ पनि चाहिँ बिम्ब परेको छ, भानुलाई चाहिँ रूपकालङ्कारको रूपमा यहाँ सूर्य भन्ने अर्थमा र चाहिँ भानुभक्त आचार्य भन्ने अर्थमा यहाँ चाहिँ बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ। यसरी गोर्खा मूल सन्देश यो कविताले गोर्खालाई नेपाल देशको मूल स्तम्भको रूपमा चित्रण गरेको छ भने भाषाका मूलका रूपमा, भाषाका गायकका रूपमा भानुलाई यहाँ कविले सम्झिएका छन्।

अब यो एउटा चाहिँ कविता छ, यो चाहिँ दिल्ली मूलती हुन् भन्ने उहाँले चाहिँ पछुतो भन्ने कविता लेख्नु भएको छ। सुनौँ उहाँको कविता कस्तो रहेछ। चम्चे हुनेर र नै गरिएन पहिले, चौतर्फ काम नहुँदा मन दुख्छ अहिले। सेवा भनेर गरियो अतिशयका तापो, लाग्दैछ आज पछुतो गरिएछ पापो। ढम्क्याउँदै धन लिँदै धनवान बन्नु, आएन नत्र यसरी नहुने विपन्न। मारेर जीव बनेका बहुमूल्य अङ्ग, बेच्दै बटुल्न रुपियाँ भने छैन ढङ्ग। ठेक्का लिएर गतिलो टिपटाप पारे, भर्दै गरे पनि हुने घरको बकारी। थापेर हात परको धन तान्न लाए, आएन लाग्छ अहिले पछुतो मलाई। कुर्सी समात्न तरिका पनि सिक्नु छैन, सोझो भएर सुखको मुख देखिँदैन। धिक्कार लाग्छ नि मुख ठगिएन कोही, चौपट्ट आज मनमा पछुतो पछुतो छ सोही। राम्रो रहेछ बोलियासँग टाँसिएको, दादा र तस्करसँगै मन गाँसिएको। मारे ठगे पनि हुने सकिएन खोई, लाग्दैछ आज पछुतो मनभित्र सोही। यसरी यो पछुतो कवितामा दिल्ली प्रसाद मूलहित्ती हुनले त चाहिँ यो यस हाम्रो देशमा अहिले जस्तो चाहिँ विकृति चलिराखेको छ, विसङ्गति भइराखेको छ, त्यसका प्रति बडो राम्रो चाहिँ मिठो व्यङ्ग्य चाहिँ दिनुभएको छ। र हाम्रो चाहिँ चाकरी गर्ने, चापलुसी गर्ने, भ्रष्टाचार गर्ने, ठेक्का पट्टाका माध्यमबाट भ्रष्टाचार गर्ने, धम्क्याएर भ्रष्टाचार गर्ने, लुटेर चाहिँमा धन कमाउने, यस्ता विभिन्न किसिमका प्रवृत्तिहरूलाई यो कविताले बडो राम्रोसँग चाहिँ व्यङ्ग्य गरेको छ। ठेकदारहरूलाई पनि व्यङ्ग्य गरेको छ र अनि राजनीतिमा लागेका मान्छेहरू पनि एकदम झगडा गरेर तगडा गरेर चाहिँमा मारपिट गरेर जो कुर्सीको लुछा चुडी चलिराखेको छ नेपालमा, र थियो पनि भनौँ, अब अहिले अलिकति परिस्थिति चेन्ज भएको छ, तैपनि त्यो जुन परिस्थिति थियो त्यसलाई यहाँ चाहिँ कविले व्यङ्ग्य गरेका छन्। कति मिठो छ, कुर्सी समात्न तरिका पनि सिक्नु छैन, सोझो भएर सुखको मुख देखिँदैन। होइन, त्यो कुर्सी चाहिँ छेक्ने, कुर्सी समात्ने, तान्ने, आफ्नै अधिकारमा ल्याउने त्यो ढङ्ग पनि भएन भनेर यसरी कविले यो कवितामा बडो मिठोसँग व्यङ्ग्य गर्नुभएको हामी देख्न सक्दछौँ। साथीहरू, अब चाहिँ अब गोर्खालीका कविताहरूको बिचमा मैले एकजना चाहिँ फरक धारका व्यक्तिको कविता अहिले पढ्दैछु। उहाँ हुनुहुन्छ कवि रत्न सक्छौँ कहानी भन्ने शीर्षक लिएर आउनुभएको छ। अब यो गोर्खा बाङ्मयमा यो छापिएको छ, यसको चाहिँ शीर्षक चाहिँ रच्न सक्छौँ कहानी रहेको छ र यसका लेखक पिपलमणि सिग्देल हुनुहुन्छ। तपाईँ अहिले अमेरिकामा रहनु भएको छ र अहिले यो अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा पनि उहाँ उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ। अमेरिकामा बसेर पनि नेपाली भाषा साहित्यको बारेमा चर्चा परिचर्चा गराउँदै हुन्छ। नेपालीमा मात्रै नभएर पिपलमणि सिग्देलजी संस्कृत भाषा साहित्यका पनि अध्येता हुनुहुन्छ र उहाँ काठमाडौँमा रहँदाखेरि बौद्ध दर्शनका उपप्राध्यापकका रूपमा काम गरिरहनु भएको थियो र अहिले अमेरिका गएर पनि उहाँ भाषा साहित्य संस्कृति र चाहिँ यो चाहिँ दर्शन शास्त्रको क्षेत्रमा पनि काम गरिरहनु भएको छ। त उहाँ चाहिँ यो गैर नेपाली, यो गैर आवासीय नेपालीहरूको चाहिँ साझा संस्थामा पनि उहाँले काम गरिरहनु भएको छ, गरिसक्नु भएको छ र अहिले पनि सायद उहाँ त्यसमा जोडिनु भएको होला। उहाँ चाहिँ नेपाली कवितामा विद्यार्थी जीवनदेखि नै कलम चलाउने एउटा सिद्ध हस्त प्रतिभाको रूपमा उहाँलाई हामीले देख्ने चिन्ने गरेका छौँ। पिपलमणि सिग्देल त रच्न सक्छौँ कहानी, उहाँको चाहिँ कविता यसरी चाहिँ सुरु भएको छ। आमा तिम्रो नयना तलामा आँसुको भेल देख्दा, पाखा बेसी सकल जगमा त्रासको खेल देख्दा, खेल देख्दा भेरी बक्सिन रगर जसरी रातको बिम्ब बन्दै, भेरी बक्सिन
रगत जसरी रातको बिम्ब बन्दै मेरो छाती चरचर भयो ऊ कति के छ भन्दै कोही आए जनमत लुटी भोक केही लुट मेट नलाई सेवा भन्दै कर सबनीले डम्प आफ्नै बजाए तेरो मेरो खलबल गरी व्यर्थ यात्री यात्रा बिराए खल्ती भर्दै बिरस रसको राष्ट्रको गीत गाए गोली गठ्ठा लिकन मरे युद्धमा भाइ भाइ आफ्नै छानो समथल भयो काल भूकम्प आए कोरोनाको कहर पनि यो काल बोकेर आयो काला पानी तिर रूपपछि देश नै निल्न लाग्यो आँखा खोल्दै घर घर यहाँ दीपका दीप बालौँ बारी टारी लाला हुने बीजकै रोप्न थालौँ हामी मिल्ला सहज मनले रत्न सक्छौँ कहानी माटो पानी रगत पसिना मिला हो जिन्दगानी मेची काली नव नव कलाकार जन्मन रमाउन् खेली आफ्नै श्रम शिविरमा दिव्य उल्लास छाउन् खोजौँ हामी मधुमिलनको देश रसने जमानी डाकौँ हामी नवकिरणको सिर्जनाको बिहानी यसरी पिपलमणि सिग्देलले आफ्नो देशको कथा व्यथालाई टिप्दै र देशमा चाहिँ धेरै किसिमका समस्याहरू आएको कुरा पनि यहाँ सङ्केत गरेका छन्। गोलीगट्ठा लिएर एक थरीले युद्ध गरेर लाखौँ कि अब 17,000 त प्रसिद्धै छ त्यो ठुलो हाम्रा चाहिँ दाजुभाइलाई युद्धमा चाहिँ भुटेका कुराहरूलाई पनि यहाँ सम्झिएका छन्। यसरी बल्ल बल्ल चाहिँ त्यो भुटेको नेपालीहरूलाई गोली ठोकेको घाउ निको हुन पाउँदा नपाउँदै फेरि अर्को चाहिँ ठुलो चाहिँ ग्रह दशा लाग्यो नेपाललाई त्यो 2072 साल वैशाख 12 गतेको भूकम्प। त्यो भूकम्पले पनि नेपालीहरूलाई थिलथुलो बनाउनु बनायो। त्यो भूकम्पबाट अलिअलि उठ्न थालिरहेको थियो नेपाल। फेरि अर्को चाहिँ महामारी आयो कोरोनाको कहर आयो त्यसले पनि हामी नेपालीहरूलाई धेरै चाहिँ क्षति गर्यो। हाम्रो नेपालको समृद्धिलाई नेपालको विकासलाई नेपालको अग्रगमनलाई त्यो कोरोनाले पनि धेरै क्षति चाहिँ गर्यो। बरु भूकम्पले त खास खास संरचनाहरू बिगारेर क्षति गर्यो त कोरोनाले त देशलाई नै 2 वर्ष धन्दै चाहिँ ठप्पै बनाएर सारा उत्पादनमा त्यसको चाहिँ प्रतिकूल असर पर्यो। व्यापारमा त्यसको प्रतिकूल असर पर्यो। हाम्रो पर्यटन उद्योगलाई त्यसले चाहिँ ध्वस्तै चाहिँ बनाएको थियो। त्यसै गरेर अरू किसिमका हाम्रा चाहिँ आर्थिक गतिविधिहरूलाई पनि कोरोनाले नराम्रोसँग चाहिँ क्षति पुर्यायो। त्यसो भएर चाहिँ कवि त्यसलाई सम्झेर भन्छन् कोरोनाको कर पनि यो काल बोकेर आयो काला पानी तिर रूपपछि देश नै निल्न लाग्यो। यसरी कविले त्यो समयको कहर लाग्दो परिस्थितिलाई बडो चाहिँ रोचक ढङ्गले अभिव्यक्ति दिएका छन् यस कवितामा। श्रोताहरू म अब एउटा कविता पस्कन लागिराखेको छु त यो चाहिँ प्रभा भट्टराई आचार्यको कविता हो। उहाँ नेपाली एमए गर्नुभएकी भाषा साहित्य कि साधिका हुनुहुन्छ। उहाँ पदकन्या कलेजमा लामो समयसम्म प्राध्यापनरत पनि हुनुहुन्छ। उहाँले चाहिँ थुप्रै कवितामा कलम चलाउनु भएको छ। उहाँका थुप्रै रचनाहरू विभिन्न पत्र पत्रिकामा हामी प्रकाशित भएको पाउँछौँ। तपाईँको शून्य यो गाउँ मेरो भने त्यही गाउँमा आपत आइरहेको गाउँमा विपत आइरहेको गाउँमा अनेक किसिम समस्याले गाउँ चाहिँ झेलिरहेको र मेरो सुन्दर गाउँ कता कता हराउन लागेको यस्तो दुर्दमनीय कथालाई यो कवितामा उहाँले विषय बनाउनु भएको छ। प्रभाजी लेख्नुहुन्छ यो धरतीमा परेको प्रथम किरणमा ब्युजनै शङ्खनाद यो चाहिँ श्रगधरा छन्दमा लेख्नुभएको छ उहाँले। यो धरतीमा परेको प्रथम किरणमा ब्युजने शङ्खनाद बाँडेको दिव्य ज्योत्सना
उच निजन गरी सूर्यको साम्यवाद वा वा म्या म्या र काँ काँ शब्दोनि मिसिदा क्या नउठो पखेरो के गर्दै बस्छ होला जनरै त महा शून्य त्यो गाउँ मेरो। यस्तो सुन्दर गाउँ जहाँ बाबा र म्याम्याका मधुर ध्वनिहरू मिसिन्थे, मान्छेहरूको अनगिन्ती झैँ सन्दर्भहरूले गुन्जिरहन्थ्यो, त्यस्तो गाउँ आज त शून्य भइरहेको छ। के गर्दै बस्च होला जन रहित महा शून्य त्यो गाउँ मेरो। शून्य मात्र होइन, गाउँ त महाशून्यमा परिणत हुँदैछ भनेर बडो चाहिँ गाउँको चिन्ता यसरी कवि प्रभाजीले व्यक्त गर्नुभएको छ। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। एकदमै वस्तु समस्या हाम्रो चाहिँ गाविसहरूलाई पैसा गएको छ, बाटोहरू बनिरहेका छन्, पानीका पदेराहरू बनिरहेका छन्, अब चाहिँ खेत खलिहानमा पनि चाहिँ गोठहरू ठाँटीहरू बनिरहेका छन्, तर त्यहाँ ठाँटीमा बस्ने मानिस छैन। धर्मशालाहरू बनिरहेका छन्, धर्मशालामा बस्ने मानिस छैन। गाउँ गाउँमा मठ मन्दिरहरू पनि खडा भइरहेका छन्, तर ती मठ मन्दिरहरूमा पूजा गर्ने हातहरू छैनन्, पुजारीहरू छैनन्, मन्त्रहरू छैनन्। यसरी हाम्रो देश शून्यबाट महाशून्यतिर प्रस्थान गरिरहेको छ कि भन्ने यस्तो चाहिँ दिव्य चाहिँ ध्वनि यसमा कविले व्यक्त गर्नुभएको छ। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। माटो आफै छ राम्रो तर पनि यसमा खन्न मान्छे कहाँ छन्। कस्तो चाहिँ सत्यलाई यहाँ कविले व्यक्त गरेका छन्। कसले पोल्ला र भित्तातिर रहर गरे रात माटो कमिरो। घर घरमा चाहिँ रातो माटोले चाहिँ यो दसैँ लागेपछि पोतेर सिङ्गार गरिन्थ्यो, त्यसलाई चाहिँ यो सालको बोक्रा र अरू केही चिज मिसाएर पकाएर कालो बनाएर, कालो अनि रातो अनि फेरि कालो अनि फेरि पहेँलो अनि विभिन्न बुट्टाहरू रा भरेर घर कति सुन्दर बनाइन्थ्यो। तर आज त्यो चाहिँ घरलाई रातो माटोले कमेरोले पोत्ने मान्छे त्यो घरमा कोही छैन। अहिलेसम्म यहाँ त्यहाँ घर खडै छ, कुनै पनि दिन त्यो घर घरल्याम गोर्लुम ढल्ने छ। हाम्रो गाउँ बस्तीहरू शून्यबाट महाशून्यमा परिणत हुनेछन्, कति मिठो कल्पना छ। सत्यलाई कति मिठोसँग सशक्त ढङ्गमा कविले यहाँ व्यक्त गरेका छन्। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। माटो आफै छ राम्रो तर पनि यसमा खन्न मान्छे कहाँ छन्। कसले पोल्ला कसले पोतला र भित्तातिर रहर गरी रात माटो कमिरो। के गर्दै बस्छ होला जन रैतमा शून्य त्यो गाउँ मेरो। पौडे खेल्ने कता छन् उछल कुद बिना न्यास्रिएको छ खोला। चिसो पानी कुवाको पनि अब त यसै खेर जाँदैछ होला। को उठला झिसमिसे मै को उठला झिस झिस मिसे मै अब ढुलमुलिँदै पुग्न पहिले पँधेरो। के गर्दै बस्छ होला जन रैतमा शून्य त्यो गाउँ मेरो। झर्दै होलान् क्रमैले गलित भै यता मूल खाँबो र पाली। झर्दै होलान् क्रमैले गलित भै यता मूल खाँबो र पाली। गर्दै होलान् सुरक्षा पर पर कसको द्वारमा गोरखाली। आहा कति मिठो कल्पना। हामी त संसारभर शरीर अर्काको घरको रक्षा गरिरहेका छ, तर आफ्नो घरको खाँबो ढलिरहेको छ, पाली ढलिरहेको छ, आफ्नो घरको धुरी ढलिरहेको छ, तर हामी अर्काको देशमा अर्काको घरमा चाहिँमा हामी चाहिँ घरको हामी चाहिँ नि गोठालो बनिरहेका छौँ। त्यो घरमा कसैले आएर चोर लाग्यो, त्यो घर ढल्ला कि बिग्रला कि भन्ने हामी गोठालो बनिरहेका छौँ, सुरक्षा गरिरहेको। कस्तो विडम्बनापूर्ण हामी नेपालीहरूको जीवन बन्न गएको छ। छैनन् केही यता खै फगत अबतिरै सम्झनाको छ घेरो। के गर्दै बस्छ होला जन रैत महा शून्य त्यो गाउँ मेरो। त्यो छाता कर्कलाको मृदुल रहरिलो स्याउलाको सिरानी। त्यो गुच्छा गुहाई घट्टा सित समय यसै रालदिने जिन्दगानी। कुट्याई सम्झनाले अभयसित भनी खै सखी गाउँ तेरो।
के गर्दै बस्छ होला जनरैतमा शून्य गाउँ शून्य त्यो गाउँ मेरो यसरी यो हाम्रो गाउँले बेसीहरू निर्जन बन्दै गइरहेका छन् मान्छे रहित बन्दै गइरहेका छन् यस्तो निर्जन र मान्छे रहित हाम्रो गाउँलाई हाम्रो सेरोफेरोलाई कविले ज्यादै सुन्दर ढङ्गले यसमा चाहिँ व्यङ्ग्य गरेको हामी पाउन सक्दछौँ अब अर्को एउटा कविता चाहिँ छ मेरो हातमा चाहिँ अब चाहिँ एकजना मगर भाइले लेख्नु भएको छ उहाँ पनि हाल चाहिँ न्युयोर्कमै हुनुहुन्छ गोर्खाका भाइ चाहिँ सायद उहाँ हुनुहुन्छ उहाँ चाहिँ गजल एउटा पठाउनु भएको छ र त्यो छापिएको छ गोर्खा बाङ्मयमा उहाँ लेख्नुहुन्छ यसरी सरकारलाई गाली गरी विकास हुन्न गाउँघर गजल पदममा लिङ्खा मगर सरकारलाई गाली गरी विकास हुन्न गाउँघरको सहरतिर बसाइसरी विकास हुन्न गाउँघरको गाउँ हाम्री जननी हुन् उनलाई हेर्नु कर्तव्य हो आफू मात्र पार तरी विकास हुन्न गाउँघरको बाध्यताले सारी देलन कर्मथोलो अन्तैतिर सम्पत्तिले झोलाभरि विकास हुन्न गाउँघरको छ माग्न आशा देखाउँछन् जितेपछि बिर्सी जाने छ माग्न आशा देखाउँछन् जितेपछि बिर्सी जाने यस्ताबाट भर परि विकास हुन्न गाउँको आफै गाउँ बनाउन आफै अघि सर्नुपर्छ होइन भने भाषण छरी विकास हुन्न गाउँको यसले पनि समसामयिक राजनीतिक सन्दर्भलाई बडा राम्रोसँग व्यङ्ग्य गरेको छ र आज गाउँघरहरू रित्तै हुँदै गइरहेका छन् गाउँका गाउँ मान्छेहरू सहरतिर छिरिरहेका छन् सहरका मानिसहरू विदेशतिर चाहिँ छिरिरहेका छन् यसरी लाखौँ लाखको सङ्ख्यामा आज नेपालीहरू विदेशतिर गइरहेका छन् र नेपालका गाउँ पखेराहरू देउराली र भन्ज्याङहरू पुरा पुर खाली भइरहेका छन् निर्जन भइरहेका छन् त्यहाँ गोठालाहरूको सुसेली कुनै देउरालीमा सुन्न पाइँदैन कुनै गाउँ बेसीमा चाहिँ गाई बाख्राको आवाजहरू म्याम्या र बामाका आवाजहरू सुन्न पाइँदैन अनि असार महिनामा पनि त असारे गीत गाएको भाकाहरू मैलाका सुरिलो भाकामा गाएका गीतहरू सुन्न पाइँदैन यसरी हाम्रो देश आज कतातिर जाँदैछ कस्तो भइरहेको छ त्यसमा चाहिँ यो कवितामा पनि खुबैसँग चाहिँ चिन्ता गरिएको चिन्तन गरिएको देखिन्छ यस्तो मधुर मिठो कविता लेख्ने पद्मा लिङ्खा मगरज्यूलाई पनि म हार्दिक चाहिँ धन्यवाद दिन्छु यसरी गजल शैलीमा नेपालको वास्तविक समस्यालाई उहाँले मिठो पाराले यसमा चाहिँ व्यक्त गर्नुभएको चाहिँ छ

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
1: BFPS गोर्खा रेडियो
2: अर्को चाहिँ कविता पनि म भन्न चाहन्छु नेपाल उच्च भन्ने यो कविता छ उहाँको चाहिँ कविता यस प्रकार छ नेपाल उच्च स्वर्ग झैँ लाग्छ सिर्जना सुन्दर उषाको नौलो लालीमा उर्ले सिँगार्छ किन्नर लाग्छ माया जन्मेको थलो खेलेको भूमिको तेन्जिङ वीर पुगेका पहिरो सगेर माथाको हिरा र मोती झोल्किएसरी तल्किने शिखर डाँडा र पाका गुनासो थुङ्गा देखिने सुन्दर नेपाल उच्च सरजै लाग्छ सिर्जना सुन्दर उषाको नौलो लालेमा ओर्ले सिँगार्छ किन्नर लाग्दछ माया जन्मेको थलो खेलेको भूमिको तेन्जिङ वीर पुगेका पहिलो सगर माथाको इरा र मोती झल्किएसरी झल्किने शिखर डाँडा र पाका डाँडा र पाका गुनासो थुङ्गा देखिने सुन्दर मिरमिरे बेला चिरबिरे गर्दै चरीले बोल्दछन् मगमग मिठो बासना सर्दै कोपिला फुल्दछन् पिपल स्वर शीतल छाया बटुवा रुदछन् मुनाला डाँफे मयूर नाच जुरेले गाउँछन् दराउँदै खोला कलकल गाई सिँचाइ भर्दछन् मेची र काले राष्ट्रको नृत्य पहरा दिँदैछन् भ्रुकुटे सीता जन्मे यहीँ नेपाली माटोमा बुद्धले ज्ञान फैलाए यहीँ शान्तिको बाटोमा देशको निम्ति डटेर लड्ने वीर हौ गोर्खाले पौरख पोखी उन्नति गर्ने हामी हौ नेपाली यसरी वीरबहादुरजीले यहाँ चाहिँ नेपालको उच्चताको बखान गर्दै र त्यसमा मूलत गोर्खालीहरूको भूमिका गोर्खालीहरूको योगदान र गोर्खाको भूभागलाई समेत समेटेर यसमा चाहिँ उल्लेख गरिएको यहाँ पाइन्छ दराउँदी खोलाको कलकलाउँदो कुरा यहाँ आएको छ त्यस्तै चाहिँ अरू ठाउँका कुराहरू पनि होइन शीतल वीर शीतल छाया बटुवा रुद्धछन् यस्ता कुराहरू पनि यसमा आएको छ यसरी गोर्खाको भूगोललाई पनि अलिकति समेट्दै नेपालको भूगोललाई पनि यसो छुसो चाहिँ चर्चा गर्दै भ्रुकुट र सीता यही देशमा जन्मिएको र बुद्धले चाहिँ शान्तिको ज्ञान संसारभरि फलेको फैलाएको देश नेपाल हो यो सुन्दर बगैँचा हो यो शान्तिको बगैँचा हो यो देशको निमित्त हामी नेपालीहरूले यो देशको निमित्त हामी गोर्खालीहरूले केही न केही उच्च कामहरू गर्नुपर्दछ केही न केही त्याग र तपस्याको यात्रा हिँड्नु पर्दछ हामी सधैँ चाहिँ अरूको पछि लागेर हुन् हामी हाम्रै पछि लागेर आफ्नै विचार आफ्नै कर्म कौशल आफ्नै चाहिँ पाखुरी बजारेर अगाडि बढ्नुपर्छ भन्ने भावधारालाई कवैले बडो मिठो ढङ्गमा व्यक्त गरेको हामी चाहिँ देख्दछौँ अर्को एउटा गजल पनि मेरो हातमा आइपऱ्यो शान्ता सापकोटा खनाल भन्ने अब अर्को एउटा सानो

अचेल कुन्नी उराल्छौ नकारात्मकता फगत झाँट्न नखोज। यसरी कवि शान्ता सापकोटाले चाहिँ सापकोटा प्लस खनाल हुँदो रहेछ र आफ्नो चाहिँ गजलमा एउटा मिठो भाव यसमा व्यक्त गर्नुभएको छ। ढाँट्न नखोज, बाटो काट्न नखोज, दिमाग चाट्न नखोज, फगत झाँट्न नखोज भनेर चाहिँ आफ्नो चाहिँ साथीलाई यसरी उहाँले चाहिँ लेख्नु भएको हामी पाउँछौँ। श्रोताहरू, अब अर्को एउटा मुक्तक पनि मेरो हात लागिरहेको छ। यो चाहिँ गोविन्द बहादुर कुमार गोर्खाली श्रेष्ठा हुनुहुन्छ उहाँ। त उहाँ लेख्नुहुन्छ, सस्तो र बोलियो भन्दा भन्दै जान्छ जिन्दगी, बितेका पलहरू गन्दा गन्दै जान्छ जिन्दगी, जीवन क्षणभङ्गुर तर गतिशील रहेछ, नमिलेको हिसाब कन्दा कन्दै जान्छ जिन्दगी। हाम्रो जिन्दगी कति सजिलोको परिभाषा गर्नुभएको छ। वास्तवमा हाम्रो जिन्दगी यस्तै यस्तै गरी गरेको नै एक दिन भोकलक्क भएर जान्छ। त्यो कुरा कति मिठोसँग उहाँले भन्नुभएको छ। दुई मुटु एक नभई प्रीति फुल्दैन राम्रो, आशाका किरण बिना जीवन झुल्दैन हाम्रो, ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा हुन्छौँ, लाग्छ विश्वास बिना यहाँ श्वास चल्दैन हाम्रो। योमा पनि कति गजब कुरा भन्नुभयो। आफ्नो हाम्रो चाहिँ उखान टुक्कालाई ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा भन्ने उखान टुक्कालाई बडो मिठो शैलीमा उहाँले यस आफ्नो चाहिँ गजलमा व्यक्त गर्नुभएको छ। एउटा धुरी भए अर्को छानु हुनुपर्छ, एउटा पाते भए अर्को मानु हुनुपर्छ, कुरै नबुझिकन बित्थामा तातिनु हुन्छ, एउटा ठेली भए अर्को पानु हुनुपर्छ। आहा, कति मिठो कल्पना। हामी नमिलिकन हाम्रो घर परिवारमा लोग्ने स्वास्नी नमिलिपनकन बाबु छोरा नमिलिकन केही हुन्न, त्यो घर भाँडिन्छ। त्यसैगरी हाम्रो देशमा पनि हाम्रो चाहिँ अनेक किसिमका समाजहरू छन्। विभिन्न जात जातिले हाम्रो देश सुशोभित छ, विभिन्न भाषा भाषीले हाम्रो देश सुशोभित छ, र विभिन्न किसिमका संस्कृति र सभ्यताले पनि हाम्रो देश सुशोभित छ। यहाँ सबैजना मिलेर आफ्नो अस्तित्व पनि कायम गर्दै एउटाले अर्कोलाई हातीमालो गर्दै अगाडि बढ्नुपर्छ भन्ने भावलाई गोविन्द बहादुरजीले बडो मिठो शैलीमा छोटकरीमा ट्वाक्क चाहिँ भन्नुभएको रहेछ। त साथीहरू, अब यो भन्दा भन्दै अब समय पनि ले पनि नेटो काट्न आँटिसकेको छ। त एउटा चाहिँ मेरो हातमा कविता आएको, चित्ररत्न साक्यजीको चाहिँ कविता मेरो हातमा आएको छ। उहाँले यसमा गद्य कविता लेख्नु भएको छ, त्यो हेरौँ त। मेरो अधुरो सपना भनेर लेख्नु भएको छ। के रहेछ त उहाँको अधुरो सपना, एकताल हेरौँ न त है। त ल सुन्नुहोस् है त, उहाँको अधुरो सपना के रहेछ। म नै विदेश जाने अन्तिम छोरो हुँ भन्दै विदेश गएँ थिएँ लाहुरे भएर, म नै विदेश जाने अन्तिम छोरो हुँ भन्दै विदेश गएँ थिएँ लाहुरे भएर, मेरो बा पूर्वजहरू सबैले आधा जुनी बिताए थिए विदेशमै, मेरो पनि आधा जुनी बित्यो लाहुरे नै भएर। मेरा घरमा छन् दुईटा हिरा, हर्के र बिर्खे नामले ती बोलाइन्छन्, तिनले नाग्ने छैनन् देशका सीमा, जसरी आजका पिँढीले नाग्दैछन्। समुचित शिक्षा दीक्षा छ, इलम हजारौँ खोल्लान् स्वदेशमै, प्रियासँगै बगाउँला पसिना, प्रियासँगै बगाउलान् पसिना, सिझै धरती स्वदेशकै, सिच्दै धरती स्वदेशकै, यी थिए मेरा सपना, आज चकना चुर भए झैँ लाग्छ, आज मेरो जवान छोरो विदेश जाने आतुरमा छ। भन्छन् देश कङ्गाल भो, वन जङ्गल सबै सखाब भो, भ्रष्टाचारले अर्थतन्त्र खत्तम भो, उद्योग सबै ठप्प भई विकास अवरुद्ध भो, माटाको उर्वरा शक्ति छिन्न भो, मजदुरीको मुहान बन्द भो, मेरो छोरो बेरोजगार भई भोलि पक्का विदेश जाने नै भो। यसरी अहिलेको नेपालको वर्तमान समयमा जे चाहिँ हुड चलिराखेको छ, विदेश जाने, आफ्नो देश छोडिहाल्ने, आफ्नो गाउँ छोडिहाल्ने, बाबु बाजेले बनाइदियो घर त्यागिहाल्ने, गाउँबाट सहर छिरिहाल्ने, सहरबाट विदेश हुइकिहाल्ने, जो लहर चलिरहेको छ, जो हुडबाजी चलिरहेको छ, त्यसलाई कवैले बड राम्रोसँग व्यङ्ग्य गरेका छन्। र हामीले यो होडबाजीमा लाग्न हुँदैन। हामीले हाम्रो देशलाई नसिगारे परदेशी आएर हाम्रो देशलाई सिँगार्दैन, हाम्रो देश सिँगार्ने हामी नै हो। हामीले सिँगारेनौँ भने हाम्रो देश कसैले आएर सिँगार्दैन भन्ने यो भावका साथ चित्र साक्य, चित्ररत्न साक्यजीको
यो कविता मैले यहाँ पस्किएँ।

0: अब यसपछि अरु पनि केही कविताहरू मेरो हातमा चाहिँ रहेका छन् श्रोताहरू, ती एउटा दुईटा कविताहरू पढेर आजको यो हाम्रो साहित्यिक कार्यक्रम दोभान को चाहिँ म चाहिँ के गर्छु भने बिट मार्न चाहन्छु। तर्का गोर्खा जिल्लाका ज्यादै राम्रो प्रतिभा भने डाक्टर राजुबाबु श्रेष्ठ, उनका चाहिँ थुप्रै गीत सङ्ग्रह र गीत एल्बमहरू पनि हामी सुन्न हेर्न पाउँछौँ। त्यस्तै गरिकन उहाँको कविता सङ्ग्रह पनि छापिएको छ भने दुईवटा तिनवटा कथा सङ्ग्रह पनि राजुबाबु श्रेष्ठको छापिएको छ। र गोर्खाली प्रतिभाहरूको खोजी हुँदा, गोर्खाली प्रतिभाहरूको सम्मान गर्दाखेरि राजुबाबु श्रेष्ठ छुटिँदैन, गोर्खाली साहित्यकारहरूको जमघटमा राजुबाबु श्रेष्ठ छुटिँदैनन्। र उनले चाहिँ गोर्खाकै विभिन्न पुरस्कारहरू पनि प्राप्त गरेका छन्। त्यसमा चाहिँ तुलसीमान श्रेष्ठ स्मृति पुरस्कारबाट पनि राजुबाबु श्रेष्ठ सम्मानित भइसकेका छन्। र उनको एउटा कविता म पढिहाल्छु, त्यसपछि बाँकी रहेमा समयले साथ दिएमा एउटा दुईवटा कविता पढेर म आज यहाँहरूबाट बिदा हुन्छु। जनताको माया लाग्दैन, क्वेसन वाचक छ, राजुबाबु श्रेष्ठ जनताको माया लाग्दैन, डाक्टर राजुबाबु श्रेष्ठ। म जनता हुँ, पानी जस्तै कञ्चन छु, मेरो कुनै रङ छैन, जसले जे बिसाउँछ त्यसै बन्छु, रातो बिसाउँदा गुराँस जस्तै सुन्दर देखिन्छु, सेतो बिसाउँदा हिमाल जस्तै बेदाग देखिन्छु, निलो बिसाउँदा आकाश जस्तै निश्चल बन्छु। म जनता हुँ, पानी जस्तै स्वच्छ छु, मेरो कुनै जात छैन, मेरो कतै ब्रह्म छ, कतै म कतै ब्राह्मण छु, म कतै दलित छु, म कतै मधेसी छु, म कतै पहाडी छु, म सबैमा छु। मलाई कुनै सिमनाले छेक्दैन, मलाई कुनै सिमनाले छेक्दैन, कुनै रङ्ग र जातले छुँदैन, म जनता हुँ, पानी जस्तै पवित्र छु, मेरो कुनै एउटा धर्म छैन, कहिले मन्दिर र मस्जिदमा जान्छु, कहिले चर्च गुम्बा र गुरुद्वार पुग्छु, म कुनै एकमा बाँधिन सक्दिनँ, म सबैको हुँ, सबै देवताहरूको अस्तित्व उस्तै उस्तै देख्छु, विश्वासको आयतन उस्तै उस्तै देख्छु। ए नेताज्यू फेरि तपाईँ किन मलाई कहिले दलितको कित्तामा राखेर आन्दोलन गर्न लगाउनुहुन्छ, कहिले रामको नाम जपेर मस्जिदमा आगो झोस्न लगाउनुहुन्छ, कहिले पार्टीको झन्डा भोकाएर विरोधी सफाई गर्न लाउनुहुन्छ, के तपाईँलाई जनताको माया लाग्दैन? यसरी प्रश्न गरेर यो कविता राजुबाबु श्रेष्ठले टुङ्ग्याउनु भएको छ र एउटा जनताको आवाजलाई यसमा बोलिएको छ। नेताहरूको नियति, नेताहरूले गर्ने गरेको चाहिँ कुकृत्यहरूलाई सङ्केतात्मक रूपमा यस कवितामा व्यङ्ग्य गरिएको हामी पाउन सक्दछौँ। त्यस कारण कवि चाहिँ अब राजुबाबु श्रेष्ठ अब गीतकार पनि हो, अलिअलि गजलकार पनि हो, र अनि अलिअलि चाहिँ अब व्यङ्ग्य पनि उहाँका चाहिँ कथा कविता रचनाहरूमा हामी पाउन सक्छौँ। तर ज्यादै मिठो, तर ज्यादै सरल, अनि सरल भइकन व्यङ्ग्य पनि यो राजु बाबु श्रेष्ठको काव्य रचनाको एउटा श्रृङ्खला नै हामीले मान्नु पर्छ। अब चाहिँ अर्को एउटा कविता मैले लिएको छु, विष्णु राईको हो, त उहाँ चाहिँ विश्वविद्यालयतिर पठन पाठनमा पनि समय हुनुहुन्छ, र यो चाहिँ अब उहाँ चाहिँ गोर्खाको नै नहुन पनि सक्नुहुन्छ, तर उहाँको चाहिँ सङ्गत गोर्खा र गोर्खालीहरूसँग भएकाले त यो गोर्खा बाङ्मयमा उहाँको पनि रचना छापिएको छ। यसमा चाहिँ धेरै गोर्खालीहरूकै रचना छन् र केही रचनाहरू अन्यत्रका प्रतिभाहरूको पनि समेटिएका छन्। अब म चाहिँ विष्णु राई प्राध्यापक डाक्टर विष्णु राईको कविता भन्दछु। तिम्रो तस्विरमा दाम कति हो भन्ने यो कविता रहेको छ, यो गद्य कविता गद्य शैलीमा यसको रचना भएको छ। अचानक झस्किए कहिले नदेखेको नसोचेको तिम्रो अद्भुत सुन्दर तस्विर देखेँ, वर्षौँ खोजिरहेको मेरो संसार लुकेको देखेँ, भ्यो सी कुनै साँझ सोधेँ तिम्रो यो तस्विरको दाम कति होला, ठट्टा अथवा सत्य जे सोध्छौ मेरो मुटुभित्रबाट आएको भूकम्पको आवाज हो, क्षितिजभित्र उठ्दै रङ्गीन संसार देखाउने तिम्रो अमूर्त चित्रको दाम कति हो, बादलभित्र देख्यो सुन्दरता रङ उड्दै गरेको धमिलो धमिलो तिम्रो तस्विरभित्र डुब्दैछु तिमीलाई मेरो क्रय शक्तिमाथि शङ्का होला हुनसक्छ यो परिस्थिति मेरो पक्षमा छैन तर बहुमल्य तिम्रो निलो चित्र कुनै दिन किन्नेछु विश्वास छ झिँ समयको लागि भए पनि यो तस्विर मेरो हुनेछ वर्तमान किन्न बिल्कुल असमर्थ छु तिमीलाई झन् थाहा छ धेरैपल्ट पसिना यसरी दुधारिएको छु धेरैपल्ट पसलमा यसरी दुधारिएको छु किन्नलाई तर आज म भित्र हठी सत्य जमेको छ जे अर्थ भनौँ मेरो तर्फबाट किमर्थ अपमान होइन सेवारो छ तिम्रो अर्को शरीरमा त हुनै सक्दैन त म के गरौँ कुनै नै आरोहण गर्छु मैले सोध्न नहुने दाम सोधेँ मलाई अग्रिम थाहा छ किन्न नसक्ने तिम्रो तस्विरको मूल्य छ पत्याएनौ मेरो पर्वत हैसियतमाथि भयानक सर्प भएर मेरो अहम उठ्छ घृणा कयौँ घृणा तिमीमाथि माछु फेरि तिम्रो तस्विरको शालीन दृश्य छुन बाध्य हुन्छु बेहिसाब कसैले टाँसेको छ तिम्रो नसालु तस्विर त्यो मलाई मन परेको छैन
1: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो।

बाढी पूर्वानुमानमा शाखाले आज पनि मुलुकका विभिन्न जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको छ। महाशाखाले जारी गरेको सूचनामा आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, त्यस्तै सिन्धुपाल्चोक, काप्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर तथा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यस्तै धादिङ, मकवानपुर, चितवन, कास्की, स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, त्यसै गरी प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके बर्दिया, डोटी, डलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भई बग्ने ससाना नदीको बहाव पनि बढेर आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाको भनाइ छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो। आज बाढी थप बढेमा कोशी बारेजका ढोका क्रमशः खोलिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढीको जोखिम भए आज बराजका ढोका क्रमशः खोलिने जानकारी दिनुभएको हो। मुलुकका विभिन्न स्थानमा आज ठूलो पानी पर्ने सम्भावना छ। आज थप पानी पर्ने पूर्वानुमान अनुसार बाढी पहिरो र डुबानको जोखिम बढेको छ। बाढीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभएको हो। प्राधिकरणले पालिका सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। मुगलिन नारायणघाट सड़क खण्डमा दुईवटा बस एउटा ट्रकसँग ठुकिएर दुर्घटना भएको छ। दुर्घटनामा परि दुईटा बसमा सवार अन्दाजी 25-26 जना घाइते भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ। चितवनको इच्छा कामना छ जलबिरेमा काठमाडौँबाट दाङ जाँदै गरेको र सर्लाहीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान 7:30 बजेतिर काठमाडौँतर्फ आउँदै गरेको ट्रकसँग ठुकिएका थापाले बताउनु भयो। दुर्घटनाको खबर पाए लगत्तै विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी बलको टोली खटिएको छ। दुर्घटनापछि अवरुद्ध भएको सड़क सञ्चालनमा आएको सड़क डिभिजन भरतपुरले जनाएको छ। अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढ़ी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा अर्को सूचना नभएसम्म हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म यो सड़कमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यसै गरी कान्ति लोकपथमा अर्को सूचना नभएसम्म अपरान्न 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा धान रोपाईका बेला देखिएको रासायनिक मल अभाव केही कम हुने देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड कोशीका निमित्त प्रमुख कमल पोखरेलले 6,270 मेट्रिक टन डीएपी मल बोकेका 7 ट्रक कोलकाताबाट नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको छ। पोखरेलले मल बढ़ीमा 3 दिनभित्र नेपाल आइपुग्ने बताउनुभयो। मल आएपछि तत्काल प्रदेशका शाखामा ढुवानी गरेर किसानलाई वितरण शुरू गरिने उहाँको भनाइ छ। धान रोपाईका बेला सबैभन्दा बढ़ी आवश्यक पर्ने मल डीएपी हो। युरिया भने धान रोपेको करिब 22 दिनपछि प्रयोग गरिने भएकाले डीएपी पछि युरियाको आपूर्ति गरिने उहाँले जानकारी दिनुभयो। यो पल्ट सरकारले आयात गरेको डीएपी मध्ये 20.6% कोटा कोशी प्रदेश तथा मधेसका सिराहा र सप्तरी जिल्लाका लागि छुट्याइएको छ। स्थानीय मल आपूर्ति समितिको सिफारिशको आधारमा शाखा कार्यालय र सहकारी मार्फत वितरण गर्ने योजना छ। मोरङमा मात्रै धान रोप्ने सिजनका लागि करिब 5,500 मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान गरिएको छ। पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अभियान सहित उन्नत जातको बिउ भिजन दिएको छ। अहिलेसम्मका खबरहरू यो पीएफबीएस गोर्खा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
2: हजुर नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रा परिवेशसँग कतिको मेल खान्छ हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा आज पनि सधैँ जस्तै म उपस्थित भइसकेछु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदर श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्छु जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट र आज भने म गोपाल युञ्जनको शब्द सङ्गीत रहेको एउटा राष्ट्रभक्ति गीत राख्न चाहन्छु गोपाल युञ्जन र साथीहरूको स्वरमा यो मेरो टोपी नेपाली टोपीको महिमा महत्व बोलेको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा

नेपाली टोपी आदरणीय श्रोताहरू, जो आफैमा गर्विलो इतिहासको साक्षी हो, यसको उचाइ आफैमा कैलाशको शिर जस्तै छ, हिमाली भीर जस्तो आफैमा एउटा पहिचानको प्रतीक, कहिले पनि झुक्न नजानेको, कहिले पनि लुक्न नमान्ने, आफैमा नेपाली वीर जस्तै यसको आफ्नै विशेषता रहेको यही टोपीभित्र बहिनीले दिएको मायाको बास छ। अनि जीवन भोगाएको क्रममा अहिलेसम्म भोग्दै आएको यही आफ्नै घाम छायाको बास भएकोले यो टोपी श्रोताहरू कदापि किमार्थ मैलो हुन सक्दैन, बरु यसमा यही जन्मभूमि नेपालको माटोको टिको लागेको मात्रै हो। नेपाली मेहनत र पसिनासँग घुलमिल हुँदै परिश्रमसँग परिचित यो नेपाली टोपी सबैको शिरमाथि सुहाउने एउटा अर्को अचम्मको विशेषता भएकोले यसले ठुलो सानो केही पनि जान्दैन, न त भेदभाव समेत मान्ने गर्छ यसले। त्यही भएर त सबै नेपालीको शिरमाथि सुहाइदिएको छ यो स्वाभिमानी टोपी। हरेक धावा धावा र अखडाभित्र समेत लडेको यो टोपी, सगरमाथा विजय गर्ने समेत यही टोपी थियो। यो टोपीको वास्तविकता खोज्दै जाने भने श्रोताहरू सागरदेखि सगरसम्मै विजयको पथमा बढ्दै गरेकोले यो आफैमा आमाको छाती जस्तो विशाल र नेपालीलाई चिनाउने एउटा सग्लो शान भएको टोपी, जसलाई नेपालीहरूले भुल्नै सक्दैन भन्ने एउटा देशभक्ति गीत थियो गोपाल युञ्जनको। शब्द सङ्गीतमा गोपाल युञ्जन र साथीहरूको स्वर रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुमधुर लहर राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर सङ्गीत राखिहाल्छु र यति बेला भने म यहाँहरू माझमा एउटा युगल गीत राख्न चाहन्छु। गीतकार पद्मा लिङ्खा मगरले लेख्नु भएको गीत हो, राजकुमार बगरको सङ्गीत अनि प्रताप दास र रचना रिमालको स्वरमा।

मायाको एउटा मिठो नशाले मनलाई लठ्ठ पारिदिँदा, त्यो अम्मली जस्तै लतले दुई मनलाई नजिक पारिदिँदा, मुटुको दायाँ बायाँ समेत अंश बन्दै गरेर बस्न खोज्दै गरेका प्रेमिल मन, कहिले चोखो बाचाको कसम खानु पुग्दछ त, अनि कहिले बसन्तै भएर हरियाली छर्न समेत आतुर भइदिँदा, त्यो विश्वास र भरोसाको सगरमाथा पनि अग्लिरहोस् भन्ने चाहना बीच रम्दाको एउटा मिठो अनुभूति वलेको गीत थियो। माछीलाई जति माया तालको हुन्छ नि, हो त्यस्तै प्रेमी मनलाई त्यति नै मायाले तानिरहेको बिम्ब टिपेको गीत थियो। गीतकार पद्मलिङ्खा मगरको, गीत रचना राजकुमार बगरको, संगीत अनि प्रताप दास र रचना रिमालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, जब मायामा विश्वास र समर्पण हुन्छ नि, त्यहाँ बगेको खोला समेत फर्कन खोज्छ, अनि कालले समेत केही बेर फर्कन्छु भन्छ।

0: SBS Gopha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीयहरू, बीएबीएस गोर्खा रेडियो अर्थात् सबैको रेडियो, सधैँको रेडियो, घरदेशदेखि परदेशसम्मको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको साङ्गीतिक बसाइमा हुनुहुन्छ, जहाँ म गीतको कुराहरू गरिरहेको छु, संगीतका तरङ्गहरू र स्वरका लयहरू राखिरहेको छु र शब्दको पनि बयान गरिरहेको छु। र यसै क्रममा भर्खरै मैले हिमाल सागर र अनुज चौधरीको स्वरमा रहेको एउटा गीत राखे, विमल अधिकारीको शब्द संगीत रहेको थियो प्रस्तुत गीतमा। र श्रोताहरू, जुन गीतले मायाभित्र बढ्दै गएको विश्वास, आड अनि भरोसा देख्दा सबै सबै लट्ठ भइदिन पुग्दछ, अनि त्यो पवित्रता भित्र कहिले वर्षा पनि लोभिन पुग्दछ त, अनि कहिले जुन समेत लोभिरहेको हुन्छ भन्ने एउटा वास्तविकता पोखेको, अनि कविका कविताको सग्लो बिम्ब यस्तै मायाका बिम्बभित्र लुकिरहेको हुन्छ भन्ने भाव थियो प्रस्तुत गीतमा। साँच्चै नै श्रोता, जब मायामा यति धेरै विश्वास हुन्छ नि, हो त्यही नै रहन्छ सुखमा साथ र दुःखमा साथ रहिरहने प्राण पनि।

जीवनको अध्यारो रात सुखमा साथ दुःखमा साथ आदरणीय श्रोताहरू जीवनको सुख दुःखमा सधैँभरि साथै रहेर सबै अप्ठ्यारालाई तोड्दै अध्यारोलाई चिर्दै मखमली मायाको अङ्गालोमा बाँधिएर विचार शुद्ध अनि पवित्र मनको साथ मायाको संसारमा रमाउन चाहने दुई प्रेमिल मनको चाहना त्यो माया त्यो प्रेम कुनै हावा होरी र अप्ठ्यारा परिस्थितिले समेत हल्लाउन र ढलाउन सक्ने छैन बरु उल्टो साहस र अठोटको पर्खाल अग्लो पारेर जीवनकै खुसी रोप्ने दृढ सङ्कल्प बोकेका दुई प्रेमी मनको भाव थियो हरि लम्साल र मेनुका पौडेलको स्वरमा गीतकार एनपी परदेशीको गीत रचना अनि हरि लम्सालको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा हुन पनि आदरणीय श्रोता यो मायाको संसारमा सधैँभरि मायाको लय सुमधुर र न्यानो नै भइरहन्छ भन्ने चाहिँ हुँदैन है कहिलेकाहीँ मायाले एकतर्फी रङ्ग फेरिदिन पुग्दछ र त्यहाँ एउटा हाँस्दा अर्को बाँच्दाको ताल नमिल्न पनि सक्दछ

कस्ती थिए कस्तो भए हेर मलाई। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास हराएर ठूलो तगारो उभिन पुग्दा जीवन कस्तोबाट कतै सस्तो त बन्दै गएको होइन भन्ने एउटा चासो र गुनासो हुँदाहुँदै पनि त्यही बाटो फेरेर मन फेरेर गएको प्यारो मान्छेको बाटोको काँडा बन्न नचाहने, उसको तगारो बन्न नचाहने, अनि माया पाउनु मात्रै कहाँ हो र गुमाउनु पनि त माया नै भएको प्रस्तुत गीत थियो रोशन सिंहको शब्द संगीत अनि समीक्षा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, त्यही तालमेल नमिलेर नै होला कतिखेर मनमा घाउ पारेर मनकै मान्छे पर पर हुन खोज्दा त्यो पीडा त्यो दुखाइ सहन साह्रै गाह्रो भएर नै त होला सायद प्रेमीहरूले मनको घाउ निको हुने मलमको खोजी गरेको।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: हजुर, आदरणीय श्रोताहरु, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बीएफएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा गीत राखेँ यहाँहरू माझमा, प्रमोद खरेलको स्वरमा गीत रचना रहेको थियो। नारी हस्ताक्षर गीतकार मीरा पिजीको भने सङ्गीत रहेको थियो राजकुमार बगरको। जुन गीतले श्रोताहरू मनभित्र खेल जस्तै गढेर बसेको घाउ कहीँ कतै कुनै मलमले निको भए सबै पीडा चोटहरू बिर्सेर फेरि उही पुरानै लय र खुसीमा फर्केर हाँस्दै भाग्य लेख्ने मसी पनि भइदिएको भए त झनै खुलेरै आफैले मन परेको त्यही प्रिय मान्छेको प्यारो साथी भइदिने थिए भन्ने एउटा कल्पनाभित्र आफ्नो सिसा जस्तै छरपस्त फुटेको मन र मायाको त्यही आकृतिसँग बिलाउना गर्दै तर्सदै गरेको एउटा मनको भाव थियो। हुन पनि श्रोताहरू, मायाको चोटले जल्दाको पीडा जति गाह्रो हुन्छ नि त्यसमा हिसाब खोज्न साँच्चै गाह्रो पनि भइदिन्छ।

हजुर श्रोताहरू, चोटको पीडाले जल्दै भए पनि जसले चोट दिएर जान्छ नि हो उसैको जीवन खुसी भएर बाँचेको हेर्न चाहने अन्तिम इच्छा बोकेकी एउटी घायल मनको भाव जसले मायाकै खातिर एक्लै जिएर अनि नीलकण्ठे विष पिएर आफैलाई च्यात्दा समेत त्यो कठोर मन नफर्किएपछिको पीडा थियो। प्रस्तुत गीत बानीका प्रधानको स्वरमा भावेश भुमरीको गीत रचना अनि सन्तोष श्रेष्ठको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, आँसु लुकाए कोही कसैलाई विदा गर्नु साँच्चै नै गाह्रो नै भइदिन्छ।

हजुर आदरणीय श्रोताहरू, आँसु लुकाएर आफ्नो प्रिय मान्छेलाई, मनकै मान्छेलाई, मुटुको आदि हिस्सेदार भइसकेको मान्छेलाई विदा गर्नु यथार्थमा साँच्चै नै गाह्रो भइदिन्छ भन्ने एउटा भावको गीत यहाँहरू माझमा राखेँ मैले। नारी हस्ताक्षर गीतकार करिश्मा गमको गीत रचना, राजेश थापा मगरको सङ्गीत अनि गायिका मेलिना राईको स्वरमा। आदरणीय श्रोताहरू, वास्तवमा यो गीतले भने जस्तै आफ्नो मनलाई आफैले ढाट्न किमार्थ कदापि सकिँदैन। कार्यक्रम संगीत गंगाको पुच्छारमा राहुल वैद्यको स्वरमा रहेको हो यस्तै भावको गीत यहाँहरू माझमा छाड्दै म भने यो बसाईबाट ओझेल पर्न चाहन्छु, विदा हुन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: सरकारले विद्युत खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विकास र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्य अनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब लगानी गरिँदैछ। विद्युत प्राधिकरणले पनि आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नतिमा लगानी गर्दै आएको जनाएको छ। चालू आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाई 7848 सर्किट किलोमिटर पुग्नेछ। हाल प्रति व्यक्ति वार्षिक विद्युत खपत 460 किलोवाट घण्टा रहेको छ। आउँदो 10 वर्षभित्र यसलाई 1500 किलोवाट घण्टा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। प्राधिकरणका अनुसार हाल राष्ट्रिय माग 2319 मेगावाट बराबर छ। सर्लाही सदमुका मलङ्गवामा नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ। गोडेता 9 बकैनिया बस्ने 24 वर्षीय अफसर आलम हुसेनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले हुसेनको परिवारका सदस्यलाई बोलाएर टेलिफोन मार्फत कुरा गराएपछि हुसेन टावरबाट ओर्लिएको प्रहरीले जनाएको छ। हुसेन राति नै टावरमा चढेको हुन सक्ने आशंका छ। हुसेनले बिहान 4 बजे साथीलाई फोन सम्पर्क गरी बोलाएपछि घटनाबारे थाहा भएको थियो। लगत्तै हुसेनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको थियो। प्रहरीले हुसेनका बुवा र दाजुलाई टावर भएको ठाउँमा बोलाएर हुसेनसँग टेलिफोन सम्वाद गराइदिएको थियो। त्यसपछि हुसेन तल ओर्लनु भएको थियो। हुसेन टावरमा चढ्नु भएको कारण भने खुलेको छैन। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ।
4: लेभल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका जुत्ता चप्पल लगायत उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भएको गुनासो आएको विभागले जनाएको छ। विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेताहरूलाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालन नगरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। विभागले कानून व्यवहारितका कार्य भए गरेको पाइएमा कानून बमोजिम कडाभन्दा कडाका भए गरिने बेहोरा सबैलाई जानकारी गराएको छ।
3: अमेरिकाले इरानमा लगातार 8 रात पनि हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार जोर्डनमा कार्यरत अमेरिकी कर्मचारीमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कोर्सले गरेको आक्रमण विरूद्ध पछिल्लो हवाई कार्यवाही गरिएको हो। इरानी पक्षले जोर्डनमा गरेको ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिकको ज्यान जानुका साथै 1 हराइरहेका छन्। अमेरिकी विदेश मन्त्रालयका पूर्व सल्लाहकार आरोन डेभिड मिलर:
5: almost impossible to break. The Iranians are determined to weaponize geography, to control the straits, to exercise leverage. The Trump administration is determined with a single-minded purpose, it appears, to break that hold. And I do not see any pathway out of this.
3: जोर्डनमा 2 अमेरिकी सैनिकको निधन भएको छ। अर्का 1 बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमाण्डले इरानी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। वाशिङटनबाट बीबीसीका निक जोन्सन:
6: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
3: नेपालमा बाल बालिकामाथि भएको यौन शोषण सम्बन्धी घटनामा दोषी अमेरिकी नागरिक आफ्नै मुलुकमा पनि दोषी ठहर भएका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि नेपालमा जेल चलान भएका 58 वर्षीय केनेथ कोम्स अमेरिकामा पनि दोषी ठहर भएका हुन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले दायर गरेको मुद्दामा कोम्स विरूद्ध अमेरिकी संघीय अदालतले पनि फेरि दोषी ठहर गरेको छ। सन् 2016 नेपाल आएका ती अमेरिकी नागरिकले 8 बालबालिकामाथि यौन शोषण गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। दोषी कोम्सको सजाय अक्टोबर 28 निर्धारण हुनेछ। भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सुनाम वाङ सुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। बीसौं दिनको अनसनका क्रममा वाङ सुकको स्वास्थ्य अवस्था बिग्रेको भन्दै अदालतको आदेश अनुसार अस्पताल लगिएको। अहिलेसम्मका खबर यति नै। नमस्कार।

मेया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहार गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी चर्चाहरू गर्ने गर्दछौँ विविध विषयहरूको। ती विषयहरू हाम्रा लागि जागरणको काम गर्ने हुनुपर्छ, हामी त्यसमा सचेत छौँ। त्यसैले त्यस्ता विषयहरूको हामी निरन्तर रूपमा चर्चा गर्ने गर्दछौँ, जो धर्म, संस्कृति, संस्कार र हाम्रो हृदयको जो भाव छ त्यसलाई शुद्ध भावलाई परिष्कार गरेर अझ परिशुद्ध गर्ने जो तागत ती शास्त्रहरूमा ती शब्दहरूमा छन्, ती शब्दहरूको श्रवण हामी गर्न चाहन्छौँ। त्यसैले आजको यस कार्यक्रममा केही वैदिक शिक्षाहरूको चर्चा गर्नेछु जुन मनुष्यका लागि अमृत समान छन्। मा गता नामा दिधि था ए नयन्ति परावतम आरोह तमसो ज्योति रेह्या ते हस्तो रमामहे। अथर्ववेद भन्छ, यो पद्य अथर्ववेदले भनेको पद्य हो, यसको अर्थ हो अथवा यसले भन्न खोजेको भाव हो, हे मनुष्य, जो मरिसकेका छन्, यस संसारबाट गइसकेका छन्, तिनीहरूको चिन्ता नगर, उनीहरूको ध्यान नगर, उनीहरूका लागि विलाप नगर। ती मरिसके, उनीहरूले अब हाम्रो लाभ र हानि दुवै गर्न सक्दैनन्, हामीले पनि तिनीहरूको केही बिगार्न अथवा सपार्न सक्दैनौँ। अत रुनु, चिन्ता गर्नु गर्नाले कुनै लाभ छैन। वास्तवमा यो एउटा मार्मिक प्रसङ्ग हो र यो सार्वजनिक रूपमा यी चर्चाहरू गर्न पनि कठिन हुन्छ, किनभने मनुष्य मोहमा यसरी फसेको छ जसबाट निस्किने उसको कुनै सोच विचार छँदैन छैन। त्यस्तो व्यक्तिले यी कुराहरूको मर्मलाई कसरी बुझ्न सक्छ र कसरी यी कुराहरूलाई उसले मान्न सक्छ र कसरी यी कुराहरूलाई उसले जीवनमा कार्यान्वयन गर्न सक्छ? वास्तवमै कठिन छ जीवन। जीवन कठिन हामीले नै बनाएको हो। मोहमा फसेर आफैले आफूलाई मालिक घोषणा गरेर यी सब दुःखका हालहरूको निर्माण मनुष्य स्वयंले गरेको हो। त्यसैले यस हालबाट निस्किएर घाम ताप्रका लागि मनुष्य लालायत छैन भने कसले उसलाई उठाएर डिलमा ल्याउन सक्छ? किनभने जो डिलमा ल्याउन सक्छ त्यसले पानीमा आफू पनि डुब्नुपर्छ। पानीमा डुबेको व्यक्ति फेरि ऊ पनि त परिशुद्ध रहेको हुँदैन, किनभने चिसोले उसलाई पनि आक्रमण गरिसकेको हुन्छ। तर शास्त्र अथवा सन्तहरू भगवत कृपाको आडमा, भगवत कृपाको नियन्त्रणमा, भगवत कृपाको आश्रयमा रहेर मनुष्यहरूको कल्याणका लागि यति विघ्न र कारुणिक हुन सक्दछन्। वास्तवमा शास्त्रले यसलाई उजागर गरेको छ। त्यसैले यो अथर्ववेदको हे मनुष्य, जो मरिसकेका छन्, यस संसारबाट गइसकेका छन्, तिनीहरूको चिन्ता नगर, उनीहरूको ध्यान नगर, उनीहरूका लागि विलाप नगर। ती मरिसके, उनीहरूले अब हाम्रो लाभ र हानि दुवै गर्न सक्दैनन्, हामीले पनि तिनीहरूको केही बिगार्न अथवा सपार्न सक्दैनौँ। अतः रुनु, चिन्ता गर्नु गर्नाले कुनै लाभ छैन। यो कुरालाई बुझ्न कठिन छ, बुझेपछि कार्यान्वयन गर्न कठिन छ, अनि कार्यान्वयन नगर्ने कुराको शिक्षा लिएर मनुष्यले के लाभ प्राप्त गर्न सक्छ र? त्यसैले यो वास्तवमा एउटा विचारणीय पक्ष हो, जो हामी सुन्छौँ त्यसलाई बुझ्ने चेष्टा गर्नुपर्छ र बुझ्ने चेष्टा गर्दा गर्दै बुझियो भने त्यसलाई कार्यान्वयन गर्नुपर्दछ र कार्यान्वयन गर्दै जाँदा हृदयको एउटा अवस्था, कठोरतम अवस्थामा प्रवेश गराउनु पर्दछ। त्यो कठोरतम अवस्थामा हृदयको चिन्तन धारालाई प्रवेश गराउँदाखेरि संसारले तिमीलाई लखेट्न सक्छ, त्यो लखेटाइबाट पनि तिमी निडर भएर निरन्तर रूपमा लखेटिँदै भए पनि आफ्नो जो मूल कार्य हो त्यसलाई बिर्सनु हुँदैन, छोड्नु हुँदैन र त्याग गर्नु हुँदैन भनेर उल्लेख गरिएको छ। त्यसैले मरेका व्यक्तिको चिन्तनले जीवनलाई टाढा लिएर जान्छ भनेर अझ अथर्ववेद यसैको व्याख्यामा भन्छ। जस्तो मरेका व्यक्तिको चिन्तन गर्नाले के हुन्छ त? किन हामीले त गर्छौँ,
मरेका व्यक्तिहरूलाई श्राद्ध दिन्छौँ, पिण्ड पानी दिन्छौँ, उनीहरूका विषयमा चर्चा गर्छौँ, सुरु सुरुमा रुन्छौँ कराउँछौँ, अनि फेरि बिस्तारै बिस्तारै थाक्छौँ र थाक्दै थाक्दै थाक्दै एक दिन उसलाई बिर्सने चेष्टा गर्छौँ। तर जीवनभरि हामी बिर्सन सक्दैनौँ, हाम्रो अवस्था यही हो। तर शास्त्रले त्यसो भन्दैन, किनभने त्यस्ताको चिन्तन नगर, जो शास्त्रले बोलेको वचन छ, जो शास्त्रले दिएको निर्देश छ त्यसलाई मान, पिण्ड पानी देऊ, वर्षमा एक दिन त्यो व्यवस्था छ त्यसलाई मान, र अरू वर्ष दिनभरि त्यसको चिन्तन नगर, त्यसको शोक नगर, त्यसको लाई नसम्झ, किनभने तँ र तिम्रो सम्बन्ध यही शरीर रहँदासम्मको मात्र थियो। तँ खत्तम भइसक्यो, तँ नाश भइसक्यो, तँ चुडिसक्यो भनेर यो शास्त्रले यसरी भनेको छ, र यो वास्तवमा गम्भीर चिन्तनधारा हो। सहजै यसलाई बुझ्न सकिँदैन, त्यसैले बिस्तारै बुझ्ने चेष्टा गर्दै अगाडि बढियो भने अवश्य पनि यसैको कृपाले त्यसको मर्म हाम्रो हृदयमा आउने गर्दछ भनिएको छ। त्यसैले त्यतातर्फ सचेत रहँदै हामी पनि यी चिन्तनधारामा जोडिने चेष्टा गरिरहेका छौँ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएफ गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी अथर्व वेदको एउटा पद्यको चर्चा गरिरहेका छौँ, जसले मनुष्यलाई सचेत गराइरहेको छ र यसैले अगाडि भन्छ, मृत्यु र पाप अन्धकार हो, जीवन ज्योति हो, प्रकाश हो, अन्धकारलाई छाडेर प्रकाशतर्फको यात्रा गर। प्रकाशको लागि, ज्योतिका लागि उद्योग तथा पुरुषार्थको आवश्यकता छ, अतः अगाडि बढ, तिमी केही गर। तिम्रो हातमा बल छैन, तिम्रो खुट्टामा शक्ति छैन, तिम्रो अगाडि बढ्न सक्ने असमर्थता तिमीसँग व्याप्त छ, तर यसमा कुनै चिन्ता छैन, न डराऊ, आऊ अगाडि बढ। हामी तिम्रो हातलाई वेगयुक्त बनाउँछौँ। हामी ज्ञानीहरू जो ज्ञान प्राप्त गरेर बसेका छौँ, तिमीहरूलाई सहारा दिन्छौँ, आऊ हामीसँग आऊ भनेर सन्तहरूले बोलाउनुहुन्छ। त्यहाँ जाऊ भनेर अथर्ववेदले मनुष्यलाई निर्देश गरिरहेको छ। त्यसैले सन्तहरूको महिमालाई यहाँ कुनै खाना पिउनका लागि चाहिँ एउटा विशिष्टता दिएको होइन, किनभने खाने पिउने या कसैले खुवाएर कसैले खान पाउँदैन, केवल भगवान्को कृपाले नै मनुष्यले सम्पूर्ण जीवनका गतिविधिलाई सञ्चालन गर्न पाउँछ। किनभने भगवान्ले मनुष्यभित्रबाट आफू निक्लिने जुन दिन निर्णय गर्नुहुन्छ, मनुष्य त्यो दिन मृत्युको शिकार बन्ने गर्दछ। त्यो मनुष्यले के ठुला कुरा गर्ने हो र, किनभने आयुको कुनै ठेगाना छैन। कुरा ठुला गर्दा गर्दै भुकलुक्क ढलेका दिन हाम्रो सम्पूर्ण रूपमा सम्पूर्ण अहङ्कार, सम्पूर्ण हाम्रा ममता र अहङ्कारहरू सम्पूर्ण खत्तम हुन्छन् र त्यसले बोकेका झाडी कर्कट कुडाहरू मलहरू जो क्लेशहरू छन् तिनीहरू लिएर फेरि हामी अर्को शरीरमा 84 को यात्रामा अगाडि झोली तुम्बा बोकेर जानुपर्छ। त त्यसैले सन्तको चरणमा शरण पर र उहाँले भनेको कार्य गर, तिम्रो कल्याणै कल्याण हुनेछ, त्यसमा सन्देह नगर भनेर यो अथर्ववेदको पद्यले भनेको छ। हामी केही वैदिक शिक्षाहरूको चर्चा गरिरहेका छौँ बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा। आदरणीय श्रोता, अब यजुर्वेदको यो एउटा प्रसङ्गलाई हामी चर्चा गरौँ। नमः तु ते निरिते तिग्मे तेजोस्यमयम विचृता बन्दमेतम यामेनतम यम्या संविधानोत्तमे नाके अधिरोह यही नम। अर्थात् संसारमा दुःख र सुख सबैमाथि आउने गर्छन्। दुःख पाउँदा मूर्खहरू रुन्छन्, तर ज्ञानी दुःखलाई स्वागत गर्छन्। कसैले भनेको छ, देह धरेका दण्ड है सब काहुको होय, ज्ञानी भुगते ज्ञान से मूर्ख भुगते रोय भनेर। ज्ञानीहरू ज्ञानद्वारा भोग गर्छन् र मूर्खहरू रोएर भोग गर्छन्। भोग्न त शरीर धारण गरेपछि दुःख सुख सबैले भोग्नै पर्दछ, तर भोगाइको अवस्थामा फरक पर्दछ भनेर कुनै कविले आफ्नो भाव प्रकट गरेका छन्। र यो यजुर्वेद भन्छ, दुःख आउँदा ज्ञानी तथा धीर अथवा वीर भन्छन्, दुःखहरू हो, आपत्तिहरू हो, आऊ तिमीहरूलाई स्वागत छ, नमस्कार छ भनेर ज्ञानीहरूले उनीहरूको स्वागत सत्कार गर्छन् र उनीहरूले ज्ञानीहरूलाई कुनै पीडा पुर्याउन सक्दैनन्। निरिते अर्थात् तेरो धार धेरै तेज छ, तेरो तीक्ष्ण धारले मेरा सबै बन्धनहरूलाई काटिदे। हे दुःखहरू, तिमीहरूले मेरो बन्धनलाई काट्न प्रयास गरिरहेका छौ, त्यसलाई काटिदेऊ। अवश्यमेव भोक्तव्यम कृतम कर्म शुभाशुभम, कर्मलाई भोगेर नै छुटकारा पाउन सकिन्छ, कष्टलाई सहेर नै बन्धनबाट मुक्त हुन सकिन्छ। त्यसैले हे दुःख कष्टहरू हो, आऊ मलाई शुद्ध बनाऊ भनेर ज्ञानीहरूले उनीहरूलाई स्वागत सत्कार गरेर उनीहरूको सहन गर्ने चेष्टा गर्छन्, त्यसैले त उनीहरू मुक्त हुन्छन्। हे कृच्छा पते, आऊ दुःखरूपी भट्टीमा परेर नै मन र बुद्धि निर्मल र पवित्र बन्ने गर्छन्। निर्मल मन र बुद्धिद्वारा सद्ज्ञान र सद्विवेक प्राप्त हुन्छ,
त्यस्तो सद्विवेकद्वारा उच्चतम अवस्थामा पुग्न सकिन्छ। अत आओ स्वागत छ भनेर ज्ञानीहरूले दुःखलाई, कष्टलाई, क्लेशलाई स्वागत गर्ने कारणका रूपमा यहाँ उल्लेख गरिएको छ। त्यसैले ज्ञानीहरूको भाव पक्रेर तुरुन्तै ज्ञानी हुन सकिँदैन। यो कुनै एक थिनको एउटा आवेशको परिणाम होइन, यो त निरन्तर भगवान्को स्मरणको परिणाम हो। भक्तहरूको, सन्तहरूको त्यो उच्चतम हृदयको अवस्थाको परिणाम हो जो करुणाले भरिएको छ र संसारलाई मायाको रूपमा उहाँहरूले बुझिसक्नु भएको छ। त्यस्तो मायाको पछि उहाँहरू लाग्नुहुन्न, चाहे पैसा होस्, चाहे धन सम्पत्ति, जग्गा जमिन, रुख बिरुवा, हात्ती घोडा, जे भए पनि सन्तहरूलाई कुनै असर छैन, कुनै प्रभाव छैन तिनीहरूको उनीहरूको हृदयमा। त्यसैले सन्तहरू आफ्नै लहरमा, आफ्नै मस्तीमा आनन्दित भएर घुमिरहनुहुन्छ, विचरण गरिरहनुहुन्छ र पवित्र यो धरतीलाई अझ निरन्तर पवित्र पारिरहनुहुन्छ। र संसारीहरूले धरतीलाई निरन्तर लुचिरहेका छन्, निरन्तर अपवित्र बनाइरहेका छन्, अशुद्ध पारिरहेका छन्, फोहोर मैला गन्दगीले भरिरहेका छन् र निरन्तर रूपमा अर्काको ईर्ष्या, द्वेष, रेस, क्रोध, आखिर यी सबै चिजहरूको लडाइँ द्वन्द चलिरहेको छ। र यिनीहरूको जो प्रताप छ, यिनीहरूको जो अनिष्ट गर्ने क्षमता छ, त्यसलाई निस्तेज पार्ने सन्तहरूको त्योभन्दा धेरै ठुलो क्षमता भएको हुनाले नै यो संसार निरन्तर रूपमा अगाडि बढिरहेको छ। त्यसैले दुःखहरूसँग नडराऊ, दुःखहरूलाई स्वागत गरेर जीवनलाई एउटा सही बाटोमा अगाडि बढाउने चेष्टा गर, त्यसबाट तिमी सुखी र आनन्दित हुनेछौ भन्ने यो अथर्ववेद र यजुर्वेदको पङ्क्तिले भनेको मर्मतर्फ हाम्रो दृष्टि जान सकोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः। नमस्कार।

0: नारायणघाट मुगलिन सड़कमा पर्ने चितवनको जलबिरीमा आज बिहान दुईवटा बस र ट्रक ठोक्किँदा 30 जना घाइते भएका छन्। प्रहरीले 1 जनाको अवस्था गम्भीर छ भनेको छ। नारायणघाटबाट मुगलिनतिर आउँदै गरेको बसले ट्रकलाई उछिने क्रममा विपरीत दिशाबाट जाँदै गरेको बससँग ठोक्किँदा दुर्घटना भएको हो। घाइते मध्ये 21 जनाको चितवन मेडिकल कलेज र 9 जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। आफूले भनेको केटीसँग बिहे गर्न नपाएको झोकमा टेलिकमको 80 मिटर अग्लो टावर चढेर परिवारलाई हत्याएका सर्लाहेका युवालाई प्रहरीले अस्पताल लगेको छ। आज बिहान 5:45 बजेतिर मलङ्गवामा नेपाल टेलिकमको टावर चढेका गोडैता 9 बकैनियाका 24 वर्षीय अफरस आलम हुसेनलाई परिवारका सदस्य र सुरक्षाकर्मीले फकाएर तल झारेपछि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको सर्लाहीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको हो। हुसेनले आफूसँगै पढ्ने युवतीसँग बिहे गर्छु भन्दा परिवारले नमानेपछि दबाव सिर्जना गर्न बिहानै टावर चढेको प्रहरीको भनाइ छ। सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तह पढ्दै गरेका हुसेनले टावरको माथि पुगेपछि 1 जना साथीलाई फोन गरेर प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिन र उनीसँग बिहे गर्न अभिभावकले अनुमति नदिएमा आम फाल्ने भनेका थिए। यो खबर पाएपछि नेपाल प्रहरी सशस्त्र र सेनाको टोली उद्धारका लागि टावरको तल पुगेको थियो। सुरक्षाकर्मीको आग्रहमा तल झर्न नमानेपछि प्रहरीले हुसेनका बाबु र दाजुलाई बोलाएर फोनमा कुरा गर्न लगाएको थियो। बाबु र दाजुले माग पूरा गरिदिने भन्दै सम्झाइ बुझाइ गरेपछि हुसेन सुरक्षित रूपमा तल ओर्लिएको प्रहरीले जनाएको छ। तल झरेपछि हुसेनलाई प्रहरीले गाडीमा राखेर स्वास्थ्य जाँचबुझका लागि अस्पताल लगिएको हो। विश्वकप फाइनलमा पुग्न नसके पनि इङ्ल्यान्डले तेस्रो स्थानका लागि उत्कृष्ट जित निकालेको छ। अमेरिकाबाट जो रसन।
1: Some say the third place game doesn't matter, but what a spectacle in Miami as England and France traded blows. The three lines were cruising at halftime, 4-0 up, but Kylian Mbappe got a brace as France got themselves back to 4-3 before Bukayo Saka completed his hat-trick from the penalty spot. France came back again, but Jude Bellingham off the bench secured the winner with a 6-4 victory, meaning England pick up the bronze medal. It's their best finish since 1966 at the World Cup.
0: सन् 1966 यताकै विश्वकपमा उत्कृष्ट जित निकाल्ने क्रममा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 हराएर तेस्रो भएको छ। बुकायो साकाको ह्याट्रिकमा थोमस टुहलको टोलीले विश्वकपको काँस्य पदक जितेको छ। न्युयोर्कबाट खेल हेर्दै गरेका केही समर्थकले भने यो टोलीलाई आफूहरूले आज रातिको फाइनलमा स्पेनसँग खेल्दै गरेको हेर्न चाहेका थियौं भनेका छन्। उनीहरूले सेमी फाइनलमा अर्जेन्टिनासँग 2-1 हार बिहोरेको दिगदारी अझै भोल्न सकेका छैनन्।
2: Seconds no good. England, we need to win it. I need to win it in my lifetime.
3: We went 1-0 up and then didn't touch the ball again. So, you know.
0: साबिक विजेता अर्जेन्टिना र स्पेन बीच आज राति उपाधि भिडन्त हुँदैछ। आफ्नो गाउँको नजिकै शरणार्थी योजनाको विरोधमा अक्सफोर्ड सहरको एउटा सानो गाउँले बेलायतबाट अलग हुने चेतावनी दिएको छ। आफूहरूसँग सल्लाह नै नगरी बाइसेस्टरको सैनिक शिविरमा एकल पुरुषलाई राख्न खोजिएको भन्दै 370 बसोबासीको पिडिङटन गाउँका बासिन्दा आक्रोशित भएका हुन्। यो शरणार्थी बस्ती क्रिसमससम्ममा खुल्न सक्ने खबर छ। पिडिङटनका केही बासिन्दा,
4: As you know, we're a very small village, but out of our population, 65% are women and children. For every 9 women and children, there will be 50 men.
5: I've got an 18-year-old daughter. We are now talking about, because she will walk freely through the village. We feel that that's not going to be safe for her to do anymore.
0: अमेरिकाले इरानमा लगातार 8 रात पनि हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार जोर्डनमा कार्यरत अमेरिकी कर्मचारीमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कोरले गरेको आक्रमण विरुद्ध पछिल्लो हवाई कारवाही गरिएको हो। इरानी पक्षले जोर्डनमा गरेको ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिकको ज्यान जानुका साथै 1 हराइरहेका छन्। अमेरिकी विदेश मन्त्रालयका पूर्व सल्लाहकार आरोन डेभिड मिलर,
6: We're already in an escalatory cycle which seems almost impossible to break. The Iranians are determined to weaponized geography to control the straits to exercise leverage. The Trump administration is determined with a single-minded purpose, it appears, to break that hold, and I do not see any pathway out of this.
0: मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका अधिकांश ठाउँमा पानी पर्ने जनाएको छ। महाशाखाका अनुसार आज हिमाली पहाडी र तराई क्षेत्रका अधिकांश ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही र बागमती र गण्डकी प्रदेशका एकाध ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकाध ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। अवस्था गरे नमस्कार।

बी एफ बी गोर्खा रेडियो सुन्ने श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। आज कार्यक्रम यो सुनौलो बिहानीमा विकेन्ड मर्निङ ब्रेकफास्ट सो म सिनेको तर्फबाट समयले हामीसँग 7:11 गइसकेको छ र आज 19th of July 2026 सन्डे यानि कि आइतबारको दिन र हामी यो मिठो राष्ट्रभावना परिपूर्ण गीत मेरो पनि होइन र देश मेरो पनि होइन प्रकाश सपुत र साथीहरूको साथमा रहेको गीतको साथमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई स्वागत छ। हरेक शनिबार अनि आइतबारको दिन युके टाइम 7:00 बेलुकी 10:00 दिउँसोको बिहानको 10:00 सुन्न सक्नुहुन्छ श्रोता 3 घन्टाको कार्यक्रम। र अवश्य पनि तपाईँले हामीलाई यो समय लोकली फोकस्टोन वासीहरूले 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ। र यसै गरी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा पिएफपिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। र हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएच गोर्खा भनेर सुन्न सक्नुहुन्छ श्रोता। र कार्यक्रमको यो 3 घन्टाभरि मिठा मिठो गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा म अवश्य पनि तपाईँलाई मनोरञ्जन गराउँदै गर्नेछु। र यसै गरी हामी यो समयमा चाहिँ कार्यक्रमको 3rd आवरमा राख्ने नै छु अहिले भोइस अफ गोर्खा आज W2 सन्तोष राई धातु केजेको उहाँ चाहिँ आरएसएम हुनुहुन्छ। उहाँसँगको कुराकानी पनि हुनेछ Part 1 and Part 2 जुन चाहिँ 9:28 जाँदा र 10:13 बाँकी हुँदा रहनेछ।

BFB's Gorkhar Radio कार्यक्रम मैले हामी छौँ यो समय अहिले सुनौलो बिहानीको हामी कार्यक्रमको यो पहिलो घन्टामा र अवश्य पनि यो समय तपाईँले हामीलाई विभिन्न ठाउँहरूबाट BFB's Gorkhar Radio ट्युनिङ गरेर सुनिरहनु भएको छ र अहिलेको यो समय आउनुहोस् हामी वेदरको बारेमा पनि केही चर्चा गरिहालौँ र मौसम अहिले फोक्सटोनमा भने बिहानको समय भएको कारणले अलिकति चिसो छ वेल अहिले टेम्परेचर पनि 15 degrees Celsius र भएको समय चाहिँ आज समय द वार्मेस्ट चाहिँ अराउन्ड 20 degrees Celsius रहनेछ 2 बजेको समयमा र विन्ड पनि 19 kilometers per hour रहेको छ विन्ड नै छ ह्युमिडिटी 78% रहेको छ र भोलिको दिन चाहिँ 21 degrees Celsius रहेको छ वेदर सनी छ अलिकति अस्तिको लास्ट विकभन्दा अलिक चिसो रहेको छ हाउ एभर स्टिल अ लभली डे र यो समय त्यस्तो गर्मी पनि हुँदैन एक्चुली कतिहरूले त यही खालको वेदर पनि प्रिफर गर्नुहुन्छ होइन कम्पेयर टु द वार्मर वेदर र यसै गरी लन्डनको सन्दर्भमा पनि हामी कुरा गरिहालौँ लन्डनमा भने अहिले 14 degrees Celsius टेम्परेचर मोस्टली सनी र ह्युमिडिटी 69% भने विन्ड 10 kilometers per hour रहेको छ र नाइस एन्ड सनी छ यो विक पनि थ्रु आउट हामी समर पिरियडमा छौँ यसै अनुसार चाहिँ वेदरको जानकारी तपाईँको माझमा रहेको छ र समय हामीसँग 7:17 गएको छ श्रोता कार्यक्रम यो सुनौलो बिहानीको फर्स्ट आवरमा आउनुहुन्छ म सुनेको साथमा र अहिलेलाई पनि तृष्णा गुरुङको आवाजमा मिठो गीत रहेको छ कैनी दाजै

प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस

यो मिठो गीत रहेको थियो श्रोता स्वप्न सुमन रेसेगरी अभिज्ञको आवाजमा राधा र समय हामीसँग 7:28 गइसकेको छ र अहिलेको लागि भने म केही बिगर इभेन्ट्सहरूको बारेमा पनि हाइलाइट्स राख्न चाहन्छु र यो समर टाइममा आउटडोर इभेन्ट्सहरू निकै नै रहेको छ. अस्ति भर्खर नेपाल कप पनि भएको थियो र यसै गरी फुटबलकै कुरा गर्दाखेरि अफकोर्स हिजो तपाईँहरूले पनि म्याच हेरिसक्नु भएको छ होला. फर द थर्ड स्पट इङ्ल्यान्डले चाहिँ 6 goals हानेर चाहिँ सिक्योर गर्न सफल भएको छ र एन्ड वी क्यान सी द्याट यो इयर इङ्ल्यान्डले एकदमै राम्रो गेम खेलेको छ. सो वी क्यान सी अ भेरी हाई होप फर नेक्स्ट वर्ल्ड कप. त्यो बेलाको लागि चाहिँ अवश्य पनि इङ्ल्यान्ड पनि यो समयमा हामी देख्न सक्छौँ. एकदमै राम्रो कम्पिटिसन चाहिँ दिनेछ अरू कन्ट्रिजहरूलाई. र यसको साथमा अब कमिङ ब्याक टु आवर ब्रिगेड इभेन्ट्स, यो अगस्तको समय जसरी हामी अप्रोच हुँदैछौँ र साथै अहिले हामी यो जुलाई मन्थमा पनि छौँ, निकै नै इभेन्ट्सहरू रहेको छ. यसबारेमा पनि केही हाइलाइट्सहरू म तपाईँको माझमा राख्न चाहन्छु. र जसरी यो जुलाईको मन्थमा रहेको छ टु बिगिन विथ, सबैभन्दा अब हामी यो विकेन्डमा पनि छौँ र त्यसै गरी हिजोको दिनमा पनि गोर्खा आको 5th birthday पनि रहेको छ. यसै गरी अब क्युजेलआरको शेफ्स कमान्डर्स कप हुन गएको छ, यो चाहिँ 24th of July रहेको छ. त्यसै गरी 30th of July थर्सडेको दिन भने RI26 क्याप ब्याचिङ हुन गएको छ. 31st of July फ्राइडेको दिन गोर्खा ट्रेनिङ कम्पनी 75th birthday हुन गएको छ. र यसै गरी अब सेप्टेम्बर महिनाको लागि पनि के आइसकेको छ अपडेट्सहरू. वान आजको तिज पार्टी रहेको छ भने एक्सर्साइज ट्रेल वर्क अप, यो पनि एकदमै सेलिब्रेटेड वान अफ द इभेन्ट हो. मान्छेहरू आफूलाई एकदमै धेरै लामो समयदेखि प्रिपेयर गरिरहनुहुन्छ होइन. र 11th September लिएर 14th September 2026 यो वर्षको लागि रहेको छ. र यसै गरी क्युजिएसको 77th birthday यो 19th September 2026 सेलिब्रेट हुन गइरहेको छ, विभिन्न ठाउँ रहनु सारेको छ. र यसै गरी RI26 पासिङ अफ परेड यो हुन गइरहेको छ 12th November. हेर्दा हेर्दै अब 26 intakeलाई पनि वेलकम गर्ने क्रम रहेको छ. यसै अनुसार केही ब्रिगेड हाइलाइट्सहरू तपाईँको माझमा राखिएको थिए. र समय हामीहरूसँग 8:00 अब भने 29 बाँकी रहेको छ श्रोता. फेरि पनि पालाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ अहिलेलाई भने जन छामलिङ राईको आवाजमा कोछरा.

0: BFBS Gorkha Radio
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ. आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर.
0: यो बीएफ

PFP स्कोरकार्ड भिडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीको पहिलो घण्टा र केही सूचना फेरि पनि तपाईँको समक्षमा राखिहालौँ। गलकोट सोसाइटी युकेले चाहिँ यो 10th एनिभर्सरी आयोजना गरिरहेको छ, जहाँ तपाईँ पनि भोलिको दिनमा जान सक्नुहुनेछ र भोलि मन्डे 20th of July 2026 साँझको समय 4 बजेदेखि रहेको छ। फेरि चाहिँ द कन्फरेन्स सुट यो वेस्ट ब्रमविचमा हुन गइरहेको छ। विष्णु खत्रीको यो समय प्रस्तुति रहनेछ र साथै जमुना राणा र सपना रोकाको पनि रहनेछ। एन्ट्रीको लागि भने एडल्ट्सको लागि 20 pounds, चारको लागि 10 pounds रहेको छ। यस अनुसार अवश्य पनि यो एकदमै एनिभर्सरी 10th जुन उहाँहरूको रहेको छ, यो सुनौलो रमाइलो अवसरमा चाहिँ तपाईँ पनि जान सक्नुहुनेछ। कार्यक्रमको दोस्रो घण्टामा म यस्तै जानकारी कुराहरू म राख्दिने गर्नेछु श्रोता भन्दा भन्दै, र अब हामी कार्यक्रमको यो पहिलो घण्टाबाट नि बिदा लिने समय आइ नै सकेको छ। स्टे ट्युन भन्न चाहन्छु र कार्यक्रमको दोस्रो घण्टामा पनि तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्ने नै छु। र यसै गरी हामी कार्यक्रमको थर्ड आवरमा भोइस अफ गोर्खा सुनिनेछौँ, जहाँ आज चाहिँ केजेको आरएसएम हुनुहुन्छ W2 सन्तोष राई दाजुसँग रहेको कुराकानी हुनेछ। पार्ट वान चाहिँ 9:28 जाँदा भने पार्ट टू हुनेछ यो 10 बजेको लागि 13 मिनट बाकी हुँदाखेरि। र अहिलेलाई पनि मिठो गीत आशिष महर र सुनिता थिगिमको आवाजमा इन्जोय गर्नुहोला र म सधैँ पनि समाचार पश्चात कार्यक्रमको दोस्रो घण्टामा भेटिनेछु।

0: खोटाङमा बाढीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुवागढी 6, नेरपाकी 43 वर्षीय शान्त राई र केपिलासगढी 4, बाक्सेलाका 71 वर्षीय परशुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। राईलाई स्थानीय छाँगे खोलाको बाढी र परियारलाई गाईखोरी खोल्सीको बाढीले बगाउँदा मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको हो। नारायणघाट मोगलिन सड़कमा पर्ने चितवनको जलबेरीमा आज बिहान दुईवटा बस र ट्रक ठोकिँदा 30 घाइते भएका छन्। प्रहरीले एकजनाको अवस्था गम्भीर छ भनेको छ। नारायणघाटबाट मुगलिङतिर आइरहेको बसले ट्रकलाई उछिने क्रममा विपरीत दिशाबाट जाँदै गरेको बससँग ठोकिएर दुर्घटना भएको हो। घाइते मध्ये 21 चितवन मेडिकल कलेज र 9 पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। कांग्रेस सभापति गगन थापाले प्रदेश सभालाई प्रतिपक्ष विहीन नबनाइने बताउनु भएको छ। प्रदेशमा 3 ठूला दल मिलेर सरकार बनाउन नहुने उहाँको तर्क छ। आज ललितपुरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण कार्यक्रममा बोल्दै थापाले 3 दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन र जनताको म्यान्डेट विपरीत हुने भन्दै यो प्रस्ताव कांग्रेसले अस्वीकार गर्ने बताउनु भएको हो। सत्ताका लागि अब सिद्धान्तमा सम्झौता नगर्ने भन्दै उहाँले सत्तालाई नै सबै थोक मानेका कारण 2072 यताको राजनीति अस्थिर र दिशाहीन बनेको पनि बताउनु भएको छ। अविरल वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढी पहिरोले राजमार्ग अवरुद्ध भएको छ।
1: केही सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै काभ्री पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जेबेसी सड़क खण्डमा अर्को सूचना नभएसम्म हरेक दिन बेलुका 6 बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म यो सड़कमा सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यसै गरी कान्ति लोकपथमा अर्को सूचना नभएसम्म अपरान्न 5 बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
0: अमेरिकाले इरानमा लगातार 8 रात पनि हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार जोर्डनमा कार्यरत अमेरिकी कर्मचारीमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कोरले गरेको आक्रमण विरूद्ध पछिल्लो हवाई आक्रमण गरिएको हो। इरानी पक्षले जोर्डनमा गरेको ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिकको ज्यान जानुका साथै 1 हराइरहेका छन्। अमेरिकी विदेश मन्त्रालयका पूर्व सल्लाहकार आरोन डेभिड मिलर:
2: We're already in an escalatory cycle which seems almost impossible to break. The Iranians are determined to weaponized geography to control the straits, to exercise leverage. The Trump administration is determined with a single-minded purpose, it appears, to break that hold. And I do not see any pathway out of this.
0: आफ्नो गाउँ नजिकै शरणार्थी राख्ने योजनाको विरोधमा अक्सफोर्ड सहरको एउटा सानो गाउँले बेलायतबाट अलग हुने चेतावनी दिएको छ। आफूहरूसँग सल्लाह नै नगरी वाइसेस्टरको सैनिक शिविरमा एकल पुरुषलाई राख्न खोजिएको भन्दै 370 बसोबासीको पेडिङटन गाउँका बासिन्दा आक्रोशित भएका हुन्। यो शरणार्थी शिविर क्रिसमससम्ममा खुल्न सक्ने खबर छ। पेडिङटनका केही बासिन्दा:
3: As you know, we're a very small village, but out of our population, 65% are women and children. For every 9 women and children, there will be 50 men.
4: I've got an 18-year-old daughter. We are now talking about, because she will walk freely through the village. We feel that that's not going to be safe for her to do anymore.
0: बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुकका ठाउँ ठाउँमा बाढीको सम्भावना देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ। बाढी महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरसहित 35 जिल्ला र आसपासका खोला नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको छ। महाशाखाले जारी गरेको सूचनामा आज झापा, मोरङ, इलाम, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्ला भएर बग्ने ससाना नदीको बहाव बढ्ने सम्भावना छ। त्यस्तै धादिङ, मकवानपुर, चितवन, कास्की, तनहु, अर्घाखाँची, प्युठान लगायत आसपासका जिल्ला भएर बग्ने साना नदीको बहाव पनि बढेर आकस्मिक बाढीको मध्यम जोखिम देखिएको महाशाखाको भनाइ छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका अधिकांश ठाउँमा वर्षाको सम्भावना देखिएको जनाएको छ। महाशाखाका अनुसार आज हिमाली पहाडी र तराई क्षेत्रका अधिकांश ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही र बागमती र गण्डकी प्रदेशका एकका ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ। त्यस्तै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकका ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेमा शाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एका ठाउँमा पनि अति भारी वर्षाको सम्भावना छ। आज राति पनि हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ। खबर यति नै, नमस्कार।

BFB स्कोरकार्ड भिडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीको दोस्रो घण्टामा र समय 8:11 गएको छ र कार्यक्रम सुनौलो बिहानी सुन्न सक्नुहुन्छ यो पनि हरेक शनिबार अनि आइतबारको दिन युके टाइम 7:00-10:00 र हरेक आइतबार म सुनेको साथमा रहन सक्नुहुन्छ र कार्यक्रमको यो दोस्रो घण्टा पनि तपाईँलाई मिठा मिठी गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा मनोरञ्जन अनि जानकारी गराउने नै छु। कार्यक्रमको तेस्रो घण्टामा भोइस अफ गोर्खा सुन्न नबिर्सिनुहोला। आज रहेको छ कुराकानी W2 सन्तोष राई दाजुको साथमा, उहाँ पहिले टेन क्यू जलामा सर्भ गर्नुहुन्थ्यो र अहिले जुन केजीको फर्मेसनको साथै ट्रान्जेक्सन भएर केजीमा आउनुहुन्छ। द फर्स्ट आरएसएम पनि अवश्य उहाँ रोलमा आउनुहुन्छ, उहाँसँग रहेको कुराकानी सुन्नुहोला। 9:28 जाँदा पार्ट वान भने पार्ट टू हुनेछ 10:13 बाँकी हुँदा र अहिलेको यस समय तपाईँले हामीलाई 105.4 मेगाहर्ज स्ट्रिम गरेर सुन्नुहोस् फोक्सटोन बासी रेडियो मार्फत र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली तपाईँले बिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अहिलेलाई अगाडि बढिहालौँ समीर श्रेष्ठको आवाजमा तिमी भए काफी।

0: Summer stress ka wasma you meet ye dragsa timi bhai kafi era bfb score ka video ko prasuti karyakram hami sunol bihani ko second hour ma chau ma suni ko sath ma hununcha अहिलेको यही समय हामीलाई विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ. यसै गरी विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सुन्या बहिनी भन्नुभएको छ र गुड मर्निङ र यो समय हामीलाई सुनिरहनु भएको छ. र यसै गरी यो समयमा मिडल्यान्ड नेपाली मेला पनि छ नटिङहममा यो 27th of July. यो पनि बिट अफ रिमाइन्डर तपाईँहरूको लागि राख्न चाहन्छु. चुमबहादुर गुरुङ मामाले पनि गुड मर्निङ ह्याप्पी सन्डे भन्नुभएको छ. यसै गरी शोभा गुरुङ वादीले पनि गुड मर्निङ सुन्या बिनेन सबैलाई ह्याप्पी सन्डे भनेर पठाउनु भएको छ. र यहाँ खर्क गुरुङ मामाले पनि गुड मर्निङ सुन्या भान्जी रेडियो सुन्दैछु ह्याप्पी सन्डे भन्नुभएको छ. र यसै अनुसार यो समयमा विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ श्रोताहरूले स्टे ट्युन्ड. र कार्यक्रममा हामी रहने नै छौँ. आज कार्यक्रममा टिप्पण तापन छैन, एजुकेसनल प्रोग्राम तपाईँलाई जानकारी गराउन चाहन्छु. त्यसैले गर्दाखेरि चाहिँ अब जे जति यहाँ हाम्रो लोकली इभेन्ट्सहरू छ यो बारेहरूमा पनि म जानकारी गराउनेछु. र साथै मेरा मेरा गीत सङ्गीतहरूको साथमा पनि मनोरञ्जन गराउँदै गर्नेछु. अहिलेलाई पनि याबिस थापाको आवाजमा रहेको छ आँखाले इन्जोय गर्नुहोला.
1: पिरातीको यो खेल खेल्दिन भन्थे तर आज खै के भयो.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFPS कुल कार्यक्रम हो।

SBS Gorkha Radio. BFB's Gorkha Radio, कार्यक्रम मैले हामी छौँ श्रोता सुनौलो बिहानीको दोस्रो घण्टा र समय 9 बजेर क्षमा गर्नुहोला 8 बजेर 27 मिनट गइसकेको छ। त्यसै गरी यो अपकमिङ इभेन्ट नेपाली ओपन कन्सर्ट 2026 हुन गइरहेको छ, जहाँ तपाईँ पनि अवश्य पनि जान सक्नुहुनेछ। र यहाँ चाहिँ यो भेन्यू रहेको छ रश्मो अरिना अल्टरसर्टमा हुनेछ। मन्त्र ब्यान्ड पनि आउँदैछ, नीता कुमारी थापा मगर भोइस अफ नेपाल सिजन 7 विनरको पनि प्रस्तुति रहनेछ। यो चाहिँ July 25 नेक्स्ट विकेन्ड याद गर्नुहोला। र समय चाहिँ दिउँसोको 1 बजेदेखि लिएर बेलुकी 10:30 रहेको छ। र भेन्यू एक्सेस चाहिँ तपाईँले फ्लिट रोडबाट चाहिँ जान सक्नुहुनेछ। र कार्यक्रममा हामी रहेका छौँ, यो आवरमा भरपूर मनोरञ्जन रहेको छ र विभिन्न कमकमी जानकारीहरूको बारेमा पनि तपाईँलाई जानकारी गराइरहेको छु। यसको साथमा अब पनि फेरि पनि हामी लागिहालौँ अर्को एउटा मिठो गीत सुन्ने क्रममा अहिलेको लागि भनिरहेको छ। यो मिठो गीत जसरी मान्दैन नि मनम एकदेव लिम्बुको आवाजमा इन्जोय गर्नुहोस्।

पीएफपी सरकार रेडियो कार्यक्रम सुनौले बिहानी हामी दोस्रो घण्टामा छौँ श्रोता र यसैको साथमा अब पनि केही फेरि पनि अपकमिङ इभेन्ट्सहरू बारेमा तपाईँको समक्षमा जानकारी हालिहालौँ श्रोता. रहेको छ अब पनि जसरी यो गुल्मी जिल्लाको चाहिँ 18th वार्षिक भेला एन्युअल गेट टुगेदर हुन गएको छ. यो चाहिँ फेल्टम लन्डनमा हुन गएको छ 2nd of August सन्डेको दिनमा. चाहिँ विभिन्न आकर्षणहरू रहेको छ, इन्जोय गर्न सक्नुहुन्छ. एडल्ट्सको लागि प्री बुकिङ गर्नुभयो भने चाहिँ 20 pounds, अन्डर एज चाहिँ 25 pounds रहेको छ. चिल्ड्रेनको लागि 12 pounds रहेको छ. र यो चाहिँ भेन्यू रहेको छ ठुलो पार्क स्पोर्ट्स एन्ड लेजर फाल्तममा हुन गइरहेको छ. कुनै क्वेरी छन् भने चाहिँ तपाईँले कल गर्नु होला प्रेसिडेन्ट मन्जु भण्डारी खरेल. उहाँको फोन नम्बर रहेको छ 0779-234-2583 माथि कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा आउनुहोस्, हामी अगाडि बढ्ने नै छौँ. अहिलेलाई यो मिठो गीतको साथ माया फेरि सीमा राईको आवाजमा.

0: SBS गोर्खा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org।

केहर सिंह लिम्बुक आवाजमा यो गीत रहेको छ बैगुनी र श्रोताले हामी कार्यक्रम छौँ यो समय सुनर बिहानीको सेकेन्ड आवरमा त्यसै गरी अर्को सूचना म तपाईँको माझमा अहिलेको यो समय राख्ने नै छु शङ्कु सभा युकेको वार्षिक भेला 2026 को जानकारी र यो बेला चाहिँ स्याटरडेको दिन 15th of August 2026 हुन गइरहेको छ भेन्यू चाहिँ एम्पायर हल अल्डर सर्टमा र बिहानको 10 बजेदेखि बेलुकी 10 बजेसम्म विभिन्न इभेन्ट्सहरू छ यो समयमा चाहिँ एट्र्याक्सन्सहरू छ र यस सम्बन्धी तपाईँलाई कुनै क्वेरी छ भने कल गर्नुहोला 0772307689 बुझ्न सक्नुहुन्छ र कार्यक्रममा हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अहिलेलाई भने न्याउली बनेमा शान्तिश्री परियार र प्रशान्त सेवाकोटीका आवाजमा

PFP स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा र यो आवरबाट बिदा लिने समय आइसकेको छ. कार्यक्रमको थर्ड आवरमा भोइस अफ गोर्खा सुन्न नबिर्सनुहोला. पक्कै पनि डब्लुटु सन्तोष राई दाजुको साथमा रहेको कुराकानी र अहिलेलाई भने एकदम लिम्बू र लाउरेको आवाजमा किन बोल्दैन इन्जोय गर्नुहोस्. समाचार पश्चात हामी कार्यक्रमको थर्ड आवर भेटिनेछौँ.

0: खोटाङमा बाढीले बगाएर दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मझुवागढी छ नेर्पाकी 43 वर्षीय स्थान तराई र केपिलासगढी 4 बाक्सेदाका 71 वर्षीय परशुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। राईलाई स्थानीय छाँगे खोलाको बाढी र परियारलाई गाईखोरे खोल्सीको बाढीले बगाउँदा मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन थापाले अब पार्टीले सत्तालाई मात्र केन्द्रमा राखेर नहिँड्ने अडान राख्नु भएको छ। आज ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिग अनावरण कार्यक्रममा बोल्दै थापाले अब प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउँदै जनताको म्यान्डेट विपरीत नजाने बताउनु भएको हो।
1: तीनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ, हामीले भन्यो रङ हुँदैन। यो नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुन्छ। तीनटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेर भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्षविहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुऱ्यायो। एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट काङ्ग्रेस मात्र होइन नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ।
0: यता नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले अब नयाँ राजनैतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्न पार्टीसँग माग गर्नु भएको छ। प्रदेश सभामा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि आज विज्ञप्ति जारी गर्दै खनालले अपवित्र साँठगाँठतिर नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिनुभएको हो। पार्टीले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नु अगाडि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन र वर्ग दृष्टिकोणलाई ध्यानमा राखेर मात्र प्रदेश सरकार बनाउने निर्णय गर्न माग गर्नुभएको हो। वामपन्थी शक्तिले सीमित नेताको स्वार्थका लागि साँठगाँठ भन्दा सही कार्यदिशाका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने उहाँको भनाइ छ। सरकारले बाढी पहिरो र डुबान लगायतका मनसुनी विपद जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै प्रभावित जिल्लामा गाडी चलाउन दिने भएको छ। मौसम विभागले मुलुकका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको सूचना निकालेपछि विपद जोखिम न्यूनीकरण प्राधिकरणले ती जिल्लामा अवस्था हेरेर मात्रै गाडी चलाउन दिने निर्णय गरिएको प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोरालाले जानकारी दिनुभएको हो। जिल्लामा बाढी पहिरोको अवस्थाबारे सुरक्षा निकाय, स्थानीय प्रशासन र सड़क विभागसँग निरन्तर समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। प्राधिकरणले मौसम र सड़क अवस्थाबारे आधिकारिक सूचना लिएर मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा अनावश्यक आउजाउ नगर्न र स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ। नारायणघाट मुगलिङ सड़कमा पर्ने चितवनको जलबेरीमा आज बिहान दुईवटा बस र ट्रक ठोक्किँदा 30 घाइते भएका छन्। प्रहरीले एकजनाको अवस्था गम्भीर छ भनेको छ। नारायणघाटबाट मुगलिनतिर आइरहेको बसले ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको बससँग ठोकिएर दुर्घटना भएको हो। घाइते मध्ये 21 चितवन मेडिकल कलेज र 9 पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। आफ्नो गाउँ नजिकै शरणार्थी राख्ने योजनाको विरोधमा अक्सफोर्ड सायरको एउटा सानो गाउँले बेलायतबाट अलग हुने चेतावनी दिएको छ। आफूहरूसँग सल्लाह नै नगरी बाइसेस्टरको सैनिक शिविरमा एकल पुरुषलाई राख्न खोजिएको भन्दै 370 बसोबासीको पेडिङटन गाउँका बासिन्दा आक्रोशित भएका हुन्। यो शरणार्थी बस्ती क्रिसमससम्ममा खुल्न सक्ने खबर छ। पेडिङटनका केही बासिन्दा,
2: As you know, we're a very small village, but out of our population, 65% are women and children. For every 9 women and children, there will be 50 men.
3: I've got an 18-year-old daughter. We are now talking about, because she will walk freely through the village. We feel that that's not going to be safe for her to do anymore.
0: आफूले भनेको युवतीसँग बिहे गर्न नपाएको झोंकमा टेलिकमको 80 मिटर अग्लो टावर चढेर परिवारलाई हत्याएका सर्लाहीका युवालाई प्रहरीले अस्पताल लगेको छ। आज बिहान 6:45 मलङ्गवामा नेपाल टेलिकमको टावर चढेका गोडैता 9 बकैनियाका 24 वर्षे अफरस आलम हुसेनलाई परिवारका सदस्य र सुरक्षाकर्मीले फकाएर तल झारेपछि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको सर्लाहीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको हो। आफूसँगै पढ्ने युवतीसँग बिहे गर्छु भन्दा परिवारले नमानेपछि दबाव सिर्जना गर्न हुसेन बिहानै टावर चढेको प्रहरीको भनाइ छ। सर्लाही क्याम्पस मलङ्गवामा स्नातक पढ्दै गरेका हुसेनले टावरको माथि पुगेपछि साथीलाई फोन गरेर प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिन र उनीसँग बिहे गर्न अभिभावकले अनुमति नदिए आम फाल्ने चेतावनी दिएका थिए। यो खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली उद्धारका लागि टावरको तल पुगेको थियो। सुरक्षाकर्मीको आग्रहमा तल झर्न नमानेपछि प्रहरीले हुसेनका बाबु र दाजुलाई बोलाएर फोनमै कुरा गर्न लगाएको थियो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

पीएफपी गोर्खा रेडियो सुन्ने हुनुहुन्छ। कार्यक्रमले हामी सुनौली बिहानीको तेस्रो घण्टामा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई स्वागत छ। फेरि पनि म सुनेको तर्फबाट 9:10 गएको छ। कार्यक्रम सुनौली बिहानी सुन्न सक्नुहुन्छ हरेक शनिबार अनि आइतबारको दिन युके टाइम भन्ने 7-10 रहेको छ। र कार्यक्रमको यो आखिरी घण्टामा भोइस अफ गोर्खा रहने छ। पार्ट 1 9:28 जाँदा पार्ट 2 रहनेछ 10:00 लागि 13 बाँकी हुँदा। र यसैको साथ विभिन्न जानकारीहरू पनि रहनेछन् श्रोता र गीत सङ्गीतहरूको साथमा पनि तपाईँलाई मनोरञ्जन गराउँदै गर्नेछु। र यसैको साथमा आउनुहोस् सब भने हामी कार्यक्रममा अगाडि बढिहालौँ। यो गीत रहेको छ सुशान्त केसीको आवाजमा चिचान्ता मदीना।

BFP गोर्खा रेडियो कार्यक्रम मैले हामी छौँ श्रोता यो समय सुनौली बिहानीको आखिरी घण्टामा र यसै गरी आउनुहोस् केही जानकारीहरू यो समय राखिहालौँ हुन गइरहेको यो इभेन्टहरू जसरी रहेको छ नेपाली ओपन कन्सर्ट 2026 हुन गइरहेको छ मन्त्र ब्यान्डको प्रस्तुति रहनेछ र साथै नीता कुमारी थापा मगर भोइस अफ नेपाल सिजन 7 को विनर हुनुहुन्छ उहाँहरूको चाहिँ यो लाइभ पर्फर्मेन्स तपाईँले इन्जोय गर्न सक्नुहुन्छ एमए युकेले अर्गनाइज गरिरहेको छ मगर एसोसिएसन युके र यो चाहिँ जुलाई 25, 2026 हुनेछ रश्मो अरिना अल्ट्रासाउन्डमा हुनेछ र समय चाहिँ दिउँसोको 1 बजेदेखि बेलुकी 10:30 रहेको छ यस अनुसार अवश्य पनि जान सक्नुहुनेछ र कार्यक्रमको केही क्षणमा WO2 सन्तोष राई दाजुसँग रहेको कुराकानी हुनेछ उहाँ चाहिँ KGAको चाहिँ फर्स्ट आवर्सम पनि हुनुहुन्छ कुराकानी हुनेछ र सबै चाहिँ 9:28 जाँदाखेरि पार्ट 1 भने पार्ट 2 चाहिँ रहनेछ 10 बजेको लागि 13 मिनट बाँकी हुँदाखेरि र कार्यक्रममा अहिलेको लागि हामी अगाडि बढिहालौँ श्रोता यो मिठो गीतको साथमा अहिलेलाई साकर र बिठेन रहेको छ ब्लुज ला ला ला

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट
0: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आज भोइस अफ गोर्खाजमा म सेरेको तर्फबाट गोर्खालीहरूको आवाज उहाँहरूको यात्राको बारेमा उहाँहरूको अचिभमेन्टहरूको बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु कार्यक्रममा र आज पनि मैले त्यस्तै एकजना दाजु लिएर उपस्थित भएको छु उहाँ गोर्खा हुनुहुन्छ उहाँको जर्नीकै कुरा गर्दाखेरि पनि धेरै नै इन्सपिरेसनल पनि रहेको छ र हालै जसरी केजे यानि कि किङ्स गोर्खा आर्टिलरीको पनि फर्मेसन भएको छ ब्रिगेड अफ गोर्खाजमा नयाँ रेजिमेन्ट अब यसरी थपिएको छ जुन एकदमै राम्रो कुरा पनि हो गोर्खाजको इतिहासमा र यसै क्रममा चाहिँ एकदमै एउटा मेजर अनि इम्पोर्टेन्ट रोल रहेको छ आरएसएम तपाईँले पनि अब बुझिसक्नु भएको छ मैले आज चाहिँ यही केजेका आरएसएम दाजुसँग पनि कुराकानी गर्ने नै छु उहाँ स्वयंबाट नै हामी जान्नेछौँ उहाँको आफ्नै गोर्खा रहेको पर्सनल जर्नीको बारेमा त हामी कुरा गर्ने नै छौँ त्यसको साथसाथै किङ्स गोर्खा आर्टिलरीको बारेमा पनि अब के कस्तो रहेको छ फ्युचरमा रहने कुराहरू यसै बारेमा पनि विस्तृत रूपमा हामी दाजुबाट जान्ने नै छौँ उहाँ हुनुहुन्छ W1 आरएसएम किङ्स गोर्खा आर्टिलरीका मिलन राई दाजु त दाजु तपाईँलाई बीएफबीएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद बहिनी मलाई यो अवसर दिनुभएको छ सम्पूर्ण रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई र सम्पूर्ण परिवारलाई म अभिवादन गर्न चाहन्छु नमस्ते अनि धेरै धन्यवाद पनि भन्न चाहन्छु
0: सर्वप्रथम त दाजु तपाईँलाई नै धन्यवाद दिन चाहन्छु हुन त तपाईँहरू एकदमै व्यस्त हुनुहुन्छ होइन अब यसरी भर्खर नयाँ फर्मेसन भएको अवस्थाहरूमा तपाईँहरूको जुन अहिले यो समयमा रोलहरू कमिटमेन्ट्सहरू निकै नै टाइट रहेको छ यसै क्रममा अस्ति भर्खरै जसरी भएको थियो केजिएको चाहिँ फर्मेसन परेड कस्तो भयो त दाजु
1: हजुर बहिनी फर्मेसन परेड एकदमै सक्सेसफुल भयो र धेरै एफोर्टहरू थियो एउटा कलेक्टिभ एफोर्ट भन्छु म किनभने सबैजना ड्रिल खेल्ने हाम्रो सम्पूर्ण केजिएका दाजुभाइहरूदेखि लिएर हाम्रो माथिल्लो दर्जामा इम्प्लोइ हुनुभएको हाम्रो जिएम साहब एजेन्ट साहबहरू सबैको एउटा कलेक्टिभ डिसिजन र कलेक्टिभ एफोर्टले गर्दा एकदमै सफल हामीले बनाउन सक्यौँ जसमा हाम्रो राजा आउनुभएको थियो हाम्रो फर्मेसन परेडलाई ड्रिभिङ अफिसरको रूपमा आउनुभएको थियो हाम्रो फर्मेसन परेडको लागि
0: हजुर एउटा एकदमै स्पेसल मोमेन्ट पनि होइन गोर्खाजको लागि न्यू फर्मेसन ब्रिगेड अफ गोर्खाजमा यसरी नयाँ रेजिमेन्ट थपिएको छ र यस्तो आइकोनिक यस्तो हिस्टोरिक मोमेन्टमा चाहिँ हिज माजेस्टी द किङ वा चार्ल्स आफै पनि आएर चाहिँ उपस्थित हुनुभएको थियो कतिको सरियल लाग्यो त दाजु त्यो बेला मोमेन्ट
1: एकदमै ओभरवेल्मिङ फिलिङ भयो विशेष गरी हाम्रो जुन यस देशका राजा किङ चार्ल्स III आउनुभएको थियो त्यसले गर्दा त्यो मोमेन्टलाई चाहिँ एकदमै मोर सिग्निफिकेन्ट र मोर अनरेबल र एकदमै भ्यालुएबल महसुस भएको छ अनि सम्पूर्ण हाम्रो केजिएका सर्भिङ मेम्बर्सहरूलाई पनि त्यही फिलिङ भएको छ र साथै जति पनि स्पेक्टेटर्स आउनुभएको थियो हामीले हाम्रो गोर्खाली युनिटका सम्पूर्ण कमान्डर साहबहरू गोर्खा मेजर साहबहरू आरएसएस साहबहरूलाई पनि हामीले इन्भिटेसन एक्सटेन्ड गरेको थियौँ उहाँहरू पनि आउनुभयो र रोयल आर्टिलेरीकै विभिन्न रेजिमेन्टबाट सिओ आरएसएमहरूलाई पनि हामीले इन्भिटेसन एक्सटेन्ड गरेको थियौँ उहाँहरू पनि आउनुभयो अनि उहाँहरूले पनि एकदमै राम्रो प्रतिक्रिया दिनुभएको छ उहाँहरूले जुन त्यो परेडको स्ट्यान्डर्ड देख्नुभयो त्यो स्ट्यान्डर्ड अहिलेसम्म चाहिँ हामीले देखेको छैनौँ भन्ने खालके त्यति राम्रो रियाक्सन दिनुभयो अनि त्यसले गर्दा चाहिँ एकदमै म खुसी छु पल्टनप्रति र सम्पूर्ण दाजुभाइको योगदानप्रति एकदमै म खुसी छु
0: अवश्य पनि र यसैमा हामी पनि एकदमै खुसी लागेको छ जसरी यसरी होइन केजिएको पनि फर्मेसन भएको अवस्थाहरूमा र तपाईँहरूको यति लामो समयको कमिटमेन्ट अनि तपाईँहरूको त्यो जुन हार्डवर्कहरू रहेको थियो आज फाइनली आरएसए अफिसियली यसरी भएको पनि छ फर्मेसन अब यसै क्रममा दाजु ब्रिगेड अफ गोर्खाजकै यहाँ अब विभिन्न रेजिमेन्ट्सहरू हुनुहुन्छ होइन अब केजिए पनि एउटा नयाँ रेजिमेन्ट भएको छ यो बारेमा चाहिँ कतिहरूलाई ज्ञान नहुन सक्छ के हो त किङ्स गोर्खा आर्टिलरी यसको के कस्तोहरू कामहरू छ भन्ने विषयमा चाहिँ अन्जान हुन सक्नुहुन्छ तपाईँले नै बताइदिनुहोस् न विशेष गरी किङ्स गोर्खा आर्टिलरीको चाहिँ के कस्तो कुराहरू रहेको छ यसको बारेमा चाहिँ यो रेजिमेन्ट कस्तो खालको रेजिमेन्ट होला
1: हजुर भने किङ्स गोर्खा आर्टिलरी अहिले हाम्रो ब्रिगेडमा भएको पटनभन्दा केपेबिलिटीमा चाहिँ फरक छ तर हाम्रो जुन गोर्खालीको इथोस कायदा र हाम्रो रेजिमेन्टल ट्रेडिसन छ त्यो चाहिँ एउटै हो एउटा पारिवारिक पल्टन हो केजिए पनि तर त्यहाँभित्र भएको केपेबिलिटी भनेको चाहिँ अब हाम्रोमा चाहिँ विशेष गरी अलिकति हेभी फायरको इफेक्ट हो हामीले एज अ आर्टिलरीले गर्ने भनेको चाहिँ तपाईँको कुनै पनि अब लडाइँमा जाँदा होस् या अथवा कुनै पनि अपरेसनमा कन्फ्लिक्टमा जाँदाखेरि चाहिँ हाम्रोबाट चाहिँ लङ रेन्ज केपेबिलिटी चाहिँ हो आर्टिलरीको अनि अहिले हाल केजिएमा चाहिँ हाम्रो जम्मा चारवटा ट्रेडमा चाहिँ हाम्रो दाजुभाइहरूलाई चाहिँ हामीले इम्प्रुभ गरिरहेका छौँ सबभन्दा स्ट्राइक ट्रेड भन्छ जसमा चाहिँ उनीहरूले चाहिँ लाइट गन युज गर्नुहुन्छ उहाँले त्यो लाइट गन चाहिँ लगभग तपाईँको 17-25 किलोमिटरसम्मको चाहिँ यसको रेन्ज छ त्यस पछाडि अर्को ट्रेड भनेको चाहिँ एसिएस भन्छ आर्टिलरी कम्युनिकेसन सिस्टम त्यसमा चाहिँ नर्मल अरू रेजिमेन्टहरूतिर चाहिँ जस्तै अब इन्फेन्ट्रीतिर सिग्नल भन्ने चलन छ भनेदेखिलाई कोअर्डिनेटतिर चाहिँ कम्स ट्रु भन्छ, अनि गर्दाखेरि त्यही हो उहाँहरूको चाहिँ त्यो कम्युनिकेसन साइडको एसिएस, अनि अर्को चाहिँ एफएसटी भन्छ, त्यो चाहिँ आर्टिलेरीको वान अफ द बेस्ट ट्रेड भन्ने कुरा चाहिँ यहीँ आएर अनि धेरै आर्टिलेरीको सदस्यहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँले पनि एफएसटी चाहिँ एकदमै च्यालेन्जिङ हो तर वान अफ द बेस्ट ट्रेड भनेर उहाँले भन्नुहुन्छ। अनि एफएसटीमा पनि छ हाम्रो गोर्खाली दाजुभाइहरू, उहाँहरू चाहिँ नर्मल्ली कन्फ्लिक्टको समयमा अपरेसनमा डिप्लो हुँदा चाहिँ उहाँहरू चाहिँ अगाडि फ्रन्टलाइन ब्याटल ग्रुपसँग चाहिँ एट्याच भएर उहाँले काम गर्नुहुन्छ। उहाँहरूको काम भनेको चाहिँ अगाडि गएर टार्गेटहरू चाहिँ आइडेन्टिफाई गरेर त्यो टार्गेटमा चाहिँ यताबाट आर्टिलेरीको इफेक्टहरू चाहिँ उहाँहरूले चाहिँ डिमान्ड गर्नुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुहुन्छ, अनि त्यो आर्टिलेरीको इफेक्ट चाहिँ फ्रन्टलाइनमा चाहिँ उहाँको आँखाकै अगाडि चाहिँ उहाँले चाहिँ एफएसटी ट्रेडमा भएका हाम्रो दाजुभाइहरूले त्यो चाहिँ देख्नुहुन्छ। अनि अर्को फाइनली G4 लजिस्टिक ट्रेड भन्छ, अनि G4 एकदमै इम्पोर्टेन्ट हो जुनै पनि एउटा आर्मीको एउटा नर्मल साधारण इभेन्ट किन नहोस् G4 को ठुलो भूमिका हुन्छ, अनि त्यसरी नै हाम्रो आर्टिलेरीमा पनि G4 पनि हाम्रो दाजुभाइहरू इम्प्लोय हुनुभएको छ लजिस्टिक ट्रेडमा
0: अवश्य पनि। र यसैमा तपाईँले भन्दै गर्नु हुँदाखेरि चाहिँ अब यहाँ विभिन्न रेजिमेन्ट्सहरूका होइन गोर्खाजहरू उहाँहरू सोल्जर्सहरू चाहिँ कतिहरू केजेमा आउनु भएर चाहिँ यसरी फर्मेसन पनि भएको छ। सो बेसिकली यहाँ केजेमा चाहिँ सबै ब्रिगेड अफ गोर्खाजको रेजिमेन्ट्सहरू चाहिँ आउनु भएको छ होला कि सर्टेन रेजिमेन्ट्सहरूबाट मात्रै चाहिँ जोइन इन हुनु भएको छ होला त?
1: हजुर बहिनी, विभिन्न ब्रिगेडको सबै रेजिमेन्टहरूबाट ट्रान्सफर आउनुभएको छ, तर यसमा चाहिँ मोर चाहिँ प्रिडोमिनेन्टली चाहिँ हाम्रो आजबाट आउनुभएको छ। आजबाट चाहिँ अहिलेको हाम्रो हिसाबमा चाहिँ जम्मा 73 आजबाट आउनुभएको छ हाम्रो सम्पूर्ण साबहरू गरेर। अनि सेकेन्ड लार्जेस्ट डोनर युनिट चाहिँ हाम्रो क्युजिआर छ, जसबाट चाहिँ जम्मा 32 ट्रान्सफर हुनुभएको छ भने इन्जिनियर्सबाट 6 अनि क्विन सिग्नल्सबाट चाहिँ 1 आउनुभएको छ ट्रान्सफरमा। ट्रान्सफरमा चाहिँ हामीसँग कोही पनि आउनु भएन। अनि ब्रिगेड ब्यान्डबाट ट्रान्सफरमा चाहिँ कोही पनि आउनु भएन, तर ट्रान्सफरमा चाहिँ हामीसँग चाहिँ 2 ब्रिगेड ब्यान्डका भाइहरू पनि ट्रान्सफर हुनुभएको छ।
0: अब यसरी विभिन्न रेजिमेन्ट्सहरूबाट यसरी उहाँहरू आउनु भएर चाहिँ फर्महरू हुनुभएको छ, एकदमै यो हिस्ट्रीको कुरालाई नै मैले लिइहालेँ होइन, एकदमै नयाँ कुरा पनि हो हाम्रै स्वयं आँखाको अगाडि यो इतिहास चाहिँ आइरहेको बेलामा चाहिँ हामीलाई पनि एकदमै नौलो अनि साथै खुसी पनि लाग्दछ। अब खुसीको साथसाथै जो जति अब विभिन्न रेजिमेन्ट्सहरूबाट यहाँ केजिएमा जानुभएको छ, तपाईँ स्वयं पनि अब क्युजलआरबाट चाहिँ अब केजिएमा ट्रान्सफर हुनुभएको छ होइन दाजु विथ न्यू रोल, अब यसैमा कस्तो खालको चाहिँ च्यालेन्जेसहरू छ होला यो ड्युरिङ ट्रान्जेक्सन चाहिँ एज अ सोल्जर्सहरू सबैलाई कसरी अड्याप्ट गरिरहनु भएको छ त?
1: हजुर बहिनी, सबभन्दा सर्वप्रथम त यो मेरो डिसिजन चाहिँ सायद मेरो 24 करियरमा सबैभन्दा बेस्ट डिसिजन मैले गरेको भन्ने मलाई महसुस भएको छ, किनभने म चाहिँ अहिले लगभग झन्डै 23 चाहिँ हजुरले भनिसक्नुभयो अघि नै क्यो जेलमा सब गरेँ, अहिले केजिएमाको 1 सुरु भयो, अनि त्यो चाहिँ मेरो सर्भिसको सबैभन्दा बेस्ट डिसिजन हो। केजिए चाहिँ अहिलेको हालमा चाहिँ पक्का पनि भन्नुपर्दा चाहिँ एउटा एकदमै मिस्ट्री छ, अनि यो चाहिँ के भन्छ त्यसलाई अलिकति ट्रेजर हन्ट जस्तो हो, यो चाहिँ अनएक्सप्लोर्ड भएको ल्यान्डमा चाहिँ ट्रेजर हन्ट जस्तो हो गदरी केजिएमा आउन। चाहिँ च्यालेन्जेसहरू चाहिँ जुनै पनि पल्टनमा आफ्नो च्यालेन्जेस हुन्छ, तर विशेष गरी केजिएमा चाहिँ सबभन्दा सुरुमा चाहिँ एक्सटर्नल च्यालेन्ज भन्दाखेरि अलिकति इन्टर्नल च्यालेन्ज छ हामीलाई, कल्चरल च्यालेन्ज सबैभन्दा ठुलो छ। विभिन्न पल्टनबाट आउनुभएको हाम्रो दाजुभाइहरू, हामी विभिन्न आफ्नो पल्टन गोर्खाली भए तापनि हाम्रो एउटा कमन कल्चर त छँदैछ गोर्खालीको, तर त्यसको बावजुद पनि आफ्नो पल्टनमा आफ्नो कल्चर हुन्छ, त्यो कल्चर हुर्केर आएको मान्छे चाहिँ अब एकैचोटि सबैजना यहाँनिर आउँदा चाहिँ त्यो एउटा सबभन्दा सुरु त्यो कल्चर च्यालेन्ज छ, तर त्यसलाई च्यालेन्ज भन्दा पनि एक प्रकारको एउटा ब्लेसिङको रूपमा हामीले लिन सक्छौँ, किनभने सबै पल्टनबाट चाहिँ हाम्रो राम्रो राम्रो कल्चर चाहिँ ल्याएर चाहिँ एउटा केजिएको नयाँ कल्चर चाहिँ हामीले इस्टाब्लिस गर्न हामीले सकेका छौँ, अनि यहाँ त्यो चाहिँ एउटा ठुलो च्यालेन्जलाई चाहिँ हामीले चाहिँ अपर्च्युनिटीमा चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ बदल्न सकेका छौँ।
0: अवश्य पनि, र एकदमै राम्रो कुरा तपाईँले त्यहाँ भन्नुभयो, र यसैमा दाजु म तपाईँलाई चाहिँ रिमाइन्ड पनि गराउन चाहन्छु, तपाईँले चाहिँ एउटा हिस्ट्री नै कोर्नु भएको छ, आई थिङ्क युल बी द टक्ड पर्सन फर मेनी मेनी इयर्स केजिएको हिस्ट्रीमा, किन भन्दाखेरि चाहिँ तपाईँ किङ्स गोर्खा आर्टिलरीको चाहिँ पहिलो आरएसएम पनि हुनुहुन्छ होइन, अब कस्तो लाग्छ तपाईँ इतिहासको पहिलो आरएसएम केजिएको हुन जानु भइरहेको छ, र तपाईँको नाम त अब फ्युचरभरि नै कुरा गरिनेछ होइन केजिएको इतिहासमा, कस्तो लाग्छ त तपाईँलाई यो यसो सम्झिँदाखेरि?
1: हजुर, अघि मैले भने जस्तै मेरो लाइफको सबभन्दा बेस्ट डिसिजन मैले गरेको केजिएमा आउनको लागि, अनि त्यसले नै भन्दै कि म यति गर्वको साथ म अहिलेको यो मेरो अहिलेको यो पोस्टमा चाहिँ म सर्भ गरिरहेको छु, अनि यो इतिहासमा मेरो नाम लेखिनु त्यो एकदमै अभाग्यको कुरो हो मेरो लागि, अनि म अत्यन्तै खुसी छु। यो अङ्ग्रेजीमा भन्छ राइट टाइम राइट प्लेस भन्छ, सायद मेरो जीवनमा चाहिँ यो कुरा जस्तै केजिए फर्म हुनु मेरो पालामा फर्म हुनु र म नै यता केजिएमा यो एकदमै प्रेस्टिजियस पोजिसन रेजिमेन्टल सार्जन मेजरमा सेलेक्ट हुनु त्यो जतिको खुसी र त्यो जतिको एउटा प्राउड मोमेन्ट चाहिँ मेरो जिन्दगीमा छैन बहिनी अनि त्यसले गर्दा म एकदमै खुसी छु तपाईँ आएर रेजिमेन्टलाई सर्भ गर्न विशेष गरी ब्रिगेडमा नयाँ पल्टन जन्मिनु सातौँ पल्टन भनौँ जन्मिनु र त्यसमा म इन्क्लुड हुनु नै मेरो जीवनको सबैभन्दा ठुलो एउटा प्राउड मोमेन्ट हो बहिनी
0: अवश्य पनि दाजुसँगको अब तपाईँको यो जुन लाइफको एउटा अचिभमेन्ट इट्स अ बिग अचिभमेन्ट तपाईँले त्यो कुरामा पनि एउटा आफ्नो ग्राटिफिकेसनको कुरा पनि गर्नुभएको छैन दाजु र तपाईँको जसरी स्टोरी सुन्दै गर्दाखेरि भोइस अफ गोर्खाजमा कति धेरै इन्सपायरिङ यङ सोल्जर्सहरू पनि तपाईँ जस्तै एक दिन हुन्छु भन्ने उहाँहरू पनि सपना बोक्नुहुन्छ होला यो इन्सपिरेसनको कुराहरू हामी नेक्स्ट पार्टमा गर्दै नै गर्नेछौँ अहिलेको लागि लिउँ श्रोता छोटो ब्रेक
2: BFBS, Gorkha Radio. Gorkha Radio.

यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: BFBA Gorka Radio Sunil and Sastrada, our Kadigram Voice of Gorkas Mountains, our Mosinico Satma, our Moilikurakani Gori Raikusu, KGA, go the first ever Arisim, Dajapanun, Sayuta, Itihasko, Angsama, Bana Safalono Baiguza, Rasate, Wako Josiria, King's Gorka, Artillery Smaraiko, Kikostor Raikusa, you formation, you Suruati, initial period of time, Mamanikurabin Dalamne, Dirijan Kari Gorai Rano Baiguza, Rese Mazi Wako journey as a Gorka soldier, Bani, Amikurakani. So, Wahununsa, W1 RSM Kings Gurkha Artillery, Santos Rai Dazu. Rabi Sigari Dazu, Tavisanga, Yukuragodi Gordakiramilabo Regiment or Gobarimabini Kuragorika Sonki Kostoru, Aunobaikos Alikati, Bits and Bobs, Rutape Bata Hamil, Short Pipini Paika Soina. It was a very important role, Ma, Tapai KJ Mahununsa, as a regimental sergeant major. Abo, what does this personally mean to you in the core of your heart?
1: KJ itself say, Ogi, Hurubana, just say, or a Itihasco, Panama, Miranam Lichino name, sovereign that Fulo Gora Kukro, Tara, two Satsate, the Tijana Dajiba Rienira, KJ Mount was a war upon it to Itihasco, Panama, war from the Nam Lichikasa. And two body, or a brigade of Gurkhasco, Itihasma, Ponyo, Noya Panaho, Noya Chapter Ho, Noya Ongsaho, Jasma, Sampuna, Brigade, or a serving, and the Dajiba Rupani, two Itihasco, Ongsahon, Kinavane, this brigade of Gurkhasco, or Polton or Bata, the history, KJ. Form gonna like saying, I'm the Dajabar, like saying, Wale, chain of command, let's say, KG, I'm released now on the wife of by King's Guard Artillery, Irish Christmas, one of Sakhna Tia, and Tesla, other body challenge, say, created gonna to you. There are all chain of command to support, Ramarco, Ekamai, open hearted, open, welcoming, Walker's into just a legal as a Ajik Halatma, KG, still forming my own Tomami, Aliami, Bala trans to Mate, Amro, Echi Boykas, as a trans 3, 4, 5. अझै हामी बाँकी छ अनि त्यसमा पनि हाम्रो केजीएको तर्फबाट हामी एकदमै अपेक्षा गर्छौँ कि उहाँको त्यो सपोर्ट चाहिँ अन्टिल हामी फुल्ली केजी फर्म नभएसम्म हुन्छ भन्ने त्यो आशामा छौँ
0: अवश्य पनि र यसैमा तपाईँहरू टोटल सी केजीएमा कति नम्बर्सहरू हुनुहुने छ त सबै ट्रान्सहरू कुरा गर्दाखेरि चाहिँ
1: अब अहिले हाल चाहिँ हामी 190 छौँ ट्रान्स वान ट्रान्स टूको गरेर जसमा चाहिँ 20 जना चाहिँ हामीले लास्ट इयर क्याट्रिकबाट 20 नयाँ इन्टेक 25 भाइहरू 20 आउनुभयो अनि यो साल चाहिँ नोभेम्बरमा 30 नयाँ भाइहरू आउँदै हुनुहुन्छ अनि त्यसले गर्दा चाहिँ हामी चाहिँ यो वर्षको एन्डमा चाहिँ हामी चाहिँ 220 को हारमा हुन्छौँ तर हाम्रो सबै ट्रान्स कम्प्लिट हुँदासम्म चाहिँ हाम्रो चाहिँ लगभग 500 प्लस माइनस 10 चाहिँ हामी चाहिँ लगभग 510 को हारमा चाहिँ हाम्रो केजीए को क्यापेसिटी चाहिँ हजुर भने त्यति हुन्छ हामी
0: वाओ एकदमै यो खुसीको कुरा पनि हो जसरी गोर्खासहरूको लागि हामी तपाईँले भन्नुभयो जस्तै होइन दाजु एकदमै वाइडर अपर्च्युनिटीहरू चाहिँ यसले खोलेको छ होइन केजीएको फर्मेसनको साथसाथै अब करियर वाइजहरू हाम्रो कति गोर्खा सोल्जर्सहरूको लागि चाहिँ अझै यसले चाहिँ धेरै स्पेसहरू अपर्च्युनिटीहरू खोलेको कुराहरू हामी पाउँदछौँ करियर वाइजहरू यसले कतिको हेल्प गरेको छ जस्तो लाग्छ तपाईँलाई दाजु गोर्खासहरूको लागि
1: करियर वाइज एकदमै मासिभली इनहान्स गरेको छ हाम्रो दाजुभाइहरूको प्रमोसन विशेष गरी प्रमोसनमा हाम्रो एभ्री ट्रान्स वान अफ अफर फर्स्ट इयर झन्डै 24 जस्तो हाम्रो दाजुभाइहरू चाहिँ वान अफ आउनु भएको थियो तपाईँको एकदमै जुनियर र्याङ्कदेखि लिएर माथि वारेन्ट अफिसरको ऱ्याङ्कसम्म नै वान अफमा हामीले ल्यायौँ सेकेन्ड ट्रान्समा हामी त्यस्तै गरेको छौँ अनि अब थर्ड ट्रान्समा पनि त्यही अफरहरू अहिले भइरहेको छ अहिले रोड सोहरू भइरहेको छ विभिन्न पल्टनमा गएर चाहिँ हाम्रो केजीको बारेमा चाहिँ हाम्रो इम्प्लिमेन्टेसन टिमबाट र आरएचक्यू केजीएबाट चाहिँ त्यो ब्रिफिङहरू उहाँले दिइराख्नु भएको छ के अफर छ त केजीएमा भनेर उहाँले गरिराख्नु हुन्छ अनि त्यो करियर

0: मिटहरू तपाईँलाई रिकल हुन्छ?
1: अवश्य पनि बहिनी, अब यो लगभग 24 वर्षको दौडनमा हरेक ऱ्याङ्क स्टेज पार गर्दै जाँदाखेरि चाहिँ एभ्री ऱ्याङ्कमा चाहिँ त्यो लिडरसिपको स्किल्सलाई चाहिँ मैले प्र्याक्टिस गर्ने मौका पाएको छु होइन। विशेष गरी अब अहिले यो आरएसएमको ओदामा आउने भनेको यो सोल्जर्सको एकदमै पिनाकलमा आइपुग्नुलाई यो लिडरसिपको जति पनि एक्सर्साइजहरू नगरिकन चाहिँ यो ठाउँमा आइपुग्न गाह्रै छ, किनभने यो ठाउँमा आउनलाई मान्छेहरूको धेरै स्ट्रगल हुन्छ। अनि त्यसले मलाई मेरो यो जागिरको दौडानमा हरेक ऱ्याङ्कमा चाहिँ मलाई चाहिँ एउटा लिडर हुनलाई चाहिँ मेरो एक्सपिरियन्सले मेरो कमिटमेन्टले मलाई सेप गरेको छ। अनि त्यो लिडरसिपको स्किल चाहिँ मेरो चाहिँ आफ्नै एउटा लिडरसिपको एउटा कोटेसन छ होइन, लिडरसिप इज एन एक्ट द्याट मोटिभेट्स एन्ड चेन्जेस पिपल्स एटिट्युड भन्छ। अनि म जहिले पनि त्यसमा मैले जहिले पनि आफूभन्दा मुनिकोलाई चाहिँ मैले कसरी मोटिभेट गर्न सक्छु र उनीहरूको एटिट्युडलाई चाहिँ कसरी चेन्ज गर्न सक्छु भन्ने त्यो मेरो एउटा लिगेसी छ। र त्यो लिगेसीमा चाहिँ म एकदमै जहिले पनि फलो गर्छु। अनि त्यो लिगेसीले गर्दाखेरि चाहिँ सायद अहिले म यो ठाउँमा छु बहिनी।
0: अवश्य पनि, र यसैमा चाहिँ दाजु तपाईँसँग कुरा गर्दै गर्दाखेरि यो समयहरूमा केजी को यो इनिसियल फेजहरूमा अघि हामी होइन धेरै नै यो अवस्थाहरूमा चाहिँ तपाईँहरूले यसरी सम्हालेर चाहिँ आफ्नो रेजिमेन्टलाई चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ र न्युट्रन्सहरूको अझै आउने क्रमहरूमा चाहिँ एकदमै धेरै तपाईँहरूको होइन एकदमै लट अफ वर्क नै छ भन्ने कुरा पनि हामी बुझ्नमा आएका छौँ होइन तपाईँसँग कुराकानीहरू गर्दै गर्दाखेरि। सो फ्युचरमा चाहिँ केजीको लागि चाहिँ के कस्तो कुराहरू होल्डमा रहेको छ त, के कस्तो कुराहरू चाहिँ रहनेछ होला, यसो अलि तपाईँले जानकारी गराइदिनुहुनेछ कि?
1: हजुर बहिनी, अब अहिले इमिडिएट भनेको चाहिँ अहिले हाम्रो मेन एफोर्ट भनेकै केजीएलआई चाहिँ फुल्ली फर्म गर्ने मेन हाम्रो अहिलेको मिसनै त्यही छ, मेन इन्टेन्टै त्यही हो। कसरी हामीले चाहिँ फुल्ली केजीएलआई चाहिँ अघि मैले भने नम्बर हाम्रो 5-10 को हारमा पुर्याउने भन्ने त्यो छ। त्यो च्यालेन्ज पनि छ अनि यो ठाउँमा आएर काम गर्नुलाई ठुलो च्यालेन्ज पनि छ। अनि यो मैले ट्रान्सफर केजीएमा भर्नुभन्दा अगाडि नै थाहा गरेको कुरा भने यो च्यालेन्जै एक्सेप्ट गर्छु भन्ने भएर नै म यो ठाउँमा आएको हो। अनि त्यो च्यालेन्जेसहरू एभ्रिडे बेसिसमा छ। तपाईँको अब अहिलेको च्यालेन्ज मेन च्यालेन्ज भनेको चाहिँ कसरी हाम्रो दाजुभाइहरूलाई चाहिँ कोर्स क्वालिफाई गराउने, त्यो एक्सपिरियन्स ग्याप छ, त्यो एक्सपिरियन्स ग्यापलाई चाहिँ हामीले कसरी फुलफिल गर्न सक्छौँ भन्ने त्यतातिर छ। अनि हाम्रो दाजुभाइहरूले एकदमै राम्रो गरिराख्नु भएको छ यहाँनिर अहिले कोर्सेसहरूमा, यहाँको रोयल आर्टिलेरीकै अरू सिनेन्सियोजहरूसँग कुरा गर्दाखेरि चाहिँ इन्स्ट्रक्टरहरूसँग कुरा गर्दा चाहिँ उहाँले चाहिँ एकदमै राम्रो फिडब्याक दिइराख्नु भएको छ। अनि त्यो चाहिँ सम्पूर्ण क्रेडिट चाहिँ हाम्रै दाजुभाइहरूलाई जान्छ। उहाँहरूको चाहिँ त्यो विल टु लर्न एटिट्युड भएको कारणले गर्दाखेरि जति पनि एचिभ गर्नुपर्छ अहिले टप स्टुडेन्टहरू भइराख्नु पर्छ आफ्नो आफ्नो कोर्समा उहाँहरू होइन, गर्दाखेरि नट अन्ली पक्कै त्यो जुनियर यङ जुनियर मात्रै नभएर जति पनि सिनियर ऱ्याङ्कमा आउनुभएको हाम्रो गुरुजीहरूले पनि एकदम राम्रो गर्नुभएको छ। अनि त्योहरू सुन्दाखेरि चाहिँ म यति गर्व गर्छु कि आज सिपाहीको एउटा भोइस भएको कारणले गर्दाखेरि, एउटा सिनियर सोल्जर्स केजिएको भएको कारणले गर्दाखेरि, र त्यस्तो प्रतिक्रिया सुन्दाखेरि चाहिँ म एकदमै गर्व फिल गर्छु। अनि त्यो सम्पूर्ण क्रेडिट चाहिँ हाम्रो दाजुभाइहरूले जान्छ, किनकि उहाँहरूले नै त्यो एभ्री कुरा पोसिबल गरिराख्नु भएको छ। केजिएलाई चाहिँ फर्म गराउनलाई एभ्री च्यालेन्जेसलाई चाहिँ उहाँले फेस गरिराख्नु भएको छ, एकदमै वेलकम गरिराख्नु भएको छ। अनि त्यो च्यालेन्जलाई चाहिँ त्यसरी नै फेस गरेर हामी अहिले चाहिँ हामी अघि बढिरहेको छौँ बहिनी।
0: अवश्य पनि आज दाजुसँग रहेको कुराकानीहरू हामीले धेरै नै जान्ने मौका पायौँ छोटो समयमा पनि केजिएको बारेमा, र यसैमा दाजुलाई वान्स अगेन बिग कङ्ग्रेट्स पनि भन्न चाहन्छु होइन, र तपाईँको यो वेलकम दाजु, र तपाईँको जुन अहिलेको यो रोलहरूको साथमा तपाईँ अगाडि बढिरहनु भएको छ। फाइनली तपाईँ चाहिँ सम्पूर्ण जो जति ऱ्याङ्क्सहरूको हुनुहुन्छ तपाईँको रेजिमेन्टमा चाहिँ उहाँहरूको यो न्यू च्याप्टर अफ रेजिमेन्टको हिस्ट्रीमा चाहिँ उहाँहरूलाई एज दि आरएसएम अफ केजिए के खालको मेसेज चाहिँ तपाईँ दिन चाहनुहुन्छ होला?
1: मेसेज चाहिँ म नट ओन्ली अहिले केजीमा आएको हाम्रो दाजुभाइलाई मात्रै नभएर नयाँ च्यालेन्जलाई चाहिँ एक्सेप्ट गर्नुहुन्छ भने तपाईँहरू केजीमा चाहिँ तपाईँहरूको लागि चाहिँ त्यो च्यालेन्जेस छ। अनि नयाँ केपेबिलिटीमा चाहिँ तपाईँहरू चाहिँ सर्भ गर्न चाहनुहुन्छ भने त्यो अपर्च्युनिटी चाहिँ केजीले दिँदछ। अनि तपाईँलाई यदि अघि भने जस्तै होइन नयाँ च्यालेन्जलाई एक्सेप्ट गर्ने र नयाँ कल्चरमा आएर भिज्ने र त्यो पार्ट अफ हिस्ट्री हुने भने चाहिँ त्यो अफर चाहिँ केजीले गर्छ। अनि केजीले चाहिँ अघि मैले भने जस्तै एउटा एकदमै ट्रेजर हन्ट हो, अनएक्सप्लोर्ड ल्यान्डमा चाहिँ ट्रेजर हन्ट हो। अनि त्यहाँ सरप्राइजिङ कुराहरू धेरै छ केजीएमा, कति मान्छेहरू सरप्राइज भइसकेका छन् किनभने हामी अहिले लगभग 1 वर्ष भयो केजी इस्टाब्लिस भएको। त्यतिमा हामीले धेरै कुराहरू एचिभ गरेको छौँ। इन टर्म्स अफ प्रमोसनकै उमा हेर्ने भयो भने हामीले चाहिँ लास्ट इयर आउने बित्तिकै हामीले 10 गनर भाइहरूलाई चाहिँ लास्ट बम्बर्डीमा प्रमोसन गर्न हामी सफल भयौँ। अनि त्यसपछि 1 स्टाफ सर्जन गुरुजी डब्लुटुमा प्रमोसन हुनुभयो लास्ट फेब्रुअरीमा। त्यसपछि एउटा सर्जन गुरुजी स्टाफ सर्जन प्रमोसन हुनुभयो। अनि भर्खरै लास्ट विक मात्रै 5 बम्बार्डियर गुरुजीहरू चाहिँ सार्जनमा प्रमोसन हुनुभयो। अनि त्यो एक्साइटिङ न्युज छ। यदि तपाईँहरूलाई चाहिँ पार्ट अफ द्याट जर्नी हुन चाहनुहुन्छ भने चाहिँ प्लिज केजीएलआई कन्सिडर गर्नुहोस्, विल नट गो रङ भन्छु बहिनी।
0: डेफिनेटली पनि यसको साथमा दाजु तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँको समयको लागि।
1: थ्याङ्क यू बहिनी, फेरि पनि एकचोटि सम्पूर्ण देश परिवारलाई र रेडियो सुनेर बस्नुभएको श्रोताहरूलाई पनि।

0: खोटाङमा बाढीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोटमा जुवागढी छ। नेर्पाकी 43 वर्षीय शान्ताराय र केपिलासगढी 4, बाक्सेलाका 71 वर्षीय परशुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। राईलाई स्थानीय छाँगे खोलाको बाढी र परियारलाई गाईखुरी खोल्सीको बाढीले बगाउँदा मृत्यु भएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको हो। पोखरामा अविरल वर्षाका कारण खसेको पहिरोले सेती नदी थुनिएको छ। पोखरा महानगर 15 र 17 सिमानामा पर्ने रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरका उपप्रमुख मञ्जु देवी गुरुङ लगायतको टोली आज बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर बढिसकेको उपप्रमुख गुरुङले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन थापाले अब पार्टीले सत्तालाई मात्र केन्द्रमा राखेर नहिने अडान राख्नु भएको छ। आज ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिग अनावरण कार्यक्रममा बोल्दै थापाले अब प्रदेश सभालाई प्रतिपक्षविहीन बनाउँदै जनताको म्यान्डेट विपरीत नजाने बताउनु भएको हो।
1: तिनै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ, हामीले भन्यो रङ हुँदैन। यो नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुन्छ। तिनै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेर भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्षविहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुऱ्यायो? एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट काङ्ग्रेस मात्र होइन नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बाढी थप बढेमा कोशी बराजका ढोका थप खोलिने जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोरेलाले नदीमा पानीको बहाव बढेर बाढीको जोखिम भए बराजका ढोका खोलिने जानकारी दिनुभएको हो। मुलुकका विभिन्न ठाउँमा आज ठूलो पानी पर्ने पूर्वानुमानसँगै बाढी पहिरो र डुबानको जोखिम पनि बढेको छ। बाढीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भइरहेको र आज विभिन्न जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभएको छ। सरकारले बाढी पहिरो र डुबान लगायतका मनसुनी विपद जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै प्रभावित जिल्लामा गाडी चलाउन दिने भएको छ। मौसम विभागले मुलुकका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको सूचना निकालेपछि विपद जोखिम न्यूनीकरण प्राधिकरणले ती जिल्लामा अवस्था हेरेर मात्रै गाडी चलाउन दिने निर्णय गरेको। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोरेलाले जानकारी दिनुभएको हो। जिल्लामा बाढी पहिरोको अवस्थाबारे सुरक्षा निकाय, स्थानीय प्रशासन र सड़क विभागसँग निरन्तर समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। प्राधिकरणले मौसम र सड़कको अवस्थाबारे आधिकारिक सूचना लिएर मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा अनावश्यक आउजाउ नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध पनि गरेको छ। इङ्ल्याण्डका फुटबल कप्तान हेरी केनले विश्वकपमा फ्रान्सलाई 4-6 हराएर तेस्रो भएपछि आफ्ना खेलाडीको उच्च मनोबलप्रति गर्व लाग्ने बताउनु भएको छ। 1966 उपाधि जितेपछि इङ्ल्याण्डले विश्वकपमा पहिलोपटक उत्कृष्ट नतिजा निकालेको हो। सेमी फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि प्रशिक्षक थोमस टुहलको भने चर्को आलोचना भइरहेको छ, तर केनले भने टुहललाई प्रशंसा पाउन योग्य प्रशिक्षक भन्नुभएको छ।
2: He's a big reason why we are here. He's a big reason why we finished our highest ever in 60 years. Yeah, of course, there's a lot of what ifs after the other night, and I think it's going to take time to fully process it, and even for him as well. Doesn't mean because he's one of the best coaches in the world, he's going to get it correct every single time. As players on the pitch, we're the same.
0: अमेरिकाले इरानमा लगातार 8 रात पनि हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार जोर्डनमा कार्यरत अमेरिकी कर्मचारीमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कोरले गरेको आक्रमण विरूद्ध पछिल्लो हवाई आक्रमण गरिएको हो। इरानी पक्षले जोर्डनमा गरेको ड्रोन आक्रमणमा 2 अमेरिकी सैनिकको ज्यान जानुका साथै 1 हराइरहेका छन्। अमेरिकी विदेश मन्त्रालयका पूर्व सल्लाहकार आरोन डेभिड मिलर:
3: We're already in an escalatory cycle which seems almost impossible to break. The Iranians are determined to weaponized geography to control the straits to exercise leverage. The Trump administration is determined with a single-minded purpose, it appears, to break that hold, and I do not see any pathway out of this.
0: विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा किलियन एम्बापेले नयाँ रेकर्ड बनाउनु भएको छ। उहाँले 22 गोल गर्नु भएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
4: TFBS Gorkha Radio.
5: It's like a breath of fresh air.
6: Gorkha Connection. Connecting.

0: SBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.
3: BFBS,
0: the Forces Station.
4: Backs the music.
3: With Forces.

0: সামনের পাকিজ 43 বর্ষীয় শান্তারাইর কেপিলাসগড়ি চার বাক্সি এলাকা 71 বর্ষীয় পরশুরাম পরিয়ারকো বাড়িলে বগাউদা মৃত্যু ভয়েকো প্রহরীলে জনায়েকো ছ। রাইলাই স্থানীয় ছাগে খোলাকো বাড়ি র পরিয়ারলাই গাইখুরে খোলসিকো বাড়িলে বগাউদা মৃত্যু ভয়েকো খোটাঙ্গা প্রহরী নিরীক্ষক নিরাজন বস্নেতলে জানকারী দিনুভয়েকো হো। प्रधानमन्त्री कार्यालय पस्नु एक दिन अघि नै बेलायती लेबर नेता एन्डी बर्नहमले नीति परिवर्तन को घोषणा गर्नुभएको छ। वहाँले अघिल्ला सरकार को डिजिटल आईडी कार्यक्रम रद्द करने घोषणा गर्नुभएको हो। आम नागरिक को दैनिक प्राथमिकता में केन्द्रित होने वहां को भनाई। प्रधानमंत्री स्वर्गीय स्टामर ने प्रधानमंत्री कार्यालय को साँचो बर्नहमलाई बुझाउने तैयारी कर पूर्व प्रधानमंत्री बोरिस जोनसन ने स्काई का ट्रेवर फिलिप्ससँग कुरा गर्दै आफूलाई स्टामर प्रति दया लागेको बताउनु भएको छ।
1: Sometimes I couldn't quite understand why he was so unbelievably unpopular. I mean, I could see he was doing a lot of terrible things, but I couldn't see personally, he didn't strike me as being a bad guy, really. I mean, yep. You know, he's totally misguided, he's a hopeless lefty.
0: Congress Sabhapati Gagan Kumar Thapa le aba party le satta lai matra kendra ma rakhera nahirne adan rakhnu bhayeko cha. Aaja Lalitpur ma Santa Neta Krishna Prasad Patrai ko shalik anavaran karyakram ma boldai Thapa le अब प्रदेश सभालाई प्रतिपक्ष विहीन बनाउँदै जनताको म्यान्डेट विपरीत नजाने बताउनु भएको हो।
2: तीनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ, हामीले भन्यो रङ हुँदै, यो नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुन्छ। तीनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेर भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्ष विहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुर्यायो। एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट काङ्ग्रेस मात्र होइन नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पालेन्द्र शाहप्रति कटाक्ष गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेल,
3: काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोरेरै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि बताउँछ काम कसरी भइरहेको छ भन्ने कुरा। भर्चुअल दुनियाँमा त धेरै चर्चा परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेका छैन। बरु नागरिकहरूका पीडामाथि पीडा थपर्ने काम नै भइरहेका छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अब नयाँ राजनैतिक समीकरण बनाउन भन्दा पहिले विस्तृत छलफल गर्न पार्टीसँग माग गर्नुभएको छ। प्रदेशमा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि आज विज्ञप्ति जारी गर्दै खनालले अपवित्र साठगाँठतिर नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिनुभएको हो। पार्टीले कुनै पनि नयाँ राजनैतिक समीकरणबारे सोच्नु अगाडि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन र वर्ग दृष्टिकोणलाई ध्यानमा राखेर मात्र प्रदेशमा सरकार बनाउने निर्णय गर्न माग राख्नु भएको हो। वामपन्थी शक्तिले सीमित नेताको स्वार्थका लागि साठगाँठभन्दा सही कार्यदिशाका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने उहाँको भनाइ छ। सरकारले बाढ़ी पहिरो र डुबान लगायतका मनसुनी विपद जोखिमको अवस्था मूल्यांकन गरेर मात्र प्रभावित जिल्लामा गाड़ी चलाउन निर्देशन दिएको छ। मौसम विभागले मुलुकका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको सूचना निकालेपछि विपद जोखिम न्यूनीकरण प्राधिकरणले ती जिल्लामा अवस्था हेरेर मात्र गाड़ी चलाउन दिने निर्णय गरिएको प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले जानकारी दिनुभएको हो। जिल्लामा बाढ़ी पहिरोको अवस्थाबारे सुरक्षा निकाय, स्थानीय प्रशासन र सड़क विभागसँग निरन्तर समन्वय भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। प्राधिकरणले मौसम र सड़क अवस्थाबारे आधिकारिक सूचना लिएर मात्रै यात्रा गर्न, जोखिमयुक्त सड़कमा अनावश्यक आउजाउ नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। विश्वकप फुटबलको आज राति हुने फाइनल खेल नेपाल टेलिभिजनबाट निशुल्क हेर्न पाइने भएको छ। तेस्रो स्थानको फ्रान्स र इङ्ल्याण्ड बीचको खेल पनि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। राति हुने अर्जेन्टिना र स्पेन बीचको फाइनल हिमालय र हिमालय स्पोर्ट्ससँगै एनटीभीमा पनि आउने भएको हो। खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारी टिभीमा विश्वकपको फाइनल प्रसारण हुने बताउनु भएको छ। यसअघि नेपालमा विश्वकपको एकल प्रसारण अधिकार निजी क्षेत्रको हिमालय टेलिभिजनले फिफासँग खरिद गरेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण। Yeah.
4: BFBS Gurkha Radio.
5: It's like a breath of fresh air.
6: Gurkha Connection. Connecting Gurkhas around the world.
7: Gurkha Connection. BFBS.
8: 4, 3, 2, 1.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

This is BFBS, the Forces Station.

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले माइतीगढ र सिंहदरबार गेटमा प्रदर्शन गर्दै आएका विनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको बैठकपछि समिति सभापति समीक्षा बास्कोटा,
1: यदि कोही नागरिकले मन्त्रीजीलाई नै भेजेर म मेरो विषय राख्छु भन्नुहुन्छ भने राख्न पाउनुपर्छ। सो गृह मन्त्रालयलाई यहीँबाट अनुरोध गर्यो, मन्त्रीज्यूले एकचोटि विनु यादव र निहारिका राजपूतलाई चाहिँ एकचोटि भेटको व्यवस्था मिलाइदिए, उहाँको उचित माग सम्बोधन गरिदिनुहुन्छ।
0: हिजो सिंहदरबार गेटभित्र छिर्न खोज्दा प्रहरीले राजपूत र यादवलाई लछारपछार गरेको थियो। समितिले बाल सुधार गृहको अवस्था सुधार्न पनि सरकारलाई निर्देशन दिएको छ।
1: सुधार गृहहरूको क्षमता अनुकूल बाल बालिकाहरूलाई पर्नोचित रूपमा राख्ने प्रबन्ध मिलाउन अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी सोको शीघ्र सुरुवातका लागि महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने।
0: विश्वकपको फाइनल खेल हेर्न विश्वका चर्चित नेता समेत जर्सी रंगशालामा जाने भएपछि मैदान वरपर विमान उडाउन रोक लगाइएको छ। फाइनल खेलमा अमेरिकी राष्ट्रपति ट्रम्प विशेष अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ। विजेता टोलीलाई ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ट्रफी दिने तालिका छ। अमेरिकी खेलाड़ी माथिको रातो कार्ड प्रतिबन्ध हटाउन दबाव दिएपछि ट्रम्पको आलोचना भएको छ। ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सफल प्रतियोगिता भन्नुभएको छ। फाइनल खेल हेर्न ट्रम्पसँगै पत्नी मेलानिया, छोरा वैरन र मेलानियाका पिता विक्टर नाप्स पनि रंगशाला जाने खबर छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र स्पेनी राजपरिवारका सदस्य पनि फाइनल हेर्न पुग्नुहुनेछ। प्रतियोगिताको सह आयोजक मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनबाम र क्यानाडाकी प्रधानमन्त्री मार्क कार्नी पनि फाइनलमा सहभागी हुने कार्यक्रम छ। कुलेश्वरबाट प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। दिउँसो कुलेश्वरमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले दुई राउण्ड गोली फायरिङ गरेर तीनजना कारोबारीलाई पक्राउ गरेको हो। उनीहरूबाट टेपान्डोल नामको 24,700 एम्पुल लागु औषध बरामद भएको छ। प्रहरीले दुईजना नेपाली नागरिक र एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो। भारतीय नागरिकको खुट्टामा गोली लागेको छ। आफूले भनेको युवतीसँग बिहे गर्न नपाएको झुकमा टेलिकमको 80 मिटर अग्लो टावर चढेर परिवारलाई अत्याएका सलाहीका युवालाई प्रहरीले अस्पताल लगेको छ। आज बिहान 5:45 बजेतिर मलङ्गबामा नेपाल टेलिकमको टावर चढेका गोडैता 9 बकैनियाका 24 वर्षीय अफसर आलम हुसेनलाई परिवारका सदस्य र सुरक्षाकर्मीले फकाएर तल झारेपछि प्रादेशिक अस्पताल मलङ्गमा लगिएको सदाईका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभएको हो। आफूसँगै पढ्ने युवतीसँग बिहे गर्छु भन्दा परिवारले नमानेपछि दबाव सृजना गर्न हुसेन बिहानै टावर चढेको प्रहरीको भनाइ छ। सर्लाही क्याम्पस मलङ्गबामा स्नातक पढ्दै गरेका हुसेनले टावरको माथि पुगेपछि साथीलाई फोन गरेर प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिन र उनीसँग बिहे गर्न अभिभावकले अनुमति नदिए हाम फाल्ने भनेका थिए। यो खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली उद्धारका लागि टावरको तल पुगेको थियो। सुरक्षाकर्मीको आग्रहमा तल झर्न नमानेपछि प्रहरीले हुसेनका बाबु र दाजुलाई बोलाएर फोनमै कुरा गर्न लगाएको थियो। बाबु र दाजुले माग पूरा गरिदिने भन्दै सम्झाइ बुझाई गरेपछि हुसेन सुरक्षित रूपमा ओर्लिएको प्रहरीले जनाएको छ। तल झरेपछि हुसेनलाई प्रहरीको गाडीमा राखेर अवस्था जाँचबुझका लागि अस्पताल लगिएको हो। आफ्नो गाउँ नजिकै शरणार्थी राख्ने योजनाको विरोधमा अक्सफोर्डसायरको एउटा सानो गाउँले बेलायतबाट अलग हुने चेतावनी दिएको छ। आफूहरूसँग सल्लाह नै नगरी वाइसेस्टरका सैनिक शिविरमा एकल पुरुषलाई राख्न खोजेको भन्दै 370 बसोबासीको पेडिङटन गाउँका बासिन्दा आक्रोशित भएका हुन्। यो शरणार्थी बस्ती क्रिसमससम्ममा खुल्न सक्ने खबर छ। पेडिङटनका केही बासिन्दा,
2: As you know, we're a very small village, but out of our population, 65% are women and children. For every 9 women and children, there will be 50 men.
3: I've got an 18-year-old daughter. We are now talking about, she will walk freely through the village. We feel that that's not going to be safe for her to do anymore.
0: जोर्डनमा दुईजना अमेरिकी सैनिकको निधन भएको छ। अर्का एकजना बेपत्ता भएका छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ।

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सुनेको तर्फबाट र आज कार्यक्रम हल्का फुल्कामा विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको माझमा उपस्थित भएको छु र यी दुई घन्टाको कार्यक्रममा रहनुहोला रोचक मात्र नभएर चाहिँ अब यो निकै नै एजुकेसनल इन्फर्मेटिभ पनि हुने गर्छ जुन आज तपाईँको माझमा म सेयर गर्दै गर्नेछु र आज हामी पहिलो चर्चा गर्ने नै छौँ चराहरूको रोचक रमाइला र अनौठो संसार यो बारेमा पनि चर्चा रहने नै छ अहिलेलाई कार्यक्रममा अगाडि बढौँ यो मिठो गीतको साथमा

पीएफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ म सिनेको साथ र हामी चराहरूको रोचक रमाइला र अनौठो संसारको बारेमा कुरा गर्नेछौँ. संसारको जुनसुकै भागमा पनि पाइने उड्न सक्ने एकमात्र अस्थि पञ्चरधारी जीव चराको छोटो नाली बोली. यो चरा के हो भनेर कसैले तपाईँ हामीलाई सोध्यो भने हामीलाई हाँसो उड्न सक्छ किनभने चरा हामी सबैले दिनहुँ देख्दै आएको हो तर हामीमध्ये धेरैले यो थाहा नहुन पनि सक्छ. यस संसारमा चराका करिब 9-10,000 प्रजातिहरू छन्. फेरि चरा त्यस्तो प्राणी हो जसको बासस्थानमा धेरै विविधता पाइन्छ. भन्नुको अर्थ के हो भने चरा त्यस्तो प्राणी हो जो सुक्खाग्रस्त मरुभूमिदेखि बाह्रै मास हिउँले ढाकिने ध्रुवीय यो क्षेत्रसम्म बसोबास गर्ने गर्छ. चराको बारेमा अर्को रोचक कुरा के हो भने यो मात्रै अस्थि पंक्षधारी जीव हो जो उड्न सक्छ. सबै चराहरूको दाँत रहित चुचो हुन्छ, रगत तातो हुन्छ, शरीर भुत्लाले ढाकिएको हुन्छ र यसले कडा आवरण भएको अन्डा पार्दछ. त आज चराहरूको समूह बारेमा चाहिँ केही अवश्य पनि तपाईँको आजमा जानकारी राख्ने नै छु र अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS Gorkha Radio.

बीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम मैले हल्का फुल्कामा हुन्छ म सेनेको साथमा र हामी चर्चा गरिरहेका छौँ चराको रोचक कुराहरूको बारेमा अब यसै गरी त्यस्तो त सबै चराहरू उड्न सक्दैनन् चराका कतिपय यस्ता प्रजातिहरू पनि छ जो बिल्कुलै उड्न सक्दैन वास्तवमा लाखौँ वर्षको समयक्रममा चराका धेरै प्रजातिहरूले आफ्नो उड्ने क्षमता गुमाउन पुगे यस्ता चराहरूमध्ये केही साना खालका छन् यी चराहरू दुर्गम द्वीपहरूमा बसोबास गर्ने गर्छन् जहाँ उनीहरूको शत्रुको सङ्ख्या पनि अति नै सीमित हुन्छ अर्कोतिर अस्ट्रेज इम्युज र यसै गरी रेहे जस्ता ठुला खालका चराहरू पनि उड्न सक्दैनन् यी चराहरू खुला मैदानमा बसोबास गर्ने गर्छन् उड्न नसक्ने भएकाले यी चराहरू शत्रुबाट बच्नको लागि दौडनु पर्ने हुन्छ त्यसैले गर्दा यी चराहरू अति चाँडो दौडन सक्छ त्यसै गरी पेन्गुइन पनि उड्न नसक्ने चरा हो हिउँले ढाकिएका ध्रुवीय क्षेत्रमा पाइने तथा विशेष गरी माछाको शिकार गर्ने पेन्गुइनले आफ्नो पखेटाको मद्दतले समुद्रमा पौडने गर्दछ र पहिले चाहिँ म सिकारी चराहरूको बारेमा चर्चा गर्ने नै छु श्रोता तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पी एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ म सैनिकको साथमा कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ र अहिले चराको रोचक तथ्यहरू बारेमा जानकारी हुँदैछ र पहिलो रहेको छ सिकारी चराहरू चराहरूको अर्को समूहमा सिकारी चराहरू पर्दछन् विशेष गरी दिउँसोको समयमा सिकार गर्ने यी चराहरूले बलिया र लामा पन्जा हुन्छन् जसको मद्दतले सिकार पक्रने गर्छ बलियो पखेटा हुने यस समूहका चराहरूको तिखो र घुमाउरो चुच्चो हुन्छ जसले सिकारलाई निल्नको लागि च्यात्न तथा टुक्रा टुक्रा पार्न सजिलो हुन्छ यस समूहका चराहरूमा गिद्ध बाज बिसारी लगायतका सिकारी चराहरू पर्दछन् सिकारी समूहका चराहरूले चरा स्तनधारी जीव माछा किरा फट्याङ्ग्रा सरीसृप र यसै गरी सेनो जस्ता विविध प्रकारका जीवित तथा मृत जीवहरूलाई आफ्नो शिकार बनाउने गर्छ यस समूह अन्तर्गत पर्ने चराहरूको दृश्य शक्ति अति नै तिखो हुन्छ र धेरै टाढाबाट समेत यिनीहरूले आफ्नो शिकारलाई सटिङ ढङ्गले ठम्म्याउन सक्दछ र यसै गरी रात्री चरा यो बारेमा पनि चर्चा गर्ने नै छु त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो BFBS गोरखा रेडियो हो।
1: मूल शब्द संगीत अनि स्वर जन कवि केसरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा शिरीष मगरको स्वरमा।

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ श्रोता हल्का फुल्काको पहिलो घण्टा र हामी अवश्य पनि यो समय चराहरूको रोचक तथ्यको बारेमा जानकारी राखिरहेको छौँ र यस गरिरहेको छ अर्को चरा रात्रिचर चरा रात्रिचर चराले को कुरा गर्ने बित्तिकै हामीले उल्लुलाई सम्झने गर्छौँ सिकारी समूहका चरा र उल्लु बीचको प्रमुख भिन्नता भनेकै उल्लुको रात्रिको समयमा मात्र सिकार गर्ने गर्छ उल्लुको आँखा अति नै संवेदनशील र तेजिलो हुन्छ र अति मगुरो प्रकाशमा पनि यसले आफ्नो सिकारलाई प्रष्टैसँग देख्न सक्छ अझ उल्लुका कतिपय प्रजातिहरूको त सुन्ने शक्ति पनि यति शक्तिशाली हुन्छ यसले पुरै अँध्यारोमा पनि यसले आफ्नो सिकारलाई ठिकसँग ठम्म्याउन सक्छ यसै गरी अन्टार्क्टिकामा महादेशमा छाडेर उल्लु अन्य सबै महादेशहरूमा पाइन्छ उल्लु जस्तै अर्को रात्रिचर सिकारी चरा पनि हुन्छ यसले नाम हो नाइट जार्स र झट्टै हेर्दा उल्लु जस्तै देखिने यो चरालाई पनि कतिपय मानिसहरूले उल्लु नै ठानेर झुकिने गर्छन् सिकारी समूहका चराको जस्तै रात्रिचर सिकारी चराहरूको पनि तिखो कुमारो चुच्चो तथा बलियो पन्जा हुन्छ यसको आँखा चाहिँ सिकारी समूहका चराहरूभन्दा अझ ठुला हुन्छन् त अवश्य पनि श्रोता हामी चर्चा गर्दै गर्नेछौँ खेलाडी चराहरू र परिवारको बारेमा पनि त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको यो पहिलो घण्टामा र चराहरूको रोचक तथ्यहरू बारेमा म जानकारी राखिरहेको छु. र यसो गरिरहेको छ अर्को पनि खेलाडी चराहरू र परेवा. यस समूहका चराहरूको शरीर ठुलो र बलियो खुट्टा हुन्छ. प्राय गरेर यस समूहका चराहरूले जमिनमा गोड बनाउने गर्छ र बच्चा जन्मेको केही क्षणमा नै आफैले खाने कुराको खोजी गरेर खान सक्छ. यस समूहका चराहरू राम्ररी नै उड्न सक्छ तर छोटो दूरीसम्म मात्र. तर अपवादको रूपमा परेवा चाहिँ धेरै छिटो र टाढा टाढासम्म पनि उड्न सक्छ. सबै परेवाको सानो टाउको र सुलुत्त परेको शरीर हुन्छ. परेवाले जमिनमा भन्दा माथि नै आफ्नो गोड बनाउँछ. फेरि परेवाको बच्चाले जन्मने बित्तिकै आफै खानेकुरा खोजेर खान पनि सक्दैन. र श्रोता, चराहरूको बारेमा यो रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गरेको छु. र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गर्ने बेला पनि आइसकेको छ. दोस्रो घण्टामा पनि विभिन्न प्रजातिका चराहरूको बारेमा जानकारी रहने नै छ. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. स्टे ट्युन. हामी कार्यक्रमको दोस्रो घण्टामा केही क्षणमा भेट्ने नै छौँ.

0: AM,
1: FM,
0: Online,
1: Apps,
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFBS
1: गोरखा रेडियो हो।

0: विश्वकप फुटबलको ट्रफीका लागि फेरि एकपटक युरोप र ल्याटिन अमेरिकी टोली मैदानमा उत्रन्दैछन्। आज राति स्पेन र अर्जेन्टिना मध्ये एक टोली विश्व विजेता बन्नेछ।
1: युरोप र ल्याटिन अमेरिकी टोलीबीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भेट्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोली मध्ये एक हो। स्पेनले सन् 2010 को दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 देखि 2022 सम्मका 22 वटा विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली, अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 वटा विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 मा स्पेन र 2014 मा जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमान दोहोर्याउने मौका पनि छ। न्यू जर्सीमा स्पेनलाई हराउन सकेमा लगातार 2 पटक उपाधि जित्नेछ। हालसम्म 2 मुलुकले मात्रै विश्वकप उपाधि रक्षा गर्न सकेका छन्। युरोपेली मुलुक इटलीले 1934 र 1938 तथा ब्राजिलले 1958 र 62 मा लगालग उपाधि जितेका थिए। स्पेनले 2010 को दक्षिण अफ्रिका विश्वकप बाहेक उपाधि जित्न सकेको छैन। 2010 को उपाधि पछि स्पेनले 2014, 2018 र 2022 मा नकआउट चरण पार गर्न सकेको थिएन। अर्जेन्टिना भने पछिल्ला 4 विश्वकपमा 3 पटक सेमी फाइनल र 2 पटक फाइनलमा पुगेको छ। अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक कप जितेको छ। युरोपेली मुलुक जर्मनीले सबभन्दा धेरै 8 पटक फाइनल खेल्दा 4 पटक उपाधि जितेको छ। ल्याटिन अमेरिकाबाट ब्राजिलले 7 पटक फाइनल खेल्दा 5 पटक उपाधि जितेको छ।
0: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले माइतीगढ र सिंहदरबार गेटमा प्रदर्शन गर्दै आएका वीर यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको बैठकपछि समिति सभापति समीक्षा बासकोटा,
2: यदि कोही नागरिकले मन्त्रीजीलाई नै भेजेर म मेरो विषय राख्छु भन्नुहुन्छ भने राख्न पाउनुपर्छ। सो गृह मन्त्रालयलाई यहीँबाट अनुरोध गर्यो, मन्त्रीज्यूले एकचोटि विनो यादव र निहारिका राजपूतलाई चाहिँ एकचोटि भेटको व्यवस्था
0: हिजो सिंहदरबार गेट अगाडिभित्र छिर्न खोज्दा प्रहरीले राजपूत र यादवलाई लच्छर पछाड गरेको थियो। समितिले बाल सुधार गृहको अवस्था सुधार्न पनि सरकारलाई निर्देशन दिएको छ।
2: सुधार गृहहरूको क्षमता अनुकूल बाल बालिकाहरूलाई अनुचित रूपमा राख्ने प्रबन्ध मिलाउन अन्य सम्बन्धित सरकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी सोको शीघ्र सुरुवातका लागि महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री राजेन्द्र शाहप्रति कटाक्ष गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेल,
3: काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोरेरै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि बताउँछ काम कसरी भइरहेको छ भन्ने कुरा। भर्चुअल दुनियाँमा त धेरै चर्चा परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन। बरु नागरिकहरूका पीडामाथि पीडा थपर्ने काम नै भइराखेको छ।
0: प्रधानमन्त्री कार्यालय बस्नु एक दिन अघि नै बेलायती लेबर नेता एन्डी बर्नहमले यो नीति परिवर्तनको घोषणा गर्नुभएको छ। उहाँले अघिल्लो सरकारको डिजिटल आईडी कार्यक्रम रद्द गर्ने घोषणा गर्नुभएको छ। आम नागरिकको दैनिक प्राथमिकतामा केन्द्रित हुने उहाँको भनाइ छ। प्रधानमन्त्री स्वर्गीय स्टामरले प्रधानमन्त्री कार्यालयको साँचो बर्नहमलाई बुझाउने तयारी गरिरहँदा पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले स्काईका ट्रेबोर फिलिप्ससँग कुरा गर्दै आफूलाई स्टामरप्रति दया लागेको बताउनु भएको छ।
4: Sometimes I couldn't quite understand why he was so unbelievably unpopular. I mean, I could see he was doing a lot of terrible things, but I couldn't see personally, he didn't strike me as being a bad guy, really. I mean, yep. You know, he's totally misguided, he's a hopeless lefty.
0: गएको वर्षदिनमा झण्डै 8 लाख नेपाली रोजगारीका लागि विदेश गएको तथ्याङ्क आएको छ। वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षमा 8,39,000ले श्रम स्वीकृति लिएका थिए। यो वर्ष वैदेशिक रोजगारीमा जान 95,000 महिला र 6,97,000 पुरूषले श्रम स्वीकृति लिएको हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिने महिलाको संख्या झण्डै 1,000ले बढेको छ। रोजगारीमा जाने युवाको पहिलो रोजाई
5: BFBS, Gorkha Radio Home.

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ. फेरि पनि श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट. र हरेक हप्ता यो दुई घन्टाको कार्यक्रममा चाहिँ विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा ल्याउने गर्दछु. रोचक मात्र नभएर एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुने गर्दछ. र आज यो समयमा चाहिँ हामी चराको रोचक तथ्यहरू बारेमा कुरा गरिरहेका छौँ, जुन रमाइला र अनौठो संसार पनि रहेको छ. र यसै गरी हामीले अगाडि पनि यसै विषयमा चाहिँ जानकारीहरू तपाईँको माझसम्म राखि नै रहेको थिएँ. र अब भने लागौँ फेरि पनि सुगाको बारेमा पनि यो राख्ने तर्फ रहेको छ चर्चा. श्रोता तपाईँको माझसम्म राख्ने नै छु. र त्योभन्दा अहिले सुगा चाहिँ यो अधिकांश सुगाहरू चम्किलो र रङ्गिन हुन्छ. यसको चुच्चो पनि अति शक्तिशाली र घुमाउरो हुन्छ. यसको खुट्टामा दुईवटा औँला अगाडि र दुईवटा पछाडितिर गएको हुन्छ, जसले गर्दा यस चराले बलियोसँग समात्न सक्छ. सुगाको बारेमा रोचक कुरा के छ भने यसको आयु धेरै लामो हुन्छ. यो चरा 50 वर्ष वा त्योभन्दा पनि बढी बाँच्न सक्छ. फेरि सुगाले मान्छेको बोलीको समेत नक्कल पनि गर्न सक्दछ. र श्रोता अब भने हामी कार्यक्रममा फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ लाग्ने नै छौँ. हमिङ बर्ड र स्विफ्ट यो पनि चर्चा गर्ने नै छु. त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFB स्कोरकार भिडियो सुन्दै हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्काको दोस्रो घण्टामा र चराहरूको रोचक तथ्यको बारेमा म जानकारी राखिरहेको छु र यसै गरी हमिङ बर्ड र स्विफ्टको बारेमा पनि यी दुई समूहका चराहरू नजिकका नातेदार हुन् तर यी दुई चराहरूको उड्ने र खाने तरिका फरक छ हमिङ बर्ड फुलको सामुने एकै स्थानमा लगातार स्थिर रूपमा रहने गरी उडेर आफ्नो ट्युब जस्तो चुचोले फुलको रस चुस्ने गर्छ अर्कोतिर भने स्विफ्ट चराले चाहिँ आफ्नो छुरा जस्तो पखेटाका मद्दतले तीव्र रूपमा उड्छ उड्दा उड्दै मोडिन्छ र मोडिँदा मोडिँदै आफ्नो शिकार केरा फट्याङ्ग्रालाई चाहिँ समाति सक्छ यसै गरी पानी चरा यस समूहका अधिकांश चराहरूको तिखो र सोझो चुच्चो हुन्छ जसले गर्दा यसले आफ्नो आहारा माछालाई सजिलै पक्रन सक्छ केही चराहरू समुद्रका किनारमा बसोबास गर्ने गर्छन् तर अधिकांश पानी चराहरू पनि समुद्रमाथि उड्ने गर्छन् र प्रजनन तथा सन्तानोत्पत्ति कार्यको लागि मात्रै जमिनमा फर्कने गर्छ पानी चराहरू तलाव पोखरी तथा नदीहरूमा पनि बस्ने गर्दछन् र श्रोता कार्यक्रममा रद्द गर्नुहोस् र केही क्षणमा हेरोन र सारसको बारेमा पनि म राख्ने नै छु जानकारी अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

पीएफपी सरकार बिरी सुनी हुनुहुन्छ कार्यक्रम अहिले हुनुहुन्छ हल्का फुल्काको दोस्रो घण्टामा म सुनीको साथमा र म चर्चा गरिरहेको छु चराहरूको रोचक तथ्य बारेमा यसै गरी हेरोन र सारस हेरोन्स र त्यसै गरी सारस यानि कि क्रेन चराहरू दुई अलग समूहका पर्ने चराहरू हुन् तर देख्दामा चाहिँ भने यी चराहरू एउटै जस्तो लाग्छ यी चराहरूको लामो चुच्चो र लामो घाँटी तथा लामो खुट्टा हुन्छ सारसले आफ्नो लामो चुच्चो र घाँटीको मद्दतले जमिनमा आहारको खोजी गर्छ भने हेरोन यानि कि यो समूहको चराले पनि चाहिँ पानीमा खडा भएर माछा वा अन्य आफ्ना आहारको प्रतीक्षा गर्छ र मौका मिल्ने बित्तिकै लामो चुच्चोको मद्दतले छपेटेर पक्रने गर्दछ कार्यक्रम हल्का फुल्का मरौदी गर्नु श्रोता यो दोस्रो घण्टा केही क्षणमा हुनेछ डग्स गिज र स्वानको बारेमा पनि चर्चा अहिलेलाई पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरकार बीटी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र अब भने चराको रोचक तथ्यमा डक्स किज र स्वानको बारेमा पनि चर्चा अन्य समूहका चराहरूसँग तुलना गर्ने हो भने यस समूह अन्तर्गतका चराहरू सजिलै चिन्न सकिन्छ यस समूहका सबै चराहरूको च्याप्टो चुच्चो र छोटो खुट्टा र जालीदार पैताला हुन्छ यस समूहका चराहरू अति राम्ररी पौडन सक्छ र आफ्नो जीवनको अधिकांश समूह पानीको नजिक बिताउँछ समूहगत रूपमा यी चराहरू कहिलेकाहीँ पानीमा तैरने चराहरूको रूपमा पनि चिनिने गर्दछ यसै गरी रुखमा बस्ने चरा संसारमा सबैभन्दा बढी पाइने चराहरूमा रुखमा बस्ने चरा पर्दछन् खास गरी रुखमा बासस्थान बनाउने र यसका अधिकांश प्रजातिहरू आकारमा सानो हुने हुनाले यो समूहको व्यापक विस्तार भएको पाइन्छ अझ संसारको जुनसुकै स्थानमा पनि सहज प्राप्त हुन सक्ने खाद्य सामग्रीहरू बिउबिजन तथा किरा फट्याङ्ग्रा खाएर बाँच्न सक्ने विशेषताहरूले गर्दा यो चरा धेरै स्थानमा पाइन सकिने हो र केही क्षणमा कोइली र यसका नातेदारहरूको बारेमा पनि हामी जानकारी राख्ने नै छौँ अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: पुकार रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

PFP गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम अहिले हुनुहुन्छ हल्का फुल्काको दोस्रो घण्टामा। म सुनेको साथ र चर्चा गरिरहेको छु अहिले चराहरूको रोचक तथ्य। कोइली तथा नातेदारहरू अर्कै चरा विशेष गरी कागको गोडमा अन्डा पारेर बच्चा हुर्काउने कुरामा चाहिँ कोइली प्रख्यात छ। त्यसैले नेपालमा उखानै भनेको छ, कागभन्दा कोइली चङ्खो। तर कोइली समूहका सबै चराहरूले यसरी अर्काको गोडमा आफ्नो बच्चा हुर्काउँदैन। वास्तवमा यी समूहका दुई तिहाई प्रजातिहरूले आफ्नो गोड आफै बनाएर हुर्काउने गर्दछ। यसै गरी काठ फोडुवा र टोकाउन टोकाउन भन्ने पनि यो चराको बारेमा पनि चर्चा गरौँ। हेर्दा काठफोडुवा र टोकान प्रजातिका चराहरू नितान्त भिन्नै देखिए पनि यिनीहरू नजिकका नातेदार हुन्। यी दुवै प्रजातिका चराहरूको दुईवटा पन्जा अगाडितिर र दुईवटा पन्जा पछाडितिर फर्किएको हुन्छ। जब यो चरा उड्छ, यसले आफ्नो पङ्खालाई छोटो छोटो रूपमा हल्लाउने गर्छ र हावामा माथि उठ्न तथा तल झर्न सक्दछ। र कार्यक्रम हल्का फुल्कामा रक्त गर्न श्रोता, अहिलेलाई फेरि पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पिएफपी सरकार भिडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ. मसनेको साथमा र ह्युमा बस्ने चराको बारेमा पनि अब हामी चर्चा गर्ने नै छौँ. ह्युमा बस्ने चरा भन्ने बित्तिकै हामीलाई पेन्गुइन याद आइहाल्छ. यो चरा अरू चरा जस्तै उड्न सक्दैन, तर यो तेरन भन्दा भने यो अत्यन्तै माहिर हुन्छ. वास्तवमा यसको पखेटा तैरन सहयोग गर्ने चप्पु जस्तो हुन्छ. धेरैजसो पेन्गुइनहरू दक्षिणी गोलादत र मासी पाइन्छ, तर गालापागोस पेन्गुइनहरू चाहिँ इक्वेटरको उत्तरमा पाइन्छ. उत्तरी ध्रुवमा पेन्गुइन पाइँदैन. पेन्गुइनको मुख्य आहार भनेको माछा तर समुद्री जीवन हो. सामान्यत समुद्रको पानी नुनिलो हुने हुनाले मानिसले पिउन सक्दैन, तर पेन्गुइनले समुद्रको पानी पनि पिउन सक्छ. यो चराले आफ्नो जीवनको आधा समय पानीमा र आधा समय हिउँले ढाकिएको जमिनमा बिताउँछ. पेन्गुइनमा पनि बादशाह पेन्गुइन सबैभन्दा अग्लो हुने गर्छ, जसको उचाइ 120 सेन्टिमिटरसम्म हुने गर्छ. यो पेन्गुइन पानीभित्र 20 मिनटसम्म बस्न सक्दछ. र श्रोता, आज रहेको थियो यो चराहरूको बारेमा चाहिँ एकदमै रोचक तथ्यहरू र माइला र अनौठो संसार जुन मैले तपाईँको माझमा सेयर गरेको छु. अवश्य पनि फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु तपाईँको माझमा. भन्दै म पनि बिदा लिनेछु. नेक्स्ट विक भेट्ने नै छौँ. र अहिलेको लागि यो मिठो गीत एन्जोय गर्नुहोस्. नमस्ते. बाई बाई.

0: हिजो नै बुलेटिन जारी गरेर 3 दिन भारी वर्षा हुने सम्भावना भएको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। हामीले मनसुनजन्य गतिविधिपछि पछिल्लो अवस्थाबारे विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग पछिल्लो अवस्थाबारे कुरा गरेका छौँ।
1: हामीले जनता मौसम विज्ञान विभागले पूर्वानुमान गरे जसरी नै हामीले त्यसमा एडभाइजरी जारी गरेका थियौँ सबै जुन जुन विशेष गरी त्यही जिल्लाहरूलाई अलिकति प्रभावित हुन सक्छ भनेर र त्यो भनेअनुसारै वर्षा पनि भइरहेको छ र कतिपय ठाउँहरूमा चाहिँ अहिले यहाँले भने जस्तो राजमार्गहरू चाहिँ धेरै जस्तो ठाउँमा अवरुद्ध पहिरोको कारणले अवरुद्ध भएको अवस्था छ। कति ठाउँमा सुचारू पनि भइरहेका छन्। हाम्रो यता आर्मी प्रहरी अनि त्यसपछि सडक विभागका प्राविधिक टोलीहरू मार्फत चाहिँ नि सबै ठाउँहरूमा पहिरो खुलाउने काम चाहिँ भइरहेको छ भने वर्षा भइ नै रहेको भएर कुनै कुनै ठाउँहरूमा चाहिँ अलिकति खुलाउन अलिकति अप्ठ्यारो पनि भएको र कुनै ठाउँहरूमा चाहिँ अलिक धेरै ठुलो पहिरो गएर फेरि तुरुन्तै पन्साउँदा त्यहाँ फेरि थप पहिरो झर्न सक्ने र माथि बस्तीहरू भएका ठाउँहरू पनि छन् कहीँ चाहिँ। त्यो भएर पनि कुनै ठाउँहरूमा चाहिँ तत्काल यो वर्षा कम नभएसम्म ओबानो नभएसम्म गर्न सकिने अवस्था छैन। अब मानवीय खेतीको कुरा गर्दाखेरि चाहिँ मनसुन जाने विपदबाट त्यस्तो धेरै चाहिँ खेती भएको छैन।
0: खासमा अहिले बाहिर फेर हिँड्न नहुने अवस्था पनि हो अहिले
1: बाहिर त्यही त अहिले हो यहाँले भने जस्तो अब फेरि झन् रातिको समयमा हिजो पनि रातभरि नै बढी पानी परेको अब आज पनि अघिसम्म अलिक कम परेर अहिले झनै बढ्दै गएको भएर अब राति पनि पर्ने नै भनिएको छ पूर्वानुमान अनुसार पनि त्यो भएको भएर भएसम्म बाहिर नहेर्दा नै राम्रो हुन्छ। विशेष गरी यो अझ रातिको समयमा त नहिँड्नु नै भन्छौँ हामीले। त्यही कुरा जिल्लाको जिल्ला प्रशासन कार्यालयले पनि कतिपयले चाहिँ त्यहाँको वस्तुस्थिति हेरेर उहाँहरूले ऊ गर्नुभएको छ अब नगर्ने राति नचलाउने भनेर भनिसक्नु भएको छ भने अन्यहरूको हकमा दिउँसोकै हकमा पनि अब अवस्था हेरेर गर्नुपर्ने बन्द गर्नुपर्ने छ भने बन्द गर्नुहुन्छ स्थानीय प्रशासनले।
0: हजुर, कुन कुन क्षेत्रमा बढी डराउनु पर्ने सतर्क हुनुपर्ने अवस्था के हो?
1: विशेष गरी नदी किनारमा बस्ने ठाउँमा होइन नदी किनारका बस्नेहरू त्यहाँ आवाजावत गर्नेहरूले गर्नु पर्यो। राजमार्गमा पनि जहाँ चाहिँ अलिकति पहिरो प्रोन एरियाहरू छ त्यस्तो ठाउँहरूमा पनि अलिक सतर्क अप्नाउनु पर्यो भने अर्को चाहिँ अलिकति होचा स्थानमा बस्ने जहाँ चाहिँ डुबानको सम्भावना छ त्यहाँका बस्तीमा बस्ने बसोबास गर्ने मानिसहरूले पनि अलिक सतर्क हुनु पर्यो। यात्रा गर्ने अनि सवारी साधन चलाउने हरूले पनि सतर्कता नै अप्नाउनु पर्ने।
0: हजुर, अब केही परिहाल्यो भने कति समयमा उद्धारमा पुग्ने तयारी छ?
1: केही परिहाल्यो भने त हाम्रो अब सबै नै हाम्रो सिस्टम रेडी नै छ हाम्रो संयन्त्रहरू। अब हामीले आधा घन्टाभित्रमा जुनसुकै ठाउँमा भए पनि आधा घन्टाभित्रमा पुग्ने गरी तयारी चाहिँ गरेका छौँ। तर कतिपय चाहिँ भौगोलिक अवस्थाले गर्दाखेरि पनि पुग्न सकिने त हुँदैन तर कोसिस नै रहन्छ।
0: आपत परिहाल्यो विपद परिहालेको अवस्थामा कसलाई भन्ने?
1: हामीले पहिलादेखि पनि थियो भने यो वर्ष अझ त्यसलाई अलिकति सुदृढ गरेर हामीले सबै जिल्ला प्रशासन कार्यालयमा पनि नम्बरलाई चाहिँ यो राउटिङ गरेर अहिले हाम्रो 1, 2, 3, 4 नम्बर छ विपदको समस्यामा पर्दाखेरि चाहिँ यसमा कल गर्ने र पहिलाको जुन हामीले एजिटिभिटीमा 100 नम्बरमा ट्राफिक प्रहरीकोमा प्रहरीकोमा होइन त्यसपछि स्वास्थ्य प्रहरीकोमा 1114 गर्नेदेखि लिएर धेरैवटा नम्बरहरू छन्। विशेष गरी सम्झिनै पर्ने नम्बर चाहिँ 100 नम्बर 1, 2, 3, 4 नम्बर र स्वास्थ्य प्रहरीको नम्बर हो। त्यो बाहेक चाहिँ स्थानीय पालिका जुन आफूसँग नजिकको पालिका अनि त्यसको स्थानीय प्रशासन लगायत वडा कार्यालयहरू त्यहाँ सँगसँगै आफ्नो समुदाय सबैसँग पनि सहयोग माग्न चाहिँ सक्नुहुन्छ।
0: आज राति विश्वकप फुटबलमा स्पेन र अर्जेन्टिना मध्ये एक टोलीले विश्वकप जित्नेछन्।
2: युरोप र ल्याटिन अमेरिकी टोलीबीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भिड्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोलीमध्ये एक हो। स्पेनले सन् 2010 दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 2022 22 विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 स्पेन र 2014 जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमा दोहोर्याउने मौका पनि छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा
2: हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोता गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रा परिवेशसँग कतिको मेल खान्छ हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा आज पनि सधैँ जस्तै म उपस्थित भइसकेछु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको उठान गर्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट र आज भने म गोपाल युञ्जनको शब्द सङ्गीत रहेको एउटा राष्ट्रभक्ति गीत राख्न चाहन्छु गोपाल युञ्जन र साथीहरूको स्वरमा यो मेरो टोपी नेपाली टोपीको महिमा महत्व बोलेको यो देशभक्ति गीत कार्यक्रम सङ्गीत गङ्गाको उठानमा

नेपाली टोपी आदरणीय श्रोताहरु, जो आफैमा गर्विलो इतिहासको साक्षी हो, यसको उचाइ आफैमा कैलाशको शिर जस्तै छ, हिमाली भीर जस्तो आफैमा एउटा पहिचानको प्रतीक, कहिले पनि झुक्न नजानेको, कहिले पनि लुक्न नमान्ने, आफैमा नेपाली वीर जस्तै यसको आफ्नै विशेषता रहेको यही टोपीभित्र बहिनीले दिएको मायाको बास छ। अनि जीवन भोगाईको क्रममा अहिलेसम्म भोग्दै आएको यही आफ्नै घाम छायाको बास भएकोले यो टोपी श्रोताहरू कदापि किमार्थ मैलो हुन सक्दैन, बरु यसमा यही जन्मभूमि नेपालको माटोको टिको लागेको मात्रै हो। नेपाली मेहनत र पसिनासँग घुलमिल हुँदै परिश्रमसँग परिचित यो नेपाली टोपी सबैको शिरमाथि सुहाउने एउटा अर्को अचम्मको विशेषता भएकोले यसले ठुलो सानो केही पनि जान्दैन, न त भेदभाव समेत मान्ने गर्छ यसले। त्यही भएर त सबै नेपालीको शिरमाथि सुहाइदिएको छ यो स्वाभिमानी टोपी। हरेक धावा धावा र अखडाभित्र समेत लडेको यो टोपी, सगरमाथा विजय गर्ने समेत यही टोपी थियो। यो टोपीको वास्तविकता खोज्दै जाने भने श्रोताहरू सागरदेखि सगरसम्मै विजयको पथमा बढ्दै गरेकोले यो आफैमा आमाको छाती जस्तो विशाल र नेपालीलाई चिनाउने एउटा सग्लो शान भएको टोपी, जसलाई नेपालीहरूले भुल्नै सक्दैन भन्ने एउटा देशभक्ति गीत थियो गोपाल युञ्जनको। शब्द सङ्गीतमा गोपाल युञ्जन र साथीहरूको स्वर रहेको थियो प्रस्तुत गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुमधुर लहर राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा अब भने अर्को एउटा सुमधुर सङ्गीत राखिहाल्छु र यति बेला भने म यहाँहरू माझमा एउटा युगल गीत राख्न चाहन्छु। गीतकार पद्मा लिङ्खा मगरले लेख्नु भएको गीत हो, राजकुमार बगरको सङ्गीत अनि प्रताप दास र रचना रिमालको स्वरमा।

मायाको एउटा मिठो नशाले मनलाई लठ पारिदिँदा, त्यो अम्मली जस्तै लतले दुई मनलाई नजिक पारिदिँदा, मुटुको दायाँ बायाँ समेत अंश बन्दै गरेर बस्न खोज्दै गरेका प्रेमिल मन, कहिले चोखो बाचाको कसम खानु पुग्दछ त, अनि कहिले बसन्तै भएर हरियाली छर्न समेत आतुर भइदिँदा, त्यो विश्वास र भरोसाको सगरमाथा पनि अग्लिरहोस् भन्ने चाहना बीच रम्दाको एउटा मिठो अनुभूति भएको गीत थियो। माछीलाई जति माया तालको हुन्छ नि, हो त्यस्तै प्रेमी मनलाई त्यति नै मायाले तानिरहेको बिम्ब टिपेको गीत थियो। गीतकार पद्मलिङ्खा मगरको गीत रचना, राजकुमार बगरको सङ्गीत अनि प्रताप दास र रचना रिमालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, जब मायामा विश्वास र समर्पण हुन्छ नि, त्यहाँ बगेको खोला समेत फर्कन खोज्छ, अनि कालले समेत केही बेर फर्कन्छु भन्छ।

0: BFBS Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: हजुर आदरणीयहरू, बीएफएस गोर्खा रेडियो अर्थात् सबैको रेडियो, सधैँको रेडियो, घरदेशदेखि परदेशसम्मको रेडियो बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको साङ्गीतिक बसाइमा हुनुहुन्छ, जहाँ म गीतको कुराहरू गरिरहेको छु, संगीतका तरङ्गहरू र स्वरका लयहरू राखिरहेको छु र शब्दको पनि बयान गरिरहेको छु। र यसै क्रममा भर्खरै मैले हिमाल सागर र अनुज चौधरीको स्वरमा रहेको एउटा गीत राखे, विमल अधिकारीको शब्द संगीत रहेको थियो प्रस्तुत गीतमा। र श्रोताहरू, जुन गीतले मायाभित्र बढ्दै गएको विश्वास, आड अनि भरोसा देख्दा सबै सबै लट्ठ भइदिन पुग्दछ, अनि त्यो पवित्रता भित्र कहिले वर्षा पनि लोभिन पुग्दछ त, अनि कहिले जुन समेत लोभिरहेको हुन्छ भन्ने एउटा वास्तविकता पोखेको, अनि कविका कविताको सग्लो बिम्ब यस्तै मायाका बिम्बभित्र लुकिरहेको हुन्छ भन्ने भाव थियो प्रस्तुत गीतमा। साँच्चै नै श्रोता, जब मायामा यति धेरै विश्वास हुन्छ नि, हो त्यही निर हुन्छ सुखमा साथ र दुःखमा साथ रहिरहने प्राण पनि।

जीवनको अध्यारो रात सुखमा साथ दुखमा साथ आदरणीय श्रोताहरू जीवनको सुख दुखमा सधैँभरि साथै रहेर सबै अप्ठ्यारालाई तोड्दै अध्यारोलाई चिर्दै मखमली मायाको अङ्गालोमा बाँधिएर विचार शुद्ध अनि पवित्र मनको साथ मायाको संसारमा रमाउन चाहने दुई प्रेमिल मनको चाहना त्यो माया त्यो प्रेम कुनै हावा होरी र अप्ठ्यारा परिस्थितिले समेत हल्लाउन र ढलाउन सक्ने छैन बरु उल्टो साहस र अठोटको फर्खाल अग्लो पारेर जीवनकै खुसी रोप्ने दृढ संकल्प बोकेका दुई प्रेमी मनको भाव थियो हरि लम्साल र मेनुका पौडेलको स्वरमा गीतकार एनपी परदेशीको गीत रचना अनि हरि लम्सालको सङ्गीत रहेको थियो प्रस्तुत गीतमा हुन पनि आदरणीय श्रोता यो मायाको संसारमा सधैँभरि मायाको लय सुमधुर र न्यानो नै भइरहन्छ भन्ने चाहिँ हुँदैन है कहिलेकाहीँ मायाले एकतर्फी रङ्ग फेरिदिन पुग्दछ र त्यहाँ एउटा हाँस्दा अर्को बाँच्दाको ताल नमिल्न पनि सक्दछ

कस्ती थिए कस्तो भए हेर मलाई। आदरणीय श्रोताहरू, मायाभित्र विश्वास हराएर ठूलो तगारो उभिन पुग्दा जीवन कस्तोबाट कतै सस्तो त बन्दै गएको होइन भन्ने एउटा चासो र गुनासो हुँदाहुँदै पनि त्यही बाटो फेरेर मन फेरेर गएको प्यारो मान्छेको बाटोको काँडा बन्न नचाहने, उसको तगारो बन्न नचाहने, अनि माया पाउनु मात्रै कहाँ हो र गुमाउनु पनि त माया नै भएको प्रस्तुत गीत थियो रोशन सिंहको शब्द संगीत अनि समीक्षा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, त्यही तालमेल नमिलेर नै होला कतिखेर मनमा घाउ पारेर मनकै मान्छे पर पर हुन खोज्दा त्यो पीडा त्यो दुखाइ सहन साह्रै गाह्रो भएर नै त होला सायद प्रेमीहरूले मनको घाउ निको हुने मलमको खोजी गरेको हो।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: हजुर, आदरणीय श्रोताहरु, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बीएफएस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा गीत राखेँ यहाँहरू माझमा, प्रमोद खरेलको स्वरमा गीत रचना रहेको थियो, नारी हस्ताक्षर गीतकार निरा पिजीको भने सङ्गीत रहेको थियो, राजकुमार बगरको। जुन गीतले श्रोताहरू मनभित्र खेल जस्तै गढेर बसेको घाउ, कहीँ कतै कुनै मलमले निको भए सबै पीडा चोटहरू बिर्सेर फेरि उही पुरानै लय र खुसीमा फर्केर हाँस्दै भाग्य लेख्ने मसी पनि भइदिएको भए त झनै खुलेरै आफैले मन परेको त्यही प्रिय मान्छेको प्यारो साथी भइदिने थिए भन्ने एउटा कल्पनाभित्र आफ्नो सिसा जस्तै छरपस्त फुटेको मन र मायाको त्यही आकृतिसँग बिलाउना गर्दै तर्सदै गरेको एउटा मनको भाव थियो। हुन पनि श्रोताहरू, मायाको चोटले जल्दाको पीडा जति गाह्रो हुन्छ नि, त्यसमा हिसाब खोज्न साँच्चै गाह्रो पनि भइदिन्छ।

हजुर श्रोताहरू, चोटको पीडाले जल्दै भए पनि जसले चोट दिएर जान्छ नि हो उसैको जीवन खुसी भएर बाँचेको हेर्न चाहने अन्तिम इच्छा बोकेकी एउटी घायल मनको भाव, जसले मायाकै खातिर एक्लै जिएर अनि नीलकण्ठे विष पिएर आफैलाई च्यात्दा समेत त्यो कठोर मन नफर्किएपछिको पीडा थियो प्रस्तुत गीत बानिका प्रधानको स्वरमा। भावेश भुमरीको गीत रचना अनि सन्तोष श्रेष्ठको सङ्गीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, आँसु लुकाए कोही कसैलाई विदा गर्नु साँच्चै नै गाह्रो नै भइदिन्छ।

भने व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: हिजो आज मुलुकका सबै जसो ठाउँमा हल्कादेखि भारी वर्षा भएको छ। लगातारको वर्षापछि देशभरको जनजीवन अस्त व्यस्त बनेको छ। कतै देशका मुख्य राजमार्ग अवरुद्ध बनेका छन्, कति बाढ़ी पहिरोको चपेटामा परेका छन्। महाशाखाले हिजो नै बुलेटिन जारी गरेर तीन दिन नै भारी वर्षा हुने सम्भावना भएको बताउँदै सतर्क रहन आग्रह गरेको छ। पछिल्लो मौसमी प्रणालीपछि अवस्था के छ भनेर हामीले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग कुरा गरेका छौं।
4: हामीले जनता मौसम विज्ञान विभागले पूर्वानुमान गरे जसरी नै हामीले त्यसमा एडभाइजरी जारी गरेका थियौँ, सबै जुन जुन विशेष गरी त्यही जिल्लाहरूलाई अलिकति प्रभावित हुन सक्छ भनेर, र त्यो भनेअनुसारै वर्षा पनि भइरहेको छ। र कतिपय ठाउँहरूमा चाहिँ अहिले यहाँले भने जस्तो राजमार्गहरू चाहिँ धेरै जस्तो ठाउँमा अवरुद्ध पहिरोको कारणले अवरुद्ध भएको अवस्था छ। कति ठाउँमा सिकाहरू पनि भइरहेका छन्। हाम्रो यता आर्मी प्रहरी अनि त्यसपछि सडक विभागका प्राविधिक टोलीहरू मार्फत चाहिँ नि सबै ठाउँहरूमा पहिरो खुलाउने काम चाहिँ भइरहेको छ भने, वर्षा भइ नै रहेको भएर कुनै कुनै ठाउँहरूमा चाहिँ अलिकति खुलाउन अलिकति अप्ठ्यारो पनि भएको, र कुनै ठाउँहरूमा चाहिँ अलिक धेरै ठुलो पहिरो गएर फेरि तुरुन्तै पन्छाउँदा त्यहाँ फेरि थप पहिरो झर्न सक्ने र माथि बस्तीहरू भएका ठाउँहरू पनि छन् कहीँ चाहिँ, त्यो भएर पनि कुनै ठाउँहरूमा चाहिँ तत्काललाई यो वर्षा कम नभएसम्म ओबानो नभएसम्म गर्न सकिने अवस्था छैन। अब मानवीय खेतीको कुरा गर्दाखेरि चाहिँ मनसुन जाने विपदबाट त्यस्तो धेरै चाहिँ खेती भएको छैन
3: खासमा, अहिले बाहिर फेर हिँड्न नहुने अवस्था पनि हो अहिले।
4: बाहिर त्यही त अहिले हो यहाँले भने जस्तो, अब फेरि झन् रातिको समयमा हिजो पनि रातभरि नै बढी पानी परेको, अब आज पनि अघिसम्म अलिक कम परेर अहिले झनै बढ्दै गएको भएर अब राति पनि पर्ने नै भनिया छ पूर्वानुमान अनुसार पनि, त्यो भएको भएर भएसम्म बाहिर नहेर्दा नै राम्रो हुन्छ। विशेष गरी यो अझ रातिको समयमा त नहिँड्नु नै भन्छौँ हामीले। त्यही कुरा जिल्लाको जिल्ला प्रशासन कार्यालयले पनि कतिपय देखेँ त्यहाँको वस्तुस्थिति हेरेर उहाँहरूले ऊ गर्नुभएको छ, अब नगर्ने राति नचलाउने भनेर भनिसक्नु भएको छ पनि, अन्यहरूको हकमा दिउँसोकै हकमा पनि अब अवस्था हेरेर गर्नुपर्ने बन्द गर्नुपर्ने छ भने बन्द गर्नुहुन्छ स्थानीय प्रशासनले।
3: हजुर, कुन कुन क्षेत्रमा बढी डराउनु पर्ने सतर्क हुनुपर्ने अवस्था के हो?
4: विशेष गरी यो नदी किनारमा बस्ने ठाउँमा होइन, नदी किनारका बस्तीहरू त्यहाँ आवाजावत गर्नेहरूले गर्नु पर्यो। राजमार्गमा पनि जहाँ चाहिँ अलिकति पहिरो प्रोन एरियाहरू छ त्यस्तो ठाउँहरूमा पनि अलिक सतर्क अप्नाउनु पर्यो भने, अर्को चाहिँ अलिकति होचा स्थानमा बस्ने जहाँ चाहिँ डुबानको सम्भावना छ त्यहाँका बस्तीमा बस्ने बसोबास गर्ने मानिसहरूले पनि अलिक सतर्क हुनु पर्यो। यात्रा गर्ने अनि सवारी साधन चलाउने हरूले पनि सतर्कता नै अप्नाउनु पर्ने।
3: हजुर, अब केही परिहाल्यो भने कति समयमा उद्धारमा पुग्ने तयारी छ?
4: केही परिहाल्यो भने त हाम्रो अब सबै नै हाम्रो सिस्टम रेडी नै छ, हाम्रो संयन्त्रहरू अब हामीले आधा घन्टाभित्रमा जुनसुकै ठाउँमा भए पनि आधा घन्टाभित्रमा पुग्ने गरी तयारी चाहिँ गरेका छौँ। तर कतिपय चाहिँ भौगोलिक अवस्थाले गर्दाखेरि पनि पुग्न सकिने त हुँदैन, तर कोसिस नै रहन्छ।
3: आपत परिहाल्यो, विपद परिहालेको अवस्थामा कसलाई भन्ने?
4: हामीले पहिलादेखि पनि थियो भने यो वर्ष अझ त्यसलाई अलिकति सुदृढ गरेर हामीले सबै जिल्ला प्रशासन कार्यालयमा पनि नम्बरलाई चाहिँ यो राउटिङ गरेर अहिले हाम्रो 1, 2, 3, 4 नम्बर छ विपदको समस्यामा पर्दाखेरि चाहिँ यसमा कल गर्ने, र पहिलाको जुन हामीले एजिटिभिटीमा 100 नम्बरमा ट्राफिक प्रहरीकोमा प्रहरीकोमा होइन त्यसपछि शस्त्र प्रहरीकोमा 1114 गर्नेदेखि लिएर धेरैवटा नम्बरहरू छन्। विशेष गरी सम्झिनै पर्ने नम्बर चाहिँ 100 नम्बर, 1, 2, 3, 4 नम्बर र शस्त्र प्रहरीको नम्बर हो। त्यो बाहेक चाहिँ स्थानीय पालिका जुन आफूसँग नजिकको पालिका अनि त्यसको स्थानीय प्रशासन लगायत वडा कार्यालयहरू त्यहाँ सँगसँगै आफ्नो समुदाय सबैसँग पनि सहयोग माग्न सक्नुहुन्छ।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन र सड़क दुवै मोर्चाबाट लड्ने उद्घोष गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै ओली,
5: हामी दुई मोर्चाका संघर्षमा छौं, एउटा सड़कको संघर्षको मोर्चा, अर्को संसदीय संघर्षको मोर्चा। अहिले हामी संसदीय संघर्षको मोर्चाको चर्चा गरिरहेका छौँ, यस मोर्चालाई कसरी प्रभावकारी बनाउने। सडक सङ्घर्षको मोर्चातिर पनि मनोबल अलिक खस्किएको अवस्था छ, हामीले धक्का खाएको छ। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर चाहिँ झन् बढेको हुँदैन। धक्का भनेकै धक्का परेपछि त अलिकति चोट त लाग्ने भनी, पिर त पर्ने भनी, अलिक ठुलो झग्गा पऱ्यो भने त लड्छ, तर सडक आन्दोलनलाई पनि अहिले त्यस धक्काको असर छ, त्यसलाई पनि उठाउनु पर्नेछ। पार्टीले त्यस दिशामा पनि ध्यान दिइरहेको छ।
3: ओलीले अहिले विदेश जाने युवा बढेको पनि बताउनु भएको छ।
5: हल्ला गर्ने एउटा कुरा हो, विदेश मान्छे पठाइए विदेश गए भनेर उदम हल्ला थियो पोहोर साल यति बेलातिर भन्ने हो भने कमी सक्नु हल्ला थिएन। पोहोर साल यति बेर भन्दा अहिले यति बेला सङ्ख्या बढी गएको छ, त बाहिर चुपचाप छ। अहिले बाहिर जाने त युवाहरूको अधिकार हो नि भन्नेतिर त्यो व्याख्या अगाडि सर्दैछ। बाहिर त जान्छन् नि स्वाभाविक भएर, पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक।
3: वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा र बालीनाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढी क्षेत्रमा तारजाली र छेकबार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसी।
2: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
6: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ, साथै रातमा अब अन्य वन्यजन्तुहरू खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
2: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो, पछिल्लो दुई आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माण पछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
7: पशु चौपाइ त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन, अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
2: पछिल्ला वर्षमा चितुवा बाघ र हात्तीको आक्रमणबाट मानव पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
8: वन्यजन्तु र मानव द्वन्दको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष क्षति नहोस्, उपभोक्ता अथवा मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
2: तारजालीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन वन्यजन्तुको संरक्षण पनि टेवा पुगेको छ।
3: अब खबर फटाफट।
9: विद्यार्थी भिजामा कोरिया गएकाहरूले अब आमा बाबुलाई पनि मौसमी कामका लागि बोलाउन पाउने, तर आमा बाबुको उमेर 55 वर्ष भन्दा कम, स्वास्थ्य ठिकठाक र कुनै फौजदारी अभियोग नलागेको हुनुपर्ने। प्रदेशवासीको समस्या बुझेर समाधान खोज्न बागमती सरकारले हेलो सीएम कक्ष चलाउने, आएका गुनासो र उजुरीको 7 दिनभित्र छिनोफानो गर्ने दावी। नारायणघाट मुगलिन सडकमा ओभरटेकका कारण दुर्घटना बढेको भन्दै अब अगाडिको गाडीलाई उछिन्न रोक, नियम अटेरी गरेको पाइए ठाउँका ठाउँ कारवाही गर्ने तयारी।
3: विश्वकप फुटबलको ट्रफीका लागि फेरि एकपटक युरोप र ल्याटिन अमेरिकी टोली मैदान उत्रदैछन्। आज राति स्पेन र अर्जेन्टिना मध्ये एक टोली विश्व विजेता बन्नेछ।
9: युरोप र ल्याटिन अमेरिकी टोली बीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भिड्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोली मध्ये एक हो। स्पेनले सन् 2010 दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 2022 22 वटा विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली, अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 वटा विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 स्पेन र 2014 जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमान दोहोर्याउने मौका पनि छ। न्यू जर्सीमा स्पेनलाई हराउन सकेमा लगातार 2 पटक उपाधि जित्नेछ। हालसम्म 2 मुलुकले मात्रै विश्वकप उपाधि रक्षा गर्न सकेका छन्। युरोपेली मुलुक इटलीले 1934 र 1938 तथा ब्राजिलले 1958 र 1962 लगालग उपाधि जितेका थिए। स्पेनले 2010 दक्षिण अफ्रिका विश्वकप बाहेक उपाधि जित्न सकेको छैन। 2010 उपाधिपछि स्पेनले 2014, 2018 र 2022 नकआउट चरण पार गर्न सकेको थिएन। अर्जेन्टिना भने पछिल्ला चार विश्वकपमा 3 सेमी फाइनल र 2 फाइनलमा पुगेको छ। अर्जेन्टिनाले 6 फाइनल खेल्दा 3 कप जितेको छ। युरोपेली मुलुक जर्मनीले सबभन्दा धेरै 8 फाइनल खेल्दा 4 उपाधि जितेको छ।

0: हजुर, परदेशको सन्देश कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर यो हप्ता उपस्थित भएको छु। कहिले कहिले छुट्टी हुन्छ, त्यसले गर्दाखेरि यो हप्ता पनि भन्दा राम्रो होला, होइन त बहिनी? समस्त आदरणीय श्रोतामा नमस्कार छ, कार्यक्रममा स्वागत भन्न चाहन्छु।
1: हजुर हजुर, साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र सम्पूर्ण श्रोतालाई नमस्कार पनि गर्छु। श्रावण महिनाको पहिलो कार्यक्रमको रूपमा हामी लिएर आएका छौँ परदेशीको सन्देश।
0: ओके, आज त उसो भए कतिजना खुसी हुने, कतिजना रुने हुन्छ नि, होइन बहिनी? किनभने आइतबारको यस कार्यक्रम ज जसले सुन्नुहुन्छ बेलुकीसम्म चाहिँ नतिजा निस्किहाल्छ, होइन? त्यसले गर्दाखेरि तपाईँ फुटबल हेर्ने विचार गर, फाइनल हेर्ने विचार गर्नु भएको छैन त?
1: हजुर, फाइनल चाहिँ हेर्ने विचार छ दाइ, अहिले चाहिँ हाइलाइट्सहरू मात्रै हेरेको छु है। फाइनल चाहिँ हेर्नुपर्छ।
0: ओके, फाइनल चाहिँ उठेर हेर्ने? अभिस ढिलो चाहिँ आउन पाइन, मैले त छुट्टी ल्याएको छु, गर्दाखेरि तपाईँहरू मौका छ छुट्टी लिने। तर अब यो कार्यक्रम रेकर्ड गर्दासम्म एउटा चाहिँ फाइनल को पुग्यो भने हामीलाई थाहा भएको छ, होइन? त्यसले गर्दाखेरि अब स्पेन फाइनल पुगिसक्यो। स्पेनसँग लड्ने भिड्ने चाहिँ कि अर्जेन्टिना कि बेलायत, इङ्ल्यान्ड, होइन त बहिनी? त्यसले गर्दाखेरि हाम्रो ढिलो मनले चाहिँ, ढिलो ज्यान चाहिँ के छ, इङ्ल्यान्डमा छ, हेरो के हुन्छ, हामीले शुभकामना चाहिँ दिन सक्छौँ, होइन त बहिनी?
1: पक्कै पनि दाजु। हजुर, आज चाहिँ हाम्रो राजेन्द्र बान्तवा राई दाजुले चाहिँ यो फाइनलमा को कुन कुन कन्ट्री पुग्छ भनेर पनि लेख्नु भएको छ है।
0: हो र, अहिले भन्नुहुन्छ कि पछि भन्नुहुन्छ तपाईँ?
1: उहाँले चाहिँ यहाँ भनिहाल्नु भएको छ, के भन्नुभएको छ भन्दाखेरि,
0: ओके,
1: अब यसपटक फाइनलमा पुग्ने कन्ट्रीहरू अथवा देशहरू,
0: उहाँको यो अन्दाज हो,
1: अन्दाज एकदमै अन्दाज गर्नु भएको छ। हामीले अन्दाज गर्नु होला भनेका थियौँ नि, होइन? उहाँले अन्दाज गर्नु भएको छ फाइनलमा पुग्ने देशहरू छन् इङ्ल्यान्ड र फ्रान्स।
0: इङ्ल्यान्ड र फ्रान्स,
1: उहाँले गोल पनि लेख्नु भएको छ।
0: कति कति रे बहिनी?
1: इङ्ल्यान्डले 3 गोल गर्नेछ र फ्रान्सले 2 गोल गर्नेछ।
0: सुरुमै मिलेन नि त उहाँको, होइन? इङ्ल्यान्ड अब पुग्छ पुग्दैन अझसम्म थाहा छैन हामीलाई, यो कार्यक्रम प्रसारण हुँदासम्म।
1: हजुर हजुर,
0: तर भोलि चाहिँ फेरि हामीले यसको निकै बयान गर्न सक्छौँ, होइन, हाम्रो विभिन्न अन्य कार्यक्रममा। तर अब छिनो फानो यताउति चाहिँ अर्को हप्ता मात्रै हामी गरौँ, र उहाँलाई अझै पनि टेलिफोन गरेर हामीलाई आफ्नो उसलाई सुधार गर्ने मौका त छ, होइन त बहिनी? कार्यक्रममा आउने त होइन, किनभने पत्रमा आइसक्यो, फेरि त्यसलाई सुधार गर्न सक्नुहुन्छ। राजेन्द्रजी भन्दै यो फुटबल फिभर हो, त्यसले गर्दाखेरि हामीले हरेक हप्ता जस्तो चाहिँ प्रश्नहरू राखिरहेका छौँ, राम्रो श्रोताले पनि भाग लिइरहनु भएको छ। एनिवे, र मैले चाहिँ अहिलेसम्म लाइभ हेर्नै पाएको छैन, इङ्ल्यान्ड फाइनल पुग्यो भने चाहिँ म उठेर हेर्छु भन्ने भइरहेको छ। त्यसले गर्दाखेरि हाम्रो धेरै नेपाली युवा वर्गले चाहिँ विभिन्न ठाउँमा गएर साथीभाइको बिचमा, परिवारको बिचमा चाहिँ धेरै आफूलाई मन परेका टिमहरूलाई फलो गर्ने क्रममा उहाँले फुटबल हेरिरहनु भएको छ। त्यसले गर्दाखेरि पढाइमा पनि अलिकति तकलिफ होला, होइन, बाधा पुग्यो होला, काममा पनि पुग्यो होला। आफ्नो स्वास्थ्यको चाहिँ ख्याल गर्नुहोस्, किनभने मेन्टल हेल्थमा निन्द्रा पुगेर मात्रै मेन्टल हेल्थमा पनि असर गर्छ नि, होइन? यहाँले अब आफ्नो हिसाबले हेर्नु होला भन्ने हाम्रो यो कामना हो, शुभेच्छा हो भन्दै अब ठेगानातर्फ लागि आउनु बहिनी।
1: हजुर दाजु, हजुर, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्यू बिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com, हाम्रो फेसबुक रहेको छ निलो लोगो भएको फेसबुक बिएफपिएस गोर्खा, तपाईँले क्लिक गर्नुभयो भने त्यहाँ निलो लोगो भएको फेसबुक आउँछ, यहाँ तपाईँले इनबक्स गर्न सक्नुहुन्छ। हाम्रा सम्पर्क नम्बर छन् 54280 54337364 र 54333।
0: ठेगाना, टेलिफोन, विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्ने यो जानकारी भयो, र विभिन्न तरिकाले हामीलाई सुन्न पनि सक्नुहुन्छ। हाम्रो 24 घन्टा, 7 दिनै, महिनाभरि नै, वर्षभरि नै हाम्रो कार्यक्रम अनवरत रूपमा युके, ब्रुनाई र काठमाडौँको बिएफबिएस गोर्खा रेडियोबाट प्रसारण हुन्छ। त्यसमा 24 घण्टा हामीले समाचार दिन्छौँ काठमाडौँबाट। तपाईँहरू देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, रातको समयमा उठ्नुहुन्छ, यसो घडी हेर्दाखेरि 45 यानि कि 7:45, 8:45, 9:45 छैन बहिनी, त्यो के बेलायतको समय मिलाउँदाखेरि हामीले 45 मिनटमा समाचार 5 मिनटको दिन्छौँ। हाम्रो न्युज टिमका सदस्यहरू भी मात्रै हाम्रो न्युज टिमका न्युज एडिटर हुनुहुन्छ, उहाँको साथमा 7 न्युजमा काम गर्ने दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ युरोपका सम्पूर्ण मुलुकहरूमा, होइन अफ्रिकन मुलुक, त्यसपछि नर्थ अमेरिका, साउथ अमेरिकादेखि लिएर एसिया, युरोपका मुलुकहरूमा सबैले सुन्नुहुन्छ। यो हाम्रो सेवा, हाम्रो जानकारी पनि हो भन्नु पर्यो, होइन? यति भन्दै अब हामी अगाडि बढौँ बहिनी। आजको को हुनुहुन्छ त बहिनी?
1: पहिलो पत्र पठाउनु हुने हाम्रा दाजु हुनुहुन्छ धनवीर पुन।
0: ओके, उहाँले पनि फुटबलको कुरा गर्नु भएको छ कि छैन त?
1: आज चाहिँ उहाँले कुरा गर्नु भएको छैन जस्तो लाग्यो है।
0: फुटबलको कुरा गर्दा म पनि अलिकति मेरो टिम चाहिँ हार्यो भनेर भन्न मन लागेको थियो, होइन? मेरो टिम चाहिँ लकी ड्रमा चाहिँ युएसए परेको थियो, गइहाल्यो बहिनी, हावा खाइहाल्यो क्वार्टर फाइनल्समा, होइन? एनिवे राम्रोसँग होस् त गरेको छ युएसएले, त्यो पनि एउटा जित नै हो भन्नुपर्छ। अहिलेसम्म कुनै पनि अप्रिय घटनाहरू चाहिँ घटेका छैनन् बहिनी। अब लागौँ आजको यो पहिलो पत्रतर्फ। धनवीरजीले पठाउनु भएको पत्र यस्तो छ। सर्वप्रथम कार्यक्रम परदेशको सन्देशका संचालक ज्यू विनोदजी, साथै सञ्चालिका बहिनीहरूमा निशा, सुजन बाला, मिनाजीहरूमा यो बेजिङ स्टोकको सानो सुन्दर ठाउँदेखि नमस्कार, साथै धेरै धेरै सम्झना भन्न चाहन्छु भनेर धनवीरजीले भन्नुभएको छ बहिनी।
1: हजुर हजुर धनवीर दाई, हामीले बेला मौकामा पत्र लेख्नुहुन्छ, उहाँले त हाम्रा बुवा मुवाहरूलाई एकदमै मद्दत गर्नुहुन्छ दाजु, सोसल वर्कर पनि हुनुहुन्छ, होइन? त्यो उहाँहरूको टेलिफोनको बिल भयो, अब अथवा भनौँ अरू अरू के बिलहरू हुन्छन् नि, औषधिहरू ल्याउने यताउता सबै सहयोग गर्नुहुँदो रहेछ हाम्रो बुवा मुवाहरूलाई, जो चाहिँ हिँड्न सक्नुहुन्न,
0: होइन? प्रब्लम छ बेलायतमा, होइन? असतलाई यसरी मद्दत गर्नु सबैभन्दा ठुलो धर्म नै त्यही हो। आशिष दिनुहुन्छ नि बुढापाका,
1: होइन? अवश्य पनि।
0: ओके, उहाँले सबैलाई सम्झना गर्नुभएको रहेछ। आज केही समयको अन्तरालपछि छोटो पत्र कोरेर हजुरको रमाइलो कार्यक्रम परदेशको सन्देशमा भाग लिन आइपुगेको छु भन्नुभएको छ उहाँले।
1: हजुरलाई स्वागत छ धनवीर दाई, कार्यक्रममा आउँदै गर्नुहोला।
0: अनि लेख्नु छ, सन्देश रूपी पत्रलाई वाचन गरी एसबीएस गोर्खा रेडियोको तरङ्गदेखि प्रसारण गरिदिनुहुन्छ कि भनेर विनम्र अनुरोध पनि गर्न चाहन्छु भनेर भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, एकदमै हामी प्रसारण गरिसकेका छौँ तपाईँको पत्रलाई धनवीर दाई। अलिक व्यस्त भएर पत्र लेख्नु ढिलो भयो बहिनी भन्दै हुनुहुन्थ्यो, तर केही छैन, आउनु भएको छ।
0: बरु पत्र ढिलो होस्, समाज सेवामा चाहिँ कमी नहोस्, होइन बहिनी? वी क्यान वेट, वी क्यान वेट फर यु। राम्रो काममा तपाईँको समय गएकै राम्रो, किनभने रिटायर्ड लाइफ छ नि उहाँको, होइन?
1: पनि दुईटा, होइन, दुई ठाउँमा चाहिँ उहाँले काम गर्नुभयो, नेदरल्यान्ड्समा गर्नुभयो, होइन? ब्रिटिस आर्मीको सदस्य हुनुहुन्छ। अब त मलाई पुग्यो, अब धेरै दुःख गर्नु हुँदैन, अब त एकदमै कम्फर्ट जोनमा जानुपर्छ भन्दै हुनुहुन्थ्यो।
0: राम्रो कुरा त, कहिले चाहिँ फेरि खाली बस्दाखेरि के गरौँ के गरौँ हुन्छ क्या बहिनी, एम्प्टी माइन्ड इज डेभिल्स वर्कसप भन्छ नि, होइन? गर्दाखेरि उहाँहरू त्यसै पनि व्यस्त हुनुहुन्छ, विभिन्न क्रियाकलाप, आफ्नो साथी भाइ परिवारजन, होइन, अनि आफ्नो छिमेकीदेखि लिएर पल्टुनका सदस्यहरू, सिनियर जुनियर सबैसँग भेटघाट भइरहन्छ, सबै गाउँले भेलाहरू छँदैछ यो समरमा, होइन? कहिले कहिले अर्गनाइज गर्ने जिम्मेवारी हुन्छ, गर्दाखेरि व्यस्त त हुन्छ, तर त्यसले त पुग्दैन पल्टनमा काम गरेका व्यक्तिलाई, होइन? के गरौँ के गर्नुहुन्छ, बारीतिर लाग्नुहुन्छ क्या बहिनी, उब्जनीतिर, होइन? यस्तो मजाको सागहरू, काउलीहरूदेखि लिएर सिमीहरू, खुर्सानीहरू फलाउनुहुन्छ भनेर साथ दिएछन् छिमेकीहरूले, डाहा गरेर हैरान के बहिनी, होइन? अनि कतिले त फोटो पनि देखाउनुहुन्छ, त्यसले गर्दाखेरि तपाईँले जे गर्दै हुन्छ राम्रो गर्दै हुन्छ। अझै लेख्नुहुन्छ उहाँ, आजको मेरो सन्देशमा लेखौँ जस्तो नयाँ नौलो खबरहरू त केही पनि छैन, त्यही पनि केही लेख्दैछु। यहाँको जनजीवन साधारण रूपमा चलिरहेको छ, मात्र यहाँ युरोपतिर निकै गर्मी बढेको छ, अनि समरको समय भएर होला इष्टमित्रहरूसँग भेटघाट हुने, रमाइलो गर्ने मौका चाहिँ प्रशस्त मिलेको छ भनेर अघि मैले भनेकै कुरा लेख्नु भएको रहेछ।
1: हजुर हजुर, जुन बुवा मुवाहरूलाई हेर्नु भएको छ नि, एकदमै हेल्प गर्नु भएको रहेछ, र अब जति पनि खाली समय छ एकदमै उहाँहरूको लागि उहाँले चाहिँ डेडिकेट गर्नु भएको रहेछ।
0: अनि मुख्य गरेर यो बेलामा ट्राभल गर्नुपर्छ के, किनभने त्यो कुनै बिजमगढहरू पार्टीहरू होइन चाहिँ नजिकै हुँदैन के बहिनी, उहाँ त बेजिङ स्ट्रोक बस्नुहुन्छ होइन, तर अब अल्डरसर जाँदा पनि 45 मिनट होइन, फोक्सन आउनु पर्यो भने 2-3 घन्टा होइन, त्यसले गर्दाखेरि एकदम लामो लामो यात्रा हुन्छ, गर्दाखेरि जहाँ जानुहुन्छ राम्रोसँग जानुहोला होइन, अनि लेख्नुहुन्छ यति भन्दै मेरो सन्देशतर्फ लाग्नु पर्ला, भन्नु छ बेजिङ स्टोकतिर बस्नुहुने मेरो सम्पूर्ण इष्टमित्र नातागोताहरूमा सुमधुर सम्झना छ, गर्मी बढेको छ त्यसैले धेरै पानी पिउने गर्नुहोला, बाहिरतिर हिँडडुल गर्दा अथवा कुनै प्रकारको शारीरिक अभ्यास गर्नुहुन्छ भने अलि सावधानीपूर्वक गर्नुहोला भनेर भन्नुहुन्छ बहिनी।
1: हजुर एकदमै राम्रो
0: सजेसन दिनुभएको छ। 100 वर्षको उसमा चाहिँ 4 डिग्री चाहिँ बढेछ के बहिनी, 4 डिग्री भने धेरै हो बेलायतको कन्टेक्स्टमा, यो समयमा धेरै ठाउँमा यस्तो भएको छ, त्यसले गर्दाखेरि बेलायतीहरू अलिक कमजोर हुन्छन् होइन, यो वेदरसँग त्यतिको अभ्यस्त हुँदैनन्, गर्मी भयो कि उहाँलाई हामीभन्दा बढी गर्मी लाग्छ कि बहिनी, तर हाम्रो नेपालीहरूलाई अलिकति हामी दोहोरै छौँ कि बहिनी होइन, त्यसले गर्दाखेरि हामी चाहिँ सहन त सक्छौँ तर हेलचक्राई गर्नु भएन, हिट स्ट्रोक होला भन्ने डर हुन्छ, पानी चाहिँ पिउनै पर्यो, तर भन्नु पर्दाखेरि बहिनी यहाँको गर्मी र बेलायत गर्मी अलिक फरक छ कि बहिनी, हुन त गर्मी त एउटै हो भनिन्छ नि, नो नो नो मैले नै भोगेको छु, यहाँ चाहिँ छाला पत्र पत्र जाँदैन जति गर्मी भने बेलायतमा छालै जान्छ कि, आई डोन्ट नो किन हो, त्यसले गर्दाखेरि अलिक सेडमा बस्नुहोला, चस्मा लाउनु होला, छाता ओढ्नु होला, पानी चाहिँ मनग्गे पिनु होला होइन, र उहाँ अझै भन्नुहुन्छ मैले यस सन्देश पत्र मार्फत सम्झनै पर्ने हुँदा युकेमा बस्नु भए मेरा भाइ हुनुहुन्छ छवि थापाजी परिवार, त्यो उहाँ चाहिँ फोक्सटनमा हेर्ने त, लन्डनमा रहनुहुने दिदी भीम कुमारी फुन परिवार, शिवकुमारी गुरुङ परिवार, रिजा फुन परिवार, कृष्ण चामलिङजी छोरी रुमला पुन परिवारमा धेरै धेरै सम्झना छ भनेर भन्नुभएको छ बहिनी।
1: हो सबैजनालाई सम्झनु भएको छ, हाम्रो छवि दाईलाई पनि सम्झनु भएको छ, छवि दाईले पनि अब अर्को हप्ता त फेरि धनवीर दाईलाई सम्झेर लेख्नुहुन्छ,
0: अनि कृष्णजीको पनि नाम आइहाल्यो होइन त, मेरस्टोन युकेमा रहनुभएको दाई भाउजू परिवार पनि सेवा ढोक्छ भन्नु चाहन्छु, नेपालमा भए कि मेरो सम्पूर्ण दिदी बहिनी नातागोता इष्टमित्र पनि धेरै, फेरि पढौँ है, नेपालमा हुनुभएको मेरो सम्पूर्ण दिदी बहिनी नातागोता इष्टमित्रमा पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु, धनकुटातिर रहनु भए कि बहिनीहरूमा रचना राई रचना अञ्जना राई, रमा सापकोटा नवल परासीमा हुने ओम मणि सापकोटा, युक्त प्रसाद श्रेष्ठ कोलपुर होइन, र अन्यमा चाहिँ विनिता सुनवारजी, सुषमा सुस्केरा अनि उहाँको परिवारमा पनि धेरै धेरै सम्झना भन्न चाहन्छु, र यति भन्दै मेरो छोटो पत्र सन्देश रूपी पत्रलाई प्रसारण गरिदिनु भएकोमा बिएबिएस अनि यस रेडियो नेपाल परिवारलाई धेरै धेरै धन्यवाद भनेर भन्नुभएको छ उहाँले, अनि अन्तमा एउटा गीत उहाँले नै रोज्नु भएको छ, न्याउली बनेमा बोलको गीतले सम्पूर्णलाई मिठो मिठो सन्देश रूपी पत्र सुनाउँदै सन्देश दिँदै मिठो गीत राख्दै म बिदा चाहन्छु भनेर लेख्नु भएको छ बहिनी।
1: कति मिठो गीत रोज्नु भएको छ है, न्याउली बनाईमा हितैको मायालाई राखौ मनैमा भन्ने गीत छ,
0: मन र मन चाहिँ सँगसँगै जाँदो रहेछ
1: बहिनी, न्याउली चराहरू पनि एकदमै होइन वनमा गीत गाउँदै होलान्, शान्ति श्री परियार र प्रशान्त शिवाकोटी यही गीत गाउँदै हुनुहुन्छ, यस्तै भन्दै हुनुहुन्छ दाजु।
0: ओके, न्याउलीले गाएको भन्छ कि रोएको भन्छ के भन्छ बहिनी,
1: कुहु कुहु गर्ने कोइली भयो,
0: कोइली भयो,
1: न्याउलीको चाहिँ कस्तो हुन्छ अलिकति छुट्याउन अलिक गाह्रो गाह्रो भयो
0: ओके ल त अब गाउँ घरको यो चाहिँ यस्तो मिठो बनो चराको सङ्गीत चाहिँ सुन्न पाइएन होइन, काठमाडौँमा हाम्रो पुरानो घरमा आउँथ्यो नि बहिनी, एकदम एउटा सिजनमा आएर क्राको करै गर्थ्यो नि, त्यो चाहिँ कुन हो बहिनी, कोइली नै हो, ओके त्यो पनि हराउन थाल्यो, त्यो रुख काटेदेखि आउनै छोड्यो नि होइन, यस कारणले हामीले चाहिँ कहिले पनि यसो भनौँ न अब अलि सानोतिनो रुखहरूको हाँगा बिङ्गा काटे त हुन्छ, तर जरैसँग काट्नु भएन होइन त बहिनी, चराचुरुङ्गीको कमी हुन्छ, बासस्थानको कमी भएपछि खानपानको कमी हुन्छ, गर्दाखेरि त्यतिमा चाहिँ ध्यान पुर्याउनै पर्यो भन्दै लागु गीततर्फ

0: אוקיי, היא תקו מי אליי, רחם, מוני, מה? אוקיי, מי תגיד רצה סנטה סיר פריאר פרשן, שבא קודי קוני, אולי בני מה, בנדי, אבא המי אגדי בנור, פטרוק לי דנה בצה, מטר דנביר פון לי, היג מה קם גרי ורי, ריטייד לי, בלית מה, סמאס סיבה דקן לרה, סווי, עד המה פוג נהודה רצה, דנביר זי, פטר פטחון די גרנו הלאה, היית, תרה, סמאס סיבה סי, גרן נרצול נוהלה, किनभने बेलायतको कन्टेक्स्टमा नि बहिनी हाम्रो धेरै श्रोतालाई पल्टनको होइन भने थाहा हुँदैन कि बहिनी त्यहाँ धेरै हाम्रा अग्रजहरू सिनियरहरू कोही 70-80 वर्ष 90 वर्ष प्लस पनि पुग्नु भएको छ उहाँ उहाँलाई अलिकति अप्ठ्यारो के छ भने एउटा कल्चर होइन मिल्दैन अनि अलि शारीरिक रूपमा अशक्त त हुनुहुन्छ नै अनि भाषा नमिलेपछि उहाँलाई किनमेल यताउति गर्न औषधि डक्टरलाई आफ्नो तकलिफ भन्नलाई गाह्रो छ कि बहिनी त्यसकारण यस्ता यस्ता हाम्रो आम धनवीरपुर जस्ता समाजसेवीहरू जसले अङ्ग्रेजी बोल्न चाहन सक्नुहुन्छ पल्टनमा धेरै कुरा बुझ्नु भएको छ ड्राइभ गर्नुहुन्छ होइन भने उहाँहरूको फुर्सद पनि छ भने आफ्नो छरछिमेक रो परका अग्रजहरूलाई यसो सपोर्ट गर्नुहुन्छ कि बहिनी होइन त्यो चाहिँ असाध्यै राम्रो काम हो यो त नछोड्नुहोला किनभने उहाँहरू कोही कोही त एक्लो जीवन बिताउनु पर्ने हुन्छ कि बहिनी अनि अब विभिन्न रेडियोहरू सुन्नुहुन्छ त्यसमा बिएबिएस गोर्खा रेडियो त उहाँको हातैमा हुन्छ भनौँ न मोबाइलमा पनि सुन्नुहुन्छ अथवा चाहिँ सानो रेडियोमा सुनेर आफ्नो टाइम बिताउनुहुन्छ होइन गर्दाखेरि हामीले उहाँलाई सम्मान पनि गर्नु पर्यो र साथ पनि दिनु पर्यो होइन र हाम्रो आशापुन बहिनीको कार्यक्रम छ नि बहिनी असाध्यै भाग लिनुहुन्छ कि बहिनी
1: होइन
0: किनभने बिहानको कार्यक्रम उहाँहरूलाई के गरौँ के गर्नुहुन्छ समाचार सुन्नुहुन्छ रेडियो सुन्नुहुन्छ आफ्नो मन्तव्य राख्नुहुन्छ यसरी रेडियोले चाहिँ उहाँहरूलाई एकदम साथ दिइरहेको छ र साथसाथमा हाम्रा समाजसेवी धनवीर पुन जस्ताले चाहिँ धेरैले मद गर्नुभएको छ बहिनी
1: ओके
0: सरकारको तर्फबाट धेरै कुरा भएको छ
1: बेलायती
0: सरकारले त्यहाँको स्थानीय काउन्सिलले धेरै गर्छ तर जुन चाहिँ ह्युमन टच हुन्छ नि नेपालीको टच चाहिँ यस्ता यस्ता हाम्रा साथीहरूले गर्नुभएको छ बहिनी
1: एकदमै राम्रो हजुर
0: ओके यति भन्दै अगाडि बढौँ पत्र अब
1: हजुर अब दोस्रो पत्र मेरो हात परेको छ राजेन्द्र बान्तवा राई पोखरी कान्छा दाजुले पठाउनु भएको छ आज उहाँले अघि हामीले भन्यौँ होइन विश्वकपको बारेमा पनि भन्नुभएको
0: छ
1: हजुर यसपटक फाइनलमा पुग्ने चाहिँ इङ्ल्यान्ड र फ्रान्स हुनेछ इङ्ल्यान्डको 3 गोल र फ्रान्सको 2 गोल हुनुपर्छ एकदमै गेमहरू खेल्नु होला अनि फेरि पनि हामीले लेख्नु होला राजेन्द्र दाई अब उहाँ लेख्नुहुन्छ बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धा दाजु विनोद खड्काज्यूमा गोर्खे सलाम छ भन्नुभएको छ
0: यहाँलाई नमस्कार गोर्खे सलाम छ एउटा मात्रै कुरा के भने नि तपाईँको उत्तर चाहिँ आइतबार भन्दा अगाडि आउनु पर्यो सुधारिएको किनभने फेरि एन्सर चाहिँ आइतबार पछि आएपछि थाहा भइहाल्छ त्योभन्दा अगाडि पठाउनु होला
1: इमेल गर्नु होला हामीलाई हजुर यस कार्यक्रमका प्रमुख जिम्मेवारी निर्वाह गर्नुहुने सञ्चालिका निशा गुरुङ बहिनी सह सञ्चालिका द्वय सुसन बालाज्यू र मीना थापा अनि अरू फाँटमा कार्यरत साथै तीनवटै बिएफपिएस स्टेशनका कर्मचारी सबैलाई मेरो नमस्कार भन्नुभएको छ है
0: अब तपाईँले सुनाइदिनुहोस् है बहिनी
1: एकदमै हजुर हजुर अब सुसन बालाजी मीना दिदीहरूलाई सबैलाई म चाहिँ नमस्कार सुनाइदिन्छु दाईलाई पनि नमस्कार छ कार्यक्रममा स्वागत छ
0: मेरो पनि नमस्कार स्वागत
1: हजुर मैले मान्नुपर्ने र अति नै आदरणीय व्यक्ति व्यक्तित्वहरूमा मान्यजनहरू हुनुहुन्छ आफन्तजनहरू हुनुहुन्छ त्यस्तै गरी मुलुक बाहिर साथै मुलुकको भित्र हुनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै सबैलाई म राजेन्द्र भान्तवा राईको तर्फबाट सेवा हौवा अनि दर्शन नमस्ते यो हप्ता होइन अर्को हप्ताको मेरो कमिटमेन्ट अनुसार सन्देश पठाउनु पर्ने हो तर विनोद दाजु विनोद साहेबले 2 पटक दोहोऱ्याउनु भयो भनेर गत हप्ता मेरो सन्देश निशा बहिनीले वाचन गर्नुहुँदा विश्वकपको नतिजा बारेमा उहाँले 2 पटकसम्म दोहोऱ्याएर भन्न लगाउनु भयो त्यसैले मैले चाहिँ यो भनेको हुँ भनेर चाहिँ अघि जुन भन्नुभएको थियो इङ्ल्यान्ड र फ्रान्सको बारेमा होइन गोल गर्छ भनेर तर अझ पनि गेमहरू बाँकी छन् तपाईँले हेरेर हामीलाई इमेल गर्न सक्नुहुन्छ दाजु त्यसै गरी यस देशमै बसेर इङ्ल्यान्डले हार्नुपर्छ भन्नु त उचित हुँदैन त्यस कारण अरू 3 देशहरू खतरा भन्दा पनि महाखतराहरू छन् जसले चाहिँ कप उचालिसकेका छन् होइन. तर इङ्ल्यान्डले जिते भने चाहिँ एकदमै हामी खुसी हुनेछौँ, किनभने यो देशको रोजी रोटी खाएर अरू देशले जितोस् भन्दा उचित हुँदैन होला. होइन,
0: त्यो पनि सही कुरा हो. तर कहिले कहिले चाहिँ फेभरेट त हुन्छ बहिनी, खेलमा के खेलाडीको फलो गरिन्छ, के स्टाइलको फरक गरिन्छ, होइन, के टेम्परामेन्ट चाहिँ कुनै कुनै देशको हुन्छ नि टेम्परामेन्ट एकदम मिल्दैन नि, होइन, त्यसलाई फेरि अलिकति सपोर्ट गर्नु भएन नि. तर आजकल पहिला पहिला जस्तो छैन, निकै कन्ट्रोल छ, होइन, नियम कानुन कडा छ, गर्दाखेरि तपाईँले जे भन्नुभएको छ सही छ.
1: खेलाडी चाहिँ मलाई त्यो हल्यान्ड भन्ने खेलाडीको एकदमै म चाहिँ फ्यान भएँ, होइन, एकदमै जोक गरे पनि रहेछ र एकदम डाउन टु अर्थ रहेछ है. अन्तमा नेपालमा वर्षायाम छ, पानी ठुलो साथै अशुद्ध आउँछ, त्यसै गरी मिनरल वाटर पिउने सबैको हैसियत पनि हुँदैन अथवा भनौँ किन्न सकिँदैनन्. त्यसै कारणले गर्दा पानी शुद्धिकरण गरेर मात्र पिउने गर्नुहोस्. धमिलो छ भने पानी केही घन्टा राख्नुहोस् अनि फिल्टर गर्नुहोस्, उम्लिने गरी उमाल्नुहोस् अनि सेलाएपछि फेरि फिल्टर गरी खानुभयो भने यसले हैजाबाट बचाउँछ.
0: अहिले त सिजन नै त्यस्तोको छ, गर्दाखेरि राम्रो सुझाव दिनुभयो यहाँले.
1: हजुर, अब भने जाँदा जाँदै एउटा गीत सुन्न चाहन्छु. उहाँले एकदमै देशभक्तले ओतप्रोत गीत मगाउनु भएको छ दाजु. जाग लम्क चम्क है नौजवान हो.
0: ओहो, ओके,
1: हजुर, राजपाल राई र साथीहरूले गाउनु भएको छ
0: यो गीत. चाहिँ धेरैले धेरै प्रकारले गाएका छन्, पुरानो गीत पनि हो. यसलाई चाहिँ फेरि राजेश जी, कृष्णराम जी ढकाल आदिले गाउनु भएको रहेछ. मलाई यो गीत राखौँ र उहाँलाई धन्यवाद भनौँ पत्रको लागि र सुझावको लागि पनि. होइन, विदेशमा बसेर पनि नेपालको कति चिन्ता गर्नुहुन्छ होइन त.
1: एकदमै, हजुर हजुर, र उहाँले नेपालमा हुनुहुने साथीहरूलाई पनि सम्झनु भएको छ दाजु. छोटो रूपमा भनौँ, उहाँहरू हुनुहुन्छ शर्मिला राई, अनिता बान्तवा, सुशीला बान्तवा, निला चामलिङ राई, दर्पण देविका रोदुङ, सङ्गीता बायुङ राई, सुम्निमा राई, सुनिता पुन, रमिला बान्तवा, गौतम बान्तवा, प्रेम भुज गुरुङ, छवि थापा, युक्त प्रसाद श्रेष्ठ, धनवीर पुन, अरुण नदी खत्री, मान बहादुर लिम्बू, विनिता सुनवार, शेर्पिनी कान्छी, सिसम बान्तवा, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम रायमाझी र राम पुकार राए. हवस् त, धन्यवाद. सेवामा राजेन्द्र बान्तवा राई पोखरी कान्छा, फेल्थम लन्डन, भनेर लेख्नु भएको छ दाजु.
0: ओके, यहाँको सन्देश सबैले रेडियोबाट नै सुन्नु भयो होला भन्ने आशा गरौँ. होइन, यति भन्दै अब उहाँलाई गीत सुनाउँ है त. र अझै पनि आइतबार भन्दा पहिला इमेल गरिहाल्नुहोस्, नभए चाहिँ फेरि तपाईँलाई चाहिँ फेरि जिताउन सकिन्न नि. होइन त, अब लागौँ गीततर्फ.

0: हजुर, यहाँलाई सुन्दैनु छ बीएबीएस गोर्खा रेडियोको परदेशको सन्देश कार्यक्रम रेडियो नेपालको माध्यमबाट देश अनि विदेशमा सबैले सुन्नुहुन्छ। र अबको बसाइमा हामीले कसलाई ल्याउँदैछौँ बहिनी?
1: हजुर हजुर, छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्दै हामी भने आइसकेका छौँ यहाँहरूको सेवामा। र अहिले भने हामीले फोन सम्पर्क गरेका छौँ दाजु, र अहिले हामी सुनसरीतर्फ लाग्दैछौँ, इटहरी सुनसरीतर्फ।
0: ओके, कन्ट्याक्ट तपाईँले गर्नुभएको छ।
1: हजुर हजुर,
0: यसो तपाईँले मलाई इन्फर्मेसन दिनुहुन्छ, प्रतिभा राईजी होइन, उहाँ चाहिँ हाम्रो पल्टनमा हुनुहुने भाइ रोनिस राईको आमा
1: हुनुहुन्छ।
0: सुरु गर्नुहोस् तपाईँ।
1: हुन्छ, रोनिस भाइ अहिले क्विन्स गोर्खा इन्जिनियर्समा हुनुहुन्छ दाजु, करिब एक वर्ष भन्दा बढी भयो उहाँले चाहिँ यो पल्टनमा होइन जाहिर गर्नु भएको, अथवा भनौँ उहाँ चाहिँ यहाँबाट जानु भएको तर नेपाल आउन पाउनु भएको रहेनछ
0: है।
1: र किन भन्दाखेरि एकदम ट्रेनिङले गर्दाखेरि जम्मा 15 दिन मात्रै छुट्टी पाइन्छ, त्यसैले आउन पाएको छैन, मङ्सिरतिर आउँछु आमा भन्नुभएको रहेछ।
0: okay.
1: र विशेष गरी हामीले फोन गर्नुको कारण के भन्दाखेरि रोनिस भाइको यो शुक्रबार अथवा यो कार्यक्रम प्रसारण हुन्जेल त उहाँको जन्मदिन कहिसक्छ, तर पनि उहाँलाई हामी जन्मदिनको शुभकामना स्वरूप यो सन्देश राखेका छौँ र आमालाई हामीले डाइरेक्ट फोन गरेका छौँ
0: है। स्वागत गरिहाल्नुहोस् ल।
1: प्रतिभा दिदी नमस्ते।
2: नमस्ते।
1: ओहो, प्रतिभा दिदी सन्चै हुनुहुन्छ नि हजुर सबैजना?
2: हजुर सन्चै छु।
1: हामी पनि एकदमै ठिक छौ दिदी, र तपाईँलाई कार्यक्रम परदेशीको सन्देशमा हार्दिक स्वागत छ।
0: ओके, अब तपाईँले आफ्नो कुराकानी राखेको चाहिँ आफ्नै आवाज चाहिँ रेडियो नेपालमा सुन्न पाउनुहुन्छ है। प्रतिभाजी नमस्कार हजुरलाई। ल, अर्को अब आइतबार शनिबार आइतबारको दिन सुन्नु होला, विशेष गरी आइतबारमा। अब बाबु यानि कि तपाईँको छोरा रोनिस राई पल्टनमा गएको एक वर्ष भइसकेछ, उन्नति प्रगति गरियो होला, के भन्छ त बाबुले? ओके, कति राम्रो कुरा। अनि ट्रेनिङ राम्रो भएर पल्टनमा पनि गइसकेछ होइन बाबु, र इन्जिनियर भन्ने पल्टनमा पढ्नु भएछ। हजुरलाई एउटा अनुरोध गरौँ है, हजुरको फोन चाहिँ मोबाइल स्पिकरमा राखेको छ जस्तो लाग्यो, अलिअलि मेरो कानमा आयो के, स्पिकरमा नराख्नुहोस् है। ए ल ठिकै छ, जे होस् अब नेपाल आउने कुरा मिलेको रहन्छ, ट्रेनिङ यताउति रहेछ, पछि कहिले आउँछु भनेको छ रे? डिसेम्बरतिर। ल बाबुलाई राम्रोसँग स्वागत गर्नुहोला, आएपछि हामीलाई पनि सम्झना गर्नुहोस्, हामी पनि बाबुसँग कुराकानी गरौँला होइन। अनि अब बर्थडे ठ्याक्कै शुक्रबार पर्यो 17 तारिक, त्यसले गर्दाखेरि एक दुई दिनले मिस भयो होइन, तर पनि बाबुलाई यो रेडियोको माध्यमबाट यसो शुभकामना दिनुहोस् न त।
2: उहाँको 2083 साल साउन 2 गते शनिबार थियो, तर 17 तारिक परेछ होइन, त्यस्तो मिल्न गएकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु, अनि धेरै धेरै उन्नति प्रगतिको कामना पनि गर्न चाहन्छु।
0: आशीर्वाद धेरै छँदैछ, माया छँदैछ होइन त। अनि अब बाबु रोनिसलाई मनपर्ने खाना खुवाउनु मन लागेको थियो होला, केक काटेर केक खुवाइदिन मन लागेको थियो होला, त्यो चाहिँ पछि गर्नुहोस् है अब।
2: हजुर हुन्छ, त्यसको जन्मदिनको दिन अब वृद्ध आश्रममा गएर म फलफुलहरू के
0: होइन, त्यो एकदम राम्रो कुरा हो। अनि अब यो बेलामा त बर्खाको बेला छ हगि, अलिकति बाढी पहिरो छ, तपाईँहरू बसेको ठाउँमा के कस्तो छ, बर्खाले कति असर गर्यो गरेन के छ, सुनाइदिनुहोस् न त, छोरालाई पनि सुनाइदिनुहोस् हामीलाई पनि सुनाइदिनुहोस्।
2: छैन त्यति धेरै उ गरेको छैन, यो पालि त पोहोर चाहिँ पोहोर भर्दै गरेको थियो, अहिले चाहिँ धेरै असर गरेको छैन, ठिकै छ।
0: ज्यू, तपाईँहरू इटरी बजार नजिक हो कि इटरी बजारमै हो?
2: इटरी बजारदेखि 15-20 मिनट लाग्छ, यता पश्चिम आउनुपर्छ हाम्रो कान्छी चोक भन्ने ठाउँमा।
0: कान्छी चोक, ल त अब तपाईँले त्यति भनेपछि त्यहाँ गाउँले आफन्तहरूले पनि सुन्नुहुन्छ होला। रमाइलो के छ भने नि, यो बेलामा अब आफ्नो छोरालाई त माया आशीर्वाद त छँदैछ, ह्याप्पी बर्थडे छँदैछ, तपाईँको आफन्त ती जो काँची चौकमा बसेर यो कुरा सुन्नुहुन्छ उहाँलाई चाहिँ के भन्नुहुन्छ ल भन्नुहोस्, आफ्नै गाउँठाउँको लाई पनि त सन्देश पुर्याउन सकिन्छ नि।
2: हजुर, उहाँहरूलाई पनि अब नमस्कार होइन सबैलाई, मेरो छोराको जन्मदिनको शुभकामना दिनुहोला, हजुरहरू सबैले आशीर्वाद दिनुहोला भन्न चाहन्छु।
0: तपाईँहरू खेती किसानी गर्नुहुन्छ कि के गर्नुहुन्छ?
2: हामी पसल गर्छौँ।
0: ए, पसल गर्नुहुन्छ, त्यहाँ आयो भने चाहिँ के किन्न पाइन्छ हजुरको पसलमा? के किन्न पाइन्छ?
2: हाम्रोमा चिसोहरू पाइन्छ,
0: ज्यू ज्यू
1: किराना पसल रहेछ,
0: किराना पसल ल, एक दिन त्यतातिर आउने इटरीतिर आउने मौका मिल्यो भने आएर ल त तपाईँको पसलमा भेटघाट पनि यसो दाँतलाई चाहिँ एक्सर्साइज पनि हुने भयो होइन त। हस् त, अब बाबा चाहिँ उता जानुभएछ, हाम्रो नमस्कार सुनाइदिनु होला। तर म महत्त्वपूर्ण कुरा, छोराले धेरै माया पायो रेडियोबाट, आज आमाको आशीर्वाद पायो, त्यही अनुसारको हाम्रो बहिनीले गीत पनि लगाइदिनुहुन्छ। यति भन्दै हामी बिदा लिउँ कि कसो होइन? के भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ तपाईँ छोरालाई बाबुलाई?
2: केही छैन, अब दिनै बोलिन्छ होइन, हजुरहरूले अब सोधिदिनु भएकोमा, अब छोराको लागि यति धेरै दुःख कष्ट गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो पसलमा आइदिनु होला, कतै अब काम पर्यो भने पठाउनु होला, यो नम्बर छ, कहिले काहीँ फोन गर्नु, कन्ट्याक्ट गर्नु, चाहन्छु हजुरसँग टाढा।
0: हाम्रो पनि नम्बर पाउनु भएको छ, कहिले कहिले केही पर्यो भने, केही सुनाउनु पर्यो, नयाँ नयाँ समाचार दिनु पर्यो बाबुलाई भने, आफूले सुटुक्क टेलिफोनमा गरेको भन्दा रेडियोमा भनेको मजा आउँछ के होइन? होइन, अब घरमा राम्रो राम्रो खबर हुन्छ नि, कोही जन्मेको, जग्गा किनेको, घर बनाएको, पसल बढाएको, होइन, यी कुरा सुनाउन मजा पनि आउँछ। ल त्यो गर्नु होला है त। ल उसो भए तपाईँको लागि बहिनीले नै राम्रो गीत छानिदिनु भएको छ, त्यो गीत सुनाऊ है। हस् त, हामी बिदा लिउँ। हस् नमस्कार,
1: नमस्कार दिदी, धन्यवाद।
0: ओके, प्रतिभा राईजी हाम्रो बाबु रोनिस राईको आमा हुनुहुन्छ, बाबा चाहिँ भीमबहादुर राई होइन त, उहाँ चाहिँ किनमेल गर्न जानुभयो। यस्तै हो गाउँघरको दिनचर्या, काममा खटिनै पर्यो होइन बहिनी? तपाईँले उहाँलाई कुन गीत राखिदिनु भएको छ बहिनी?
1: अब भाइको जन्मदिन भएको कारणले गर्दा दाजु हामी जन्मदिनकै गीत राख्छौँ।
0: अच्छा, यो गीत राख्दै अहिले लाई हामीले कार्यक्रम अगाडि बढौँ त।
1: हजुर, हुन्छ।

0: एफबीएस गोर्खा रेडियो सुन्दै चाहिँ यहाँले श्रोताहरू सञ्चालक विनोद यस कार्यक्रम यानि कि परदेशीको सन्देश कार्यक्रमलाई लिएर हजुरको सेवामा छु। अब हामी आजको प्रश्नको छिनोफानो अनि कन्ट्याक्ट गर्नुपर्ने ठेगाना आदि आदि कुरा गर्छौँ होला होइन त बहिनी?
1: हजुर हजुर दाजु, एकदमै अवश्य पनि। हामीले गत हप्ता वर्ल्ड कप फिभरलाई नै ध्यानमा राखेर प्रश्न राखेका थियौँ फुटबलको बारेमा होइन दाजु, यो हिस्ट्री हुन्छ नि। पहिला हामीले प्रश्न के राखेका थियौँ भन्दाखेरि
0: मैले त बिर्सि पनि सकेँ।
1: हजुर, 1930 भने पुरानो बल होइन छालाको बल खेलाइन्थ्यो,
0: त्यो पनि टुटी कस्ने बल,
1: एकदमै जसमा चाहिँ टुटी बाँध्ने चलन थियो होइन, ती बलहरू खेलाइन्थ्यो। अब हामीले सोधेको प्रश्न के थियो भने कुन वर्ष आएर त्यो बल हटाइयो अथवा टुटीवाला बल हटाइयो भनेर सोधेका थियौँ है दाजु। यसको सही उत्तर हो,
0: ठ्याक्कै भन्नुहोस् त पहिला,
1: यसको सही उत्तर हो 1950
0: ब्राजिलमा चाहिँ ब्राजिलको वर्ल्ड कपमा टुटीवाला बल चाहिँ हटाइयो।
1: हजुर, दोस्रो प्रश्न थियो कुन वर्षको वर्ल्ड कपमा सेतो रङको बल खेलाइयो,
0: त्यो पनि गजबको यो चाहिँ प्रश्न हो होइन। कतिलाई थाहा थिएन होला, पहिला त पहेँलो अलिक कालो कालो फुस्रे खालको खेलाइन्थ्यो भने थाहा पनि थिएन मलाई
1: होइन,
0: र कतिले चाहिँ त्यो टुटीवाला बल खेलेकै पनि थिएनन् होइन। हावा हाल्नु पर्थ्यो, हावा हालेपछि त्यो ब्ल्याडरको टुटी नि बहिनी मोटो हुन्छ नि, मोटो हुन्थ्यो, त्यसलाई भित्र कोचेर अनि माथिबाट छालाले टन टन बाँध्नु पर्थ्यो कि बहिनी, छालाको फित्ताले लेसले भनौँ होइन, अनि त्यो जब पानीमा परेर फुलिन्छ नि त्यो हेड गर्दाखेरि त्यो फुल के टुटीको भाग पर्यो भने नि बहिनी निलदामै हुन्थ्यो अघि त्यो चाहिँ खेल्नेहरू, अहिले त यो जेनेरेसनले होइन होला, मैले चाहिँ अलिअलि भेटेँ
1: होइन।
0: त्यसो फेरि हल्यान्डको बल आयो कि बहिनी, यसो एउटा चाहिँ सिउरोले भित्र गर्ने अनि पम्प दिने होइन, सानो पल मात्रै हुन्थ्यो, अहिले चाहिँ अनेक अनेक बल आएको छ, यानि कि माइक्रोचिपवाला पनि बल आएको छ होइन। सो हाम्रो तपाईँले फिटनामा प्रश्न पनि दिनुभयो, आन्सर पनि मिलाउनु भनिदिनुभयो, मिलाउने चाहिँ कतिजना भए।
1: हजुर, यो दोस्रो प्रश्नको उत्तर भने कुन वर्षको वर्ल्ड कपमा चाहिँ सेतो रङको बल खेलाइयो भन्ने प्रश्नको उत्तर भने 1958 यो स्वीडेनमा चाहिँ यो पहिलो पटक भने यो सेतो रङको बल खेलाइयो भनेर प्रश्नको उत्तर छ है दाजु।
0: ओके, त्यसले गर्दाखेरि 1958 फिफाले पहिलो पटक विश्वकप बल क्षणको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अप्नायो, 100 बढी नमुना परीक्षण गरियो, 24 पाटे टप स्टार बल चाहिँ छनौट गरियो कि बहिनी। त्यही प्रतियोगितामा किशोर प्रतिभा पेलेको उपस्थितिमा ब्राजिलले पहिलो पटक विश्वकप पनि जितेको थियो है बहिनी 1958। त्यसले गर्दाखेरि त्यो चाहिँ बल चाहिँ 4 भनेर भनेर भनिन्छ नि होइन। ओके, ल 4 भन्दा पनि त्यतिखेर चाहिँ जुन चाहिँ हाम्रो चाहिँ सोधेको थियो प्रश्न चाहिँ सेतो बल चाहिँ त्यतिखेर आयो होइन प्रयोगमा। अब भने कतिजनाले आन्सर मिलाउनु भयो?
1: हजुर, हामीलाई धेरै श्रोताले त फोन त गर्नु भएन दाजु, 5 श्रोताले फोन गर्नुभएको छ, उहाँहरूले मिलाउनु पनि भएको छ है। उमेश रेग्मीजी विराटनगरबाट, अन्जु रेग्मीजी विराटनगरबाट, त्यसै गरी सेखु छेत्री हुनुहुन्छ लमजुङबाट, प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, र अरुण नदी खत्रीजी हुनुहुन्छ पासीकोट नारायणथानबाट।
0: अनि सबैको मिलेको
1: दुईटै प्रश्नको उत्तर मिलाउने हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरबाट र अन्जु रेग्मीजी विराटनगरबाट।
0: के नातावाद कृपावाद छ क्या हो यहाँ, सरसल्लाह बढी छ जस्तो लाग्यो मलाई होइन। ओके, एउटै घरबाट एउटै फ्यामिलीबाट आन्सर आएको छ, दुइटैको मिलेको छ। अब चाहिँ जे होस् मिलाउनेलाई चाहिँ हामीले चाहिँ धाँधली गर्नु भएन होइन, दुइटाको नाम मात्र यो चिठा बक्सामा चाहिँ खाली खाली छ क्या बहिनी, हगि हाम्रो पेन होल्डरमा दुइटा मात्रै परेको छ, आवाज पनि त्यति कम्ती छ क्या बहिनी होइन। त्यसले गर्दाखेरि अब म यसो लकी ड्र गर्छु, तपाईँले बदमासी नगरिकन कुनै तलमाथि नगरिकन एउटा निकाल्नुहोस् र सर नाम पढिदिनुहोस् त, को चाहिँ लकी हुनुभयो बहिनी।
1: हजुर हजुर, अब रेग्मी परिवारमै जाने भयो तर कसको नाम हो भनेर चाहिँ म हेर्दैछु है त।
0: ओके, ल मैले चाहिँ ड्रम बजाइसके, ताली बजाउनु मात्रै बाँकी छ, खोल्नुभयो
1: एकदमै। विजय श्रोता हुनुहुन्छ अन्जु रेग्मी विराटनगरबाट,
0: उमेशजीलाई जित्नु भएछ त, उहाँको साइन चाहिँ भनौँ न अब चक्र चाहिँ एकदम राम्रो ठाउँमा बसेको रहेछ होइन, के चन्द्र दाइने भन्छ नि बहिनी, कहिले दाइने परेको रहेछ, उहाँलाई हामीले ताली बजाएर शुभकामना दिइसक्यौँ, बधाई दिइसक्यौँ, शुभकामना पनि बधाई हो, र अब फेरि अरू अरू प्रश्नमा पनि भाग लिनु होला भन्दै उहाँलाई वान्स अगेन हामीलाई छिटोभन्दा छिटो कन्ट्याक्ट गर्नुको लागि अनुरोध गरौँ होइन त. यति भन्दै आज त प्रश्न छ कि छैन तपाईँको?
1: हजुर, आज मसँग चाहिँ प्रश्न छैन दाजु. अब हामीले अन्तिम श्रोताको पत्र पनि पढ्नुपर्ने हुन्छ.
0: ए ओके, तर एउटा त प्रश्न त हाम्रो स्ट्यान्डिङ छ नि त, होइन? त्यो चाहिँ के हो भने फाइनल पुग्ने खेलाडी टिम कुन हो र कति गोल हुन्छ भनेर चाहिँ अझै पनि मौका छ नि, होइन? ठ्याक्कै जसले चाहिँ फाइनल पुग्ने र जित्ने गोल कति हुन्छ भन्ने हाम्रो श्रोतालाई राम्रो पुरस्कार दिनुभयो होला के बहिनी
1: है.
0: ओके ल त, प्रश्न यही हो. अब आजको अर्को श्रोता को हुनुहुन्छ त?
1: हजुर, अन्तिम श्रोता हाम्रो अरुण नदी खत्रीजी हुनुहुन्छ है.
0: के भन्नुहुन्छ उहाँ?
1: उहाँको पत्र चाहिँ तपाईँसँग छ दाजु.
0: लो मारे, खोज्नु पर्यो नि त पत्र कहाँ परेको छ.
1: हजुर,
0: भेट्टाएँ मैले. र लेख्नुहुन्छ उहाँले, वर्ल्ड कपको जवाब पो दिनुभएको रहेछ त.
1: उहाँले पनि दिनुभएको छ, अघि हामी नाम भनिसकेका छौँ, तर दुवै प्रश्नको उत्तर पनि अलिक मिलाउन सक्नु भएन उहाँले.
0: एउटा मात्रै मिल्यो?
1: हजुर दाजु,
0: त्यसले पुगेन बहिनी, होइन? एनिवे, अरुण नदी खत्री र सरिता खड्का भनेर लेख्नुभएको छ, बुढाली कण्ठ चार पासी कोटबाट,
1: होइन?
0: दुईजनाको नाम चाहिँ किन लेखे होला उहाँले?
1: प्रश्नको उत्तर.
0: ओके, फेयर. बिएपिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रदेशको सन्देशको म नियमित श्रोता हुँ भनेर लेख्नु भएको छ. पत्र यसरी सुरुमा गर्नुभएको छ, यो कार्यक्रम मार्फत निशा गुरुङ, सुशन बाला, विनोद दोष खड्का, आरती लम्साल, निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जन गुरुङमा बुढाली कण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी.
1: उज्यालो बस्तीबाट उज्यालो छर्दै आउनु भएको छ अरुण नदीजी, कार्यक्रममा स्वागत छ यहाँलाई. र उहाँले एउटा त्यहाँ अनुरोध पनि गर्नु भएको रहेछ, मैले हेरेको थिएँ है.
0: उहाँको अनुरोध पढ्दिन त?
1: हुन्छ हुन्छ.

0: गुड न्युज दिनुहुन्छ क्या बहिनी,
1: है
0: बधाई दिइहाल्नुहोस् न त।
1: एकदमै बधाई छ अरुणजी, तपाईँ पनि चन्द्रमा दाहिने रहेछ है। जहिले पनि उहाँ पुरस्कारको कुरा गर्नुहुन्छ होइन, जहिले सम्मानित भइरहनुहुन्छ, तपाईँलाई एकदमै धेरै बधाई छ अनि शुभकामना पनि छ।
0: मैले त लेखे पो त पुरस्कार पाउँछु होइन, उहाँ त लेखेको लेखे गर्नुहुन्छ होइन त। उहाँ भन्नुहुन्छ मेरो 2051 सालको कोलपुर बाँकेको पत्रमित्र साथी सागर गैरेको नियात्रा संग्रहको विमोचन Z30 गते शनिबारको दिन काठमाडौँमा हुँदा उहाँसँग मेरो पहिलो भेट हुन पुग्यो। दुवैजना खुसी भयौँ। साथै त्यो दिन तीन कुनेमा कौटिल्य ग्लोबल स्कुलमा कविता वाचन सकेर म उहाँको किताब विमोचनमा नेपाल यातायातको बस चढेर दिल्ली बजार कालिका स्थान सर्वनाम थिएटर पुगे भनेर उहाँले आफ्नो बयान गर्नुभयो त्यो यात्राको। असार 6 गते मच्छेन्द्रनाथको भोटो देखाउने दिनमा हामी दुवैजना जालोखेल पुग्यौँ। असार 14 गते आइतबारको दिन नागार्जुङ नगरपालिकाको हलमा पुगेर मैले कविता पाठ गरेर सुनाएको थिएँ। स्याङ्जाको नरेन्द्र रिमाल, वीरगंज गहवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बु अनि बेलायत बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खुजुम पारागरी, सुनिल निर्दोष पारागरी र नानु करुणा, सामना तामाङ, दर्पण देविका राई, रौतक बस्नुहुने रामपुखा राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तबा राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनु होला भनेर भन्नुभएको छ बहिनी। एकै साथमा भन्नुभएको छ किनभने उहाँ कता कता पुग्दै हुन्थ्यो सबैलाई सम्झनातिर गर्न जानुभएको छ होइन, आउनुभएको छ। खैर मैले उहाँले लेखेको जस्तो सबैको नाम चाहिँ पढे। अब अन्तमा आएर एउटा गीतको अनुरोध गर्नु भएर छ, तर उहाँको जहिले पनि कोसेली हुन्थ्यो, मेरो हातमा त कोसेली छैन, तपाईँले च्याप्पै पार्नुभयो क्या।
1: टुक्का कविता लेख्नु भएको छ, उहाँ भन्नुहुन्छ नेपाल हाम्रो घर हो नेपाली हाम्रो थर, नेपाल हाम्रो घर हो नेपाली हाम्रो थर, सबै बन्धु बान्धव हौ को नजिकको पर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, कति बस्छौ नारी तिमी कुसंस्कारमा जेलिएर, अझैसम्म विभेद रूपी खाडलभित्र छेलिएर, मेरो आँखाभरि हिमाल खुल्दछ मेरो मनभरि गुराँस फुल्दछ भनेर चाहिँ उहाँले टुक्का कविता यहाँ अन्त गर्नुभएको छ दाजु। उहाँ हुनुहुन्छ अरुणती खत्री, बुढानी गन्ठा वडा नम्बर 4 पासीकोट उज्यालो बस्ती शिव मन्दिर काठमाडौँ लेख्नुभएको छ।
0: राम्रो टुक्का कविता लेख्न त धेरै लेख्छन्, तर चाहिँ सन्देश रूपी र सही मार्गदर्शन दिने कविता लेख्नु भएको हुनाले त त्यस्तो पुरस्कृत हुन्छन् नि, हुनुहुन्छ नि उहाँ होइन। राम्रो राम्रो सन्देश फैलाउँदै गर्नुहोला कविता मार्फत जुन तपाईँले गरिरहनु भएको छ। अझ धेरै पुरस्कार कोठा घर बैठकमा राख्नै नभ्याउने प्रकारले जितेको सुन्न भयो भने कहाँ राखौँ होस् के होइन। ओके यति भन्दै उहाँलाई फेरि पनि बधाई छ। उहाँले जुन चाहिँ शब्द यात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार उहाँलाई प्रदान गरिने भएको छ त्यसको मङ्गलमय सबभन्दा पहिला
1: बधाई छ
0: र अल द बेस्ट भनौँ है त बहिनी। आजको बसाइबाट अब हामी बिदा लिउँ। आजको प्रश्न खासै छैन, तर स्ट्यान्डिङ प्रश्न हामीले केही दिनदेखि नै केही हप्तादेखि राखिरहेका छौँ। यसपालिको वर्ल्ड फिफा वर्ल्ड कप कसले जित्नुहुन्छ, फाइनलमा को को पुग्नुहुन्छ र कति गोल भएर जित्नुहुन्छ भनेर ठ्वाक्क जसले मिलाउनुहुन्छ उहाँलाई एकदम ठुलो ठुलो बधाई त भइहाल्छ, पुरस्कार पनि हुनेछ। हस् त म त फुटबलतिर लागे बहिनी, आज हेर्नु पर्यो नि त। हस् मलाई बिदा दिनुहोस्, नमस्ते, फेरि अर्को हप्ता भेटौँ, बाई बाई।
1: हजुर आजको विजय श्रोता अञ्जु रेग्मीजी उहाँलाई धेरै बधाई भन्दै कार्यक्रममा भाग लिनुहुने सबै श्रोतालाई धन्यवाद छ। यो भन्दै निशा गुरुङ आगे चाहन्छु, नमस्ते, शुभ दिन, ह्याप्पी श्रावण।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् फ्लाइ बीएफबीएस, यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो।
3: हिजो र आजको लगातारको वर्षापछि देशभरको जनजीवन अस्त व्यस्त बनेको छ। महाशाखाले हिजो नै बुलेटिन जारी गरेर तीन दिन नै भारी वर्षा हुने सम्भावना भएको बताउँदै सतर्क रहन आग्रह गरेको छ। पछिल्लो मौसमी अवस्थाका बारेमा हामीले विपद जोखिम

0: के न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग कुरा गरेका छौँ।
1: हामीले जनता मौसम विज्ञान विभागले पूर्वानुमान गरे जसरी नै हामीले त्यसमा एडभाइजरी जारी गरेका थियौँ, सबै जुन जुन विशेष गरी त्यही जिल्लाहरूलाई अलिकति प्रभावित हुन सक्छ भनेर, र त्यो भने अनुसारै वर्षा पनि भइरहेको छ र कतिपय ठाउँहरूमा चाहिँ अहिले यहाँले भने जस्तो राजमार्गहरू चाहिँ धेरै जस्तो ठाउँमा अवरुद्ध पहिरोको कारणले अवरुद्ध भएको अवस्था छ। कति ठाउँमा सुचारु पनि भइरहेका छन्। हाम्रो यता आर्मी प्रहरी अनि त्यसपछि सडक विभागका प्राविधिक टोलीहरू मार्फत चाहिँ नि सबै ठाउँहरूमा पहिरो खोलाउने काम चाहिँ भइरहेको छ भने वर्षा भइ नै रहेको भएर कुनै कुनै ठाउँहरूमा चाहिँ अलिकति खुलाउन अलिकति अप्ठ्यारो पनि भएको र कुनै ठाउँहरूमा चाहिँ अलिक धेरै ठुलो पहिरो गएर फेरि तुरुन्तै पन्छाउँदा त्यहाँ फेरि थप पहिरो झर्न सक्ने र माथि बस्तीहरू भएका ठाउँहरू पनि छन् कहीँ चाहिँ, त्यो भएर पनि कुनै ठाउँहरूमा चाहिँ तत्काल यो वर्षा कम नभएसम्म ओबानो नभएसम्म गर्न सकिने अवस्था छैन। अब मानवीय खेतीको कुरा गर्दाखेरि चाहिँ मनसुन जाने विपदबाट त्यस्तो धेरै चाहिँ खेती भएको छैन
0: खासमा, अहिले बाहिर फेर हिँड्न नहुने अवस्था पनि हो अहिले।
1: बाहिर त्यही त अहिले हो यहाँले भने जस्तो, अब फेरि झन् रातिको समयमा हिजो पनि रातभरि नै बढी पानी परेको, अब आज पनि अघिसम्म अलिक कम परेर अहिले झनै बढ्दै गएको भएर अब राति पनि पर्ने नै भनिएको छ पूर्वानुमान अनुसार पनि, त्यो भएको भएर भएसम्म बाहिर नहेर्दा नै राम्रो हुन्छ। विशेष गरी यो अझ रातिको समयमा त नहिँड्नु नै भन्छौँ हामीले। त्यही कुरा जिल्लाको जिल्ला प्रशासन कार्यालयले पनि कतिपय देख्छ त्यहाँको वस्तुस्थिति हेरेर उहाँहरूले ऊ गर्नुभएको छ, अब नगर्ने राति नचलाउने भनेर भनिसक्नु भएको छ पनि, अन्यहरूको हकमा दिउँसोकै हकमा पनि अब अवस्था हेरेर गर्नुपर्ने बन्द गर्नुपर्ने छ भने बन्द गर्नुहुन्छ स्थानीय प्रशासनले।
0: हजुर, कुन कुन क्षेत्रमा बढी डराउनु पर्ने सतर्क हुनुपर्ने अवस्था के हो?
1: विशेष गरी यो नदी किनारमा बस्ने ठाउँमा होइन, नदी किनारका बस्तीहरू त्यहाँ आवाजावत गर्नेहरूले गर्नु पर्यो। राजमार्गमा पनि जहाँ चाहिँ अलिकति पहिरो प्रोन एरियाहरू छ त्यस्तो ठाउँहरूमा पनि अलिकति सतर्क अप्नाउनु पर्यो भने, अर्को चाहिँ अलिकति होचा स्थानमा बस्ने जहाँ चाहिँ डुबानको सम्भावना छ त्यहाँका बस्तीमा बस्ने बसोबास गर्ने मानिसहरूले पनि अलिक सतर्क हुनु पर्यो। यात्रा गर्ने अनि सवारी साधन चलाउने हरूले पनि सतर्कता नै अप्नाउनु पर्ने।
0: हजुर, अब केही परिहाल्यो भने कति समयमा उद्धारमा पुग्ने तयारी छ?
1: केही परिहाल्यो भने त हाम्रो अब सबै नै हाम्रो सिस्टम रेडी नै छ, हाम्रो संयन्त्रहरू अब हामीले आधा घन्टा भित्रमा जुनसुकै ठाउँमा भए पनि आधा घन्टा भित्रमा पुग्ने गरी तयारी चाहिँ गरेका छौँ। तर कतिपय चाहिँ भौगोलिक अवस्थाले गर्दाखेरि पनि पुग्न सकिने त हुँदैन, तर कोसिस नै रहन्छ।
0: आपत परिहाल्यो, विपद परिहालेको अवस्थामा कसलाई भन्ने?
1: हामीले पहिलादेखि पनि थियो भने यो वर्ष अझ त्यसलाई अलिकति सुदृढ गरेर हामीले सबै जिल्ला प्रशासन कार्यालयमा पनि नम्बरलाई चाहिँ यो राउटिङ गरेर अहिले हाम्रो 1, 2, 3, 4 नम्बर छ विपदको समस्यामा पर्दाखेरि चाहिँ यसमा कल गर्ने, र पहिलाको जुन हामीले एजिटिभिटीमा 100 नम्बरमा ट्राफिक प्रहरीकोमा होइन त्यसरी स्वास्थ्य प्रहरीकोमा 11, 14 गर्नेदेखि लिएर धेरैवटा नम्बरहरू छन्। विशेष गरी सम्झिनै पर्ने नम्बर चाहिँ 100 नम्बर, 1, 2, 3, 4 नम्बर स्वास्थ्य प्रहरीको नम्बर हो। त्यो बाहेक चाहिँ स्थानीय पालिका जुन आफूसँग नजिकको पालिका अनि त्यसको स्थानीय प्रशासन लगायत वडा कार्यालयहरू त्यहाँ सँगसँगै आफ्नो समुदाय सबैसँग पनि सहयोग माग्न सक्नुहुन्छ।
0: वन्यजन्तु आक्रमणबाट स्थानीय बासिन्दा र बालिनाले जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढी क्षेत्रमा तारजाली र छेकबार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
2: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
3: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ, साथै रातमा अब अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
2: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो, पछिल्लो 2 आर्थिक वर्षमा मात्र करिब 70 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माणपछि स्थानीयले राहतको महसुस।

0: त्यो मिलान लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदमै राम्रो।

नमस्कार, सुस्वागतम। त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधि भएर हामी मिठा मिठा गीतहरू सुन्दै स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्दै जानेछु। यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। समाचार पछि भने हामीले एउटा मिठो गीत सुन्यौं। असार महिनामा यहाँहरूले प्राय गरेर असारे गीतहरू सुन्दै आइरहनु भएको छ। आज पनि यहाँहरूको साथमा मिलन लामा र साथीहरूले गाउनु भएको एउटा असारे भाकाको गीतसँगै तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। कार्यक्रमलाई अघि बढाउने क्रममा यहाँहरूले हरेक दिन कुनै न कुनै अवेरनेस अथवा हाम्रो रीतिरिवाज चलन चल्तीका चाडपर्वहरूको बारेमा पनि जानकारी लिँदै आइरहनु भएको छ र आज यसै क्रममा हामी कुराकानी गर्दैछौँ भानु जयन्तीको अवसरको विषयमा। हरेक वर्ष असाढ महिनाको 29 गते आदिकवि भानुभक्त यानि कि भानु जयन्ती मनाउने गरिन्छ। विक्रम सम्वत 1871 नेपालको तनहुँ जिल्ला रम्घाचुँदीमा उनको जन्म भएको थियो र प्रत्येक वर्ष नेपालीहरूले भारतको दार्जिलिङ जस्ता भारतीय नेपालीहरूको बाहुल्य रहेको स्थानहरूमा पनि भानु जयन्ती मनाउने गरिन्छ। भानुभक्तले प्रारम्भिक शिक्षा भने हजुरबुवा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए र भारतको बनारसमा उनको उच्च शिक्षा हासिल पनि भयो। त्यस समयमा नेपालमा अन्य समकालीन कविहरू पनि थिए, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, मोतीराम भट्ट थिए र भानुभक्त एक दिन घाँसीबाट शिक्षा पाएको कुरा पनि उनले कवितामा लेखेका छन् र भानुभक्तले घाँसीका ती प्रेरित शब्दबाट जीवनमा केही गर्नु पर्दो रहेछ भन्ने कुराबाट उनी प्रभावित भएका थिए र उनले लेखेको एउटा कविता पनि छ। भर जन्म घाँसतिर मन दि धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन यस्तो। मेरा न त इनार छन् न त सत्तल पार्टी नै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ मलाई अर्ती, धिक्कार होस् म किन बस्नु नराखी कृति। मिठो कविता। धनी भएर पनि कृति राखिएन भनेपछि त्यसको कुनै अर्थ छैन भन्ने कुरा यस कविताबाट बुझ्न सकिन्छ। तर गरीब भएर पनि कुनै एउटा कृति राख्न सकियो भने घाँसीको अर्ती उपदेशले उसले जीवनभर गरेको पैसाबाट कुवा खनाउने जुन एउटा अठोट लियो, एउटा उद्देश्य लियो र त्यसबाट भानुभक्तले शिक्षा लिएको कुरा पनि यो विषयमा चर्चा परिचर्चा पनि हुन्छ र भानुभक्तले लेखेका रामायण लगायत अनगिन्ती कृतिहरू छन्। आउनुहोस् अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिऊ। सुनिल गिरी र मेलिना राईको स्वरमा रहेको यो गीत सुनौं।

0: ஸ்போர்ட்ஸ் கோர்கா ரேடியோ. बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको. तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्. त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.
1: BFBS गोर्खा रेडियो.

तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा आउनुहोस्, अब हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरौं र यो कार्यक्रममा विशेष गरेर हामी विभिन्न विषयमा चर्चा गर्छौं स्वास्थ्यकै प्रसंगमा। तपाईँहरूले न्यूजमा पनि सुनिसक्नु भएको छ, यो वर्षको लागि भनौ न यो मे र जुन महिनामा लन्डन र वेल्समा गर्मीको कारणले अत्याधिक हिट वेभले गर्दा नै 2700 भन्दा बढी मानिसको मृत्यु भएको कुरा बताइएको छ। जुनमा रेकर्ड नै रहेको थियो इङ्ल्यान्डमा 37.7 डिग्री सेल्सियस, कुनै कुनै एरियाहरूमा 35.6 पनि रहेको थियो 1957। रेड हिट एलर्ट इस्यु गरिएको थियो इङ्ल्यान्ड र वेल्समा, हेल्थी पिपुलहरूको लागि पनि सिग्निफिकन्ट रिस्क हुन सक्छ भनिएको थियो यो अत्याधिक गर्मी। र त्यसमा पनि अझ दीर्घकालीन अवस्थामा विभिन्न किसिमका रोग भएका मानिसहरूलाई हिट वेभले बढी मात्रामा प्रभावित बनाएको छ। गर्मीमा के खाने के नखाने, होइन, गर्मी मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। अत्याधिक गर्मीको कारण पनि शरीरमा विभिन्न किसिमको समस्याहरू हुन्छ। पानीको कमी भयो भने थकान, टाउको दुख्ने, चक्कर लाग्ने, विभिन्न किसिमको हामीले नेपालतिर लू लाग्ने भन्छौँ, हिट स्ट्रोकहरू हुन सक्छ। गर्मीमा कति मानिसहरूलाई त आफ्नो बडीले पनि अब बुढेसकाल लागेको अवस्थामा घरदेखि बाहिर निस्कन पनि गाह्रो हुन्छ। र गर्मीमा विशेष गरेर प्रशस्त मात्रामा पानी र झोल पदार्थ पिउने, अथवा तपाईँ दुध दही अथवा कुनै पनि झोल नै किन नहोस्, कागती पानी, नरिवलको पानी अथवा जुस, कुनै पनि झोलयुक्त पेय पदार्थ तपाईँले सेवन गर्नुपर्दछ र यसले पनि शरीरमा पानीको मात्रा सन्तुलित राख्छ। अनि त्यस्तै गरी घामबाट बस्ने उपायहरू, घरबाट बाहिर निस्कदा पनि छाता अनि टोपी चस्मा प्रयोग गर्ने, हल्का विशेष गरेर यो समर सिजनमा सुतीको कटनका लुगाहरू लगाउने र सरसफाई, अनि नियमित रूपमा नुहाउने, शरीर सफा राख्ने, आफूलाई फ्रेस महसुस हुन्छ, पर्याप्त मात्रामा रिल्याक्स गर्ने, गर्मीको समयमा स्वस्थ रहने, अनि त्यस्तै गरी खान पनि गर्मीको समयमा, हुन त हामीलाई यो समयमा अझ मिठो मिठो बनाएर खान मन लाग्छ, होइन, भनिन्छ नि स्वादे जिब्रो भने जस्तै, हामी स्वादको लागि मात्रै, जिब्रोको स्वादको लागि मात्रै खानु हुँदैन। र त्यस्तै गरी गर्मीमा चिल्लो मसलादार खाना, तेलयुक्त यस्ता खानाहरू कम खानुभयो भने राम्रो हुन्छ। क्याफिन र गुलियो पेय पदार्थ, धेरै चिया कफी अथवा पेय पदार्थहरूको अत्याधिक सेवनले पनि मानिसलाई कहीँ न कहीँ घाटा त हुन्छ नै। मदिरा र धुम्रपानबाट टाढै रहनु सकियो भने अझ राम्रो। जङ्क फुडहरू विशेष गरेर बाहिरको खानाहरू नखाने, तर यो गर्मीको समयमा त पकाउनु पनि गाह्रो हुन्छ, होइन, सायद टेकवे लिएर खाँदा अलिक सजिलो रिलिफ भएको फिल हुन्छ। एनिवे श्रोता, तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको एरियामा कतिको गर्मी छ, र यदि धेरै पसिना आउने, अत्याधिक कमजोरी महसुस हुने, अनि विभिन्न किसिमको भनौँ न कसैलाई डिजी फिल हुन्छ, यस्तो बियोस हुने जस्ता लक्षणहरू देखिएमा भने तुरुन्त चिसो हुने ठाउँमा आराम गर्ने, कतिपयको घरमा एसी छ होला, कतिको घरमा छैन, आफ्नै तरिकाले आफ्नो शरीरलाई सुरक्षित राख्न सक्नुहुन्छ। गर्मीको मौसममा सही खानपान र पर्याप्त पानीको सेवन अनि व्यक्तिगत सरसफाई र घामबाट बस्ने हो भने विभिन्न समस्याहरूबाट हामी बस्न सकिन्छ र स्वस्थ जीवनशैली अपनाउनु नै गर्मी मौसममा स्वस्थ र ऊर्जावान रहने सबैभन्दा प्रभावकारी उपाय पनि हो। र गर्मीमा गर्मीको हेलचक्राइले गर्दा मानिसहरूको मृत्यु भएको कुराहरू पनि हामीले सुन्नमा आएको छ। साङ्गीतिक विश्राम लिऊ।

हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने नेपाली ओपन कन्सर्ट सन् 2026 नेपाली ओपन कन्सर्ट रसमुर एरेनामा हुँदैछ। ओल्ड सर्टको रसमुर एरेनामा शनिबार 25 जुलाईको दिनमा मन्त्र ब्यान्ड अनि भोइस अफ नेपाल सिजन 7 की विनर नीता कुमारी थापासँगको प्रस्तुति र त्यस्तै गरी यहाँका केही लोकल आर्टिस्टहरूको पनि डान्स लगायत अन्य प्रतिभाहरू पनि तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ। र यस वर्षको नेपाली ओपन कन्सर्टमा एकदमै रमाइलो हुनेछ। मन्त्र ब्यान अनि साथै नेपाली ओपन कन्सर्टमा यहाँका लोकल आर्टिस्टहरूको पनि भरपूर मात्रामा सहभागिता रहनेछ। र अबको केही समयपछि हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा अझै चर्चा गर्दै जानेछौँ। अहिलेको लागि भने तपाईँलाई सुनाउँदैछु म बाबुल गिरी र जुना रिजाल काफले।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

निमा रुम्बाको सर्वोच्च प्रस्तुत गीत यहाँहरूले सुन्नु भएको थियो। अब यो गीत पछि भने आउनुहोस् स्वास्थ्य सम्बन्धी प्रसंगलाई नै अघि बढाऊ। तपाईँ हाम्रो विचारमा हामी साधारण मानिसहरूले के बुझ्छौं भने तपाईँ हामी मध्ये धेरैलाई मोटो व्यक्तिलाई मात्र हार्ट अट्याक हुन्छ भन्ने लाग्छ। यदि त्यसो हो भने यसमा सत्यता छैन। मोटो व्यक्तिलाई मात्र होइन, दुब्लो पातलो जो सुकै व्यक्तिलाई पनि हार्ट अट्याक हुन सक्छ। र मोटोपनले हृदयको जोखिम बढाउने भए तापनि दुब्लो व्यक्तिहरूमा पनि देखिने अन्य विभिन्न लुकेका स्वास्थ्य समस्याहरूको कारण रोग लाग्न सक्ने डाक्टरहरू बताउँछन्। मुटुको रक्त नलीमा अचानक अवरोध आएर मुटुको मांसपेशीमा रक्त सञ्चार बन्द हुनु नै हार्ट अट्याक हो र यसका पछाडि शरीरको तौल बाहेक अन्य धेरै कारणहरू जिम्मेवार छन्। दुब्लो व्यक्तिमा हार्ट अट्याक वंशानुगत कारण हुन सक्छ। परिवारमा कसैलाई मुटुको रोगको इतिहास छ भने दुब्लो पातलो अथवा मोटो जस्तो सुकै मान्छेलाई पनि त्यसको जोखिम एकदमै हाई नै हुन्छ। अर्को कुरा हो, बाहिरबाट दुब्लो देखिए पनि कतिपय मानिसहरूको कलेजो र आन्तरिक अङ्गहरू भनौँ न भित्रका अङ्गहरूमा हानिकारक बोसोहरू जमेको हुन सक्छ। हाई कोलेस्ट्रोल पनि हो, पातलो मानिसको रगतमा पनि खराब कोलेस्ट्रोलको मात्रा बढी हुन सक्छ। अनि त्यस्तै गरी धुम्रपान र मदिरापान, श्रुतिजन्य पदार्थ र रक्सीको अत्याधिक सेवनले पनि सिधै मुटुको धमनीहरूमा क्षति पुर्याउँछ। भनौँ न मानसिक तनाव, धेरै रिस उठ्ने, चिन्ता र अत्याधिक कार्यबोझका कारण पनि विभिन्न समयमा मुटु नै फुटेर अचानक हृदयघात हुन सक्छ। हामीले सोच्ने देख्ने अथवा हामीले साधारण मान्छेले बुझेको भन्दा केही फरक नै हुन्छ। दुब्लो भएर पनि व्यायाम नगर्ने र अस्वस्थ जीवनशैली अपनाउने हो भने यो जोखिम मोटो मान्छे अथवा दुब्लो मान्छे दुवैलाई बराबरी हुन सक्छ। तपाईँको लागि मैले राखेको छु यो मिठो गीत, नारायण गोपालको स्वरमा इन्जोय गर्नुहोला।

बीएफबीएस कर्का रेडियोबाट कार्यक्रम त्रिवेणीमा हुनुहुन्छ। यो त्रिवेणी कार्यक्रमको पहिलो घण्टा हो। कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत।

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कुलेश्वरबाट प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। दिउँसो कुलेश्वरमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड गोली फायरिङ गरेर तीनजना कारोबारीलाई पक्राउ गरेको हो। उनीहरूबाट टेपान्डोल नामको 24,700 एम्पुल लागु औषध बरामद भएको छ। प्रहरीले दुईजना नेपाली नागरिक र एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो। भारतीय नागरिकको खुट्टामा गोली लागेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्नुभएको छ। आज पार्टी कार्यालयमा च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेल
4: काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोरेर हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि बताउँछ काम कसरी भइरहेको छ भन्ने कुरा। भर्चुअल दुनियाँमा त धेरै चर्चा परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थ

0: संसदमा काम कसरी कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेका छैन, बरु नागरिकहरूका पीडामाथि पीडा थपर्ने काम नै भइराखेका छ।
1: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतको विषयलाई समितिमा उठाउनु भएको छ। बास्कोटाले बिनु र राजपूतले गृहमन्त्रीसँग प्रत्यक्ष भेट्न चाहेकाले त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नुभएको छ।
2: बिन्दु यादव र निहारिका राजपूतको विषयमा उठाउनु भएको छ। त्यो विषय कानुन समितिको पहिले ध्यानाकर्षण भइसकेको थियो, फेरि यहाँले उठाइदिनु भयो र मैले मन्त्रीज्यूसित कुरा गर्दै गर्दा मन्त्रीज्यूले पनि त्यसमा थोरै चासो राखेर कोर्डिनेसन गर्ने काम पनि गरिरहनु भएको छ। तर उहाँहरूको मागै के छ भने गृहमन्त्रीलाई नै भेट्नु पर्यो भन्नुभएको छ। सो कानुन न्याय तथा मानव अधिकारको समितिबाट यदि कोही नागरिकले मन्त्रीजीलाई नै भेजेर म मेरो विषय राख्छु भन्नुहुन्छ भने राख्न पाउनुपर्छ। सो गृह मन्त्रालयलाई यहीँबाट अनुरोध गर्यो, मन्त्रीज्यूले एकचोटि बिनु यादव र निहारिका राजपूतलाई चाहिँ एकचोटि भेटको व्यवस्था मिलाइदिए उहाँको उचित माग सम्बोधन गरिदिनुहुन्छ भन्ने लाग्छ।
1: विश्वकप फुटबलको ट्रफीका लागि फेरि एकपटक युरोप र ल्याटिन अमेरिकी टोली मैदान उत्रदैछन्। आज रात स्पेन र अर्जेन्टिना मध्ये एक टोली विश्व विजेता बन्नेछ।
3: युरोप र ल्याटिन अमेरिकी टोली बीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भेट्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोली मध्ये एक हो। स्पेनले सन् 2010 को दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 देखि 2022 सम्मका 22 वटा विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली, अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 वटा विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 स्पेन र 2014 जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमान दोहोर्याउने मौका पनि छ। न्यू जर्सीमा स्पेनलाई हराउन सकेमा लगातार 2 पटक उपाधि जित्नेछ। हालसम्म 2 मुलुकले मात्रै विश्वकप उपाधि रक्षा गर्न सकेका छन्। युरोपेली मुलुक इटलीले 1934 र 1938 तथा ब्राजिलले 1958 र 62 लगालग उपाधि जितेका थिए। स्पेनले 2010 को दक्षिण अफ्रिका विश्वकप बाहेक उपाधि जित्न सकेको छैन। 2010 को उपाधिपछि स्पेनले 2014, 2018 र 2022 नकआउट चरण पार गर्न सकेको थिएन। अर्जेन्टिना भने पछिल्ला 4 विश्वकपमा 3 पटक सेमिफाइनल र 2 पटक फाइनलमा पुगेको छ। अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक कप जितेको छ। युरोपेली मुलुक जर्मनीले सबभन्दा धेरै 8 पटक फाइनल खेल्दा 4 पटक उपाधि जितेको छ। ल्याटिन अमेरिकाबाट ब्राजिलले 7 पटक फाइनल खेल्दा 5 पटक उपाधि जितेको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन र सड़क दुवै मोर्चाबाट लड्ने उद्घोष गर्नुभएको छ। आज पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै ओली,
4: हामी दुई मोर्चाका संघर्षमा छौ, एउटा सड़कको संघर्षको मोर्चा, अर्को संसदीय संघर्षको मोर्चा। पहिले हामी संसदीय संघर्षको मोर्चाको चर्चा गरिरहेका छौँ, यस मोर्चालाई कसरी प्रभावकारी बनाउने। सडक संघर्षको मोर्चातिर पनि मनोबल अलिक खस्किएको अवस्था छ, हामीले धक्का खाएको छ। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर चाहिँ झन् बढेको हुँदैन। धक्का भनेकै धक्का परेपछि त अलिकति चोट त लाग्ने भनी फिर त पर्ने भनी अलिक ठुलो धक्का परेपछि त लड्छ। सडक आन्दोलन रहे पनि अहिले
5: BSBS Gorkha Radio Home।

हजुर, अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो समीर आचार्य र ऱ्यापर आरस केशवको स्वरमा। र यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा पनि हामी अन्य केही जानकारीहरू लिँदै कार्यक्रमलाई अघि बढाउने नै छौं र हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्न चाहन्छु। र यहाँहरूमध्ये कतिले ती सूचनाहरू सुनेर पनि आफ्नो डायरी अपडेट गर्न सक्नुहुनेछ। श्रोता, 27 जुलाईको दिनमा मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। समर हलिडेको मुख्य गन्तव्य हो रङ्गी चङ्गी नेपाली मेला नटिङ्गम सहरमा हुन गइरहेको छ। अनि नेपाली समाज नटिङ्गमले यो कार्यक्रम आयोजना गरेको हो र यसमा विभिन्न किसिमका आकर्षणहरू रहेका छन्। तपाईँहरूले भाग लिन सक्नुहुनेछ। स्पोर्ट्स अनि म्युजिक, लोकल डान्स, होइन लोकल आर्टिस्टहरूको डान्स, अनि आर्ट एन्ड एक्टिङदेखि लिएर नेपाली बिजनेसका त्यहाँ थुप्रै स्टलहरू पनि रहनेछन्। अनि नेपाली लुगाहरू अनि नेपाली खाना त सधैँ छ, यी विभिन्न स्टलहरूमा गएर तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ, इन्जोय गर्नुहोला। यो कार्यक्रम 27 जुलाईमा हुँदैछ। आउनुहोस् अब भने हामी अर्को गीत सुनौ, उदित नारायण झा र साधना सरगमको युगल स्वरमा ओ जाने जाना भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

कर्कर रेडियोबाट तपाईं हुनुहुन्छ यो कार्यक्रमको दोस्रो घण्टामा तपाईंलाई पुनः कार्यक्रममा स्वागत छ। प्राय गरेर हामी मध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ, यो कसैलाई पनि हुँदैन भन्न सकिँदैन, कसैलाई हुन्छ र कसैलाई हुँदै हुँदैन, त्यो आफ्नो ठाउँमा त छँदैछ र पनि यो कसैलाई कम मात्रामा दुख्छ भने कसैलाई बढी भएर औषधि नै लिनुपर्ने अवस्था पनि आउन सक्छ। आजभोलि अधिकांशको ढाड दुख्ने समस्या भएको धेरै सुन्ने गर्छौं, यो पुरानो समस्या नै हो। ढाड दुख्दा जति हामी आत्तिन्छौं त्यति डर लाग्दो भने हुँदैन, यसको दुखाइ त एकदमै गहिरो हुन्छ र पनि सामान्य रूपमा ध्यान दिन सक्यौं भने यो समस्याबाट हामी धेरै टाढा रहन सक्छौं। तर सधैं सामान्य कारणले मात्र ढाड दुख्छ भन्ने चाहिँ होइन, कहिलेकाहीँ अन्य विभिन्न कारणले पनि ढाड दुख्ने समस्या आउन सक्छ र यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्दछ। पुरुषभन्दा बढी धेरै महिलाहरू निहुरिएर घरको काम गर्नुपर्ने भएको हुनाले उनीहरूमा ढाड दुख्ने समस्या बढी हुन्छ। मेरुदण्डको हड्डीभित्र मुख्य नसा र त्यस वरपर हुने लिगामेन्टबाट हड्डी बीच एकदमै नरम मासु हुन्छ। मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागे पनि ढाड दुख्ने समस्या हुन सक्छ। तर कहिलेकाहीँ औषधि खाँदा विभिन्न टेस्ट गरेर हेर्दा पनि रोग पत्ता लगाउन सकिँदैन, तब यसलाई म्याजिक बक्स भनिन्छ। तर रोगै पत्ता लगाउन नसकिने अवस्था चाहिँ कहिलेकाहीँ मात्र हुन्छ। यति धेरै माध्यम अथवा उपकरणहरू प्रयोग गरेर रोग त पत्ता लगाउन सकिन्छ नै, र कहिलेकाहीँ कुनै कुनै अवस्थामा भने रोग पत्ता नलाग्न पनि सक्छ। 80-90% मांसपेशी र लिगामेन्ट तन्किने खुम्चिने कारणले पनि ढाड दुख्न सक्छ। र यदि राम्रोसँग सुताई नमिल्दा अथवा पल्टिएर लामो समयसम्म कम्प्युटर मोबाइल चलाउने अथवा कुनै गरौँ सामान उठाउने अथवा एउटै पोजिसनमा बसेर धेरै लामोसम्म टिभी हेर्ने, तपाईँको कम्प्युटरको चेयरमा पनि राम्रोसँग तपाईँ बस्नु भएको छैन भने पनि त्यो अवस्थामा पनि ढाड दुख्ने समस्या बढी हुन सक्छ। 35-55 उमेर समूहका मानिसहरूमा बढी देखिन्छ, तर अरू उमेर समूहका जो कसैलाई पनि कुनै पनि समय ढाड दुख्ने समस्या हुन सक्छ। सामान्यतया मौसम परिवर्तन हुँदा भने अझ बढी समस्या देखिन्छ। जाडोबाट गर्मी, गर्मीबाट जाडोमा प्रवेश गर्दा लगाउने लुगादेखि लिएर खानपिन आदिले पनि धेरै कुरामा फरक पार्न सक्छ। साधारण कुरामा ध्यान दिन सकेमा भने ढाड दुखेर अफिसमै छुट्टी लिनुपर्ने अवस्था भने आउँदैन, अथवा तपाईँले कुनै पनि काममा छुट्टी लिनुपर्ने अवस्था आउँदैन। र यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुन सक्छ। डाक्टरको सल्लाह अनुसार अथवा थेरापिस्टको सल्लाह अनुसार कति हिँडडुल गर्नुपर्छ अनि त्यसलाई कसरी एक्सर्साइज गर्दा राम्रो हुन्छ र यसको लागि विशेष गरेर यस्ता समस्याहरूबाट बस्नको लागि सुत्ने बेड बढी लचकदार भन्दा पनि फोम भएको भन्दा अझ कडा बेडमा सुत्ने भनेर सल्लाह दिने गर्छन् डाक्टरहरू। र धेरै समय सुतेर टिभी हेर्न अनि मोबाइल ल्यापटप चलाउन पनि कम गर्नुपर्दछ। र ढाड दुखाइसँगै यदि ज्वरो आउने अनि हात खुट्टा झमझमाउने दुख्ने हुन्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ र तनाव नलिकन काम गर्नुपर्छ। तपाईँले हरेक कार्य एकदमै इन्जोय गरेर गर्न सक्नुहुन्छ, हो कहिलेकाहीँ घरकै काम पनि बढी बोझ भएको महसुस हुन सक्छ अनि तपाईँको अन्य कामहरू पनि त्यस्तो महसुस हुन सक्छ। हरेक कामलाई तपाईँले एकदमै रमाइलो मानेर इन्जोय गरेर गर्नुभयो भने यस्ता तनावहरू कम हुँदै जान्छन्। ढाड दुख्ने, साइटिका हुने, तनाव र डिप्रेसन बीचको आपसमा जुन अन्तर सम्बन्ध छ त्यो पनि पुरै हराएर जान्छ। र 25 मुनिका मानिसहरूलाई लगातार रूपमा ढाड दुखेको छ भने त्यो कुनै खतराको लक्षण हो भनेर तुरुन्तै डाक्टरको सल्लाह लिनु पर्दछ। हजुर, यो त भयो स्वास्थ्य सम्बन्धी प्रसङ्गमा यो ढाड दुख्ने समस्या। आजभोलि बेसी मात्रामा धेरै मानिसहरूले मेरो यो ब्याक पेन भयो अथवा यस्तो भयो उस्तो भयो सायाटिका भयो भनेको हामी धेरै सुन्ने गर्छौँ र यसको लागि साधारण हामीले ध्यान दिने हो भने, आफूले गर्ने कार्यमा ध्यान दिने हो भने ढाड दुख्ने समस्याहरू कम भएर जान सक्छ। अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिँदै कार्यक्रमलाई अघि बढाउँ र आउनुहोस् अब भने हामी यो कार्यक्रममा सागर आले र शान्ति श्री परियारको स्वरमा रहेको यो गीत अबको प्रस्तुतिमा हामी सुनौँ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

बीएफबीएसका रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्, अब हामी कार्यक्रमलाई अघि बढाउँ। हामी मध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दै गर्दैनौ। शरीरमा पानीको मात्रा पर्याप्त नभए विभिन्न किसिमको जोड्नी सुक्खा हुने, व्यायाम गर्दा पनि चाँडै थकित महसुस हुने, अनि कुनै पनि काम गर्न जाँगर लाग्दैन। पानीको कमीले विभिन्न किसिमको मुड अथवा ताजा हुन पाउँदैन र एकाग्रतालाई पनि कायम राख्न सकिँदैन। शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा, अर्को चाहिँ पिसाबको कलरबाट पनि थाहा पाउन सकिन्छ। तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानी छ भनेर बुझ्न सकिन्छ। र पनि तपाईँले कति पानी पिउनु भयो भन्ने कुरा त त्यो तपाईँलाई नै थाहा हुन्छ, होइन? सही तरिकाले पानी नपिउने अनि कुनै पनि मानिसले चाहे जतिसुकै स्वास्थ्यकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जति पानी पिउनुको फाइदा छ नि, हो, स्वास्थ्यकर अथवा हेल्दी फुड खाने मानिसहरूले पानी पिउनु भएन भने त्यसको कुनै औचित्य नै हुँदैन। र मानिसले स्वास्थ्य सम्बन्धी अनेकौं समस्याहरू भोग्नुपर्ने हुन्छ, जस्तो कब्जियत हुने, अपच हुने, ग्यास्ट्रिक हुने, कलेजो सम्बन्धी समस्या, आलस्य महसुस हुने, मृगौला अथवा किडनीको पत्थरी हुने, रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने, समय समयमा बिरामी हुने, अनि छाला सम्बन्धी विभिन्न किसिमका एलर्जी, अनि मुखमा पनि दाग धब्बा, अनि शरीर पनि बारम्बार चिलाउनु अथवा टाउको दुख्नु आदि इत्यादि हुन सक्छ। र हाम्रो शरीरमा 72% पानी हुने गर्दछ, अनि हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका विभिन्न अङ्गहरू, भित्री अङ्गहरूलाई सही तरिकाले मजबुत गर्दछ, अथवा हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न पानीले मद्दत गर्छ। अर्को कुरा, शरीरमा पानीको अभाव भए नभएको थाहा पाउने तरिका पिसाबको रङ हो। सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो भने, यदि पिसाबको रङ गाढा पहेँलो रङ आउँछ भने शरीरलाई पानीको अभाव छ। अर्को हो मुख तथा घाँटी सुक्नु। पर्याप्त पानी नपिउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ, बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो। अझ अर्को कुरा हो टाउको दुख्नु, रिङ्गटा लाग्न सक्छ, मस्तिष्कमा सम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिङ्गटा लाग्ने हुनसक्छ, अनि कब्जियत र पाचनमा पनि गडबडी। पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ, कब्जियतको समस्या देखा पर्न सक्छ, त्यस्तै गरी अन्य थुप्रै समस्याहरू हुन सक्छन्। त्यसकारण तपाईँले नियमित रूपमा पानी पिउनुभयो भने राम्रो हुनेछ। आउनुहोस् मैले अघि सुनाउन खोजेको गीत लता मङ्गेशकर र साथीहरूको स्वरमा रहेको छ, स्वीकार्नुहोस्।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

जुना श्रेष मगर र बसन्त थापाको युगल सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। जाम सुस्तै बिर्सनेलाई सम्झने म उस्तै होइन रमाइलो गीत हामीले सुन्यौं। अब यो गीत सँगसँगै हामी कार्यक्रमको यो दोस्रो घण्टाको पनि करिब करिब अन्तिम चरणमा आइपुगेका छौं। तपाईँलाई अर्को एउटा गीत सुनाउने छु र अहिलेको लागि भने लिक लिक समाज युकेको यो समर वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। शनिबार 22 अगस्तको दिनमा फानबरोको ग्रान्स जुनियर स्कुल फानबरोमा हुँदैछ, पोस्ट कोड GU148TA। त्यसै गरी विभिन्न समाजहरूले पनि आआफ्नै समयमा वार्षिक भेटघाट कार्यक्रम विशेष गरेर यो समर सिजनमा कार्यक्रमहरू राख्नु भएको छ, इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अब भने यो दोस्रो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु राजेश पायल राई र प्रविशा अधिकारीको स्वरमा रहेको कति प्यारो मान्छे।

आजको त्रिवेणी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौं र अर्को हप्ता भने अन्य सामग्रीहरू लिएर म रूपा राणा उपस्थित हुनेछु। त तिनजेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। अहिलेको लागि भने म पनि छुटिन्छु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलको ट्रफीका लागि फेरि एकपटक युरोप र ल्याटिन अमेरिकी टोली मैदानमा उत्रदैछन्। आज स्पेन र अर्जेन्टिना मध्ये एक टोली विश्व विजेता बन्नेछन्।
4: युरोप र ल्याटिन अमेरिकी टोली बीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भिड्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोली मध्ये एक हो। स्पेनले सन् 2010 दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 2022 22 विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 स्पेन र 2014 जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमान दोहोर्याउने मौका पनि छ। न्यू जर्सीमा स्पेनलाई हराउन सकेमा लगातार 2 पटक उपाधि जित्नेछ। हालसम्म 2 मुलुकले मात्रै विश्वकप उपाधि रक्षा गर्न सकेका छन्। युरोपेली मुलुक इटलीले 1934 र 1938 तथा ब्राजिलले 1958 र 62 लगालग उपाधि जितेका थिए। स्पेनले 2010 दक्षिण अफ्रिका विश्वकप बाहेक उपाधि जित्न सके।

0: भएको छैन। 2010 उपाधिपछि स्पेनले 2014, 2018 र 2022 नकआउट चरण पार गर्न सकेको थिएन। अर्जेन्टिना भने पछिल्ला 4 विश्वकपमा 3 पटक सेमी फाइनल र 2 पटक फाइनलमा पुगेको छ। अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक कप जितेको छ। युरोपेली मुलुक जर्मनीले सबभन्दा धेरै 8 पटक फाइनल खेल्दा 4 पटक उपाधि जितेको छ। ल्याटिन अमेरिकाबाट ब्राजिलले 7 पटक फाइनल खेल्दा 5 पटक उपाधि जितेको छ।
1: गएको वर्ष दिनमा झन्डै 8 लाख नेपाली रोजगारीका लागि विदेश गएको तथ्याङ्क आएको छ।
2: वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षमा 8,39,000 श्रम स्वीकृति लिएका थिए। यो वर्ष वैदेशिक रोजगारीमा जान 95,000 महिला र 6,97,000 पुरूषले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिने महिलाको संख्या झण्डै 1,000 बढेको छ। रोजगारीमा जाने युवाको पहिलो रोजाई यूएई बनेको छ। गएको आर्थिक वर्षमा 1,83,500 युवा यूएई, 1,32,600 जना मलेसिया र 1,32,000 कतार पुगेका छन्। यस्तै साउदी अरेबिया जान 1,24,600 र कुवेतका लागि 43,400 जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यही एक वर्षमा 34,000 जना रोमानिया र 22,300 जना श्रमका लागि जापान गएका छन्। पछिल्लो समय युरोपेली मुलुक जानेको संख्या पनि बढेको छ। यो अवधिमा क्रोएसिया जान 7,700, मरिससका लागि 6,300 र टर्कीका लागि 6,000 भन्दा बढीले स्वीकृति दिएको विभागले जनाएको छ।
1: सुदूरपश्चिम प्रदेशमा हालसम्म 93.47% रोपाई भएको छ।
2: कृषि विकास निर्देशनालय दिपालका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टरमा रोपाई भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहाड़ी जिल्लामध्ये डडेलधुरामा सबैभन्दा बढी 95% रोपाई भएको छ। दार्चुलामा 91%, अछाममा 90, बझाङमा 91, बैतडीमा 90 र बाजुरामा 91% रोपाई भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कणेतले जानकारी दिनुभएको छ। प्रदेशको 9 जिल्लामध्ये डुटीमा सबैभन्दा कम 60% रोपाई भएको छ। जिल्लामा धान रोप्न योग्य 6,426 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 3,856 हेक्टरमा मात्र रोपाई सम्पन्न भएको उहाँले बताउनु भएको छ। कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधि गर्न बाँकी रहेको जनाउँदै मनसून सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाई भइरहेको बताउनु भएको छ। भोलिसम्म प्रदेशभर करिब 97% रोपाई सकिने अनुमान गरिएको उहाँको भनाइ छ।
1: भोलि प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका एन्डी बर्नहमले आफ्नो पहिलो नीतिगत घोषणा गर्नुभएको छ, जसमा उहाँले डिजिटल परिचय पत्र सम्बन्धी योजना खारिज गर्ने बताउनु भएको छ। यो योजनालाई सर केयर स्टार्मरले एक वर्ष अघि घोषणा गर्नुभएको थियो। लेबर पार्टीकी उपनेता
3: गोर्खा

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको बीएफबीएस गोर्खा रेडियोमा

कतिपय भेटहरू समयले गराउँछ, तर ती भेटहरूले जीवनभर साथ दिन्छन्। आज म तपाईँलाई यस्तै एउटा कथा सुनाउँदैछु, रमन र सविताको। एउटा यस्तो कथा जहाँ प्रेमको सुरुवात त भयो तर शब्दहरू ओठसम्म आइपुग्न पाएनन्। त्यो मनमने फुल्यो, मनमने फल्यो, मनमने गुम्सियो, मनमने तुहियो। कस्तो छ त यो रमन र सविताको प्रेम? यो प्रेम किन फल्न पाएन, किन फुल्न पाएन? यो प्रेमले किन साथ दिन पाएन? वा यो प्रेमले जीवनभरि नै एउटा मिठो अनुभूति गराइरह्यो, वा यो प्रेमले जिन्दगीभर आँसु पिलायो? के हुन्छ यो रमन र सविताको प्रेममा? म तपाईँलाई सबै सबै आज उहाँहरूको कथा सुनाउनेछु, उहाँहरूको भगाईको कथा सुनाउनेछु। यात्रा जिन्दगीकोमा रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा रमन र सविताको कथा लिएर हाजिर छु मन्दिरा। रमनजी र सविताजीको कथा सुनाउनु भन्दा पहिला तपाईँलाई म यात्रा जिन्दगीकोमा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु, र यो गीत थुप्रै थुप्रै माया सहित तपाईँको नाममा समर्पित गर्दछु।

हजुर, यात्रा जिन्दगीकोमा आज यो पहिलो नजरको माया यो कथा म तपाईलाई सुनाउँदैछु। कथाको सुरुवात यसरी हुन्छ। कलेजको नयाँ शैक्षिक सत्र सुरु भएको त्यो पहिलो दिन, कलेजमा पाइला टेकेको पहिलो दिन, सबै विद्यार्थीहरू नयाँ, साथीहरू नयाँ, वातावरण नयाँ र सपना पनि नयाँ। कलेजको त्यो प्राङ्गणमा सबै एक अर्कालाई हेर्दै नयाँ नौलो वातावरणमा सबै रमाइरहेका थिए। त्यही भिडमा अचानक रमनको नजर एक युवतीमाथि पुग्यो, जसले गुलाबी रङको कुर्ता सुरुवाल लगाएकी थिइन्। लामा लामा कपाल सलक्क छोडेकी ठूला गाजले आँखा, मुस्कुराउँदा गालामा पर्ने त्यो सानो खोबिल्डो, के बयान गर्नु। रमणले जब यी युवतीलाई देखे, उनको संसार एकै क्षणका लागि रोकिए जस्तो महसुस उनले गर्न थाले। उनको मनले भन्यो, यस्तो पनि हुन्छ र? पहिलो पटकै कसैलाई देख्दा यो मन त्यति धेरै तानिन सक्छ र? उसले आफूलाई सम्झाउन खोज्यो, यो त सामान्य आकर्षण मात्र होला। तर जति पटक उसले सबितालाई हेर्थ्यो, त्यति नै धेरै उसको मन सबितातर्फ तानिन्थ्यो। सायद त्यसैलाई पहिलो नजरको माया भनिन्छ। एकै नजरमा माया बस्यो है, लुकी छुपी हेरिदिनाले। यो गीतले भने जस्तै भयो मेरो जीवनमा। त्यो दिन उनीहरूको त्यति कुरा भएन, परिचय पनि भएन, एक्लै अर्कालाई पुलुक्क हेरे। सविताको मनमा के थियो उसले भ्यू पाउन सकेन, तर रमनको मनमा भने एउटा नयाँ अध्याय

केवल मनले गर्छ, तर कहिलेकाहीँ समाजले त्यसको मूल्य पैसा, प्रतिष्ठा र हैसियत नाप्न खोज्छन्। रमन मध्यम वर्गीय परिवारको छोरो थियो। उसको घरमा धेरै धन सम्पत्ति थिएन, तर आमा बुवाले दिएको इमानदारी, संस्कार र मेहनत गर्ने बानी भने एकदम भरपूर थियो। यस्तै भयो, दिनदिनै कलेजमा उनीहरू गए, पढाइ पढे, साथीभाइहरूसँग हाँसो मजाक पनि गरे, तर भित्र रमनले सबितालाई मात्रै मन दिइरह्यो, हेरिरह्यो। उसैलाई हेरेर रमायो, उसैलाई हेरेर नाना कल्पना गर्यो, उसैलाई हेरेर ऊ भावुक पनि बन्यो। यस्तै क्रम चलिरहेको थियो, तर एक दिन उसले थाहा पायो सबिता सहरका एक प्रतिष्ठित र धनी परिवारकी छोरी रहेछिन्। जब उसले यो कुरा सुन्यो, उसको मनमा डर पस्यो। उसले सोच्यो, म उसलाई यति धेरै माया गर्छु, तर मसँग न धन छ न ठूलो हैसियत, उसले किन मेरो माया स्वीकार गर्ली? यो बाटो हिँड्नु भन्दा नहिँड्नु राम्रो। यो बाटोले मलाई दुःख दिन्छ, यो बाटोले हामीलाई सँगै कतै पनि पुर्याउँदैन, यो बाटोले हाम्रो गन्तव्य हामीलाई लाग्दैन। अह, यो दुईटा बाटो दुईटा गन्तव्यतिर जाने बाटो हो। बाटोमा यात्रा गर्दै गर्दै बीच बाटोमा छुटिनु पर्यो भने त्यो पीडा हुन्छ, बरु सुरुवातै नगर्दा राम्रो। उसले आफ्नो मनमा उब्जेको त्यो प्रेम हरेक दिन उसलाई देख्दाखेरि उसले मन मन्दिरमा सजाएको उनको छवि अनि भित्रभित्रै उसले एकहोरो गरेको प्रेम त्यो सबै मनभित्र राख्यो। तर जति नै उसले लुकाए पनि सबिताकी अनि रमनकी कमन साथी थिइन् पुनम, ऊ दुवैजनासँग मिल्थिन्, दुवैको हितैषी थिइन्। उनले केही भ्यौ भने पाइरहेकी थिइन्। उनी सहरकी धनी बाबुकी छोरी हुन्, प्रतिष्ठित परिवारकी छोरी हुन् भनेको दिनदेखि उसले आफ्नो प्रेमलाई झन गहिरो गरी मनभित्र लुकायो। उसको मनको सबै कुरा सुन्ने साथी भनेकी पुनम भइन्, किनकि पुनमले पहिले नै अड्कल काटिसकेकी थिइन्। कुरै कुरामा पुनमले सबिताको कुरा निकाली अनि एक दिन रमनले सबै कथा

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

अहिले तपाईँले यात्रा जिन्दगीको सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। रमन र सविताको प्रेमको कथालाई म अझ अगाडि बढाउँदछु। पुनम, म तिमीलाई ढाट्न सक्दिन, यसै पनि तिमीले थाहा पाइहाल्यौ म सवितालाई साँच्चै नै धेरै माया गर्छु। तर हाम्रो संसार फरक छ, हामीले यात्रा गर्ने बाटो फरक छ। यो मिलन सायद असम्भव छ, किनकि हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ। ऊ काठमाडौँको धनी मानेकी छोरी, प्रतिष्ठितकी छोरी, म सामान्य परिवारको एक छोरा। यो मेलै हुँदैन, यो बेमेलको प्रेम कामै लाग्दैन, यो सम्भवै छैन। म मेरो प्रेमलाई मनभित्रै पिएर सिलाइदिन्छु, कहिले पनि बाहिर नआउने गरी। तिमी यो कुरा कसैलाई पनि नभन है, रमनले पुनमलाई भने। पुनमले पनि मुस्कुराउँदै भने, रमन, साँचो प्रेमलाई पैसा हैसियतले होइन मनले जित्छ। आफ्नो प्रेमलाई कमजोर नबनाऊ, धैर्य गर। एक दिन सविताले थाहा पाए भने त तिम्रो प्रेमलाई सायद उनले स्वीकार गर्न सक्छ। पुनमको शब्दले रमनलाई केही हिम्मत त दियो, तर उसलाई विश्वास भन्ने लागेको थिएन। अझ उसलाई डर उत्पन्न भएको थियो, उसको मनभित्र के बाँकी थियो र गुमाउने मात्रै हो, आफ्नो प्रेमलाई गुमाउने हो। उसको चित्त नदुखोस्, उसको मन नभाँचियोस्, रमनको यति मात्रै सोच थियो। यसै गरी समय बित्दै बित्दै गयो। कलेजमा बिस्तारै बिस्तारै सबैले थाहा पाए रमनको मनको कुरा। सायद उसको हेराइले, सायद सवितालाई उसले कलेजमा गरेको सहयोग, वा पुनमबाट कसैसँग कुरा खुल्यो कि जे होस् एक कान दुई कान मैदान भयो। र एक दिन कसैले त्यो कुरा सविताको कानसम्म पुर्याइदिएछ। यो कुरा जब सविताले सुनिन्, उनी अलिकति रिसाइन। आफू धनी मानेकी छोरी एउटा गरिब परिवारको युवकसँग नाम जोडिँदाखेरि उनलाई नमिठो पनि लाग्यो, अनि उनलाई रिस पनि उठ्यो। रमनले उसको पछाडि कुरा काटिरहेको छ र सबैलाई आफ्नो प्रेमको चर्चा गर्दै हिँडिरहेको छ। यो त कसरी सम्भव भयो? न म उनको प्रेमिका हो, न मैले उनलाई केही भनेको छ। आखिरमा नचाहिने गलत कुरा कसले फैलाइरहेको छ? उनलाई एकदमै रिस उठ्यो। रिस र आवेग अनि गलत बुझाइले गर्दाखेरि सविताले कलेजमै रमनलाई सबैका अगाडि थप्पड पनि हानिदिन् र चाहिने नचाहिने शब्दहरू उनीमाथि प्रहार गरिन्। आफ्नो हैसियत हेरेर सपना देख्नुपर्छ। मेरो पछाडि लाग्ने तिम्रो हैसियत छ? यस्तै धेरै कुरा सविताले रमनका लागि बोलिन्। तर रमन मौन बस्यो, केही बोलेन, जवाफै फर्काएन। ऊ चुपचाप सबै कुरा सुनिरह्यो। उसको मौनता कमजोरी थिएन, त्यो सविताप्रति सम्मान थियो। त्यो दिन उसको मन मात्र होइन आत्मसम्मान पनि गहिरो रूपले घाइते भएको थियो। पुनमले यो सबै देखिरहेकी थिइन्। कक्षा सकिएपछि उनले सवितालाई अलग्गै बोलाएर भनिन्, तिमीले रमनलाई गलत बुझ्यौ। ऊ कहिले कसैको सम्मानसँग खेल्ने मान्छे होइन। ऊ मेहनती छ, इमानदारी छ, संस्कारी युवक हो। उसले त तिमीलाई सधैँ सम्मान मात्रै गरेको छ। सविता पहिलो पटक मौन भइन्। त्यो रात सवितालाई निद्रा लागेन। पुनमका शब्दहरू बारम्बार उसको मनमा घुमिरहे। उनले आफूले रमनलाई भनेका कठोर शब्दहरू सम्झिन थालिन्। पहिलो पटक उनलाई आफ्नै व्यवहार प्रति पछुतो लाग्यो। अब उनी टाढाबाट रमनलाई निहाल्न थालिन्। रमन कसैसँग नराम्रो बोल्दैनथ्यो। सबै शिक्षक प्रति सम्मान, साथीहरू प्रति पनि सहयोगी स्वभाव राख्दथ्यो, पढाइ प्रति पनि ऊ गम्भीर थियो। सविताले बिस्तारै बिस्तारै महसुस गर्न थालिन् कि उनले एउटा राम्रो मान्छेलाई नसोची निर्णय गरिछिन्। सायद उनको मनमा पनि रमन प्रति सानो स्नेह पाउन थालेको थियो कि। जब प्रेम युवकले दर्शायो, युवतीले पत्तो पनि पाइनन् र बेवास्ता पनि गरिन्। कलेजमा उनीहरूको विषयमा धेरै कुरा फैलिन थाल्यो। ती हल्लाहरू एक दिन सविताका आमा बुवाको कानसम्म पुग्यो। घरमा गम्भीर वातावरण बन्यो। सविताका बुवाले कडा स्वरका साथमा भन्नुभयो, आजदेखि तिमी कलेज जानु पर्दैन, अब तिम्रो पढाइ भन्दा पहिला तिम्रो विवाह हुन्छ, त्यसपछि आफ्नै घरमा गएर जे गर्नु छ गर्नु। सविता स्तब्ध भई उनले केही भन्न खोजिन्, तर शब्दहरू निस्केनन्।
उनलाई बुबाको यो वचन पनि नमिठो लाग्यो। अब उनी आमा बुवाले भनेको मान्न बाध्य भइन्। त्यसपछि उनी घरमै बस्न थालिन्। के रमन र सविता फेरि एक हुन सक्छन्, वा यिनीहरू टाढिए कि कहिले भेट हुँदैन, वा उनीहरूको प्रेमले नयाँ मोड लिन्छ? यो जान्नको लागि प्रतीक्षा गर्दै गर्नुहोस्। यो गीतपछि म फेरि तपाईँलाई अगाडिको कथा सुनाउनेछु।

टाढिए। सबिता कलेज आउन छोडिन्, रमन एक्लो भए। मन भित्र उनको याद पालेर उनी मौन बसिरहे, तर पुनमले दुवैलाई साथ दिइरहे। यस्तो गर्दा गर्दै कैयौं महिना कैयौं वर्ष बिते। यस्तै यस्तै भयो, समय बितिरह्यो। रमन आफ्नै संसारमा व्यस्त व्यस्त हुन थाल्यो, अनि सबिता बुबाले विवाह गरेर दिएको घर पुगिन्। त्यही घरमा रमाउँदा रमाउँदै, बालबच्चा हुर्काउँदा हुर्काउँदै धेरै वर्ष बित्छ। दुवैजना आआफ्नो संसारमा हुन्छन्। रमनलाई उनका माता पिताले संस्कार दिएर हुर्काए, सबितालाई उनका माता पिताले संस्कारको साथसाथै उनलाई मत्याउने सबै सुख सुविधा दिए, जसले गर्दा जीवनलाई उनले हल्का रूपमा लिइन्। मैले भनेको सबै नै हुन्छ भने जस्तो त्यो अल्लारेपनको, उनको घमण्डको स्वभाव थियो। यसरी वर्षौं वर्ष बित्यो। पुनम पनि सायद आफ्नै परिवारमा व्यस्त भई उसले पनि खबर दिन छोडी। यस्तै यस्तै भएपछि पुनम आफ्नै संसारमा, सबिता आफ्नै संसारमा, तर रमनले एउटा सम्मानित जीवन बाँचिरहेको थियो। उसले आफूलाई त्यो योग्य बनाएको थियो। आज उसको हैसियतमा लाज मर्दो कुनै अवस्था थिएन। खाना लाउन राम्रैसँग पुगेको थियो। मान मानिदो पनि उसले पाएकै थियो। एक दिन अचानक पशुपतिको मन्दिरमा उनीहरूको भेट हुन्छ। यत्रो वर्ष भेट नभएको अहिले अचम्म। पशुपतिनाथको दर्शन गर्नका लागि लाइनमा बसेको बेलामा रमन र सबिताको भेट हुन्छ। त्यति बेला सबिताले जब रमनलाई देखिन्, उनका आँखा दुईबाट चार भए। एक्ली अर्कालाई पुलु पुलु हेरिरहे। त्यो क्षणमा सबिताले ती कलेजका दिनहरूलाई सर सम्झिन्। आफूले उनलाई एक थप्पड पिटेको, नाना बचन साथीभाइकै अगाडि लगाएको, आइन्दा मेरो पछि लाग्ने होइन भनेर गाली गरेको, त्यसपछि पुनमले उसलाई सम्झाएको, रमन त्यस्तो केटै होइन, तेरो इज्जत बचाउनको लागि उसले सदैव त्यो प्रेमलाई मनभित्रै दबायो, कहिले मुखमा शब्द पनि आउन दिएन, तेरो इज्जत जाने कुनै कार्य गरेन, सदैव तँलाई सम्मान गर्यो, प्रेम गर्यो र सदैव तँलाई एउटा यस्तो स्थानमा राख्यो, जुन वचन पुनमले सबितालाई भनेकी थिए। त्यो वचन त्यति बेला सबिताले त्यो मन्दिरको लाइनमा बस्दा बस्दै झट्ट सम्झे। जब उसले यस्ता कुरा सुनेकी थिए, उसको मन पछुताएको थियो र मन माने रमनप्रति प्रेम उत्पन्न गरेकी थिए। तर सबिताका बाले त्यो प्रेमलाई फल्ने फुल्ने मौका नै दिनु भएन। कलेजी आउन बन्द गरिदिएर एकैचोटि विवाह गरिदिनु भयो। त्यति बेला उनीहरूले बल्ल एकअर्कासँग मिठो मुस्कान साटे। न कुनै गुनासो, न कुनै अपेक्षा, बस उनले तिमी सन्चै छेउ, तिमी ठिक छेउ, तिमी खुसी छेउ नि। उसको खुसी, उसको सुख शान्ति के छ त्यो सोधे। रमनको यस्तो प्रश्नमा सबिता मौन भइन्, अनि उत्तर दिनुको सट्टा उनले फेरि सोधिन्, तिमी खुसी छौ? रमनले भने, जीवनले जे जति दियो त्यसैमा खुसी हुन सिके। रमनले दिएको यो उत्तरमा सबिताले अलिकति आफ्नो ओठ तन्काइन्। एकैछिनको मौनता पछि सायद म पनि ठिक छु, उनले भनिन्। दुवै मन्दिरको त्यो लाइनमा अगाडि बढिरहेका थिए, अनि सबिताले भनिन्, तिमीले सुरुवातका दिनमा नै किन भनेनौ? तिमीले भनेको भए सायद तिम्रो मन जित्ने मौका पाउने थिए कि। अनि रमनले हाँस्दै भने, त्यो मैले समयलाई नै जिम्मा लगाइदिए। समयले नै समय आएपछि बोल्छ भन्ने मैले सोचे। मैले तिम्रो इज्जत ठुलो ठाने। मैले मुखबाट शब्द निकाले भने तिम्रो लागि अनुचित हुँदैन थियो कि। त्यसैले मैले कसैसँग तिम्रा बारेमा बोलिन। खै तिम्री साथी पुनमले कसरी थाहा पाए? सायद मेरा आँखाका भाका, मनको इसारा उसले बुझी। अन्ततः मेरो प्रेम सफल हुन सकेन। सदैव प्रेमले जित्नु पर्छ भन्ने कहाँ छ र? मैले तिमीलाई माया गरे, मैले तिमीलाई प्रेम गरे, मैले तिमीलाई मनभित्र सदैव जीवित राखे। तिमी खुसी हुनुपर्छ।
तिमी राम्रो भएको हेर्न चाहन्छु, प्रेम त म तिमीलाई सदैव गरिरहन्छु। सायद हामीलाई सँगै एउटै बाटोमा प्रेमले हिँड्न दिएन, तर मेरो अन्तस्करणमा त्यो प्रेमको जित भएको छ। त्यो प्रेमलाई मैले जिताएको छु, सदैव सफल तुल्याएको छु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ र यो कथा अझ अगाडि यसरी बढ्छ। रमनका कुरा सुनेर सविताले भनिन्, मैले तिमीलाई भन्नै पाइन, मैले आफूले गरेको गल्तीको माफी पनि माग्न पाइन, मैले जुन व्यवहार तिमीलाई गरे त्यो व्यवहारका कारण म पछि आत्मग्लानीमा तडपिएकी थिएँ। मलाई पुनमले सम्झाएकी थिए, तिम्रा बारेमा सबै कुरा भनेकी थिए, तर मैले तिमीलाई त्यो दिनदेखि मन पराउन थालेको थिएँ। मैले केही व्यक्त गर्न सकिन, मलाई मेरा बाबाले कलेजे आउन दिनु भएन अनि मलाई घरमा राख्दा राख्दै मेरो विवाह गरिदिनु भयो। तर अब ढिलो भइसकेको छ, न तिमीले आफ्नो घर परिवारलाई लत्याउन सक्छौ न मैले, अब केही उपाय छैन, बस तिम्रो प्रेम मेरो मनभित्र कुनै न कुनै कुनामा जीवित रहनेछ। सविताले यस्तो भनिन्। रमनले सवितालाई पुलु पुलु हेर्दै भने, तिम्रो खुसी मेरो प्रेम भन्दा ठुलो हो, यदि हाम्रो भाग्यमा सँगै हिँड्नु लेखिएको भए हामी सँगै हिँड्थ्यौँ, लेखिएको थिएन, त्यही भएर तिम्रा सम्झनाहरू लिएर म बाँकीको जीवन बिताउन अगाडि बढिरहेको छु। जब रमनले यस्तो कुरा गरे, सविता झसाङ्ग भइन्। उनले सोधिन् कि तिमीले विवाह गरेको छैनौ? रमन मौन भए अनि एकैछिनमा फिसिक्क ओठबाट हाँसो निकाल्दै भने, तिम्रो विवाहको दिन म टाढा बसेर तिमीलाई हेरिरहेको थिएँ अनि एक्लै मन थाम्न नसकेर पर गएर रोएको थिएँ। पुनमले म रोएको देखेर मलाई सम्हालेकी थिए। हरेक प्रेम कथाको अन्त्य विवाह नै हुन्छ भन्ने छैन। केही प्रेम कथाहरू सम्झनामा बाँच्छन्, केही मौनतामा, केही आँसुमा। रमनले एक कविले जस्तै सवितालाई आफ्ना भावनाहरू व्यक्त गर्दै थिए। रमनका मनका भावहरू सुनेर सविताको आँखाबाट आँसु झर्यो। मेरो भागमा तिमी थिएनौ, मेरो प्रेम अधुरो भयो, तर मेरो प्रेम झुटो थिएन। जुन दिनदेखि मैले प्रेम गर्न थालेँ तिमीलाई, त्यही दिनदेखि तिम्रो र मेरो भेटै भएन। किनभने साँचो प्रेम पाउनुमा मात्र होइन, सम्मानका लागि गुमाउन सक्नु पनि ठुलो कुरा रहेछ। तिमीले मलाई माया गर्यौ, पाएनौ, मलाई गुमायौ, तर आफ्नो मनमा जीवित राख्यौ। मैले आफ्नै घमण्डले कुरै नबुझी तिमीलाई गुमाए, गुमाइसकेपछि जसाङ्ग बिउझेर आत्मग्लानीका साथ तिमीलाई मन पराउन थाले, मनमा तिम्रो तस्विर सजाउन थाले। तर त्यतिन्जेलसम्म म अर्काको घरमा डोली चढेर गइसकेकी थिएँ। रमन, तिमी विवाह गर, धेरै वर्ष यत्तिकै बितिसक्यो, जीवनमा एउटा नयाँ बाटोलाई रोज्नै पर्छ। म आफ्नो परिवारमा व्यस्त छु, मेरा परिवारमा आफन्त इष्टमित्र, म विभिन्न सम्बन्धमा गाँसिएकी छु, मेरा छोरा छोरी छन्, म फर्किन सक्दिन। तिमी एउटा राम्रो असल युवतीलाई आफ्नो जीवनमा भेट्याऊ, यो मेरो अन्तिम इच्छा हो। उनले रमनलाई हेर्दै मुसुक्क मुस्कुराएर भनिन्, त्यो सुन्दर आँखा, त्यो गालामा परेको खोबिल्टो, त्यो मधुर वचनले बोलेको कुरा उनले कसरी नाइ भन्न सक्थे र रमनले हुन्छ भन्ने वचन दिए। त्यसपछि न कुनै गुनासो, न कुनै आरोप, न कुनै प्रत्यारोप, बस तिमी खुसी रहौ, सदैव खुसी, यति भने रमनले सविताले तिमी पनि खुसी रहौ। उनीहरूको यति वार्तालापमा उनीहरूले भगवान् शिवशङ्करको दर्शन गरे, एकअर्कालाई मनभरि नियाले अनि

केही केही प्रेम प्रसङ्गहरू यस्तै हुन्छन्। कोही मानिसहरू आफ्नो जीवनमा आउँछन् तर साथ दिँदैनन्, तर कोही मानिसहरू हामीलाई प्रेमको अर्थ सिकाउन आउँछन्। रमन र सविताको प्रेम पनि त्यस्तै थियो, यी दुई पात्र पनि त्यस्तै थिए। उनीहरूको मिलन असम्भव भयो तर उनीहरूको प्रेम सदैव एकअर्काको मनमा जीवित रह्यो। न भेट्नु पर्यो, न बोल्नु पर्यो, न खानु पर्यो, न लाउनु पर्यो, बस सदैव उनीहरूको मनभित्र यो प्रेम मुस्कुराएको थियो। यहाँ यो प्रेम असफल हुनुको पछाडि प्रेमको कमी पनि थिएन, आर्थिक अवस्था पनि जिनतिन जीवन चलिहाल्थ्यो, परिवार मिलेको भए अप्ठ्यारो के पर्थ्यो र सामाजिक हैसियत भनेको समय अनुसारै तलमाथि हुने हो। सायद यो प्रेममा खलनायक कोही व्यक्ति नभए पनि परिस्थिति खलनायक बनिदियो, अर्थात् सविताका आमा बुवा पनि आफ्नी छोरीको भविष्य उज्जवल होस् भन्ने सोचका साथ उनलाई रमनबाट टाढा पुर्याएर राम्रो खानदानमा विवाह गरिदिए। आफ्नो छोरीको भलाई उनीहरूले त्यसैमा देखे। रमनलाई पनि उनीहरूले कुनै दोष त दिएनन्, तर उसको हैसियत राम्रो भएन भन्ने थियो। आजको दिन

सही छ, म आफ्नो परिवारमा व्यस्त छु, तिमी आफ्नो संसार बसाऊ। हामी दुवैको प्रेम एकअर्काको मनमा जीवित रहनेछ। तिमी आफ्नो बाटो, म आफ्नो बाटो, भोलि भेट होला नहोला, तिमी खुसी हुन्, सविताले भनिन्। रमनले उनले बोलेको कुरा मन्त्र सरी उनले जप्छु भनेर हुन्छ भने अनि उनलाई पनि खुसी रहने शुभकामना दिए। र आजको दिनसम्म न उनीहरूको भेट भयो, न उनीहरूको बोलचाल भयो, तर सविताले भनेको वचन उनले पूरा गरे। अहिले रमनले विवाह गरेका छन्, उनको एक सन्तान पनि छन्। प्रेमले मान्छेलाई जहिले पनि जिताउँछ। प्रेमले मानिसलाई एकैसाथ बाँच्न नदिए पनि, एकैसाथ मर्न नदिए पनि जीवनमा एउटा ठूलो पाठ सिकाउने गर्दछ र जीवनलाई बाँच्ने एउटा साहस र धैर्य पनि दिने गर्दछ। जस्तो रमन र सविताको प्रेम, यो प्रेम मिलनको रूपमा अगाडि बढेन, तर यो प्रेम सदैव जी

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलको ट्रफीका लागि फेरि एकपटक युरोप र ल्याटिन अमेरिकी टोली मैदान उत्रदैछन्। आज स्पेन र अर्जेन्टिना मध्ये एक टोली विश्व विजेता बन्नेछ।
4: युरोप र ल्याटिन अमेरिकी टोली बीच उपाधि भिडन्त हुन लागेको यो 12 पटक हो। यी दुई महादेशका टोली यसअघि 11 पटक फाइनलमा भिड्दा ल्याटिन अमेरिकी टोलीले 8 पटक र युरोपेली टोलीले 3 पटक कप जितेका छन्। आज राति भिड्न लागेको स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोली मध्ये एक हो। स्पेनले सन् 2010 को दक्षिण अफ्रिका विश्वकप जितेको थियो। 1930 देखि 2022 सम्मका 22 विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोली मात्रै विजेता बनेका छन्। युरोपका मुलुकले 12 र ल्याटिन अमेरिकी मुलुकले 10 पटक उपाधि जितेका छन्। 96 वर्षमा कुनै पनि एसियाली अफ्रिकी र उत्तर अमेरिकी टोलीले विश्वकप जित्न सकेका छैनन्। युरोप बाहिर भएका विश्वकपमा ल्याटिन अमेरिका हावी छ। हालसम्म 11 विश्वकप युरोप बाहिर आयोजना हुँदा 9 पटक ल्याटिन अमेरिकी टोलीले जितेका छन्। युरोप बाहिर 2010 स्पेन र 2014 जर्मनीले विश्वकप जितेका हुन्। यो विश्वकपमा अर्जेन्टिनालाई 64 वर्ष पुरानो कीर्तिमान दोहोर्याउने मौका पनि छ। न्यू जर्सीमा स्पेनलाई हराउन सकेमा लगातार 2 पटक उपाधि जित्नेछ। हालसम्म 2 मुलुकले मात्रै विश्वकप उपाधि रक्षा गर्न सकेका छन्। युरोपेली मुलुक इटलीले 1934 र 1938 तथा ब्राजिलले 1958 र 62 लगालग उपाधि जितेका थिए। स्पेनले 2010 दक्षिण अफ्रिका विश्वकप बाहेक उपाधि जित्न सकेको छैन। 2010 उपाधिपछि स्पेनले 2014, 2018 र 2022 नकआउट चरण पार गर्न सकेको थिएन। अर्जेन्टिना भने पछिल्ला 4 विश्वकपमा 3 पटक सेमी फाइनल र 2 पटक फाइनलमा पुगेको छ। अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक कप जितेको छ। युरोपेली मुलुक जर्मनीले सबभन्दा धेरै 8 पटक फाइनल खेल्दा 4 पटक उपाधि जितेको छ। ल्याटिन अमेरिकाबाट ब्राजिलले 7 पटक फाइनल खेल्दा 5 पटक उपाधि जितेको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले मुलुकभरका बाल सुधार गृहहरू

0: को अवस्था सुधार गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनका काम तत्काल अघि बढाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ। उपसमितिको प्रतिवेदन अनुसार मुलुकभरका 10 बाल सुधार गृहको क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित सुधार गृहहरूमध्ये 4 मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ। भरतपुर विमानस्थलबाट काठमाडौँ फर्कने क्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका विद्यार्थीले कालो झण्डा र कालो बलुन देखाएका हुन्। उनीहरूले शिक्षामा लगाइएको कर खारेजीको माग गर्दै नाराबाजी गरेका थिए। हिजो र आजको लगातारको वर्षापछि देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। महाशाखाले हिजो नै बुलेटिन जारी गरेर 3 नै भारी वर्षा हुने सम्भावना भएको बताउँदै सतर्क रहन आग्रह गरेको छ। पछिल्लो मौसमी अवस्था के छ भनेर हामीले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग कुरा गरेका छौँ।
1: हामीले एकदम मौसम विज्ञान विभागले पूर्वानुमान गरे जसरी नै हामीले त्यसमा एडभाइजरी जारी गरेका थियौँ। सबै जुन जुन विशेष गरी 23 जिल्लाहरूलाई अलिकति प्रभावित हुन सक्छ भनेर, र त्यहाँ भनेअनुसारै वर्षा पनि भइरहेको छ र कतिपय ठाउँहरूमा चाहिँ अहिले यहाँले भने जस्तो राजमार्गहरू चाहिँ धेरै जस्तो ठाउँमा अवरुद्ध पहिरोको कारणले अवरुद्ध भएको अवस्था छ। कति ठाउँमा सुचारू पनि भइरहेका छन्। हाम्रो यता आर्मी प्रहरी अनि त्यसपछि सडक विभागका प्राविधिक टोलीहरू मार्फत चाहिँ नि सबै ठाउँहरूमा पहिरो खोलाउने काम चाहिँ भइरहेको छ भने वर्षा भइ नै रहेको भएर कुनै कुनै ठाउँहरूमा चाहिँ अलिकति खुलाउन अलिकति अप्ठ्यारो पनि भएको र कुनै ठाउँहरूमा चाहिँ अलिक धेरै ठुलो पहिरो गएर फेरि तुरुन्तै पन्छाउँदा त्यहाँ फेरि थप पहिरो झर्न सक्ने र माथि बस्तीहरू भएका ठाउँहरू पनि छन् कहीँ कहीँ। त्यो भएर पनि कुनै ठाउँहरूमा चाहिँ तत्काललाई यो वर्षा कम नभएसम्म ओबानो नभएसम्म गर्न सक्ने अवस्था छैन। अब मानवीय खेतीको कुरा गर्दाखेरि चाहिँ अब मनसुन झन् विपदबाट त्यस्तो धेरै चाहिँ खेती भएको छैन। बाहिर

हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ। कविता, गीत, गजल सुन्छौँ। सम्भव भएसम्म कवि कावित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। हामीलाई यतिखेर बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रुनाई, सिङ्गापुर, हङकङ, भारत आदिबाट सुनिरहने श्रोताहरू, तपाईँहरू पनि यस कार्यक्रममा जोडिन सक्नुहुन्छ। आफ्नै स्वर दुनियाँलाई सुनाउन सक्नुहुन्छ, आफ्ना रचना पठाउन सक्नुहुन्छ र आफ्ना पत्र पत्रिकामा छापिएका वा नछापिएका रचनाहरू पनि हामीलाई पठाएर यस कार्यक्रममा, यो साहित्यिक दभान कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। हामीले प्रस्तुत गरेका कविता, गीत, गजल, खण्डकाव्य आदि यहाँले सुन्न सक्नुहुन्छ भने आफ्ना पनि कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य आदि साहित्यिक क्षेत्रका रचनाहरू सम्प्रेषण गरेर हामीलाई पनि सहयोग गर्न सक्नुहुन्छ। यहाँको आवाज संसारभरि पुर्याउन हामी मद्दत गर्छौँ, हामी सहयोगीको भूमिका निर्वाह गर्दछौँ। श्रोताहरू, यो अहिलेको कार्यक्रमभन्दा अगाडि मैले केही एपिसोड धनकुटा मूलत कोशी प्रदेशका प्रतिभाहरूलाई जोड दिँदै त्यस क्षेत्रका र मूलत धनकुटाको सेरोफेरोमा रहने प्रतिभाहरूका विभिन्न रचनाहरू प्रस्तुत गरेको थिएँ। श्रोता, आज म यहाँहरूलाई पश्चिमाञ्चल र मूलत गोर्खाको सेरोफेरोमा रहनुहुने प्रतिभाहरूका रचनालाई यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु र त्यसपछि समय रहेमा म अन्य केही प्रतिभाहरूको रचना पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछु। आज मैले गोर्खाका प्रतिभाहरूको चाहिँ सेरोफेरो गोर्खा बाङ्मय पुस्तकबाट ग्रहण गरेको छु। यसमा विभिन्न किसिमका प्रतिभाहरूले आफ्नो आफ्नो कलम चलाउनु भएको छ र त्यस्ता विभिन्न किसिमका प्रतिभाहरूमध्ये त्यहाँबाट चाहिँ एउटा प्रतिभा हुनुहुन्छ टेकबहादुर लौडारीजी, गोर्खा मूल स्वदेशको भन्ने एउटा कविता उहाँले चाहिँ यो गोर्खा बाङ्मयमा प्रकाशित गराउनु भएको छ। त उहाँ लेख्नुहुन्छ, पदेरामा जलका मूल नदै भई बक्स सागर, ढुङ्गा र मृत्तिका मिल्दै बनेका उच्च स्थावर, बिरुवा वनका मूल बासन्ती फुल बन्दछन्, संयोजन गरे मात्र नदीमा सेतु बन्दछन्, धरती आकाशले चुम्ने क्षितिज हुन्छ दूरमा, भावना विरही हुन्छन् बिछोडी प्रेम भावमा, कला मन्दिरका मूर्ति देवता मूल भावका, वातावरण संस्कार मूल बन्छन् स्वभावका, गाउँ हुन् राष्ट्रका बाघ, जनता फूल राष्ट्रका, सद्भाव मित्रता जोड्ने नेतृत्व सेतु राष्ट्रका, सम्पर्क राष्ट्रको भाषा नेपाली मूल भानु हुन्, उज्यालो दिलमा छर्ने सृष्टिका मूल र घाम हुन्, देश धरती महादेश पृथ्वी हुन् मूल देश कि, बिम्ब ब्रह्माण्ड यो रच्ने महाशक्ति कुनै छ कि, कुल हुन् बुद्ध वा वृद्धा गृह सृष्टि जमाउने, फुल हुन् बाल बच्चा यी बागभित्र रमाउने, बासन्ती फुल हुन् राम्रा धरतीका परिवर्तन, रमाऊ स्वाभिमानी भई राखी संस्कार ओजन, राष्ट्र निर्माणमा श्रेष्ठ पृथ्वी देशमा देशको, पृथ्वीकै देन नेपाल गोर्खा मूल स्वदेशको। यसरी टेकबहादुरजीले गोर्खा मूल स्वदेशको भनेर यस कवितामा गोर्खाको सौन्दर्य र गोर्खाले जुन नेपाल एकीकरण गर्नको लागि दिएको इतिहास, त्यसको चाहिँ जगमा खडा भएको देशको विषयमा उहाँले बडा सुन्दर ढङ्गले आफ्नो रचना प्रस्तुत गर्नुभएको छ। देश धरती महादेश पृथ्वी हुन मूल देश कि, या पृथ्वी हुन मूल देश किमा चाहिँ यहाँ बिम्ब पनि परेको छ। पृथ्वी शब्दले धरतीलाई पनि यहाँ बताएको छ भने पृथ्वी नै मूल हुन्, यो देशको नेपालको मूल पृथ्वीनारायणशाह हुन्, जसको चाहिँ दृष्टि पाएर, जसको सृष्टि पाएर यो नेपाल छरिएको चाहिँ छ
भन्ने यो भाव हो यस कवितामा कविले व्यक्त गरेका छन्। र त्यसलाई चाहिँ एउटा साहित्यिक परिवेश र प्रकृतिको सौन्दर्यको वर्णनको चाहिँ परिवेशमा मिलाएर यसलाई ज्यादै सुन्दर ढङ्गले व्यक्त गरेका छन्। त यहाँ भाषाको कुरा लेख्दा भानुलाई सम्झिया छन् कविले, सम्पर्क राष्ट्रको भाषा नेपाली मूल भानु हुन्, उज्यालो दिनमा छर्ने सृष्टिका मूल घाम हुन्। त यहाँ पनि चाहिँ बिम्ब परेको छ, भानुलाई चाहिँ रूपकालङ्कारको रूपमा यहाँ सूर्य भन्ने अर्थमा र चाहिँ भानुभक्त आचार्य भन्ने अर्थमा यहाँ चाहिँ बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ। यसरी गोर्खा मूल सन्देश यो कविताले गोर्खालाई नेपाल देशको मूल स्तम्भको रूपमा चित्रण गरेको छ भने भाषाका मूलका रूपमा, भाषाका गायकका रूपमा भानुलाई यहाँ कविले सम्झिएका छन्।

अब यो एउटा चाहिँ कविता छ, यो चाहिँ दिल्ली मूलति हुन् भन्ने उहाँले चाहिँ पछुतो भन्ने कविता लेख्नु भएको छ। सुनौ उहाँको कविता कस्तो रहेछ। चम्चे हुनेर र नै गरिएन पहिले, चौतर्फ काम नहुँदा मन दुख्छ अहिले। सेवा भनेर गरियो अतिशयका ताप, लाग्दैछ आज पछुतो गरिएछ पाप। ढम्क्याउँदै धन लिँदै धनवान बन्नु, आएन नत्र सरी नहुने विपन्न। मारेर जीव बनेका बहुमूल्य अङ्ग, बेच्दै बटुल्न रुपियाँ भने छैन ढङ्ग। ठेक्का लिएर गतिलो टिपटाप पारे, भर्दै गरे पनि हुने घरको बकारी। थापेर हात परको धन तान्न लाए, आएन लाग्छ अहिले पछुतो मलाई। कुर्सी समात्न तरिका पनि सिक्नु छैन, सोझो भएर सुखको मुख देखिँदैन। धिक्कार लाग्छ नि मुख ठगिएन कोही, चौपट्ट आज मनमा पछुतो पछुतो छ सोही। राम्रो रहेछ बोलियासँग टाँसिएको, दादा र तस्करसँगै मन गाँसिएको। मारे ठगे पनि हुने सकिएन खोई, लाग्दैछ आज पछुतो मनभित्र सोही। यसरी यो पछुतो कवितामा दिल्ली प्रसाद मूलहित्ती हुनले त चाहिँ यो यस हाम्रो देशमा अहिले जस्तो चाहिँ विकृति चलिराखेका छ, विसङ्गति भइराखेका छ, त्यसका प्रति बडो राम्रो चाहिँ मिठो व्यङ्ग्य चाहिँ दिनुभएको छ। र हाम्रो चाहिँ चाकरी गर्ने, चापलुसी गर्ने, भ्रष्टाचार गर्ने, ठेक्का पट्टाका माध्यमबाट भ्रष्टाचार गर्ने, धम्क्याएर भ्रष्टाचार गर्ने, लुटेर चाहिँमा धन कमाउने, यस्ता विभिन्न किसिमका प्रवृत्तिहरूलाई यो कविताले बडो राम्रोसँग चाहिँ व्यङ्ग्य गरेको छ, ठेकदारहरूलाई पनि व्यङ्ग्य गरेको छ। र अनि राजनीतिकमा लागेका मान्छेहरू पनि एकदम झगडा गरेर तगडा गरेर चाहिँमा मारपिट गरेर जो कुर्सीको लुछा चुँडी चलिराखेको छ नेपालमा, र थियो पनि भनौँ, अब अहिले अलिकति परिस्थिति चेन्ज भएको छ, तैपनि त्यो जुन परिस्थिति थियो त्यसलाई यहाँ चाहिँ कविले व्यङ्ग्य गरेका छन्। कति मिठो छ। कुर्सी समात्न तरिका पनि सिक्नु छैन, सोझो भएर सुखको मुख देखिँदैन। होइन, त्यो कुर्सी चाहिँ छेक्ने, कुर्सी समात्ने, तान्ने, आफ्नै अधिकारमा ल्याउने त्यो ढङ्ग पनि भएन भनेर यसरी कविले यो कवितामा बडो मिठोसँग व्यङ्ग्य गर्नुभएको हामी देख्न सक्दछौँ। साथीहरू, अब चाहिँ अब गोर्खालीका कविताहरूको बिचमा मैले एकजना चाहिँ फरक धारका व्यक्तिको कविता अहिले पढ्दैछु। उहाँ हुनुहुन्छ कवि रत्न सक्छौँ कहानी भन्ने शीर्षक लिएर आउनुभएको छ। अब यो गोर्खा बाङ्मयमा यो छापिएको छ। यसको चाहिँ शीर्षक चाहिँ रच्न सक्छौँ कहानी रहेको छ, र यसका लेखक पिपलमणि सिग्देल हुनुहुन्छ। तपाईँ अहिले अमेरिकामा रहनु भएको छ, र अहिले यो अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा पनि उहाँ उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ। अमेरिकामा बसेर पनि नेपाली भाषा साहित्यको बारेमा चर्चा परिचर्चा गराउँदै हुनुहुन्छ। नेपालीमा मात्रै नभएर पिपलमणि सिग्देलजी संस्कृत भाषा साहित्यका पनि अध्येता हुनुहुन्छ, र उहाँ काठमाडौँमा रहँदाखेरि बौद्ध दर्शनका उपप्राध्यापकका रूपमा काम गरिरहनु भएको थियो, र अहिले अमेरिका गएर पनि उहाँ भाषा साहित्य संस्कृति र चाहिँ यो चाहिँ दर्शन शास्त्रको क्षेत्रमा पनि काम गरिरहनु भएको छ। त उहाँ चाहिँ यो चाहिँ यो गैर नेपाली यो गैर आवासीय नेपालीहरूको चाहिँ साझा संस्थामा पनि उहाँले काम गरिरहनु भएको छ, गरिसक्नु भएको छ, र अहिले पनि सायद उहाँ त्यसमा जोडिनु भएको होला। उहाँ चाहिँ नेपाली कवितामा विद्यार्थी जीवनदेखि नै कलम चलाउने एउटा सिद्ध हस्त प्रतिभाको रूपमा उहाँलाई हामीले देख्ने चिन्ने गरेका छौँ। पिपलमणि सिग्देल त रच्न सक्छौँ कहानी, उहाँको चाहिँ कविता यसरी चाहिँ सुरु भएको छ। आमा तिम्रो नयन तलामा आँसुको भेल देख्दा, पाखा बेसी सकल जगमा त्रासको खेल देख्दा भेरी बक्सिन रगत जसरी रातको बिम्ब बन्दै, भेरी बक्सिन
रगत जसरी रातको बिम्ब बन्दै मेरो छाती चरचर भयो ऊ कति के छ भन्दै कोही आए जनमत लुटी भोक केही लुट मिट नलाई सेवा भन्दै कर सबनीले डम्प आफ्नै बजाई तेरो मेरो खलबल गरी व्यर्थ यात्री यात्रा बिराए खल्ती भर्दै बिरस रसको राष्ट्रको गीत गाए गोली गठ्ठा लिकन मरे युद्धमा भाइ भाइ आफ्नै छानो समथल भयो काल भूकम पाए कोरोनाको कहर पनि यो काल बोकेर आयो काला पानी तिर रूप पसि देश नै निल्न लाग्यो आँखा खोल्दै घर घर यहाँ दीपका दीप बालौँ बारी टारी लाला हुने बीजकै रोप्न थालौँ हामी मिल्ला सहज मनले रत्न सक्छौँ कहानी माटो पानी रगत पसिना मिल हो जिन्दगानी मेची काली नव नव कला कार जन्मन रमाउन् खेली आफ्नै श्रम शिविरमा दिव्य उल्लास छाउन् खोजौँ हामी मधु मिलनको देश रसने जवानी डाकौँ हामी नवकिरणको सिर्जनाको बिहानी यसरी पिपलवर्ण सिग्देलले आफ्नो देशको कथा व्यथालाई टिप्दै र देशमा चाहिँ धेरै किसिमका समस्याहरू आएको कुरा पनि यहाँ सङ्केत गरेका छन्। गोलीगट्ठा लिएर एकथरले युद्ध गरेर लाखौँ लाखौँ कि अब 17,000 त प्रसिद्धै छ त्यो ठुलो हाम्रा चाहिँ दाजुभाइलाई युद्धमा चाहिँ भुटेका कुराहरूलाई पनि यहाँ सम्झिएका छन्। यसरी बल्ल बल्ल चाहिँ त्यो भुटेको नेपालीहरूलाई गोली ठोकेको घाउ निको हुन पाउँदा नपाउँदै फेरि अर्को चाहिँ ठुलो चाहिँ ग्रह दशा लाग्यो नेपाललाई त्यो 2072 साल वैशाख 12 गतेको भूकम्प। त्यो भूकम्पले पनि नेपालीहरूलाई थिलथुलो बनाउनु बनायो। त्यो भूकम्पबाट अलिअलि उठ्न थालिरहेको थियो नेपाल। फेरि अर्को चाहिँ महामारी आयो कोरोनाको कहर आयो त्यसले पनि हामी नेपालीहरूलाई धेरै चाहिँ क्षति गर्यो। हाम्रो नेपालको समृद्धि लाए नेपालको विकास लाए नेपालको अग्रगमन लाए त्यो कोरोनाले पनि धेरै क्षति चाहिँ गर्यो। बरु भूकम्पले त खास खास संरचनाहरू बिगारेर क्षति गर्यो त कोरोनाले त देशलाई नै 2 वर्ष धन्दै चाहिँ ठप्पै बनाएर सारा उत्पादनमा त्यसको चाहिँ प्रतिकूल असर पर्यो व्यापारमा त्यसको प्रतिकूल असर पर्यो हाम्रो पर्यटन उद्योगलाई त्यसले चाहिँ ध्वस्तै चाहिँ बनाएको थियो। त्यसै गरेर अरू किसिमका हाम्रा चाहिँ आर्थिक गतिविधिहरूलाई पनि कोरोनाले नराम्रोसँग चाहिँ क्षति पुर्यायो। त्यसो भएर चाहिँ कवि त्यसलाई सम्झेर भन्छन् कोरोनाको कार पनि यो काल बोकेर आयो काला पानी तिर रूपपछि देश नै नेल्न लाग्यो। यसरी कविले त्यो समयको कहर लाग्दो परिस्थितिलाई बडो चाहिँ रोचक ढङ्गले अभिव्यक्ति दिएका छन् यस कवितामा। श्रोताहरू म अब एउटा कविता पस्कन लागिराखेको छु त यो चाहिँ प्रभा भट्टराई आचार्यको कविता हो। उहाँ नेपाली एमए गर्नुभएकी भाषा साहित्य किसाधिका हुनुहुन्छ। उहाँ पदकन्या कलेजमा लामो समयसम्म प्राध्यापनरत पनि हुनुहुन्छ। उहाँले चाहिँ थुप्रै कवितामा कलम चलाउनु भएको छ। उहाँका थुप्रै रचनाहरू विभिन्न पत्र पत्रिकामा हामी प्रकाशित भएको पाउँछौँ। तपाईँको सुन्ने यो गाउँ मेरो भने त्यही गाउँमा आपत आइरहेको गाउँमा विपत आइरहेको गाउँमा अनेक किसिम समस्याले गाउँ चाहिँ झेलिरहेको र मेरो सुन्दर गाउँ कता कता हराउन लागेको यस्तो दुर्दमनीय कथालाई यो कवितामा उहाँले विषय बनाउनु भएको छ। प्रभाजी लेख्नुहुन्छ यो धरतीमा परेको प्रथम किरणमा ब्युजने शङ्खनाद यो चाहिँ श्रग्धरा छन्दमा लेख्नु भएको छ उहाँले। यो धरतीमा परेको प्रथम किरणमा ब्युजने शङ्खनाद बाँडेको दिव्य ज्योत्सना
उच निज नगरी सूर्यको साम्यवाद हो वा वा म्या म्या र का का सब ध्वनि मिसिदा क्या न उठो पखेरो के गर्दै बस होला जन रहित महा शून्य त्यो गाउँ मेरो। यस्तो सुन्दर गाउँ जहाँ बाबा र म्याम्याका मधुर ध्वनिहरू मिसिन्थे, मान्छेहरूको अनगिन्ती झैँ सन्दर्भहरूले गुन्जिरहन्थ्यो, त्यस्तो गाउँ आज त शून्य भइरहेको छ। के गर्दै बस्छ होला जन रहित महा शून्य त्यो गाउँ मेरो। शून्य मात्र होइन, गाउँ त महाशून्यमा परिणत हुँदैछ भनेर बडो चाहिँ गाउँको चिन्ता यसरी कवि प्रभाजीले व्यक्त गर्नुभएको छ। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। एकदमै वस्तु समस्या हाम्रो चाहिँ गाविसहरूलाई पैसा गएको छ, बाटोहरू बनिरहेका छन्, पानीका पदेराहरू बनिरहेका छन्, अब चाहिँ खेत खलिहानमा पनि चाहिँ गोठहरू ठाँटीहरू बनिरहेका छन् तर त्यहाँ ठाँटीमा बस्ने मानिस छैन, धर्मशालाहरू बनिरहेका छन् धर्मशालामा बस्ने मानिस छैन, गाउँ गाउँमा मठ मन्दिरहरू पनि खडा भइरहेका छन् तर ती मठ मन्दिरहरूमा पूजा गर्ने हातहरू छैनन्, पुजारीहरू छैनन्, मन्त्रहरू छैनन्। यसरी हाम्रो देश शून्यबाट महाशून्यतिर प्रस्थान गरिरहेको छ कि भन्ने यस्तो चाहिँ दिव्य चाहिँ ध्वनि यसमा कविले व्यक्त गर्नुभएको छ। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। माटो आफै छ राम्रो तर पनि यसमा खन्न मान्छे कहाँ छन्। कस्तो चाहिँ सत्यलाई यहाँ कविले व्यक्त गरेका छन्। कसले पोल्ला र भित्तातिर रहर गरे रात माटो कमिरो। घर घरमा चाहिँ रातो माटोले चाहिँ यो दसैँ लागेपछि पोतेर सिङ्गार गरिन्थ्यो, त्यसलाई चाहिँ यो सालको बोक्रा र अरू केही चिज मिसाएर पकाएर कालो बनाएर कालो अनि रातो अनि फेरि कालो अनि फेरि पहेँलो अनि विभिन्न बुट्टाहरू भरेर घर कति सुन्दर बनाइन्थ्यो, तर आज त्यो चाहिँ घरलाई रातो माटोले कमेरोले पोत्ने मान्छे त्यो घरमा कोही छैन। अहिलेसम्म यहाँ त्यहाँ घर खडै छ, कुनै पनि दिन त्यो घर घरल्याम गोर्लुम ढल्ने छ। हाम्रो गाउँ बस्तीहरू शून्यबाट महाशून्यमा परिणत हुनेछन्, कति मिठो कल्पना छ, सत्यलाई कति मिठोसँग सशक्त ढङ्गमा कविले यहाँ व्यक्त गरेका छन्। बाटो बन्दैछ राम्रो तर पनि यसमा हिँड्न मान्छे कहाँ छन्। माटो आफै छ राम्रो तर पनि यसमा खन्न मान्छे कहाँ छन्। कसले पोतला र भित्तातिर रहर गरी रात माटो कमिरो। के गर्दै बस्छ होला जन रहितमा शून्य त्यो गाउँ मेरो। पौडे खेल्ने कता छन् उछल कुद बिना न्यास्रिएको छ खोला। चिसो पानी कुवाको पनि अब त यसै खेर जाँदैछ होला। को उठला झिसमिसे मै को उठला झिस झिसमिसे मै अब ढुलमुलिँदै पुग्न पहिले पँधेरो। के गर्दै बस्छ होला जन रैतमा शून्य त्यो गाउँ मेरो। झर्दै होलान् क्रमैले गलित भै यता मूल खाँबो र पाली। झर्दै होलान् क्रमैले गलित भै यता मूल खाँबो र पाली। गर्दै होलान् सुरक्षा पर पर कसको द्वारमा गोर खाली। आहा कति मिठो कल्पना, हामी त संसारभर शरीर अर्काको घरको रक्षा गरिरहेका छ तर आफ्नो घरको खाँबो ढलिरहेको छ, पाली ढलिरहेको छ, आफ्नो घरको धुरी ढलिरहेको छ तर हामी अर्काको देशमा अर्काको घरमा चाहिनेमा हामी चाहिँ घरको हामी चाहिने गोठालो बनिराखेका छौँ। त्यो घरमा कसैले आएर चोर लाग्यो, त्यो घर ढल लाग्यो, बिग्र लाग्यो भने हामी गोठालो बनिराखेका छौँ, सुरक्षा गरिरहेको। कस्तो विडम्बनापूर्ण हामी नेपालीहरूको जीवन बन्न गएको छ। छैनन् केही यता खै फगत अबतिरै सम्झनाको छ घेरो। के गर्दै बस्छ होला जन रहित महा शून्य त्यो गाउँ मेरो। त्यो छाता कर्कलाको मृदुल रहरिलो स्याउलाको सिरानी। त्यो गुच्छा घुवाई घट्टा सित समय यसै रल्दिने जिन्दगानी। कुट्याई सम्झनाले अभयसित भनी खै सखी गाउँ तेरो।
के गर्दै बस्छ होला जनरैतमा शून्य गाउँ शून्य त्यो गाउँ मेरो. यसरी हाम्रो गाउँ लेख बेसीहरू निर्जन बन्दै गइरहेका छन्, मान्छे रहित बन्दै गइरहेका छन्. यस्तो निर्जन र मान्छे रहित हाम्रो गाउँलाई, हाम्रो सेरो फेरोलाई कविले ज्यादै सुन्दर ढङ्गले यसमा चाहिँ व्यङ्ग्य गरेको हामी पाउन सक्दछौँ. अब अर्को एउटा कविता चाहिँ छ मेरो हातमा चाहिँ. अब चाहिँ एकजना मगर भाइले लेख्नु भएको छ, उहाँ पनि हाल चाहिँ न्युयोर्कमै हुनुहुन्छ, गोर्खाका भाइ चाहिँ सायद उहाँ हुनुहुन्छ. उहाँ चाहिँ गजल एउटा पठाउनु भएको छ र त्यो छापिएको छ गोर्खा बाङ्मयमा. उहाँ लेख्नुहुन्छ यसरी, सरकारलाई गाली गरी विकास हुन्न गाउँघर. गजल पदममा लिङ्खा मगर. सरकारलाई गाली गरी विकास हुन्न गाउँघरको, सहरतिर बसाइसरी विकास हुन्न गाउँघरको. गाउँ हाम्री जननी हुन्, उनलाई हेर्नु कर्तव्य हो, आफू मात्र पार तरी विकास हुन्न गाउँघरको. बाध्यताले सारिदेलन् कर्मथोलो अन्तैतिर, सम्पत्तिले झोलाभरि विकास हुन्न गाउँघरको. छ माग्न आशा देखाउँछन् जितेपछि बिर्सी जाने, छ माग्न आशा देखाउँछन् जितेपछि बिर्सी जाने, यस्ताबाट भर परि विकास हुन्न गाउँको. आफै गाउँ बनाउन आफै अघि सर्नुपर्छ, होइन भने भाषण छरी विकास हुन्न गाउँको. यसले पनि समसामयिक राजनीतिक सन्दर्भलाई बडा राम्रोसँग व्यङ्ग्य गरेको छ. त आज गाउँघरहरू रित्तै हुँदै गइरहेका छन्, गाउँका गाउँ मान्छेहरू सहरतिर छिरिरहेका छन्, सहरका मानिसहरू विदेशतिर चाहिँ छिरिरहेका छन्। यसरी लाखौँ लाखको सङ्ख्यामा आज नेपालीहरू विदेशतिर गइरहेका छन् र नेपालका गाउँ पखेराहरू, देउराली र भन्ज्याङहरू पुरा पुर खाली भइरहेका छन्, निर्जन भइरहेका छन्. त्यहाँ गोठालाहरूको सुसेली कुनै देउरालीमा सुन्न पाइँदैन, कुनै गाउँ बेसीमा चाहिँ गाई बाख्राको आवाजहरू, म्याम्या र बामाउका आवाजहरू सुन्न पाइँदैन. अनि असार महिनामा पनि त असारे गीत गाएको भाकाहरू, महिलाका सुरिलो भाकामा गाएका गीतहरू सुन्न पाइँदैन. यसरी हाम्रो देश आज कतातिर जाँदैछ, कस्तो भइरहेको छ, त्यसमा चाहिँ यो कवितामा पनि खुबैसँग चाहिँ चिन्ता गरिएको, चिन्तन गरिएको देखिन्छ. यस्तो मधुर मिठो कविता लेख्ने पद्मल लिङ्खा मगरज्यूलाई पनि म हार्दिक चाहिँ धन्यवाद दिन्छु. यसरी गजल शैलीमा नेपालको वास्तविक समस्यालाई उहाँले मिठो पाराले यसमा चाहिँ व्यक्त गर्नुभएको चाहिँ छ चा।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: PFPS गोर्खा रेडियो।
2: अर्को चाहिँ कविता पनि म भन्न चाहन्छु। नेपाल उच्च भन्ने यो कविता छ, उहाँको चाहिँ कविता यस प्रकार छ। नेपाल उच्च सर झैँ लाग्छ सिर्जना सुन्दर, उषाको नौलो लालीमा उर्ले सिँगार्छ किन्दर, लाग्छ माया जन्मेको थलो खेलेको भूमिको, तेन्जिङ वीर पुगेका पहिरो सगेर माथाको, हिरा र मोती झोल्किएसरी तल्किने शिखर, डाँडा र पाका गुनासो थुङ्गा देखिने सुन्दर। नेपाल उच्च सरजै लाग्छ सिर्जना सुन्दर, उषाको नौलो लालेमा ओर्ले सिँगार्छ किन्नर, लाग्दछ माया जन्मेको थलो खेलेको भूमिको, तेन्जिङ बिर पुगेका पहिलो सगर माथाको, इरा र मोती झल्किए शरीर झल्किने शिखर, डाँडा र पाका गुनासो थुङ्गा देखिने सुन्दर। मिरमिरे बेला चिरमिरे गर्दै चरीले बोल्दो छन्, मगमग मिठो बासना सर्दै कोपिला फुल्दछन्, पिपल स्वर शीतल छाया बटुवा रुदछन्, मुनाला नापे मयूर नाच जुरेली गाउँछन्, दराउँदै खोला कलकल गाए सिँचाइ भर्दछन्, मेची र काले राष्ट्रको नृत्य पहरा दिँदैछन्, भ्रकुटे सीता जन्मे यहीँ नेपाली माटोमा, बुद्धले ज्ञान फैलाए यहीँ शान्तिको बाटोमा, देशको निम्ति डटेर लड्ने वीर हौँ गोर्खाली, पौरख पोखी उन्नति गर्ने हामी हौँ नेपाली। यसरी वीरबहादुरजीले यहाँ चाहिँ नेपालको उच्चताको बखान गर्दै र त्यसमा मूलत गोर्खालीहरूको भूमिका, गोर्खालीहरूको योगदान र गोर्खाको भूभागलाई समेत समेटेर यसमा चाहिँ उल्लेख गरिएको यहाँ पाइन्छ। दरौँदी खोलाको कलकलाउँदो कुरा यहाँ आएको छ। त्यस्तै चाहिँ अरू ठाउँका कुराहरू पनि होइन, शीतल बिर शीतल छाया बटुवा रुद्दछन्, यस्ता कुराहरू पनि यसमा आएको छ। यसरी गोर्खाको भूगोललाई पनि अलिकति समेट्दै, नेपालको भूगोललाई पनि यसो छुसो चाहिँ चर्चा गर्दै, भ्रकुट र सीता यही देशमा जन्मिएको र बुद्धले चाहिँ शान्तिको ज्ञान संसारभरि फैलाएको देश नेपाल हो। यो सुन्दर बगैँचा हो, यो शान्तिको बगैँचा हो। यो देशको निमित्त हामी नेपालीहरूले, यो देशको निमित्त हामी गोर्खालीहरूले केही न केही उच्च कामहरू गर्नुपर्दछ, केही न केही त्याग र तपस्याको यात्रा हिँड्नुपर्दछ। हामी सधैँ चाहिँ अरूको पछि लागेर हुन्, हामी हाम्रै पछि लागेर आफ्नै विचार आफ्नै कर्म कौशल आफ्नै चाहिँ पाखुरी बजारेर अगाडि बढ्नुपर्छ भन्ने भावधारालाई कवैले बडो मिठो ढङ्गमा व्यक्त गरेको हामी चाहिँ देख्दछौँ। अर्को एउटा गजल पनि मेरो हातमा आइपऱ्यो, शान्ता सापकोटा खनाल भन्ने। अब अर्को एउटा सानो गजल मेरो हातमा आएको छ, त्यो छोटो गजल सुनाएर म फेरि चाहिँ अरू केही प्रतिभाहरूको कविताको बारेमा चर्चा गर्दछु। ढुङ्गा जस्तै छ मेरो मुटुमा मुटु तिमी साट्न नखोजौ, ढुङ्गा जस्तै छ मेरो मुटु तिमी साट्न नखोजौ, सबै बुझ्छु आँखा पढेरै तिमी ढाँट्न नखोजौ, यी शब्दहरू केवल काल्पनिकतामा मात्रै, उद्देश्य छ फरक मेरो बाटो काट्न नखोजौ, आकाश वर्षन्न अनि उम्रन्न धरती चिरी, तथ्य बिना कुरा गरी दिमाग चाट्न नखोजौ, दायित्वबोध हुन्न कि तिमीलाई अचेल कुन्नी, उराल्छौ नकारात्मकता फगत झाँट्न नखोजौ। यसरी कवि शान्ता सापकोटाले चाहिँ सापकोटा प्लस खनाल हुँदो रहेछ र आफ्नो चाहिँ गजलमा एउटा मिठो भाव यसमा व्यक्त गर्नुभएको छ। ढाँट्न नखोज बाटो काट्न नखोज दिमाग चाट्न नखोज फगत झाट्न नखोज भनेर चाहिँ आफ्नो चाहिँ साथीलाई यसरी उहाँले चाहिँ लेख्नु भएको हामी पाउँछौँ। श्रोताहरू अब अर्को एउटा मुक्तक पनि मेरो हात लागिरहेको छ, यो चाहिँ गोविन्द बहादुर कुमार गोर्खाली श्रेष्ठा हुनुहुन्छ उहाँ, त उहाँ लेख्नुहुन्छ सस्तो र बोलियो भन्दा भन्दै जान्छ जिन्दगी, बितेका पलहरू गन्दा गन्दै जान्छ जिन्दगी, जीवन क्षणभङ्गुर तर गतिशील रहेछ, नमिलेको हिसाब कन्दा कन्दै जान्छ जिन्दगी। हाम्रो जिन्दगी कति सजिलोको परिभाषा गर्नुभएको छ, वास्तवमा हाम्रो जिन्दगी यस्तै यस्तै गरी गरेको नै एक दिन भोकलक्क भएर जान्छ, त्यो कुरा कति मिठोसँग उहाँले भन्नुभएको छ। दुई मुटु एक नभए प्रीति फुल्दैन राम्रो, आशाका किरण बिना जीवन झुल्दैन हाम्रो, ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा हुन्छौँ, लाग्छ विश्वास बिना यहाँ श्वास चल्दैन हाम्रो। योमा पनि कति गजब कुरा भन्नुभयो, आफ्नो हाम्रो चाहिँ उखान टुक्कालाई ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा भन्ने उखान टुक्कालाई बडो मिठो शैलीमा उहाँले यस आफ्नो चाहिँ गजलमा व्यक्त गर्नुभएको छ। एउटा धुरी भए अर्को छानु हुनुपर्छ, एउटा पाथी भए अर्को मानु हुनुपर्छ, कुरै नबुझिकन बित्थामा तातिनु हुन्न, एउटा ठेली भए अर्को पानु हुनुपर्छ। आहा कति मिठो कल्पना, हामी नमिलिकन हाम्रो घर परिवारमा लोग्ने स्वास्नी नमिलिपनकन बाबु छोरा नमिलिकन केही हुन्न, त्यो घर भाँडिन्छ। त्यसैगरी हाम्रो देशमा पनि हाम्रो चाहिँ अनेकगिन्त किसिमका समाजहरू छन्, विभिन्न जात जातिले हाम्रो देश सुशोभित छ, विभिन्न भाषाभाषीले हाम्रो देश सुशोभित छ, र विभिन्न किसिमका संस्कृति र सभ्यताले पनि हाम्रो देश सुशोभित छ। यहाँ सबैजना मिलेर आफ्नो अस्तित्व पनि कायम गर्दै एउटाले अर्कोलाई हातीमालो गर्दै अगाडि बढ्नुपर्छ भन्ने भावलाई गोविन्द बहादुरजीले बडो मिठो शैलीमा छोटकरीमा ट्वाक्क चाहिँ भन्नुभएको रहेछ। त साथीहरू अब यो भन्दा भन्दै अब समय पनि ले पनि नेटो काट्न आँटिसकेको छ, त एउटा चाहिँ मेरो हातमा कविता आएको चित्ररत्न साक्यजीको चाहिँ कविता मेरो हातमा आएको छ, उहाँले यसमा गद्य कविता लेख्नु भएको छ, त्यो हेरौँ त। मेरो अधुरो सपना भनेर लेख्नु भएको छ, के रहेछ त उहाँको अधुरो सपना एकताल हेरौँ न त है, त ल सुन्नुहोस् है त उहाँको अधुरो सपना के रहेछ। म नै विदेश जाने अन्तिम छोरो हुँ भन्दै विदेश गएँ थिएँ लाहुरे भएर, म नै विदेश जाने अन्तिम छोरो हुँ भन्दै विदेश गएँ थिएँ लाहुरे भएर, मेरो बा पूर्वजहरू सबैले आधा जुनी बिताए थिए विदेशमै, मेरो पनि आधा जुनी बित्यो लाहुरे नै भएर। मेरा घरमा छन् दुईटा हिरा, हर्के र बिर्खे नामले ती बोलाइन्छन्, तिनले नाग्ने छैनन् देशका सीमा, जसरी आजका पिँढीले नाग्दैछन्। समुचित शिक्षा दीक्षा छ, इलम हजारौँ खोल्लान् स्वदेशमै, प्रियासँगै बगाउँला पसिना, प्रियासँगै बगाउलान् पसिना, सेजै धरती स्वदेशकै, सिच्दै धरती स्वदेशकै, यी थिए मेरा सपना, आज चकना चुर भए झैँ लाग्छ, आज मेरो जवान छोरो विदेश जाने आतुरमा छ, भन्छन् देश कङ्गाल भो, वन जङ्गल सबै सखाब भो, भ्रष्टाचारले अर्थतन्त्र खत्तम भो, उद्योग सबै ठप्प भई विकास अवरुद्ध भो, माटाको उर्वरा शक्ति छिन्न भो, मजदुरीको मुहान बन्द भो, मेरो छोरो बेरोजगार भई भोलि पक्का विदेश जाने नै भो। यसरी अहिलेको नेपालको वर्तमान समयमा जे चाहिँ हुड चलिराखेको छ, विदेश जाने, आफ्नो देश छोडिहाल्ने, आफ्नो गाउँ छोडिहाल्ने, बाबु बाजेले बनाइदियो घर त्यागिहाल्ने, गाउँबाट सहर छिरिहाल्ने, सहरबाट विदेश हुइकिहाल्ने, जो लहर चलिरहेको छ, जो हुडबाजी चलिरहेको छ, त्यसलाई कवैले बडो राम्रोसँग व्यङ्ग्य गरेका छन्। र हामीले यो होडबाजीमा लाग्न हुँदैन, हामीले हाम्रो देशलाई नसिगारे परदेशी आएर हाम्रो देशलाई सिँगार्दैन, हाम्रो देश सिँगार्ने हामी नै हो, हामीले सिँगारेनौँ भने हाम्रो देश कसैले आएर सिँगार्दैन भन्ने यो भावका साथ चित्ररत्न साक्यजीको यो कविता मैले यहाँ पस्किएँ। अब यसपछि अरू पनि केही कविताहरू मेरो हातमा चाहिँ रहेका छन् श्रोताहरू, ती एउटा दुईटा कविताहरू पढेर आजको यो हाम्रो साहित्यिक कार्यक्रम दोभान को चाहिँ म चाहिँ के गर्छु भने बिट मार्न चाहन्छु। तर्का गोर्खा जिल्लाका ज्यादै राम्रा प्रतिभा हुन् डाक्टर राजु बाबु श्रेष्ठ, उनका चाहिँ थुप्रै गीत संग्रह र गीत एल्बमहरू पनि हामी सुन्न हेर्न पाउँछौँ। त्यस्तै गरिकन उहाँको कविता सङ्ग्रह पनि छापिएको छ भने दुईवटा तिनवटा कथा सङ्ग्रह पनि राजुबाबु श्रेष्ठको छापिएको छ। र गोर्खाली प्रतिभाहरूको खोजी हुँदा, गोर्खाली प्रतिभाहरूको सम्मान गर्दाखेरि राजुबाबु श्रेष्ठ छुटिँदैन, गोर्खाली साहित्यकारहरूको जमघटमा राजुबाबु श्रेष्ठ छुटिँदैनन्। र उनले चाहिँ गोर्खाकै विभिन्न पुरस्कारहरू पनि प्राप्त गरेका छन्। त्यसमा चाहिँ तुलसीमान श्रेष्ठ स्मृति पुरस्कारबाट पनि राजुबाबु श्रेष्ठ सम्मानित भइसकेका छन्। र उनको एउटा कविता म पढिहाल्छु, त्यसपछि बाँकी रहेमा समयले साथ दिएमा एउटा दुईवटा कविता पढेर म आज यहाँहरूबाट बिदा हुन्छु। जनताको माया लाग्दैन, क्वेसन वाचक छ, राजुबाबु श्रेष्ठ जनताको माया लाग्दैन, डाक्टर राजुबाबु श्रेष्ठ। म जनता हुँ, पानी जस्तै कञ्चन छु, मेरो कुनै रङ छैन, जसले जे बिसाउँछ त्यसै बन्छु, रातो बिसाउँदा गुराँस जस्तै सुन्दर देखिन्छु, सेतो बिसाउँदा हिमाल जस्तै बेदाग देखिन्छु, निलो बिसाउँदा आकाश जस्तै निश्चल बन्छु। म जनता हुँ, पानी जस्तै स्वच्छ छु, मेरो कुनै जात छैन, मेरो कतै ब्रह्म छ, कतै म कतै ब्राह्मण छु, म कतै दलित छु, म कतै मधेसी छु, म कतै पहाडी छु, म सबैमा छु। मलाई कुनै सिमनाले छेक्दैन, मलाई कुनै सिमनाले छेक्दैन, कुनै रङ्ग र जातले छुँदैन, म जनता हुँ, पानी जस्तै पवित्र छु, मेरो कुनै एउटा धर्म छैन, कहिले मन्दिर र मस्जिदमा जान्छु, कहिले चर्च गुम्बा र गुरुद्वार पुग्छु, म कुनै एकमा बाँधिन सक्दिनँ, म सबैको हुँ, सबै देवताहरूको अस्तित्व उस्तै उस्तै देख्छु, विश्वासको आयतन उस्तै उस्तै देख्छु। ए नेताज्यू फेरि तपाईँ किन मलाई कहिले दलितको कित्तामा राखेर आन्दोलन गर्न लगाउनुहुन्छ, कहिले रामको नाम जपेर मस्जिदमा आगो झोस्न लगाउनुहुन्छ, कहिले पार्टीको झन्डा भोकाएर विरोधी सफाई गर्न लाउनुहुन्छ, के तपाईँलाई जनताको माया लाग्दैन? यसरी प्रश्न गरेर यो कविता राजुबाबु श्रेष्ठले टुङ्ग्याउनु भएको छ र एउटा जनताको आवाजलाई यसमा बोलिएको छ। नेताहरूको नियति, नेताहरूले गर्ने गरेको चाहिँ कुकृत्यहरूलाई सङ्केतात्मक रूपमा यस कवितामा व्यङ्ग्य गरिएको हामी पाउन सक्दछौँ। त्यसरी कवि चाहिँ अब राजुबाबु श्रेष्ठ अब गीतकार पनि हो, अलिअलि गजलकार पनि हो, र अनि अलिअलि चाहिँ अब व्यङ्ग्य पनि उहाँका चाहिँ कथा कविता रचनाहरूमा हामी पाउन सक्छौँ। तर ज्यादै मिठो, तर ज्यादै सरल, अनि सरल भइकन व्यङ्ग्य पनि यो राजु बाबु श्रेष्ठको काव्य रचनाको एउटा श्रृङ्खला नै हामीले मान्नु पर्छ। अब चाहिँ

0: best of British for the British forces overseas.
1: CFBS Radio 2.
2: फिफा विश्वकप 2026 को फाइनल खेल अहिले भइरहेको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा भइरहेको फाइनल खेलमा साबिक विजेता अर्जेन्टिना र स्पेन खेलिरहेका छन्। सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 र अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गरेका थिए। युरोप र कोपा अमेरिका दुई महादेशीय च्याम्पियनसिप विश्वकप फाइनल यो पहिलो पटक हो। स्पेन र अर्जेन्टिना विश्वकपमा 60 वर्षपछि आम्ने सामने भएका हुन्। यसअघि यी दुई टोली सन् 1966 विश्वकपमा मात्र भिडेका थिए। यस्तै दुई टोली बीच कुल 14 खेल हुँदा दुवैले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएको छ। गएको वर्षदिनमा झन्डै 8 लाख नेपाली रोजगारीका लागि विदेश गएको तथ्याङ्क आएको छ।
3: वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षमा 8,39,000 श्रम स्वीकृति लिएका थिए। यो वर्ष वैदेशिक रोजगारीमा जान 95,000 महिला र 6,97,000 पुरूषले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिने महिलाको संख्या झण्डै 1,000 बढेको छ। रोजगारीमा जाने युवाको पहिलो रोजाई यूएई बनेको छ। गएको आर्थिक वर्षमा 1,83,500 युवा यूएई, 1,32,600 जना मलेसिया र 1,32,000 कतार पुगेका छन्। यस्तै साउदी अरेबिया जान 1,24,600 र कुवेतका लागि 43,400 जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यही एक वर्षमा 34,000 जना रोमानिया र 22,300 जना श्रमका लागि जापान गएका छन्। पछिल्लो समय युरोपेली मुलुक जानेको संख्या पनि बढेको छ। यो अवधिमा क्रोएसिया जान 7,700, मरिससका लागि 6,300 र टर्कीका लागि 6,000 भन्दा बढीले स्वीकृति दिएको विभागले जनाएको छ।
2: वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा र बालीनाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा तार जाली र छेक बार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थप विवरण सहित नेपालगंजबाट दिल बहादुर केसी।
4: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,485 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
5: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ। साथै रातमा अब अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
4: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो। पछिल्लो दुई आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माण पछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
6: पशु चौपाई त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन। अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
4: पछिल्ला वर्षमा चितुवा बाघ र हात्तीको आक्रमणबाट

0: मानव पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द्व समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
1: वन्यजन्तु र मानव द्वन्द्वको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। अब यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष क्षति नहोस्, उपभोक्ता र मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
0: तारजालीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन, वन्यजन्तुको संरक्षणमा पनि टेवा पुगेको छ।
2: सुदूरपश्चिम प्रदेशमा हालसम्म 93.47% रोपाई भएको छ।
3: कृषि विकास निर्देशनालय नेपालका अनुसार प्रदेशभर धान रोप्न योग्य 1,54,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 1,44,829 हेक्टरमा रोपाई भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहाड़ी जिल्लामध्ये डडेलधुरामा सबैभन्दा बढी 95% रोपाई भएको छ। दार्चुलामा 91%, अछाममा 90%, बझाङमा 91%, मैतडीमा 90% र बाजुरामा 91% रोपाई भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कणेलले जानकारी दिनुभएको छ। प्रदेशको 9 जिल्लामध्ये डोटीमा सबैभन्दा कम 60% रोपाई।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ, म सुसन बालाको तर्फबाट। र प्रिय श्रोताहरू, आजको नारी तपाईँको प्रिय कार्यक्रम, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। आज पनि श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना हुनुहुन्छ हामीसँग, र उहाँ मनिषा गोले हुनुहुन्छ श्रोताहरू। र उहाँ चाहिँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ श्रोताहरू। उहाँको आफ्नै डान्स एकाडेमी छ भनौँ, डान्स स्टुडियो छ भनौँ, समीर डान्स स्टुडियो। र उहाँ मनिषा कोरियोग्राफी भनेर पनि हामी धेरैले चिन्ने गर्छौँ। र आजको पाहुना आज हामीसँग मनिषा गोलेजी हुनुहुन्छ र उहाँसँगको बसाइमा रहनेछौँ लगभग एक घन्टासम्म, र कुराकानी हुनेछ श्रोताहरू विशेष गरेर कथक डान्सकै वरिपरि हामी रहेर कुरा गर्छौँ आज, र उहाँको कोरियोग्राफीको वरिपरि रहेर कुरा गर्छौँ आज। र मनिषाजी हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, आउनुहोस्, अब हामी अबेर चाहिँ नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते मनिषाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छु हजुरलाई।
0: म पनि सन्चै छु, थ्याङ्क यू सो मच। अनि हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट र मेरो तर्फबाट यहाँलाई स्वागत पनि गर्न चाहन्छौ आजको नारीमा।
1: थ्याङ्क यू सो मच।
0: अनि तपाईँ आजको नारीमा आउनुभएको छ, तपाईँ कथक डान्सर हुनुहुन्छ, होइन? तपाईँको डान्सहरू म धेरै हेरिरहन्छु, तपाईँको डान्सको क्लिपहरू विशेष गरेर, होइन, धेरै हेरिरहन्छु। र कथक डान्स गर्नु थाल्नुभएको चाहिँ कति वर्ष भयो त यो क्षेत्रमा भनौँ र लाग्नु भएको भनौँ?
1: डान्स फिल्डमा लागेको चाहिँ लगभग हाम्रो स्टुडियो खोलेको पनि 9 वर्ष भयो। सो मैले 2 वर्ष पछि चाहिँ कथकमा चाहिँ मैले स्टार्ट गरेँ, 6-7 वर्ष भनौँ कथक डान्स मैले सिक्न थालेको चाहिँ, सिकाउन थालेको चाहिँ त्यस्तै 5 वर्ष जति भयो।
0: ए हजुर हजुर, 6-7 वर्ष भयो तपाईँको, होइन? यो यात्रा भनौँ न, कथक डान्सरको यात्रामा हुनुहुन्छ तपाईँ आज, कथक डान्सर, होइन, र कोरियोग्राफीहरू पनि धेरै गर्नुभएको छ तपाईँले। र कसरी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी चाहिँ लाग्नुभयो, कहाँबाट इन्सपायर हुनुभयो, कि यसको पछाडि केही स्टोरी छ कि के छ?
1: खासमा चाहिँ म गाउँमा हुँदाखेरि नै डान्स प्रोग्रामहरूमा पार्टिसिपेट हुन्थेँ, र त्यतिखेरै हामी गाउँबाट कम्पिटिसन जाँदाखेरि चाहिँ लगभग हामी खालि फर्स्ट नै हुन्थ्यौँ, अनि त्यहाँबाट चाहिँ थोरै इन्सपायर भएको, प्लस यसमा चाहिँ अलिकति लाग्नको लागि चाहिँ आफूलाई पनि प्रेरणा मिलेको थियो। अनि त्यसपछि काठमाडौँ आएँ, काठमाडौँ मैले मेरो ब्याचलर गर्दा गर्दा नै मैले चाहिँ यता डान्स स्टुडियो जोइन गरेँ, जहाँ चाहिँ समीर माली सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो कलेजको फ्रेन्ड भनौँ न, उहाँले डान्स स्टुडियो खोल्नु भएको रहेछ, त्यसपछि हामी दुईजना मिलेर गरौँ न भनेर उहाँले बोलाइसकेपछि चाहिँ म सँगै गएर चाहिँ हामीले स्टुडियो स्टार्ट गर्न थालेको। अनि त्यसपछि लगभग 2 वर्षपछि चाहिँ मैले कथक डान्समा चाहिँ सुरु गरेँ। अनि यो प्रेरणा चाहिँ मेन, अब हामी पहिल्यैदेखि गाउँघरमा हुँदाखेरि बलिउड सिनेमाहरू हेर्थ्यौँ, अनि प्रोग्राम डिआइडी प्रोग्रामहरू त्यस्तै हेर्दाखेरि चाहिँ मलाई चाहिँ बलिउड डान्स प्लस क्लासिकल डान्स फर्म चाहिँ एकदम मनपर्थ्यो। अनि त्यसपछि मलाई त्यहाँबाट पनि इन्सपायर्ड भएँ, मेन इन्सपायर्ड भनेको बलिउड एक्ट्रेस हुनुहुन्छ माधुरी दीक्षित, उहाँबाट चाहिँ म धेरै इन्सपायर भएर चाहिँ कथक नै लिन चाहिँ मैले लिएको हुँ।
0: हजुर हजुर, अब कथक डान्स सिकिसकेपछि अरू डान्सहरूमा पनि सजिलो पर्छ होला सायद, होइन?
1: हजुर, कथकमा चाहिँ के हुन्छ, क्लासिकलमा भने टाइमिङको नलेज, एक्सप्रेसनदेखि लिएर लाइक बडी ल्याङ्ग्वेज, ह्यान्डको मुभमेन्ट, लाइक स्टेपिङहरूमा पनि धेरै क्ल्यारिटी आउने भएको भएर अरू डान्स फर्ममा पनि टाइमिङ बिटको लागि चाहिँ सजिलो हुन्छ, एक्सप्रेसनको कुरामा, क्ल्यारिटीको कुरामा चाहिँ धेरै सहज हुन्छ। तर इज डान्स फर्म भनेको डिफ्रेन्ट हो, त्यही भएर सबै डान्स फर्मको लागि आफ्नो मेहनत त चाहिन्छ नै, सजिलो भन्दा पनि आफ्नै ठाउँमा सबै चिज आफ्नो विशेषता छ र मेहनत सबैमा लाग्छ, जे सजिलो चाहिँ अलिकति चाहिँ चाहिँ सहज चाहिँ हुन्छ।
0: हजुर हजुर, तपाईँले भन्नुभयो माधुरी दीक्षितबाट चाहिँ इन्सपायर हुनुभयो अरे, होइन? माधुरी दीक्षितको विशेष कुन चाहिँ डान्सले चाहिँ तपाईँलाई एकदम तान्यो?
1: बलिउडको उहाँको धेरै गीतहरू छ, 1-2-3 चने के खेतमे भन्ने धेरै छन्, अनि मार डाला डोला रे धेरै सङहरू छ उहाँको, इन्सपायर हुनुपर्ने उहाँको एक्सप्रेसन मेनली चाहिँ
0: फेसियल एक्सप्रेसन हजुर श्रोताहरू उहाँको डान्स गर्दाखेरि चाहिँ हेर्न लायकको चाहिँ फेसियल एक्सप्रेसन हुन्छ होइन
1: ग्रेस हुन्छ
0: एकदम ग्रेसफुल डान्स उसको चाहिँ उहाँको चाहिँ हुन्छ भनौँ तपाईँको पनि एकदमै ग्रेसफुल डान्स छ नि त एकदम डान्सिङ तपाईँको एकदमै राम्रो छ होइन र अब कथक डान्स सिक्दै हुनुहुन्छ मतलब सिकिसक्नु भएको छ होइन तपाईँले
1: हजुर सिक्दै पनि छु स्टिल कुन
0: इयरमा हुनुहुन्छ तपाईँले
1: मैले यता नेपालको चाहिँ कोर्स मास्टर्स डिग्री मैले सकाइसकेँ कथकबाट नै पद्मकन्या क्याम्पसबाट जुन टियु एफिलिएटेड हो यो सकाइसकेपछि मलाई फेरि अझै सिक्नुपर्छ जस्तो लाग्यो र मैले इन्डियाबाट गुरु हुनुहुन्छ मेरो गुरु रञ्जना फड्के उहाँसँग अहिले म सिक्दैछु गान्धर्व विश्वविद्यालय जुन इन्डियन युनिभर्सिटी हो त्यहाँको चाहिँ कोर्स अनुसार चाहिँ 6 इयरको अहिले गर्दैछु
0: हजुर भनेपछि अनलाइन क्लासमा हुनुहुन्छ
1: हजुर फिजिकल पनि म इन्डिया गएर पनि सिकेँ 3 महिना बसेँ कोर्स नै कम्प्लिट गर्नको लागि 5 इयरको कोर्स कम्प्लिट गरेर आएर अहिले चाहिँ 6 इयरको पनि सक्यो अब 7th इयरमा जाँदैछु
0: सिकेर कहिले सिकि सकिन्न होइन
1: हजुर हजुर आफ्नो भोग हुँदो रहेछ मनमा चाहिँ लाइक सिकौँ अझै सिक्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ
0: जे होस् यो भनौँ न कुनै पनि कुराको विशेष गरेर सङ्गीतको भनौँ डान्सको भनौँ यो सिकेर सिकि नसक्नुको जानेर जानि नसक्नुको हुन्छ होइन एउटा सिकेपछि अर्को लोभ लाग्दै जान्छ अर्कोले तान्दै गर्छ नेपालमा कथक डान्सप्रति भनौँ लेडिजहरू बहिनीहरू विशेष गरेर कतिको चाहिँ आकर्षित हुनुहुन्छ
1: फर्स्टमा जब मैले स्टार्ट गरेँ मैले अब मिडिया फिल्डमा त्यस्तो नभएर हो कि त्यतिखेर खासै मैले देखेको थिएन कथक डान्सको क्रेज क्लासिकल डान्सको क्रेज अहिले स्टिल सेमी क्लासिकलको चाहिँ बढी क्रेज छ अहिले चाहिँ तर जब मैले सुरु गरेँ मैले भिडियोजहरू बनाउन थालेँ मैले एउटा मेरो अझै पनि दिमागमा छ कि मैले घरमोरे परदेशिया भन्ने गीतमा कभर डान्स गरेको थिएँ अनि त्यसमा हामीले भिडियो बनाएका थियौँ हाम्रो स्टुडियोबाट कभर छ त्यो चाहिँ यसरी भाइरल भयो कि टिकटकमा त्यसपछि 70 स्टुडेन्ट चाहिँ आउनुभएको थियो जोइन गर्नको लागि एडमिसन गर्नको लागि भनेको त्यहाँदेखि चाहिँ अझ क्रेज भएको जस्तो लाग्यो म प्रतिको क्रेज अरू गुरुहरू पनि धेरै हुनुहुन्छ उहाँहरूको पनि योगदान छ यो डान्स फिल्डमा प्लस मेरो चाहिँ त्योबाट चाहिँ अझ अलि धेरै नै क्रेजहरू बढेको प्लस अहिले धेरै नै हुनुहुन्छ क्लासिकल फिल्डमा
0: हजुर हजुर धेरै चाहिँ टिकटकमा देख्न सकिन्छ होइन धेरैले टिकटकमा नाचेर राखेको हामी देख्छौँ अब अहिले स्टुडेन्टहरू कतिजना हुनुहुन्छ तपाईँको यो समीर डान्स स्टुडियोमा
1: अहिले चाहिँ हाम्रो बिगिनर टु सिनियर हेर्दा 100+ नै हुनुहुन्छ स्टुडेन्ट कथकको क्लासिकलको अनि अनलाइन पनि हुनुहुन्छ अनलाइन नेपाली डान्स क्लासिकल गर्दाखेरि 100+ हुनुहुन्छ बाहिरकोहरू पनि हुनुहुन्छ
0: सिधै गीतमा सिकाउनुहुन्छ कि त्यो आउनेहरूलाई तपाईँले कि पहिला बेसिक नलेज त हुनु पर्यो होइन यो डान्स सिक्दाखेरि बेसिक नलेज चाहिँ कस्तो हुन्छ यो अब तबलाको तालमा होइन
1: हजुर हजुर
0: नाच्नुहुन्छ तबलाको तालमै सिकाउनुहुन्छ होइन बोलहरू चाहिँ कस्तो हुन्छ
1: हाम्रो चाहिँ खासमा फर्स्टमा चाहिँ हामी बेसिक बिगिनर इच क्लासको चाहिँ हामीले कोर्स बनाएका छौँ जस्तै सिलेबस बनाएका छौँ बिगिनरमा बेसिक आउँदाखेरि चाहिँ हामीले फुटवर्कहरू चक्कर कसरी गर्ने हात कसरी चलाउने क्ल्यारिटी कसरी गर्ने प्लस अनि पहिला बेसिक चिजहरू सिकाउँछौँ जस्तै घुम्ने कसरी खुट्टा कसरी चलाउने हात कसरी चलाउने त्यो पछि चाहिँ हामीले त्यो चिज सिकाइसकेपछि चाहिँ गीतमा सिकाउँछौँ जसलाई चाहिँ हामी सेमी क्लासिकल भन्छौँ हिन्दी गीतमा नेपाली गीतमा उहाँहरूको इच्छा अनुसार हामीले सिकाउँछौँ
0: धेरै जस्तो त हिन्दी गीतमा डान्स गरेको देखिन्छ होइन
1: हजुर
0: किनभने सेमी क्लासिकल गीतहरू भनौँ सरगम भएको गीतहरू प्राय जसो बलिउडमा
1: राम्रो भनेको छ
0: हजुर पक्का हो त्यसले गर्दा उताकै गीतहरूमा चाहिँ नाच्ने हामीलाई पनि त्यस्तै मनपर्छ हेर्नेलाई पनि खासमा भन्ने हो भने होइन त्यही भएर त तपाईँलाई मैले अस्तिदेखि ल्याउन खोजेको है बिचमा म बिरामी भएँ
1: होइन
0: क्यान्सल गर्नु पर्यो खोकीले कस्तो भएको थियो म भने नि आज बल्ल भेट भयो दुईजनाको

0: एमएस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: र अब के छ, नेपालमा विशेष त काठमाडौँमा धेरै छन् सिक्नेहरू, पनि गाउँबाट काठमाडौँ आउँछन् होइन, कथक डान्सहरू भनौँ, इभन यो क्लासिकल म्युजिकहरू गाउँ गाउँमा प्रायः पुगेको छैन। के छ तपाईँहरूको स्टुडेन्टहरूले गएर सिकाउने, होइन आफ्नो गाउँको बच्चाहरूलाई पनि सिकाउने कतिको एन्करेज गर्नुहुन्छ?
4: अहिले चाहिँ हाम्रो प्राय चाहिँ हामी अब काठमाडौँ ललितपुरमै भएको भएर यताकोहरू त आउनुहुन्छ फिजिकल क्लास, अनि यो बाहेक आउट अफ भ्यालीको चाहिँ प्याकेज लिएर उहाँहरू यतै बस्ने गरी पनि आउनु भएको छ। अस्ति धरानबाट आउनुभयो, पोखरादेखि आउनुहुन्छ, आएर एक महिना दुई महिना बसेर सिकेर जानुहुन्छ। कोही चाहिँ म सिकाउँछु भनेर आउनुहुन्छ, कोही चाहिँ अब यतिकै इच्छा लागेर आउनुहुन्छ। तर अहिलेसम्म चाहिँ यहाँबाट सिकेर गाउँतिर सिकाएको चाहिँ मलाई त्यत्तिको याद छैन, तर मेरै सिनियर स्टुडेन्टहरू चाहिँ अहिले 4 चाहिँ आफ्नै स्टुडियो खोलिसक्नु भएको छ। उहाँले चलाउँदै हुनुहुन्छ, उहाँहरूको पनि थुप्रो स्टुडेन्ट हुनुहुन्छ क्लासिकलकै।
3: हजुर, श्रोता र बिएफपिएस गोर्खा रेडियोको यो तरङ्गमा तपाईँले आजको नारी सुन्दै हुनुहुन्छ, र आजको नारीमा हामीसँग मनिषा गोले हुनुहुन्छ। उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, उहाँ समीर डान्स स्टुडियोमा हुनुहुन्छ भनौँ, उहाँको आफ्नै भनौँ समीर डान्स स्टुडियो, तपाईँको पार्टनर र तपाईँको यो स्टुडियो होइन, डान्स स्टुडियो समीरजीले चाहिँ सुरु गर्नुभएको थियो पहिला होइन?
4: हजुर हजुर।
3: उहाँको पुरा नाम के हो?
4: समीर माली।
3: समीर माली चाहिँ तपाईँको सँगै स्कुल फ्रेन्ड,
4: कलेज फ्रेन्ड
3: एक कलेजमा भेट भन्नुभएको, उहाँ पनि डान्सर हो भनेपछि?
4: हजुर, डान्सरै हुनुहुन्छ उहाँ पनि। उहाँ चाहिँ वेस्टर्न फर्महरू गराउनुहुन्छ,
3: माइकल ज्याक्सन
4: त्यस्तो त्यस्तै हिपहप गराउनुहुन्छ, फ्री स्टाइल बलिउडहरू गराउनुहुन्छ उहाँले चाहिँ।
3: समीर माली, माली भनेपछि नेपालकै हुनुहुन्छ?
4: नेवार। हजुर, नेवार हुनुहुन्छ। उहाँ चाहिँ खोकनाको स्थानीय बासिन्दा हो, तर अहिले चाहिँ थापाखेलमा नेवारै हो।
3: ए हजुर, समीर मालीजी, अनि कलेजमा भेट हुनुभएको, उहाँ तपाईँहरूको पार्टनर मात्र कि
4: अहिलेको लागि बिजनेस पार्टनरै हो,
3: अनि फ्युचरको लागि?
4: ए, अब हामी चाँडै बिहे पनि गर्दैछौँ।
3: ल, दुईजना डान्सरहरू है बिहे गर्दै हुनुहुँदो रहेछ।
4: हजुर,
3: ल, अब हाम्रो तर्फबाट सुरुमै भनौँ शुभकामना तपाईँलाई,
4: तपाईँ
3: दुईजना समीरजीलाई पनि, तपाईँलाई पनि। विवाह चाहिँ कहिले?
4: हामीले चाहिँ यो मङ्सिरमा प्लान गरेका छौँ।
3: ए हजुर हजुर हजुर हजुर, श्रोता र दुईजना डान्सरहरू भनौँ, समीर माली र मनिषा गोले, उहाँले मिलेर, उहाँहरू दुईजना मिलेर समीर डान्स स्टुडियोमा चाहिँ विशेष गरेर कथक डान्स र बलिउड डान्सहरू भनौँ, वेस्टर्न डान्सहरू भनौँ, उहाँहरूले सिकाउनु हुँदो रहेछ। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू कहिलेकाहीँ यसो छुट्टी आउँदाखेरि चाहिँ ल बेसिक नलेज चाहिँ यो डान्सको सिकेर जानु पर्ला, कथक डान्सको चाहिँ यो कथक नृत्यको चाहिँ यो बेसिक नलेज अलिकति लिएर जानु पर्यो कस्तो होला भनेर चाहिँ यसो कहिलेकाहीँ उहाँ पार्टीतिर लड्न भनेर नाच्नु पर्ला कि कसो भनेर सोच्नुहुन्छ भने चाहिँ यहाँ हाम्रो मनिषाजीलाई भेट्न सक्नुहुन्छ, समीर डान्स स्टुडियोमा तपाईँ जान सक्नुहुनेछ। र बेसिक नलेज मात्रै सिक्नुभयो भने पनि, कुनै पनि कुराको बेसिक नलेज मात्र सिकियो भने पनि त्यसलाई अलिकति आफैले पनि बढाउन सकिन्छ होइन
4: मनिषाजी? पक्कै, हजुर हजुर।
3: कहाँ छ यो समीर डान्स स्टुडियो चाहिँ?
4: हाम्रो चाहिँ महालक्ष्मी 1 महानगरपालिका आइगेस इमाडोलमा छ।
3: ए ओके, इमाडोलमा ललितपुरमा रहेछ। जे होस् उहाँको टिकटकमा चाहिँ मनिषा कोरियोग्राफी भनेर उहाँ हुनुहुन्छ, पक्कै कोरियोग्राफर नै भनौँ, कोरियोग्राफी नै तपाईँ देख्न सक्नुहुन्छ त्यहाँनिर। सेमी क्लासिकल डान्सहरू, क्लासिकल डान्सहरू यति राम्रो, सेमी क्लासिकल गीतमा सरगममा भनौँ, मलाई त फेरि सरगम साह्रै मनपर्छ। सरगम खेलेको, सरगमको जुगलबन्दीहरू हुन्छ नि
4: हो
3: त्यस्तो, अरू इन्स्ट्रुमेन्ट्सको जुगलबन्दी, तबला र
4: घुङ्रू,
3: घुङ्रुको जुगलबन्दीहरू मलाई साह्रै मनपर्छ। एक दिन हेर्नु आउँला तपाईँ कहाँ, होइन, बोलाउनु भयो भने
4: बोलाउँछु, पक्कै बोलाउँछु, माइन्डमा राख्छु म।
3: श्रोताहरू, हामी अस्ति नै खासमा भेट्ने सल्लाह गरेको, दुई हप्ता अघि नै स्टुडियोमा आउने भनेर तयारी गरेको, तर म अचानक बिरामी भएर, कोल्ड एन्ड कफ त्यही त हो अहिलेको, होइन, खोकीले एकदमै साह्रो पार्यो। अहिले पनि सायद तपाईँहरूले फिल गर्दै हुनुहुन्छ होला, राम्रोसँग क्योर चाहिँ भएको छैन। अनि आज बल्ल दुई हप्ता पछि आज चाहिँ भेट्नै पर्छ, हुँदैन भनेर चाहिँ हामी भेटौँ, होइन, मैले बिहान आज हाम्रो भेट छ है भनेर मेसेज पठाएको थिएँ नि त।
4: हजुर हजुर, मैले याद गरेको थिएँ,
3: हजुर
4: श्रोता,
3: र श्रोताहरू आजको नारीमा छौँ, आजको नारीमा हामीसँग कथक डान्सर कोरियोग्राफर मनिषा गोले हुनुहुन्छ, उहाँसँगको कुराकानीमा छौँ हामी। र अब यो डान्सको फिल्डमा भनौँ, होइन, नेपालमा स्कोप कस्तो छ विशेष गरेर यो क्लासिकल डान्सको लागि?
4: मेरो विचारमा र मेरो जुन अहिले एक्सपिरियन्समा चाहिँ राम्रै छ, किनभने अब अरू धेरै ड्यान्सरहरू देख्छु म, उहाँहरू आफ्नो ठाउँमा स्ट्रगल गरिराख्नु भएको छ। मेरो चाहिँ सायद लक पनि होला, नाटेश्वरको आशीर्वाद, मेरो मम्मी बुवाको आशीर्वाद, गुरुहरूको आशीर्वाद अनि सपोर्टले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम राम्रो छ। बिगिनिङमा चाहिँ हामीलाई एकदम गाह्रो भएको थियो स्ट्यान्ड लिनको लागि, इस्टाब्लिस गर्नको लागि, तर कोरोनापछि चाहिँ यसरी वात्तै हाम्रो स्टुडियोले पिकअप लियो कि मैले अनलाइनहरू धेरै गर्न थालेँ क्लासेसहरू। युएसको बढी हुनुहुन्छ, क्यानाडाको हुनुहुन्छ, अनलाइन क्लासेसहरू धेरै गर्छु, त्यहाँबाट चाहिँ मलाई इकोनोमिकली अलिकति स्ट्यान्ड लिन सजिलो भयो। अनि यता पनि फिजिकल्ली पनि क्लासेसहरू धेरै राम्रो हुन थाल्यो, र अहिलेको लागि मेरो विचारमा मेरो लागि चाहिँ राम्रो छ।
3: हजुर हजुर हजुर, त्यही त, आफ्नो लागि राम्रो भयो भने अलिकति हल्का हुन्छ, त्यसपछि पो चारैतिर हेरिन्छ त, होइन, अरूलाई कस्तो छ त, मेरो त ठिकै छ भनेर, होइन। जे होस्, श्रोताहरू, अनलाइन क्लासहरू पनि हुने रहेछ, तपाईँहरू टिकटकमा जानुहोला, मनिषा कोरियोग्राफीमा हेर्नुहोला, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। डान्स गर्नु मन नपराउने अहिलेको समयमा त झन् सायद कोही पनि छैन,
4: हजुर हजुर,
3: किनभने न्यास्रो भएर बस्नु भन्दाखेरि चाहिँ अलिकति, होइन, यो भडास भनौँ न, मनको भडास डान्सबाट पनि निस्किन्छ नि, कस्तो हुन्छ त्यो फिल, तपाईँहरू एकदम डुबेर नाच्दाखेरि चाहिँ कस्तो हुन्छ?
4: हामी केही पनि लाइक सम्झिँदैनौँ, हाम्रो दुःख पीडाहरू सबै बोल्छौँ हामी डान्स गर्दाखेरि चाहिँ। मेरो यो छ भनेर दिमागमै आउँदैन, म डान्स गर्दैछु, म आनन्द लिँदैछु, म सेटिस्फाई छु भन्ने चाहिँ फिल हुन्छ। म गर्सँग नाचिरहेको छु, झुमेर नाचिरहेको छु, त्यो अरूतिर ध्यान जाने कुरै नै आउँदैन, माइन्डै चेन्ज हुँदैन, लाइक त्यहीमै बसेर हामी डान्स गर्छौँ, आनन्द लिन्छौँ। स्पेसियली
3: अब यो कथक डान्सको कुरा गर्दाखेरि विशेष गरेको यसको सुरुवात चाहिँ कस्तो छ हौ? यसो तपाईँलाई थाहा छ, अघि नाटेश्वरको भनौँ न, नाटेश्वर भगवान्को नाम लिनुभयो, होइन, नाटेश्वर भगवान्को आशीर्वादले भनेर भन्नुभयो, यसको सुरुवात
4: यो डान्सको,
3: हजुर, कस्तो छ
4: यो डान्सको सुरुवात चाहिँ? अब धेरै विद्वान अनुसार चाहिँ डिफ्रेन्ट छ, कसैले भन्नुहुन्छ कृष्णजीबाट, कसैले नाटेश्वर शिव पार्वतीबाट, कसैले कथा भन्दै गर्दाखेरि चाहिँ यो डान्स चाहिँ उत्पत्ति भयो भन्ने कुराहरू पनि छ। तर हामी नाटेश्वरलाई चाहिँ किन मान्छौँ भने चाहिँ, हामी जुन घुङ्रु लाउँछौँ खुट्टामा, हामी चाहिँ नाटेश्वरको प्रसाद हो भनेर हामीले ग्रहण गर्छौँ, अनि हामी डान्समा नटराज भनेर मान्छौँ, त्यही भएर हामी चाहिँ नाटेश्वरलाई नै प्रणाम गरेर फर्स्टमा डान्सहरू गर्छौँ।
3: यसो हेर्दाखेरि पनि त त्यो भगवान् शिवजीबाटै सुरुवात भएको जस्तो त फिल हामी पनि गर्न सक्छौँ है, यसो सोच्दाखेरि पनि, किनभने उहाँको ताण्डव
4: हो
3: विशेष गरेर त,
4: हो
3: त्यो पनि त क्लासिकल डान्स, यसो हेर्नुहोस् त, होइन,
4: हजुर, ताण्डव नाच, पार्वतीबाट लास्य डान्स,
3: हजुर हजुर। जे होस् श्रोताहरू, सुरुवात भगवान् शिवजीबाट भएको भन्ने हामीले सुन्दै आएका नै छौँ, र कथाहरू बेग्ला बेग्लै होला, किनभने आफ्नो आफ्नै तरिकाले इन्टरप्रेट पनि गरिएको हुन्छ कहिले काहीँ त, होइन, त्यसले गर्दा जे होस् भगवान् शिवजीको प्रसाद भनेर चाहिँ घुङ्रु लगाइँदो रहेछ, यो कुरा चाहिँ हामीले थाहा पायौँ आज, भगवान् शिवजीको प्रसाद भनेर मान्नुहुँदो रहेछ उहाँहरूले घुङ्गुरुलाई चाहिँ. र अब यसमा एउटा कथक डान्सरले अब साथी पनि डान्सर पाएपछि चाहिँ एकअर्कालाई कतिको सपोर्ट कस्तो प्रकारको छ?
4: हजुर, सपोर्ट एकदमै छ. उहाँले गर्दा नै मेरो डान्सको करियर पनि अगाडि बढेको. इच एन्ड एभ्रिथिङमा चाहिँ सपोर्ट गर्नुहुन्छ. मैले कथक बिचमा पनि छोड्न सक्थेँ किनभने यो डान्स आफैमा पनि अलिकति गाह्रो डान्स हो. क्लासिकल भन्ने बित्तिकै रुल्स एन्ड रेगुलेसनमा बसेर गर्नुपर्छ. अब बडी ल्याङ्ग्वेज आउँदैन फर्स्टमा, एक दुई वर्षमा आउँदैन. यो चाहिँ अब धेरै मेहनत गरिसकेपछि, धेरै पछिको प्र्याक्टिस अभ्यासपछि चाहिँ आउने कुरा हो. अनि त्यही भएर बिचमा मैले छोड्न पनि लागेको थिएँ, तर उहाँले चाहिँ पुस गर्नुभयो, तिमीलाई यही डान्स सुट गर्छ, एकदम राम्रो देखिन्छ, गर्नुपर्छ, अझै गर्नुपर्छ, यो मिलेन त्यो मिलेन भनेर करेक्ट पनि गर्नुहुन्थ्यो. त्यहाँबाट अझ आफूलाई चाहिँ अगाडि बढाउन सजिलो भयो. उहाँको सपोर्ट बिना त म यहाँ हुने थिएन. वी आर लकी पनि हो इच अदरको लागि, धेरै लकी पनि छौँ.
3: थ्याङ्क्स टु समीर माली.
0: BFBS गोर्खा रेडियो.

0: र अब तपाईँहरूको यो जुन चाहिँ कथक डान्स गराइ हेर्दाखेरि मनिषाजी,
1: हजुर,
0: म बहुत हेर्छु तपाईँहरूको डान्सहरू है, र थुप्रै अरू पनि हुनुहुन्छ, यसो हेर्दाखेरि तपाईँहरूको डान्स हेर्दाखेरि है तपाईँहरू स्पिरिचुअल्ली पनि एकदमै डुबेको जस्तो मलाई फिल हुन्छ, होइन, भगवान्को साधना पनि उहाँहरूले गर्नुहुन्छ कि क्या हो भने जस्तो लाग्छ, कस्तो छ?
1: हाम्रो चाहिँ फ्रेसमा कथकमा चाहिँ वन्दना पार्टमा चाहिँ हामी भगवान्को स्तुतिहरू गर्छौँ, जस्तै बिगिनरमा हामीले गुरु वन्दना सिकाउँछौँ, त्यसपछि विष्णु वन्दना सिकाउँछौँ, गणेश वन्दना सिकाउँछौँ, सरस्वती वन्दना सिकाउँछौँ, शिव वन्दना सिकाउँछौँ, भनेको चाहिँ भगवानहरूको रूप हुनुहुन्छ, उहाँलाई इन्टरप्रेट गरेर जुन स्तुति बनेको हुन्छ त्यसमा चाहिँ हामी डान्स सिकाउँछौँ भन्दाखेरि त्यो चिजहरू पनि हामीले बुझाएर सिकाउनुपर्छ। त्यो हुँदा भगवान्को बारेमा सबै चिज व्याख्याहरू त्यही चिजको वर्डिङमा हामीले चाहिँ डान्स गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ साक्षात भगवान्लाई सम्झेर नै डान्स गर्यो भने अझ त्यसमा 100% आउने हो नि त। त्यही भएर अध्यात्मको कुरा पनि मलाई यो डान्सले, पहिला म यस्तो डान्सर थिएँ कि म नास्तिकै भनौँ, जब म भगवान छ र भन्ने हुन्थ्यो दिमागमा, तर जब मैले कथकमा प्रवेश गरेँ एउटा स्पिरिचुअल त्यो चिजहरू प्लस आफूमा पनि एउटा डिसिप्लिन, कहिले पनि कुर्ता लगाएर हिँड्ने मान्छे पनि होइन खासै, तर पनि यो डान्सले एकदमै आफ्नो व्यवहारिक कुरा, आफूभन्दा ठुलो गुरुलाई चाहिँ सम्मान गर्नुपर्छ, भगवान्लाई चाहिँ मान्नुपर्छ, मन्दिर जाँदाखेरि ढोगेर प्लस हामीले जुन वर्डिङमा काम गर्दाखेरि त्यो छ कि छैन भनेर हामी मूर्तिहरू हेर्ने गर्छौँ, अनि त्यही अनुसार हामीले स्टेप्सहरू बनाउँछौँ। त्यो हुँदाखेरि धेरै कुराहरू सिक्ने मौका पनि हो, प्लस यो स्पिरिचुअल चाहिँ मलाई लाग्छ।
0: मैले हेर्दाखेरि मलाई त्यो भावना आउँछ क्या, तपाईँहरूले डान्स गरेको त म क्लिपहरू प्रायः हेर्छु होइन, हुन त अरू पनि सबै हेर्छु, म न्युजहरू पनि हेर्छु, त्यो धेरै जस्तो न्युज म पुरै बसेर हेर्दिनँ, सबै क्लिपबाट हेर्छु म होइन, अनि तपाईँहरूको डान्सहरू हेर्दाखेरि मलाई स्पिरिचुअल्ली तपाईँहरू एकदमै डेथमा पुगेको होला जस्तो मलाई धेरैचोटि फिल भएको है। अनि अब यो यति राम्रो डान्स गर्नुहुन्छ, स्टेज प्रोग्रामहरू के छ नेपालमा?
1: पर्सनली स्टेज प्रोग्रामहरू चाहिँ हामी स्टुडियोबाट धेरै अर्गनाइज गर्छौँ, तर नेपालमा क्लासिकलै भनेर अर्गनाइज गर्ने चाहिँ अलिक कम नै छ, अनि मन्दिरहरूमा चाहिँ हुन्छ, भजनहरू हुन्छ, क्लासिकल डान्सहरू हुन्छ, तर पनि अब आफ्नो कनेक्सन हुन्छ, उहाँहरूको कन्ट्याक्ट हुनुहुन्छ, हामीहरूलाई चाहिँ खासै एकदम कम आउँछ त्यस्तोमा चाहिँ अफरहरू, तर अरू अरू प्रोग्रामहरूमा चाहिँ आउँछौँ, हामी प्रोग्राम हेरेर जान्छौँ, तर स्पेसली कथकै लागि भनेर चाहिँ प्रोग्रामहरू एकदम धेरै कम चाहिँ लाग्छ मलाई।
0: भजनहरू भन्दाखेरि आजकल भजन पनि कस्तो राम्रो राम्रो भजन हुन्छ है, ग्रुप ग्रुप बसेर भजन साँझ त्यहाँ गर्नुभएको छ पर्फर्म तपाईँले भजन साँझमा?
1: भजन साँझ भन्दा पनि मैले अस्ति नै पञ्चश्री महालक्ष्मी मन्दिरमा चाहिँ गएर गरेको थिएँ, वहाँ एनिभर्सरी समथिङ के थियो उत्सवमा गएर।
0: हजुर हजुर, भनेपछि आफ्नो यो डान्स स्टुडियोबाट चाहिँ धेरै गर्नुहुन्छ तपाईँहरू होइन, अहिले यस्तो छ नि त यो क्लासिकल सिङ्गिङहरू भयो, क्लासिकल डान्सहरू भयो होइन, भर्खर भर्खर मान्छेहरू एकदम उत्साहित भएर हेर्नु भर्खर भर्खर स्टार्ट भएको छ भनौँ न, यो क्लासिकल सिङ्गिङमा हुनेहरूलाई हेर्नु त भर्खर भर्खर उहाँहरूले, र पनि अब त्यो रागहरू चाहिँ धेरै स्लो रागहरू फेरि हेर्नुहुन्न नि प्रायः जस्तो है, तानेको तानेको हुन्छ, अब त्यो टेलिभिजनमा पनि च्यानल चेन्ज गर्ने हामी गर्छौँ होइन, त्यसले गर्दाखेरि अलिकति अहिलेको समयमा अलिकति भनौँ न भाव पनि बुझाउने, भन्नु खोजेको पनि भन्ने, तर अलिकति फास्ट धेरै आउँदैछ अहिले होइन, त्यसले गर्दा भर्खर भर्खर मान्छेहरूले क्लासिकल डान्स भनौँ, क्लासिकल पर्फर्मेन्सहरू सिङ्गिङहरू भनौँ हेर्नु स्टार्ट गर्नुभएको छ, पहिला त दर्शक हुँदैन भन्थ्यो नि त, भन्थ्यो होइन, अनि अहिले त धेरै बुझ्ने, किनभने अहिले त सिङ्गरहरू पनि प्रायः जस्तो क्लासिकल नलेज अलिकति बेसिक नलेज लिएर आउनुहुन्छ, मैले यसो हेर्दाखेरि होइन धेरै जसोको त्यो गायकीमा चाहिँ त्यो कोही कोही मात्रै हुन्छ होइन, धेरै जसोको गायकीमा चाहिँ अलिकति क्लासिकल सेमी क्लासिकल अलिकति उहाँको त्यो खिटकाहरूबाट थाहा हुन्छ नि होइन। र अब कहाँ कहाँ गर्नुहुन्छ तपाईँहरू डान्स आफ्नो स्टुडियोबाट चाहिँ, काठमाडौँभित्रै मात्रै कि बाहिर पनि जानुहुन्छ?
1: हामीले अहिले चाहिँ तत्काल चाहिँ फिजिकल क्लासहरू गराइरहेको छौँ,
0: हजुर,
1: अनि बाहिर चाहिँ स्पेसली अनलाइनै गराइरहेको छौँ अहिले चाहिँ,
0: स्टेज प्रोग्रामहरू,
1: स्टेज प्रोग्रामको लागि हामी गएका छौँ, बुटबल गएका छौँ, सलाई गएका छौँ, आउट अफ भ्याली चाहिँ म इन्डिया गएँ एकचोटि, अनि प्राय भ्यालीभित्रै गर्छौँ.
0: हजुर हजुर. तपाईँहरूको डान्स भनौँ न यो क्लासिकल डान्सको तपाईँहरू वर्कसप पनि ठाउँ ठाउँमा गर्नुहुन्छ होइन? कतिको सक्सेस हुनुभएको छ ती भनौँ न, यो पनि एउटा मेसेज नै हो नि त होइन? यो क्लासिकल डान्स सिकाउनु यसको बारेमा फैलाउनु पनि एउटा अवेरनेस नै भर्नुपर्छ यसलाई होइन? अहिलेको समयमा त झन् कतिको सफल हुनुभएको छ तपाईँ?
1: वर्कसप चाहिँ हामीले काठमाडौँ भ्यालीभित्र चाहिँ धेरै गऱ्यौँ, तर आउट अफ भ्याली चाहिँ हामीले गर्ने प्लानमा छौँ. यसै कोअर्डिनेसन चाहिँ भइरहेको छ. अस्ति एउटा पोखराको टिचरसँग कुरा भएको छ, धरानको पनि कुरा भइरहेको छ, अनि अस्ति भर्खर दाङको सरसँग पनि कुरा भयो. हामीले गर्ने चाहिँ अबको नेक्स्ट इयरमा चाहिँ हाम्रो त्यो प्लानिङ छ, वर्कसपहरू आउट अफ भ्याली पनि जानुपर्छ गर्नुपर्छ भनेर. तर मेरो स्टुडियोमा चाहिँ मैले इन्डियन गुरु ल्याएर चाहिँ गरिरह हुन्छु.
0: ए हजुर. अनि सुन्नुहोस् न, अब गाउँ गाउँमा भनौँ न
1: हजुर
0: चाहिँ तपाईँहरूले पुर्याउनै पर्छ नि होइन? किनभने अब त धेरै यस्तो शिक्षाहरू पनि दिनु जरुरी छ अहिलेको बच्चाहरूलाई भनौँ होइन, काठमाडौँ भ्यालीभित्र मात्रै बसेर भएन, काठमाडौँ आउट अफ भ्याली पनि गएर चाहिँ तपाईँहरू फ्री अफ कस्टमा पनि सिकाउन सक्नु पर्यो भनौँ न. बिचरा फी तिर्न नसक्ने बच्चाहरू हुन्छ, उहाँको बाबुआमाहरूले तिरिदिन नसक्ने हुन्छ होइन, त्यस्तोहरूलाई के छ प्लानहरू, के छ तपाईँको एउटा सेवा भयो तपाईँहरूको?
1: यस्तो सेवा मलाई पनि गर्न मन लाग्छ. हामीले प्लान चाहिँ गरेको स्कुलहरूमा, किनभने यता काठमाडौँ भ्यालीभित्र यति धेरै टिचरहरू हुनुहुन्छ, पेड टिचरहरू, उहाँले त सिकाउनुहुन्छ, गर्न पनि पाउनुहुन्छ. तर आउट अफ भ्यालीको स्टुडेन्टहरू कति धेरै स्कुलहरू छ, त्यहाँ डान्स पनि पुगेको छैन, आफै कोरियोग्राफी गर्ने त्यो ब्याकग्राउन्डबाट म पनि आएको हो. खासमा चाहिँ त्यहाँ टिचर पनि हुँदैन, आफै नाच्ने, आफै प्रोग्राम जाने, अनि आफै नै त्यो हुँदाखेरि डान्सको स्तर प्लस कति चिजहरू सिक्न पाएको हुँदैन. हाम्रो कथक बाहेक अरू लोक डान्सहरू पनि धेरै छन् जसले चाहिँ जातित्वको बारेमा पनि बुझाउँछ, तामाङ भनेको कस्तो कला, उसको संस्कार के हो भन्ने कुरा सबै त्यही डान्सभित्र नै हुन्छ. त्यो हुँदाखेरि त्यो चिजहरू पनि सिक्ने मौका चाहिँ पाउनुपर्छ जस्तो लाग्छ मलाई. इफ इन केस कोही यस्तै हामी आफै पनि अर्गनाइज गरेर चाहिँ गएका छौँ, तर पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो प्रोग्राममा भने म चाहिँ रेडी छु.
0: हजुर हजुर. अब तपाईँहरूले पहिलो पाइला त तपाईँहरूले नै चाल्नु पर्यो. अब भर्खर अब यो मङ्सिरमा विवाह गर्दै हुनुहुँदो रहेछ, विवाह बन्धनमा बाँधिँदै हुनुहुँदो रहेछ. पहिला अब विवाह बन्धनमा बाँधिसकेर श्रीमान श्रीमती दुवैजना गएर भनौँ होइन, ठाउँ ठाउँमा सेवा गर्ने चाहिँ जाँझो मिलाउनु होला तपाईँहरू होइन?
1: हजुर पक्कै.
0: किनभने रहर उनीहरू धेरै हुन्छ.
1: हजुर
0: होइन, सिक्ने ठाउँ पनि पाइरहेको हुँदैन.
1: हजुर
0: होइन, सिकाउने टिचर पनि छैन. अब ठुलो ठाउँमा गएर सिक्न पनि सकिन्न.
1: हजुर हजुर.
0: त्यसले गर्दा भनौँ न उहाँहरूको लागि एउटा भनौँ न तपाईँहरू सेवाको रूपमा गर्नु जानुभयो भने त तपाईँहरू एउटा भगवान् स्वरूप भएर पुग्नुहुन्छ नि
1: उहाँहरू
0: होइन? यो चाहिँ मेरो एउटा तपाईँलाई आग्रह भनौँ, सुझाव भनौँ, जेसुकै भनौँ.
1: हजुर हजुर पक्कै पनि.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk. BFPS
0: गोर्खा रेडियो. अनि यो क्षेत्रमा के छ तपाईँको सपना? अब क्लासिकल डान्स त गरिँदैछ, सिकाइँदैछ होइन, आफूले पनि धेरै राम्रो गर्दैछ. हुन त अब जति सिक्यो उति, जति गहिरामा गयो उति डुब्दै जानु मनपर्ने क्षेत्र हो यो होइन, डान्स भन्ने कुरा. त्यसले गर्दाखेरि सपनाहरू पनि हुन्छ नि, यस्तो गर्नु पाए हुन्थ्यो नेपालमा मैले पनि यस्तो गर्नु पाए हुन्थ्यो भन्ने के छ?
1: मेरो चाहिँ सपना मिडिया फिल्ड नै हो। अहिले मैले आफ्नो कति धेरै खर्च गरेर रिलहरू बनाइरहेको छु। मलाई चाहिँ राम्रो क्लासिकल एउटा मुभीमा चाहिँ पर्फर्म गर्न मन छ। मेरो इच्छा सपना चाहिँ त्यही हो, एउटा कुनै मुभीमा हुन्छ। इन्डियन गानाहरू इन्डियन सिनेमामा धेरै छन् तर नेपालीमा छैन, खासै भनौँ भने राख्नु नै हुन्न कतिले त। तर मलाई चाहिँ मुभीमा एज अ लाइक हिरोइन भएर चाहिँ होइन कि, प्लस डान्स चाहिँ पर्फर्मेन्स गर्न मन छ। एज माधुरी दीक्षित उहाँले जसरी गर्नुभएको छ मुभीहरूमा, त्यसरी नै मेरो सपना चाहिँ एउटा त्यो छ। प्लस अब मेरो आफ्नो फलोवर्स बढाउने, आफ्नो नाम कमाउने त छँदैछ, त्यही भएर रिलहरूमा पनि अलिक मेहनत गर्दैछु।
0: समाजको लागि के गर्नुहुन्छ अब यो तपाईँको पेसामा पेसै भनौँ है मार्फत?
1: समाजको लागि चाहिँ अघि हजुरले पक्कै पनि भन्नुभयो, त्यो कुरा पनि मैले माइन्डमा राखेको छु।
0: त्यो छँदैछ, अरू तपाईँको माइन्डमा भएको चाहिँ के छ?
1: समाज सेवा चाहिँ मैले नदेख्ने गरी डान्सको बाट त हजुरले भन्नुभएको जस्तै गरेँ, तर त्योभन्दा बाहेक पनि म समटाइम्स गएर चाहिँ मानव आश्रमतिर गएर खाना खुवाउने, त्यहाँ डिस्ट्रिब्युट गर्ने, गुम्बाहरू बनाइरहेको छ भने म आफ्नो पर्सनली पनि सपोर्ट गरिरहेको हुन्छ।
0: एकदमै राम्रो। अब तपाईँ कुनै एउटा वृद्ध आश्रममा गएर दुईटा डान्स गरिराखिदिनु भयो भने विचाराहरू म खै त्यो दिन उहाँलाई हल्का हुन्छ
1: होइन?
0: पनि हो। अब जे होस्, आजको हाम्रो कार्यक्रम आजको नारीमा छौँ श्रोताहरू, र हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, र चाँडै नै विवाह बन्धनमा पनि बाँधिनु हुँदै रहेछ उहाँ, र साथमा उहाँ डान्स पनि गर्दै हुनुहुन्छ, साथसाथमा समाज सेवा पनि भर्खरै उहाँले भन्नुभयो, ठाउँ ठाउँमा जाने समाज सेवा गर्ने थाहा नदिकन भन्नुभयो होइन तपाईँले? जे होस् भनिन्छ नि, सेवा गर्दाखेरि एउटा हातले दिएको अर्को हातले थाहा नपाउँछ अरे भन्ने हामी सुन्छौँ होइन? तर अहिलेको समयमा अब थाहा दिन पनि जरुरी छ नि त, अरूले पनि त सिक्नु पर्यो होइन? मनिषाले पनि यस्तो गर्दै हुनुहुँदो रहेछ, हामी पनि गरौँ न भन्ने अरू डान्सरहरूलाई एउटा हुन्छ नि, एउटा मेसेज हुन्छ, एउटा लेसन हुन्छ, एउटा एन्करेजमेन्ट हुन्छ होइन? त्यसले गर्दाखेरि भन्नु पनि जरुरी छ कि कसो?
1: हजुर हजुर।
0: र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, अनलाइन क्लास गर्न चाहनुहुन्छ भने मनिषा कोरियोग्राफीमा जानुहोला टिकटकमा। अनि अरू के छ तपाईँको कन्ट्याक्ट गर्न चाहेमा, चाहे अब समीर डान्स स्टुडियोमा पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, पेज छ समीर डान्स स्टुडियोको?
1: पेज छ, प्लस मेरो आफ्नै मनिषा कोरियोग्राफी पेज पनि छ, व्हाट्सएप पनि छ, टिकटकमा पनि गर्न सक्नुहुन्छ, इन्स्टाग्राम गोले मनिषा छ, सोसियल मिडियाहरू प्राय हजुरले मनिषा गोले या मनिषा कोरियोग्राफी समीर डान्स स्टुडियो जसरी पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ।
0: हजुर हजुर, चारैतिरबाट चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। तपाईँ आफूले सिक्न चाहनुहुन्छ भने, आफ्नो छोराछोरीलाई सिकाउन चाहनुहुन्छ भने, मुद्राहरू हुन्छ नि, मुद्राहरू के हुन्छ अलिकति भनिदिनुहोस् न।
1: हाम्रोमा चाहिँ मुद्रा भन्नाले स्पेसली चाहिँ भरतनाट्यम डान्समा चाहिँ बढी मुद्राहरू हुन्छ।
0: हजुर हजुर,
1: हाम्रो पनि नहुने होइन, लाइक मुद्रा पनि सिङ्गल ह्यान्डको मुद्राहरू हुन्छ, डबल ह्यान्डको मुद्रा हुनुहुन्छ। अब हजुरले भर्खर गर्नुभयो, यो चाहिँ अरला मुद्रा भन्छ यसलाई चाहिँ। अरला मुद्रा चाहिँ हामी यसरी अगाडि राखेर चाहिँ हामी गर्छौँ, जसलाई चाहिँ उत्पत्ति पोजिसन भन्छौँ।
0: अनि
1: प्राय पताका सर्पसेस भनेको हामी डान्समा चाहिँ ह्यान्ड मुभमेन्टहरू गर्दाखेरि चाहिँ स्पेसली पताका सर्पसेस हात सुची भनेको यो पोइन्ट आउट गर्नको लागि, मुष्टि भनेको यो भयो यसरी शिखर,
0: मुष्टि भनेपछि मुठी।
1: हजुर हजुर,
0: यसको पनि अर्थहरू होला है। हजुर होस्, बिस्तारी बिस्तारी बुझौँला, अब चिनाजाना भएको छ होइन? तपाईँ कुनै दिन म आउला, अर्को पालि फेरि तपाईँको प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदाखेरि यसो हामीलाई पनि सम्झिनु होला, तपाईँलाई पनि हामी सम्झिन्छौँ तपाईँलाई पनि होइन? र आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लाग्यो मनिषाजी, अब जाँदा जाँदै हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्टमा चाहिँ मेरो साथी हुनुहुन्छ युकेमा, रितु गोले, मेरो बेस्ट फ्रेन्ड हो, अनि गाउँमा हामी सँगै पढ्थ्यौँ, बच्चैदेखि सँगै पढेको, अहिले चाहिँ उता छ, उसको हस्बेन्ड चाहिँ युके लाउरे हो।
0: ए ओके,
1: हजुर, अनि उतै बस्छ, उसलाई चाहिँ धेरै धेरै माया। अनि
0: रितु गोले, मेरो पनि धेरै धेरै माया है तपाईँलाई।
1: अनि बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. अगाडिदेखि हामीलाई सुन्नुभयो, मेरो मनको कुराहरू सुनिदिनु भयो र यसरी नै यो कार्यक्रमलाई चाहिँ माया गरिदिनु होला र धेरै धेरै धन्यवाद हजुरले बोलाइदिनु भयो, मेरो दुई शब्द राख्ने मौका दिनुभयो यो अवसरको लागि. एकदमै धेरै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हस् हजुरलाई पनि मनिषा बहिनी तपाईँलाई पनि धेरै धेरै धन्यवाद आउनुभयो यति टाढाबाट भनौँ न इमानुलदेखि आउनुभयो यहाँ स्टुडियोसम्म र क्लास पनि छोडी छोडी आउनुभयो सायद र समय दिनुभयो कुराहरू राखिदिनु भयो कथक डान्सको बारेमा कुराकानी भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट पनि हामी भन्न चाहन्छौँ.
1: हस् थ्याङ्क यू सो मच.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजलाई छुट्नुपर्ने हुन्छ तपाईँ हामी र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते बाबाई.

0: फिफा विश्वकप 2026 को फाइनल खेल को पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन्। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवै तर्फबाट गोल हुन सकेको छैन। सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 र अर्जेन्टिनाले इङ्ल्याण्डलाई 2-1 पराजित गरेका थिए। युरोप र कोपा अमेरिका दुई महादेशीय च्याम्पियन बीच विश्वकप फाइनल यो पहिलो पटक हो। स्पेन र अर्जेन्टिना विश्वकपमा 60 वर्षपछि आम्ने सामने भएका हुन्। यसअघि दुई टोली सन् 1966 विश्वकपमा मात्र भेटेका थिए। यस्तै दुई टोली बीच कुल 14 खेल हुँदा दुवैले समान 6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएको छ। रूपन्देहीको तिनाउ नदीमा ठूलो बाढ़ी आएकाले नदी किनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। जावलाखेलको सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण भेटिएर 27 दिन बन्द गर्दा 3 करोड़ घाटा भएको छ। बर्ड फ्लू संक्रमण देखेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि साउन 1 गतेदेखि पुनः सञ्चालन भएको छ। सामान्य दिनमा झन्डै 2000 भ्रमण गर्ने चिडियाखाना बिदाको दिन 5 देखि 7 हजार भ्रमण गर्ने गरेका थिए। पुनः सञ्चालन भएको पहिलो दिन साउन 1 गते 800 जनाले मात्र चिडियाखाना भ्रमण गरेका छन्। गत आर्थिक वर्षमा चिडियाखानाले 18 करोड़ आमदानी गरेको थियो। आर्थिक वर्ष 2082-83 21 करोड़ आमदानी गर्ने लक्ष्य राखिएको भए पनि बर्ड फ्लूका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालिन शाहप्रति कटाक्ष गर्नुभएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेल,
1: काम बाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीडा बेहोरेरै हामी कार्यक्रम सुरु गर्दैछौँ। यसले पनि बताउँछ काम कसरी भइरहेको छ भन्ने कुरा। भर्चुअल दुनियाँमा त धेरै चर्चा परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन। बरु नागरिकहरूका पीडामाथि पीडा थपर्ने काम नै भइरहेको छ।
0: कानून न्याय तथा मानवाधिकार समितिकी सभापति समीक्षा बासकोटाले अधिकार कर्मी बिनु यादव र निहारिका राजपूतको विषयलाई समितिमा उठाउनु भएको छ। बासकोटाले बिनु र राजपूतले गृहमन्त्रीसँग प्रत्यक्ष भेट्न चाहेकाले त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नु भएको छ।
2: बिनु यादव र निहारिका राजपूतको विषयमा उठाउनु भएको छ। त्यो विषय कानून समितिको पहिले ध्यानाकर्षण भइसकेको थियो, फेरि यहाँले उठाइदिनु भयो र मैले मन्त्रीज्यूसित कुरा गर्दै गर्दा मन्त्रीज्यूले पनि त्यसमा थोरै चासो राखेर कोर्डिनेसन गर्ने काम पनि गरिरहनु भएको छ। तर उहाँहरूको मागै के छ भने गृहमन्त्रीलाई नै भेट्नु पर्यो भन्नुभएको छ। सो कानुन न्याय तथा मानव अधिकारको समितिबाट यदि कोही नागरिकले मन्त्रीजीलाई नै भेटेर म मेरो विषय राख्छु भन्नुहुन्छ भने राख्न पाउनुपर्छ। सो गृह मन्त्रालयलाई यहीँबाट अनुरोध गर्यो मन्त्रीज्यूले एकचोटि बिनु यादव र निहारिका राजपूतलाई चाहिँ एकचोटि भेटको व्यवस्था मिलाइदिए उहाँको उचित माग सम्बोधन गरिदिनुहुन्छ भन्ने लाग्छ।
0: अब खबर फटाफट।
3: विद्यार्थी भिजामा कोरिया गएकाहरूले अब आमा बाबुलाई पनि मौसमी कामका लागि बोलाउन पाउने, तर आमा बाबुको उमेर 55 वर्ष भन्दा कम, स्वास्थ्य ठिकठाक र कुनै फौजदारी अभियोग नलागेको हुनुपर्ने। प्रदेशवासीको समस्या बुझेर समाधान खोज्न

बागमती सरकारले हेलो सीएम कक्ष चलाउने, आएका गुनासो र उजुरीको सात दिनभित्र छिनोफानो गर्ने दावी। नारायणघाट मुगलिन सड़कमा ओभरटेकका कारण दुर्घटना बढेको भन्दै अब अगाडिको गाडीलाई उछिन्न रोक, नियम अटेरी गरेको पाइए ठाउँका ठाउँ कारवाही गर्ने तयारी। चितवन निकुञ्जमा वर्ष दिनभित्र घुम्न आएका 2,73,000 पर्यटकबाट 27,63,00,000 राजस्व संकलन, निकुञ्जभित्रका काठ दाउरा, गैरकाष्ठ वन पैदावार बिक्री र जरिवानाबाट पनि 31 करोड भन्दा बढी उठ्यो। पोखरा महानगर गोरु पाल्ने किसानलाई अनुदान सहित उन्नत जातको बिउ बिजन बाँड्दै अघिल्लो वर्ष 19 वडाका 550 गोरुलाई 10,000 दरले 55,00,000 बाँडिएकोमा यो वर्ष तिनै किसानलाई उन्नत जातका बिउ बिजन पनि दिइयो। र पोखरामा श्रृङ्खलाबद्ध चोरीमा संलग्न 2 भारतीय र 2 चिनिया सहित 9 गिरोह प्रहरीको फन्दामा, स्याङ्जा चापाकोटका राजकुमार विक, कास्की सोह्रका केशव पाइजा मगर, अन्नपूर्ण सातका किमबहादुर छेत्री, अर्घाखाँची भूमिका स्थान 3 का अहिलेसम्मका खबरहरू।

0: फिफा विश्वकप 2026 को फाइनल खेलमा स्पेनले अर्जेन्टिना विरूद्ध अग्रता लिएको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा जारी खेलको 106 मिनटमा फेरान टोरेसको गोलमा स्पेनले अग्रता लिएको हो। रूपन्देहीको तिनाउ नदीमा ठूलो बाढ़ी आएकाले नदी किनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले गत असारमा 66 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेकालाई कानूनी दायरामा ल्याएको हो। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा पेश गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। चेक अनादर, सार्वजनिक अनादर, अम्स माना चामल, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहार सम्बन्धी कसुर लगायतमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्रेको हो। कांग्रेस सभापति गगन थापाले अब पार्टीले सत्तालाई मात्र केन्द्रमा राखेर नहिन्ने अडान राख्नु भएको छ। ललितपुरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिग अनावरण कार्यक्रममा बोल्दै थापाले अब प्रदेश सभालाई प्रतिपक्षी विहीन बनाउँदै जनताको म्यान्डेट विपरीत नजाने बताउनु भएको हो।
1: तीनै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु पर्छ, हामीले भन्यो रङ हुँदै, यो नागरिकले दिएको म्यान्डेट भन्दा फरक हुन्छ। तीनै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेर भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्ष विहीन बनाउनु। त्यसो गर्दै गर्दाखेरि एउटा सरकारमा बस्ने कुरा काङ्ग्रेसलाई प्राप्त होला, तर त्यो सरकारमा बस्नै पर्छ वा सरकार नै सबै कुरा हो भन्ने, सत्ता नै सबै कुरा हो भन्ने सोचले हामीलाई 72 सालदेखि कहाँ पुर्यायो? एउटासँग मिलेर चुनाव लडेको छौँ, त्यो चुनावपछि अर्कोसँग गरेको छौँ। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ, प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ। यति धेरै बन्ने भत्कने कुराहरू किन भयो भन्दाखेरि हामीले सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो, चाहे त्यो पार्टीको सत्ता हो चाहे देशको सत्ता हो भन्ने जुन मान्यताबाट काङ्ग्रेस मात्र होइन नेपालका सबै पुरानो राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठुलो मूल्य चुकाउनु परेको छ।
0: वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा र बाली नाली जोगाउन बर्दिया राष्ट्रिय निकुञ्ज आसपास 55 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा तारजाली र छेकबार निर्माण गरिएको छ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसी।
2: डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले 40,450 मिटर, बर्दिया राष्ट्रिय निकुञ्जले 4,000 मिटर, बाँसगरी नगरपालिकाले 4,600 मिटर, ठाकुरबाबा नगरपालिकाले 3,547 मिटर, मधुबन नगरपालिकाले 1,717 मिटर र गेरुवा गाउँपालिकाले 700 मिटर क्षेत्रमा तारजाली र छेकबार निर्माण गरेका छन्। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसी।
3: अहिले बाघ र चितुवाबाट जुन पशुधन क्षति हुन्छ यसको लागि त अत्यन्त प्रभावकारी छ, साथै रातमा अब अन्य वन्यजन्तुहरूले खेतीबाली नोक्सान गर्नको लागि पनि यसले धेरै रोक्ने काम गर्दछ।
2: गएको आर्थिक वर्षमा 14 किलोमिटर तारजाली निर्माण गरिएको थियो। पछिल्लो दुई आर्थिक वर्षमा मात्र करिब 69 किलोमिटर तारजाली र छेकबार निर्माण गरिएको छ। तारजाली निर्माणपछि स्थानीयले राहतको महसुस गरेका छन्। सुन्नु थारू।
4: पशु चौपाई त घर पिछै कति लगेछ कति लगेछ त्यो ठेगानै थिएन, अब तारबार लगाइसकेपछि पहिला भन्दा बहुत राम्रो भएको छ।
2: पछिल्ला वर्षमा चितुवा, बाघ र हात्तीको आक्रमणबाट मानव, पशुधन तथा बाली नालीमा ठूलो क्षति बढ्दै गएपछि संरक्षण निकायहरूले तारजाली र छेकबारका संरचना बनाइरहेका हुन्। यसका कारण वन्यजन्तु र मानव बीचको द्वन्द्व समेत कम हुने अपेक्षा गरिएको जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र बहादुर थापाको भनाइ छ।
5: वन्यजन्तु र मानव द्वन्दको आक्रमणलाई रोकथाम गर्न निमित्त लगाएका हौ। अब यो लगाएपछि जनताहरूलाई जनावरहरूबाट चाहिँ प्रत्यक्ष क्षति नहोस्, उपभोक्ता र मानवहरूलाई धेरै किसिमको फाइदा हुने गर्छन्।
2: तारजालीले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण मात्र होइन वन्यजन्तुको संरक्षण
0: प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका एन्डी बर्नहमले आफ्नो पहिलो नीतिगत घोषणा गर्नुभएको छ, जसमा उहाँले डिजिटल परिचय पत्र सम्बन्धी योजना खारेज गर्ने बताउनु भएको छ। यो योजनालाई सर केर स्टार्मरले 1 वर्ष अघि घोषणा गर्नुभएको थियो। यहाँ लेबर पार्टीकी उपनेता लुसी पावेल।
6: He wants to refocus and reprioritize the government's resources.

हजुर नमस्कार शुभ प्रभात. ब्रुनाईमा अहिले बिहानको 7:10 गएको छ र काठमाडौँ नेपालमा भने 5:00 लागि केवल 5 मिनट बाँकी रहेको छ र लन्डन युनाइटेड किङडममा भने मध्यरात भएर 10 मिनट गएको छ. श्रोता, संसारको जुनसुकै कुनाबाट बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. एफएम स्मार्ट स्पिकर, मोबाइल एप अथवा अनलाइन स्ट्रिमिङ मार्फत यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ. विशेष गरी हाम्रा बीएफबी ब्रिटिश फोर्सेस ब्रुनाई परिवार सेवारत तथा पूर्व सैनिक दाजुभाइ दिदीबहिनी र सम्पूर्ण नेपाली समुदायलाई शुभ बिहानी. म हुँ आजकी प्रस्तोता बीना गुरुङ. सदा चाहिँ यो कार्यक्रम लिएर आउने हाम्रा स्टेशन म्यानेजर दाई लाल शाहीको स्थानमा आजको बिहान भने तपाईँहरूसँग रहने अवसर पाएकी छु. हजुर श्रोता, साथमा हुनेछ ताजा सङ्गीत, स्वादिलो ब्रेकफास्ट सो फिचर, समसामयिक जानकारी, खेलकुद अपडेट अनि फोर्सेस समुदायसँग सम्बन्धित स्थानीय समाचार. र आजको कार्यक्रमको विशेष गिफ्ट भने तपाईँहरूको लागि थर्ड आवरमा 9 बजे ब्रुनाईको 9 बजेदेखि 10 बजेभित्र चाहिँ हामीले अस्ति शनिबारको हिज म्याजेस्टी द सुल्तान कपमा बीएफबीएसले चाहिँ राफल टिकट बेचेको थियो. राफल प्राइजेसको लागि भने हामीले उपहारहरू चाहिँ घोषणा गर्ने नै छौँ, पुरस्कारको घोषणा गर्ने चाहिँ छौँ. त्यसैले अन्तिमसम्म हामीसँग रहनुहोस् र आज भने सुरुवात गरौँ प्रभातकालीन आवाज. हजुर श्रोता, हामीले कार्यक्रमको सुरुवातमा एकदमै देशप्रेम देशभक्त गीतले सुरुवात गर्यौँ. कुन्ती मक्तानको आवाजमा लाली गुराँस. अब ढिला नगरी थट फर द डे. श्रोता, यस्टरडे इज हिस्ट्री, टुमोरो इज अ मिस्ट्री, बट टुडे इज अ गिफ्ट भनेर एकदमै लोकप्रिय भनाए हामीले त सम्पूर्ण सामाजिक सञ्जालहरूमा देखिआएका छौँ. र यसको अर्थ भने हिजो इतिहास हो, भोलि रहस्य हो, तर आज एउटा उपहार हो. र यो लोकप्रिय भनाई चाहिँ एउटा अज्ञात लेखकले लेख्नु भएको छ र यो भनाई अनुसारले नै हामीले पनि बितिसकेको कुरामा अड्किनु हुँदैन अनि भोलिको चिन्तामा हराउनु हुँदैन, आजको दिनलाई भने खुसीका साथ जिउन सिक्नुपर्छ. यही नै वर्तमान जीवनको सबैभन्दा बहुमूल्य क्षण हो. हजुर श्रोता, आज भने जुलाई महिनाको 20 तारिक सोमबारको दिन रहेको छ. हप्ताको पहिलो दिन, सबैजनालाई नयाँ हप्तामा स्वागत. र आजको दिन 20 तारिक जुलाई महिनाको 2026 साल, तदनुसार साउन महिनाको 4 गते 2083 विक्रम सम्बत. हजुर श्रोता, ब्रुनाईमा भने अहिले 7:13 गएको छ र तपाईँ सुन्दै हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियोको विशेष कार्यक्रम ब्रुनाईको स्टुडियोबाट प्रभातकालीन आवाज. म कार्यक्रम प्रस्तुता बीना गुरुङको साथमा. आज भने जुलाई 20 विश्व चेस दिवस अनि अन्तर्राष्ट्रिय चन्द्र दिवस मनाइँदछ. श्रोता, विश्व चेस दिवसले बुद्धि, रणनीति र धैर्यको खेल चेसको महत्व सम्झाउँछ भने अन्तर्राष्ट्रिय चन्द्र दिवसले मानवले पहिलो पटक चन्द्रमामा पाइला टेकेको ऐतिहासिक उपलब्धिको सम्झना गर्दै अन्तरिक्ष अनुसन्धान प्रति प्रेरणा जगाउँछ. हजुर श्रोता, अब भने हामी अर्को गीततर्फ लाग्नेछौँ. त्यसपछि हामी भन्नेछौँ मौसमको जानकारी. अहिलेलाई पनि भेक फिचरिङ याबेस थापा अनि डङको आवाज.

हजुर माया बस्ला है भेक फिचरिङ याविस थापा अनि डङ्क आवाजमा यो एकदमै रिफ्रेसिङ सङ सुन्नुभयो आजको ब्रेकफास्ट सो प्रभातकालीन आवाजमा र म प्रस्तुता बिना गुरुङ हाजिर छु आज हाम्रो स्टेशन म्यानेजर लाल शाही दाईको सट्टामा हामीलाई विश्वका सबै कुनाबाट बिएबिएस गोर्खा रेडियो मन पराएर सुनिदिनु भएकोमा धन्यवाद र कार्यक्रममा हामी मिठा मिठा गीत संगीतका साथसाथै केही रोचक प्रसंग जानकारी अनि प्रेरणादायक भनाइबाट तपाईँको बिहानी चाहिँ सुरुवात गर्न चाहिँ मदत गर्नेछौ हजुर यसका साथसाथै आजको विशेष कार्यक्रममा भने अस्तिको हिज म्याजेस्टी द सुल्तान कप ब्रुनाईमा आयोजना भएको शनिबारको दिन हाम्रो बिएफबिएसले चाहिँ राफल टिकट उपलब्ध गराएको थियो विभिन्न आकर्षक पुरस्कारहरूका लागि र हामी चाहिँ आज विजेता घोषणा गर्नेछौँ 9 बजेदेखि 10 बजेभित्रको हाम्रो प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइमा श्रोता त्यसकारणले बिएफबिएस गोर्खा रेडियो ट्युन इन गर्दै गर्नुहोला तपाईँले भाग लिनुभएको छ भने पक्कै पनि आफ्नो नाम प्रतीक्षा गर्नुहोला श्रोता अब पनि हामी लाग्छौँ वेदर अथवा मौसमको जानकारीतर्फ हजुर सुरुवातमा सेरिया ब्रुनाईको मौसमको चर्चा गरौँ अहिलेको समयमा अहिले सेरियामा भने 7:19 गएको छ र मौसम बिहानको मौसम एकदमै शीतल रहेको छ अहिलेको तापक्रम भने 26 डिग्री सेल्सियस छ अधिकतम तापक्रम भने 30 डिग्री सेल्सियस न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनेर अनुमान गरिएको छ मेघ गर्जनसहित हल्का हावा बहनेछ श्रोता र सूर्य उदय भएको थियो 6:18 अब लागौ काठमाडौँ नेपालको मौसमी विवरणतर्फ काठमाडौँमा भने अहिलेको समय भने काठमाडौँमा 5:05 गएको छ र मौसम त्यहाँ बिहानीको समय छ सूर्य उदय हुनेवाला छ 5:22 त्यहाँको तापक्रम रहेको छ 21 डिग्री सेल्सियस थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनेर अनुमान गरिएको छ काठमाडौँमा पनि मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ अब लागौँ लन्डन युनाइटेड किङडम तर्फ युनाइटेड किङडम लन्डनमा भने अहिलेको तापक्रम 16 डिग्री सेल्सियस रहेको छ अनि क्लियर स्काई एन्ड लाइट विन्ड्स बनिएको छ श्रोता खुला आकाश अनि हल्का मन्द गतिमा हावा बहँदैछ श्रोता हजुर लन्डनमा भने अहिले मध्यरातको 20 मिनट मात्र गएको छ श्रोता हजुर यो थियो आजको मौसमी विवरण अब भने हामी गीत सङ्गीततर्फ नै लाग्छौँ श्रोता हामीले मैले भनिसकेकी छु आज भने विशेष गरी अस्तिको राफल पुरस्कारको विजेताहरू घोषणा गर्ने नै छौँ त्यसका लागि चाहिँ हाम्रो बिएफएस गोर्खा रेडियो चाहिँ ट्युन इन गर्दै गर्नुहोला अहिलेको लागि पनि अर्को मिठो गीततर्फ लाग्यौँ तृष्णा गुरुङको आवाजमा खनी हो यामु

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFPS गोरखा रेडियो।

0: हजुर श्रोता, एकदमै मिठो गीत मिलन नेवारको आवाजमा फुल बुट्टे सारे यो मिठो गीतबाट तपाईँको सोमबारको मिठो दिनको सुरुवात भयो होला पक्कै पनि। र कार्यक्रम प्रभातकालीन आवाज यो सोमबारको बसाइमा पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ बीएफपीएस गोर्खा रेडियो र हामी ब्रुनाईको स्टुडियोबाट कार्यक्रम प्रस्तुता बिना गुरुङ आज पनि हाजिर भइसकेकी छु। आज पनि नवनम श्रोता, किनभने आज विशेष गरी चाहिँ हाम्रो लालशाही दाई स्टेशन म्यानेजरले चाहिँ प्रभातकालीन आवाज कार्यक्रम चलाउनुहुन्छ, तर आज भने मैले अवसर पाएकी छु। आशा छ यो तीन घन्टे बसाइमा मलाई पनि साथ दिनुहुनेछ र मैले पनि तपाईँहरूलाई भरपूर जानकारी अनि मनोरञ्जन दिन सफल हुनेछु भन्ने पूर्ण आशा लिएकी छु। त्यसकारण धन्यवाद विश्वका जुनसुकै कुनाबाट हामीलाई सुनेर बसिदिनु भएकोमा, साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरूको उपस्थितिले गर्दा नै हाम्रो कार्यक्रम अझ रोचक अनि अझ विशेष हुन्छ श्रोता। र कार्यक्रमलाई चाहिँ अझ विशेष गर्नको लागि भने तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, गीत समर्पित गर्न चाहनुहुन्छ, मन पराएको नयाँ पुराना गीतहरू, जुनै पनि विधाका गीतहरू मनपर्छ भने सुन्न अनि सुनाउन चाहनुहुन्छ भने कृपया हामीलाई कन्ट्याक्ट गर्न भने नहिचकिचाउनुहोस्। स्टुडियोमा दुईवटा लाइन्सहरू रहेका छन् सिभिलियनहरूको लागि, 3224167 3220098। ब्रुनाईबाट बाहिर देशबाट फोन गर्दै हुनुहुन्छ भने कन्ट्री कोड 00673 चाहिँ प्रेस गर्न नबिर्सिनुहोला। यसै गरी मिलिट्रीको लागि एक्सटेन्सन नम्बर रहेको छ 3284। अनि हामीलाई इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com र फेसबुक मार्फत भने बिएफपिएस गोर्खा पेजमा गएर हामीलाई मेसेन्जरको मार्फत सन्देश पठाउन सक्नुहुन्छ। यति भन्दै विभिन्न जानकारी अनि रोचक प्रसङ्गहरू भने कार्यक्रममा छँदैछ, अहिलेलाई भने अर्को मिठो गीत सुन्नतर्फ लागौं। एकदेव लिम्बू अनि लाउरेको आवाजमा किन बोल्दैनौ।
1: निस्किनु तिमी

हजुर श्रोता, एकदमै मिठो गीत एकदेव लिम्बू अनि लाउरेका आवाजमा। श्रोता, यो हप्ताको शनिबार भएको खेलमा द इस मेजेस्टी द सुल्तान कपमा चाहिँ विभिन्न 10 टोलीले चाहिँ फुटबल प्रतियोगितामा भाग लिनुभएको थियो र फाइनल खेल भने आयोजना भएको थियो, जहाँ चाहिँ राजकुमार प्रिन्स मतिनको पनि विशेष उपस्थिति रहेको थियो र ब्रिटिस फोर्सेस ब्रुनाईद्वारा चाहिँ पहिलो पटक आयोजना गरिएको यो प्रतियोगितामा 10 टिमहरू रहेका थिए। ब्रिटिस फोर्सेस ब्रुनाई, गोर्खा सिक्युरिटी युनिट, क्वाला बेलायत, मारा, रोयल ब्रुनाई एयरफोर्स, रोयल ब्रुनाई ल्यान्ड फोर्स, रोयल ब्रुनाई प्रहरी अनि रोयल ब्रुनाई नेभी, तेम्बुरुङ र तुतुङ गरेर 10 टोलीहरू रहेका थिए र फाइनलका दिन भने हिज म्याजेस्टी द सुल्तान कप 2026 को पहिलो संस्करणको उपाधि जित्न सफल भने ब्रिटिस फोर्सेस ब्रुनाई भएको थियो र त्यसकारणले हामी आज सोमबारको दिन हामी सम्पूर्ण बिएफपिएस परिवारले चाहिँ बिएफपी ब्रिटिस फोर्सेस ब्रुनाई टिमलाई चाहिँ हार्दिक बधाई तथा शुभकामना। हजुर श्रोता, कार्यक्रममा रोमाञ्चक गीतहरू यसको साथसाथै जानकारीहरू बाँकी नै छ। हामी आजको बसाइमा भने स्पोर्ट्स रिलेटेड कुराकानीहरू गर्ने नै छौँ। अहिलेको लागि भने सुन्नुहोस् अर्को मिठो गीत सुन्तली पल्टनेले गाएको, इन्जोय।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो BFBS कुल कार्य रेडियो हो।

हजुर श्रोता, कोरी हेर ब्रिजेस श्रेष्ठ अनि वर्षा कर्मचार्यको आवाजमा सुनिहाल्नुभयो एकदमै मिठो गीत। हजुर श्रोता, संगीत भने जहाँ सुकै सुन्न पाइन्छ, तर आफ्नै समुदायका खबर, आफ्नै भाषा, आफ्नै मानिसका कथा र आफ्नै ठाउँको जानकारी भने सधैँ एउटै ठाउँमा पाइँदैन। त्यस कारणले बीएफपीएस गोर्खा रेडियो सुन्दै गर्नुहोस्। विशेष गरी हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारका लागि भने हामी विभिन्न सूचनाहरू चाहिँ भन्दै गर्दै आएका हुन्छौँ, र तपाईँहरूको रोजाइमा गीत सुन्न मन भए चाहिँ पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोस्। यो कार्यक्रम हाम्रो रेडियो स्टेसन भनेको नै तपाईँहरूकै सेवाको लागि हाजिर छ, र आजको यो बिहानीको साथलाई चाहिँ निरन्तर बनाइराख्नको लागि भने मिठा मिठा गीत सङ्गीतहरू पस्कदै आएकी छु। र आज पनि म नौलो प्रस्तुता प्रभातकालीन आवाजमा छु, किनभने सदा चाहिँ हाम्रो कार्यक्रम प्रभातकालीन आवाज भने स्टेसन म्यानेजर लाल शाही दाईले चलाउनुहुन्थ्यो, आज भने मैले मौका पाएकी छु। आशा छ तपाईँले मनपर्ने गीत बजाउँदैछु होला। हामीलाई प्रतिक्रिया दिन भने नबिर्सिनु है त। हजुर श्रोता, पिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमको नाम हो प्रभातकालीन आवाज। ढिला नगरिकन अर्को गीततर्फ लागौँ। गीतको बोल रहेको छ निहित जन चामलिङ राईको आवाजमा।

हजुर जन चामलिङ राईको आवाजमा सुनिहाल्नु भयो यो निकै नै मन छुने गीत निहित. कार्यक्रम प्रभातकालीन आवाजमा भने अब पालो भएको छ. नेपाल राष्ट्र बैंकले आजका लागि खुला बजार विनिमय बिक्री दर सार्वजनिक गरेको छ र यो बिक्री दर बताउँदैछु अबको पालोमा. हजुर श्रोता, दर भावहरू यस प्रकार छन्. इन्डियन रुपी एक भारू बराबर खरिद दर भने 160 रुपियाँ र बिक्री दर 160 रुपियाँ रहेको छ. एक अमेरिकी डलरको खरिद दर 153 रुपियाँ 76 पैसा र बिक्री दर 154 रुपियाँ 36 पैसा. एक युरोको खरिद दर रहेको छ 175 रुपियाँ 89 पैसा र बिक्री दर रहेको छ 176 रुपियाँ 58 पैसा. 1 UK पाउन्ड स्टर्लिङ बराबर खरिद दर रहेको छ 206 रुपियाँ 88 पैसा र बिक्री दर रहेको छ 207 रुपियाँ 68 पैसा. यसै गरी स्विस फ्रान्क एकको खरिद दर 190 रुपियाँ 44 पैसा र बिक्री दर रहेको छ 191 रुपियाँ 18 पैसा. 10 जापानिज येनको खरिद दर रहेको छ 9 रुपियाँ 47 पैसा र बिक्री दर रहेको छ 9 रुपियाँ 51 पैसा. एक चाइनिज युआनको खरिदर रहेको छ 22 रुपियाँ 69 पैसा र बिक्री दर रहेको छ 22 रुपियाँ 78 पैसा. यसै गरी साउदी अरेबियन रियाल एकको खरिदर रहेको छ 40 रुपियाँ 94 पैसा र बिक्री दर रहेको छ 41 रुपियाँ 10 पैसा. एक कतारी रियालको खरिदर रहेको छ 42 रुपियाँ 17 पैसा र बिक्री दर रहेको छ 42 रुपियाँ 34 पैसा. यसै गरी थाई भाट एकको खरिद दर रहेको छ 4 रुपियाँ 57 पैसा र बिक्री दर रहेको छ 4 रुपियाँ 59 पैसा. यसै गरी युएई दिरहाम एकको खरिद दर रहेको छ 41 रुपियाँ 86 पैसा र बिक्री दर रहेको छ 42 रुपियाँ 3 पैसा. मलेसियन रिङ्गिट एकको खरिद दर रहेको छ 37 रुपियाँ 55 पैसा र बिक्री दर रहेको छ 37 रुपियाँ 69 पैसा. हजुर, अनि साउथ कोरियन वन 100 खरिद दर रहेको छ 10 रुपियाँ 33 पैसा र बिक्री दर रहेको छ 10 रुपियाँ 37 पैसा. यसै गरी स्विडिस क्रोनर एकको खरिद दर रहेको छ 15 रुपियाँ 94 पैसा, बिक्री दर रहेको छ 16 रुपियाँ. एक डेनिस क्रोनरको खरिद दर रहेको छ 23 रुपियाँ 53 पैसा र बिक्री दर रहेको छ 23 रुपियाँ 62 पैसा. यसै गरी हङकङ डलर एकको खरिद दर 19 रुपियाँ 61 पैसा र बिक्री दर रहेको छ 19 रुपियाँ 69 पैसा. कुवेती दिनार एकको खरिद दर रहेको छ 500 रुपियाँ 3 पैसा र बिक्री दर रहेको छ 501 रुपियाँ 98 पैसा. एक बहराइन दिनारको खरिदर रहेको छ 407 रुपियाँ 74 पैसा र बिक्री दर रहेको छ 409 रुपियाँ 33 पैसा. र अन्तमा ओमानी रियाल एकको खरिदर 399 रुपियाँ 36 पैसा भने बिक्री दर 400 रुपियाँ 91 पैसा. श्रोता हजुर, यो थियो आजको नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार विनिमय बिक्री दरको दर भावको जानकारी. यस लगतै अब हामी अर्को गीत सुन्नतर्फ लाग्नेछौँ. सन्तोष सुनारको आवाजमा छमक छमक.

हजुर, छमक छमक सन्त सुनाले गाउनु भएको यो निकै नै मन छुने मिठो गीतबाट हामीले कार्यक्रमको पहिलो घन्टे चाहिँ विसर्जन गर्दैछौँ श्रोता। हजुर, अहिले ब्रुनाईमा समय भएको छ 8 बज्नका लागि 6 मिनट। यदि तपाईँ भर्खरै हाम्रो साथमा जोडिनु भएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो। संसारका विभिन्न कुनाका श्रोताहरूलाई म बिना गुरुङको तर्फबाट फेरि एकपटक नमस्कार। र हामी प्रभातकालीन आवाजको पहिलो घन्टे बसाइको अन्तसम्म आइसकेका छौँ भन्ने जानकारी दिन चाहन्छु। आजको प्रभातकालीन आवाजको बसाइमा भने हामीले अस्ति शनिबार भएको हिज म्याजेस्टी द सुल्तान्स कपको राफल टिकटको चाहिँ पुरस्कारहरू घोषणा गर्ने नै छौँ। त्यस कारणले गर्दाखेरि जो जसले हाम्रो बिएफपिएसमा बाट चाहिँ राफल टिकट किन्नु भएको छ, आफ्नो टिकट नम्बर लिएर हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला। निकै नै आकर्षक पुरस्कारहरू छन्। तपाईँको भाग्य आज चम्किन्छ कि, किनभने त्यहाँनिर निकै आकर्षक पुरस्कारहरू छन्। होटेल स्टे अनि यसका लागि यसका साथसाथै काइजेन सारी विभिन्न छन्। म कार्यक्रममा भन्ने नै छु श्रोता, तर अहिले पनि प्रभातकालीन आवाजको पहिलो घन्टे बसाइबाट बिदा माग्ने बेला भएको छ। अब बज्न गइरहेको गीत भने सुगम पोखरेलको आवाजमा सिज द बम रहेको छ। त्यसपछि नेपालबाट प्रसारण हुने 8 बजेको नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै कार्यक्रम प्रभातकालीन आवाजमा तपाईँहरूको प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु।

फिफा विश्वकप 2026को उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यूजर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकप उपाधि जितेको हो। स्पेनलाई उपाधि जिताउन